तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन, यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख, शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्य पूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 9841423437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री

0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै विनियोजन विधेयक पारित भएको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुवाङ्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बस्नेछ। यसअघि हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माताहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडी मुवाङ्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीका लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने पनि स्पष्ट पार्नुभयो। त्यस्तै मन्त्री डाक्टर वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको बताउँदै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनु भयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। त्यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभाको विनियोजन विधेयकमाथिको माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अघि बढाउने सङ्कल्प गरी अघि बढेको बताउनुभयो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको उल्लेख गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिङ्गल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। सडक दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड पास, ओभरपास र फ्लाइओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एक लेनका सडकहरूलाई 3 दुई लेनको बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय सम्वाद श्रृङ्खलाको सुरुवात गर्ने, सगरमाथा सम्वाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सिप, श्रम र पुँजीको सञ्चालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय हिजो सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढी प्रचार प्रसार भएको पाइएकाले समयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न पनि सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा साथै प्रदेशको अधिवेशनको समीक्षा गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासुपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरी निर्वाचन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभएको छ। महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग चिनिया कम्पनी हुवाईको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले हिजो भेटवार्ता गरेको छ। उक्त प्रतिनिधिमण्डलले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवाईसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताएको छ। सो अवसरमा मन्त्री तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यवसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझै शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दुधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुधजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायलाई कारवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा सुरु गरेको जनाएको छ। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेसन क्युआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनिया नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरेको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार बुटोल उपमहानगरपालिका 12 स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइट मार्फत क्रिप्टो करेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटोलबाट खटिएको टोली छापा मारेको थियो। नेपालगञ्जमा 2 चिकित्सक सहित 5 पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट प्रहरीले 2 चिकित्सक सहित 5 पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रुपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको एटलान्ट स्टेडियममा हिजो भएको समूह एको खेलमा अग्रता जोगाउन नसक्दा
चेक रिपब्लिक दक्षिण अफ्रिकासँग एक एक गोलको बराबरीमा रोकिएको हो। खेलको छैटौँ मिनटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 83 मिनटमा पेनाल्टी मार्फत दक्षिण कोरियाले एक गोल फर्कायो। खेलको 83 मिनटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबो मोकोनाले गोल गरे। त्यस्तै गैराती भएको खेलमा स्विजरल्यान्डले बोस्निया हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। त्यस्तै क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजय हासिल गरेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असार 5 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार जुन 19 सन् 2026, नेपाल सम्मत 1146। प्रतिनिधि सभाबाट विनियोजन विधेयक बजेट पारित भएको छ। गोरखापत्र राष्ट्रिय दैनिकले यो प्रसङ्गलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको तयारी पनि तीव्र भएको छ। आज प्रकाशित सबैजसो पत्र पत्रिकाहरूले मुख्य पृष्ठ र भित्री पृष्ठमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसङ्गलाई पनि प्रकाशित गरेका छन्। कान्तिपुर दैनिकले रासोपाको पहिलो महाधिवेशन, सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढाइँदै खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा रासोपामा अब 19 पदाधिकारी, 158 सदस्य केन्द्रीय समिति शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्ट दैनिकले पनि रासोपाको नेतृत्व सहमतिमै चयन हुने शीर्षकमा खबर प्रकाशित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसङ्गसँगै पासपोर्ट खरिदको प्रकरणलाई पनि नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। 3 दिनभित्र बयानका लागि उपस्थित हुन आरजुको घरमा सूचना टाँसेको प्रसङ्ग पनि समाचारमा समावेश रहेको छ। कान्तिपुर दैनिकले पनि भित्री पृष्ठमा राहदानी खरिद अनियमितताको अनुसन्धान दायरामा पूर्व परराष्ट्र मन्त्री राणा शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी आजको नेपाल समाचार पत्रले पनि पासपोर्ट खरिदको प्रसङ्गलाई प्रकाशित गरेको छ। पूर्वाधारमा नयाँ रणनीति, भौतिक पूर्वाधार मन्त्रालयको योजनाको प्रसङ्गलाई पनि आज नागरिक दैनिकले खबरका रूपमा प्रकाशित गरेको छ। सुरुमा विनियोजन विधेयक पारित भएको प्रसङ्गलाई लिँदैछौँ। गोर्खापत्रबाट प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतका चरणमा रहेका छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सदनमा पेश गरेको थियो, जसमा चालु तर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगत र 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थापनमा 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरिएको छ। राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने प्रष्ट मार्गचित्र अर्थमन्त्रीको भनाईलाई उपशीर्षकका रूपमा यो समाचारमा प्रस्तुत गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दर हेरफेर भएको भन्ने सांसद धरुको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको बताउनुभयो। विनियोजन विधेयक मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफका क्रममा मन्त्री वाग्लेले विधेयकको मर्म अनुसार मुद्रण त्रुटि सच्याइएको बताउनुभयो। त्यसै गरी न्यून विद्यार्थी भएका विद्यालय मर्ज हुने, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रमको
प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि मन्त्री पोखरेलले बताउनुभयो। विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम पनि अगाडि बढाउने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका प्रश्नमा विभागीय मन्त्रालयहरूका तर्फबाट सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको थियो। जवाफ दिएको प्रसङ्गलाई विनियोजन विधेयक पारित शीर्षकमा प्रकाशित यो खबरमा समावेश भएको छ, जसमा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाइ समावेश भएको छ। त्यसै गरी अर्थमन्त्री सोडिम वाग्लेको भनाइ पनि रहेको छ। त्यस्तै अन्य विभिन्न विभागीय मन्त्रीहरूले सांसदले राखेका प्रश्नको जवाफमा दिएका विषयहरू पनि समाचारमा उल्लेख गरिएको छ। विनियोजन विधेयक पारित भएको यो प्रसङ्गपछि गोर्खापत्र राष्ट्रिय दैनिककै अग्रपृष्ठमा प्रकाशित समाचारलाई लिँदैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन तयारी तीव्र, समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले तयारी गरिरहेका छन्। अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ। महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय चितवनको अगाडि गेस्ट हाउसको चौर र बन्द 17 उद्योग संघ चितवनमा गर्ने गरी तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन तयारी तीव्र, गोर्खापत्र दैनिकमा खबर रहेको छ। साथै आज यो प्रसङ्गलाई कान्तिपुर दैनिकले पनि अग्रपृष्ठमा प्रकाशित गरेको छ। यो समाचारबाट केही भागलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। असार 2079 स्थापित रासोपाको पहिलो महाधिवेशन 7-9 असार 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि आउनुपर्ने, अपनाउनुपर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ। कान्तिपुर दैनिकको प्रसङ्ग रहेको छ। त्यसै गरी रासोपामा अब पदाधिकारीको संख्या केही बढाइने भएको छ भने केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारीलाई नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। अहिलेको अवस्थाको प्रारूपका रूपमा पनि यो पदाधिकारी संख्या र केन्द्रीय समितिको संख्याको संरचनालाई आज समाचारमा उल्लेख गरेको छ नयाँ पत्रिकाले, जसमा सभापति एक रहने, वरिष्ठ नेता एक रहने, उपसभापति एक महिला सहित 3 रहने, महामन्त्री 2 रहने, सहमहामन्त्री 1 महिला सहित 5 राख्ने व्यवस्थालाई अथवा प्रस्तावलाई अगाडि बढाइएको विषय उल्लेख गरिएको छ। प्रवक्ता 1 रहने, सहप्रवक्ता 1 महिला सहित 3 रहने, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 1 महिला सहित 2 रहने व्यवस्था, केन्द्रीय सदस्य 158 निर्वाचित, जसमा निर्वाचित 100 प्रदेश सभापति पदे नरहने व्यवस्था र 7 सभापतिबाट मनोनित 51 रहने व्यवस्थालाई गरिएको छ। साथै समाचारमा विभिन्न उपशीर्षकहरू समेत रहेका छन्। भावुक बन्यो अन्तिम सचिवालय बैठक, समाचार उपशीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको समायोजनबाट आएकालाई समेट्ने नयाँ व्यवस्थाको प्रसङ्ग रहेको छ। सभापतिदेखि सांसदसम्म फिर्ता बोलाउन सक्ने अर्को उपशीर्षक रहेको छ। पार्टी नेतृत्वमा बढीमा 2 कार्यकालको व्यवस्था प्रस्ताव गरिएको प्रसङ्ग रहेको छ। समानुपातिक सांसद एकपटक मात्रै प्रस्ताव गरिएको छ। अपारदर्शी चन्दा निषेधको व्यवस्था गरिने भएको छ। 4 प्रकारका सदस्य, 7 शर्त लगायतका विषयहरू समाचारमा समेटिएका छन्। त्यसै गरी रासोपाको नेतृत्व सहमतिमै चयन गर्ने तयारीको प्रसङ्गलाई पनि उल्लेख गरिएको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पुनर्गठनदेखि हालै पार्टीमा विभिन्न
व्यक्तिहरू समेत समाहित भएको सन्दर्भलाई उल्लेख गर्दै सकभर पार्टीको सबै प्रकारको नेतृत्व चयनलाई सहमतिमै टुङ्ग्याउनु पर्नेमा जोड दिनुभएको प्रसङ्गलाई पनि समाचारमा उत्थान गरिएको छ। रासोपाको यो प्रसङ्ग आज कान्तिपुर दैनिकले, गोर्खापत्र राष्ट्रिय दैनिकले, नयाँ पत्रिका दैनिक र अन्नपूर्ण पोस्ट दैनिकले अग्र र भित्री पृष्ठमा प्रकाशित गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रसङ्गपछि अब कान्तिपुर दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौँ। अर्को समाचारलाई ऋण तिर्नैकै लागि ऋण लिँदै सरकार समाचार शीर्षक रहेको छ। सार्वजनिक ऋणको भार बढ्दै जाँदा विकास स्रोत जुटाउने चुनौती बढ्दो, राजस्वले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न समेत नपुगेपछि सार्वजनिक ऋणको आकार बढ्दै समाचार प्रकाशित रहेको छ। सार्वजनिक ऋणको समाव्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानीको दायित्व निरन्तर बढ्दै गएका कारण यस अघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड र वैदेशिक अनुदान 61.74 अर्ब रहने उल्लेख गर्नुभएको छ। बाँकी 6.57 अर्ब 29 करोड रुपियाँ भने स्रोत भने ऋणलाई देखाइएको छ। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड र आन्तरिक ऋणबाट 4.10 अर्ब रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ। ऋण तिर्नैकै लागि ऋण लिँदै सरकारको प्रसङ्ग रहेको छ, जसमा विभिन्न समयमा थपिँदै गएको सार्वजनिक ऋणलाई समेत उल्लेख गरिएको छ। यो खबर आज कान्तिपुर दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। आरजुकै दबावमा नियम मिचेर जर्मन कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा, ठेक्का दिन मूल्याङ्कन समिति गठन लगायतका निर्णय र राहदानी दानी विभागका कर्मचारीको बयानका आधारमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणाकै अप्रत्यक्ष संलग्नतामा अनियमितता भएको निष्कर्ष नजिक अख्तियार, आगामी साता मुद्दा दायर गर्ने तयारी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाकै दबावमा विद्युतीय राहदानी छपाईमा अनियमितता भएको निष्कर्ष नजिक पुगेको छ। ठेक्का दिन मूल्याङ्कन समिति गठन लगायत मन्त्रालयबाट भएका निर्णय र राहदानी विभागका केही कर्मचारीको बयानका आधारमा आरजुको संलग्नता रहेको निचोडसहित आयोगले उहाँलाई बयानका लागि डाकेको छ। अख्तियार स्रोतका अनुसार राहदानी विभागका केही कर्मचारीले मन्त्रालयबाटै उक्त टेन्डरमा दबाव आएको भनेर बयान दिएका छन्। सोही बयानपछि अख्तियारको अनुसन्धान आरजुतिर सोझिएको छ। भूलपत्र मूल्याङ्कनका लागि मन्त्री स्तरबाट 9 फागुन 2021 समिति बनाइएको थियो। विभागका महानिर्देशक तीर्थराज अर्यालको अध्यक्षतामा 10 सदस्यीय भूलपत्र मूल्याङ्कन समिति गठन भएकोमा त्यसमा परराष्ट्र मन्त्रालयका कर्मचारी समेत राखिएको थियो। त्यस्तै सोही मितिमा सूचना प्रविधि निर्देशक सुनिल केसीको संयोजकत्वमा विभिन्न निकायका प्राविधिक कर्मचारी रहने गरी प्राविधिक उपसमिति गठन भएको थियो। त्यसमा प्रत्यक्ष रूपमा आरजुको हस्तक्षेप रहेको छानबिनबाट खुलेको प्रसङ्गलाई आजको नयाँ पत्रिका दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। साथै आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा पनि राहदानी खरिद अनियमितताको प्रसङ्ग रहेको छ, जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानमा बोलाएको प्रसङ्ग उल्लेख गरिएको छ। जवाफमा पूर्व परराष्ट्र मन्त्री एवं नेपाली काङ्ग्रेसकी नेत्री आरजु राणा देउवाले तत्काल आफू आउन नसक्ने जवाफ दिएको प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ। यी पासपोर्ट घोटालामा आरजु अख्तियारको घेरामा 7.5 अर्बको ठेक्का प्रकरणमा बयानका लागि म्याद, अनुसन्धान राजनीतिक तहसम्म पुग्यो प्रसङ्गमा नेपाल समाचार पत्रले पनि खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। तरकारीको भाउ बढ्दा महँगियो भान्सा, उपभोक्ता मारमा खबर रहेको छ आजको नागरिक दैनिकमा, जसमा औसत मूल्य चैत 1/2082 र खुद्रा मूल्य असार 8/2083सम्मको अवस्थालाई तुलनात्मक रूपमा देखाइएको छ, जसमा 81/82 चैतमा गोलभेडा को मूल्य 40 रुपियाँ औसत रहेकोमा हाल खुद्रा मूल्य 60 पुगेको छ। त्यसै गरी आलु रातो 20 रहेकोमा 2082 चैत 1 समयसम्म अहिले यो 60 पुगेको छ। यस हिसाबले तरकारीको मूल्यमा 2 गुणासम्म वृद्धि भएको तथ्याङ्कलाई समाचारमा उल्लेख गरिएको छ। आलु रातो भारतीय 23 रुपियाँ रहेकोमा 50 रुपियाँसम्म खुद्रा मूल्य पुगेको प्रसङ्ग रहेको छ। गाजर 40 रहेकोमा 120 पुगेको प्रसङ्ग रहेको छ। त्यसै गरी बन्दा 25 रुपियाँ औसत मूल्य 2082 चैत 1 रहेकोमा असार 4 गते सचाइएको छ। असार 4 गतेसम्मको तथ्याङ्क प्रस्तुत गरिएको हुनुपर्नेमा 8 हुन गएकोमा, जसमा अन्य तरकारीहरूको पनि मूल्य आकाशिएको प्रसङ्गलाई तथ्यगत रूपमा उल्लेख गरिएको छ। भान्टा, मुला, मटरकोसा, घिउ सिमी

थप सहज र शान्त हुनुपर्छ। तर लामो समयदेखि क्यान्सर उपचारमा तल्लीन भक्तपुर क्यान्सर अस्पताल भने बिरामी मैत्री छैन। साँगुरो बाटो, नमिलेका अप्ठ्यारा भवन, छरिएका सेवाले बिरामीहरूले शास्ति खेप्दै आएको प्रसङ्ग नागरिक दैनिकमा रहेको छ। अब पत्र पत्रिकामा बाँकी रहेका अन्य प्रसङ्गहरूमा भ्रामक विज्ञापन हटाउन विज्ञापन बोर्डले सम्बन्धित सबैलाई आग्रह गरेको छ, निर्देशन दिएको छ। यो प्रसङ्ग आजको गोरखापत्र दैनिकको भित्री पृष्ठमा रहेको छ। त्यसै गरी मधेस प्रदेशको बजेट खर्च निराशाजनक, 11 महिनामा 21% मात्रै प्रगति, मधेस प्रदेशको प्रसङ्गमा गोरखापत्र दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। त्यसै गरी आजको गोरखापत्र दैनिकले भित्री पृष्ठमा जथाभावी उत्खनन गर्नेलाई जरिवाना शीर्षकमा खबर प्रकाशित गरेको छ। बर्दिया जिल्लाको प्रसङ्ग रहेको छ। नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गरिएको विषयलाई समाचारमा मुख्य गरी उठान गरिएको छ। त्यसै गरी आजको कारोबार दैनिकले अग्र पृष्ठमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन भइरहेको छ ढिलाइ, बोर्ड अध्यक्ष नहुँदा 100 भन्दा बढी कम्पनीको करिब 69.30 करोड रुपियाँको आइपिओ निष्कासन प्रक्रिया रोकिएको प्रसङ्ग रहेको छ। शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको छ। सरकारले अध्यक्ष पद रिक्त हुने बित्तिकै प्रक्रिया पूरा गरेर नियुक्ति गर्ने अपेक्षा गरिएको थियो, तर पद रिक्त भएको 2 महिना बित्दा पनि सरकारले नियुक्ति गरेको छैन। अध्यक्ष अभावमा धितोपत्र बजार दिशाविहीन भएको सरकारवालाहरूले बताउनु भएको छ। झापाका चिया उद्योग र बगान बन्द भएका छन्। भारतले लगाएको मापदण्डका कारण नेपाली चिया निर्यातमा समस्या हुँदा झापाका इलामका चिया उद्योग बन्द भएको प्रसङ्ग समाचारमा उल्लेख गरिएको छ भने चिया क्षेत्रमा काम गर्ने मजदुरहरूको समेत अवस्था बिग्रदै गएको प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ। आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा अर्थ पृष्ठमा औद्योगिक क्षेत्रका 80 उद्योगमा काटियो पानी तथा बिजुलीको लाइन, पुनरावलोकनका लागि लिमिटेड र महासङ्घले दायर गरेको रिट खारेज, उद्योगीहरूले 2079 परिमार्जित भाडादर तिर्नुपर्ने प्रसङ्गलाई कान्तिपुर दैनिकले आर्थिक पृष्ठमा समावेश गरेको छ। साथै द्रुत मार्गको 9 खण्डमा 2 वर्षको निर्माण प्रगति 1% मात्रै, जसमा तराई काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक अन्तर्गत 13 प्याकेज बनाएर निर्माणको काम अघि बढाइएको छ। त्यसमा 9 खण्डमा 2 वर्षको निर्माणको प्रगति जम्मा 1% मात्र रहेको प्रसङ्गलाई पनि आज कान्तिपुर दैनिकले अर्थ पृष्ठमा प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्कोतर्फ संसदको सबैभन्दा

0: ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन यही 7 गतेदेखि चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। 7 गतेदेखि 9 गतेसम्म चितवनको भरतपुरमा महाधिवेशन हुँदैछ। महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले अहिले तयारी गरिरहेको रासोपाले जनाएको छ। महाधिवेशनको तयारीलाई रासोपाले तीव्रता दिएको छ। सँगै गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका विपक्षी दलहरू नेपाली कङ्ग्रेस, नेकपा एमाले र नेकपा लगायतका साना दलहरूमा आन्तरिक विवाद चुलिँदै गएको छ। नेकपामा झलनाथ खनालले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि पार्टी पुनर्गठनका लागि नेतृत्व छाड्न माग गर्दै 36 बुँदे आरोप पत्र बुझाएका छन्। कङ्ग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर तथा शेरबहादुर देउवा पक्षधर बीच विशेष महाधिवेशन र क्रियाशील सदस्यता अध्यावधिको विषयमा विवाद रहेको छ। कङ्ग्रेसमा 15 महाधिवेशन आगामी मक्सिरभित्र गर्नै पर्ने कानूनी बाध्यता पनि छ। महाधिवेशन आयोजक समितिमा विशेष महाधिवेशनपछि आएको समिति र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउनु पर्ने माग इतर समूहले राख्दै आएको छ। आज हामी यिनै विषय विशेष गरी नेपाली कङ्ग्रेसमा 15 महाधिवेशनको मिति नजिकिँदै गर्दा भइरहेका तयारी, इतर समूहले राखेको माग सम्बोधन गर्न संस्थापन पक्षले के गर्दैछ लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल। भुषालज्यू, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब यति बेला ठुलो दल, अहिले संसदमा सबैभन्दा ठुलो दल र सरकारको बागडोर सम्हालेको दल रासोपाको महाधिवेशनको तयारी तीव्र हुँदैछ। महाधिवेशन यही 7 गतेदेखि हुँदैछ। अब अर्कोतर्फ अहिले संसदमा प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेपाली कङ्ग्रेसको महाधिवेशनपछि पनि मक्सिरभित्र गर्नै पर्ने कानुनी बाध्यता रहेको छ। अब समयको हिसाबमा करिब 4-5 महिना बाँकी छ। अब यहाँहरूले यो महाधिवेशन मक्सिरभित्रै गर्ने गरी के कस्तो तयारीहरू गर्नुभएको छ? अब यो जुन खालको अध्यावधि गर्ने विषय छ सदस्यता, त्यसमा इतर समूहले त्यति चासो नदेखाएको पनि पाइएको छ। अब यो सन्दर्भमा 15 महाधिवेशन गर्नै पर्ने बाध्यता, मक्सिरभित्र गर्नै पर्ने बाध्यता यहाँहरूसँग छ। अब यो बाध्यतालाई कसरी यहाँहरूले सफल बनाउँदै हुनुहुन्छ, यस तयारी कसरी गर्दै हुनुहुन्छ?
1: धन्यवाद। सबभन्दा पहिला त यो अवसर दिनुभएकोमा म रेडियो नेपाललाई धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी पार्टीको राजनीतिक दलको महाधिवेशन गर्नुपर्ने जुन पद्धति र प्रक्रिया हो, यो अब संविधानले पनि तोकेको छ र त्यही अनुसार पार्टीले आफ्नो विधान बनाएर पनि आफ्नो अधिवेशनलाई समयभित्र गर्नुपर्ने एउटा पाबन्दी पनि छ, बाध्यता पनि छ। र यो एउटा अवसर पनि हो काङ्ग्रेस पार्टीको लागि, किनभने हामी स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा 15 महाधिवेशनलाई सम्पन्न गर्नुपर्ने हाम्रो संवैधानिक र विधानले दिएको व्यवस्था पनि हो। र यसकारण हामी यसलाई अवसरको रूपमा हामीले किन लिइराखेका छौँ भने, पार्टी एउटा नेपाली काङ्ग्रेसलाई हामीले एउटा विचारको पार्टी भनेर हामीले यसलाई स्मरण पनि गर्छौँ। एउटा लोकतन्त्रमा विश्वास गर्ने, समाजवादमा विश्वास गर्ने, र यो एउटा त्यो लोकतन्त्रभित्र जनता केन्द्रबिन्दु बन्नुपर्छ र जनताले एउटा प्रणालीबाट मुलुक अगाडि बढ्नुपर्छ, एउटा प्रणालीबाट पार्टी अगाडि लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्नुपर्छ र त्यसको लागि विधानले जे निर्देशन दिएको हुन्छ त्यसलाई सबैले मान्नुपर्छ, किनभने पार्टीको विधानभन्दा माथि कोही पनि छैन र संविधानभन्दा माथि कोही पनि छैन भन्ने परिकल्पना नेपाली काङ्ग्रेसको एउटा लोकतान्त्रिक पद्धतिले स्वीकार गरेको छ। यसकारण पनि हामीले अब 15 महाधिवेशन अब स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा हुँदैछ र त्यो महाधिवेशनले मुलुकको शासन प्रणाली अगाडि कसरी बढिराखेको छ भन्ने सन्दर्भमा पनि एकदम गम्भीर ढङ्गबाट व्यापक छलफल गर्नुपर्छ, किनभने काङ्ग्रेस पार्टी जसले एउटा संसदीय प्रणाली सबभन्दा सुन्दर प्रणाली हो र जनताको नजिकमा रहने प्रणाली पनि हो भनेर हामी भनिराखेका छौँ। यसकारण संसदीय व्यवस्थामा नेपाली काङ्ग्रेस अहिले प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको छ, यो पनि हाम्रो लागि एउटा अवसर हो, किनभने हामी हिजोको दिनमा 46 सालपछि बहुदलीय व्यवस्था संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल वा दल विपक्षी दलको भूमिका संसदलाई गतिशील बनाउनको लागि यदि प्रतिपक्षी दल गतिशील भएन, प्रभावकारी भएन भने संसदीय प्रणाली नै कमजोर हुन्छ भन्ने मान्यता बोकेकोले यसपटक नेपाली काङ्ग्रेसलाई यो एउटा ठुलो अवसर पनि रहेको छ। यसकारण संसदमा तपाईँले भने जस्तै प्रमुख प्रतिपक्षी दलको रूपमा सङ्ख्यात्मक रूपबाट नेपाली काङ्ग्रेस कतिको ठुलो छ सानो छ भन्ने कुरा त्यो प्राथमिकताको विषय भएन, तर संसदीय प्रणालीमा संसदलाई गतिशील बनाउन, सरकारलाई निगरानीमा राख्नको लागि होइन एउटा नियन्त्रण गर्नको लागि संसदै हाम्रो लागि सबभन्दा ठुलो वैधानिक ठाउँ हो, जहाँ हामी प्रणालीका कुरा गर्छौँ, विधानका कुरा गर्छौँ, संविधानका कुरा गर्छौँ, जनताका अधिकारका कुरा गर्छौँ। त्यही भएर यो सत्ताभन्दा पनि विपक्षको लागि नै हो सदन। त्यही भएर पनि अब सदनमा नेपाली काङ्ग्रेसले खेल्नुपर्ने भूमिकाको बारेमा पनि महाधिवेशनमा व्यापक छलफल हुन्छ, र त्यति मात्रै होइन नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा आफ्नो घोषणा पत्रबाट आफ्नो दृष्टिकोणलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने पनि 15 महाधिवेशनले एउटा दिशा निर्देशन दिन्छ भने पार्टीभित्र एउटा पद्धतिबाट 15 महाधिवेशन सम्पन्न हुन्छ। यसकारण पनि अहिले हामी पार्टीले विभिन्न किसिमका समितिहरू बनेको छ होइन, इलेक्सन ब्युरो बनेको छ जसले अब आगामी निर्वाचनलाई कसरी बढीभन्दा बढी सफलतापूर्वक अगाडि बढाउँछ, उम्मेदवारहरूलाई कसरी तय गर्छ, त्यस्तै एउटा प्रतिष्ठान बनेको छ जसले उम्मेदवारहरूलाई प्रशिक्षणहरू पनि दिनेछ र विभिन्न किसिमबाट आफ्नो दृष्टिकोणलाई तय गर्नेछ। यसमा र तेस्रो कुरा संविधान संशोधनका कुराहरूलाई हामीले अहिलेको संविधानका मूलभूत कुराहरूलाई परिवर्तन नगरिकन आवश्यक कुराहरूलाई मात्रै कार्यान्वयनको चरणमा देखा परेका अप्ठ्याराहरूलाई मात्रै संशोधन गर्नुपर्छ भनेर एउटा निश्चित आधारहरू तय गरेको छ। तपाईँले भने जस्तै यो 15 महाधिवेशनले धेरै नेपाली काङ्ग्रेसको आन्तरिक लोकतान्त्रिकरण गर्नको लागि, काङ्ग्रेसप्रति विश्वास दिलाउनको लागि, किनभने काङ्ग्रेसले हरेक पटक परिवर्तनको कुरा गर्यो, एउटा मुभमेन्ट पार्टी पनि भन्छौँ होइन, हरेक परिवर्तनको नेतृत्व पनि लियो र अहिले पनि काङ्ग्रेसले एउटा रूपान्तरण र परिवर्तन र पुस्तान्तरण तिनटैलाई चाहिँ अब प्रमाणित पनि गर्नु छ। त्यही भएर एउटा नयाँ पुस्ताले नेतृत्व गगन कुमार थापाको नेतृत्वमा पार्टी एउटा परिवर्तनको मुद्दा बोकेर अगाडि बढेको छ, तर काङ्ग्रेसले आफ्नो विचारधाराभित्र रहेर लोकतान्त्रिक पद्धतिभित्र रहेर जनताका विषयवस्तुहरूलाई केन्द्रबिन्दुमा राखेर लोकतान्त्रिक पद्धतिबाट काङ्ग्रेस अगाडि बढ्नुपर्छ र त्यो अनुसारै हाम्रो पार्टीको विधानले हाम्रो देशको संविधानको परिधिभित्र रहेर 15 महाधिवेशन गर्नुपर्छ भन्ने एउटा तैयारी अगाडि बढेको छ र अहिले अब सक्रिय सदस्यताहरूको नवीकरणको कामहरू एकदम तीव्र गतिबाट अगाडि बढेको छ, किनभने हामीले अहिलेको 15 महाधिवेशनमा हरेक सक्रिय सदस्यको सम्बन्ध केन्द्रसँग हुनुपर्दछ भनेर एउटा डिजिटल मेम्बरसिपको एउटा परिकल्पनाको साथ विधानले नै त्यो व्यवस्था गरेको हुनाले अत्याधिकलाई प्रविधिको माध्यमबाट अगाडि बढाएका छौँ र यसमा हामीले देखिराखेका छौँ एकदम उत्साहजनक ढङ्गबाट नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूले यसलाई अत्याधिक गरिराख्नु भएको छ भने पार्टीको केन्द्रीय कार्य समितिको प्रविधि मैत्री ढङ्गबाट पनि यो अत्याधिकको कामहरू अगाडि बढिराखेको छ र अब नयाँ सदस्यताहरू जुन अगाडि बढिराखेको छ दिने त्यसमा पनि एकदम उत्साहजनक ढङ्गबाट यो सदस्यताहरू लिने कामहरू चाहिँ प्रारम्भ भएको छ। त्यही भएर अब हाम्रो 15 महाधिवेशनको जुन प्रारम्भिक पहिलो चरण हो सक्रिय सदस्यता नवीकरण अध्यावधि गर्ने र नयाँ सदस्यता दिने त्यसको काम चाहिँ अगाडि बढिराखेको छ र मलाई लाग्छ यसलाई हामीले अब समयभित्र यसलाई टुङ्ग्याएर जुन 15 महाधिवेशनको निर्वाचन प्रारम्भ गर्नुपर्ने जुन दोस्रो चरणको प्रारम्भ हुन्छ त्यो सबैमै हामीले अगाडि बढाउँछौँ।
0: हजुर, अब यहाँले भने जस्तै क्रियाशील सदस्यता अध्यावधि गर्ने विषय यसमा चाहिँ अब इतर समूहका अधिकांश नेताहरूले यो अध्यावधि नगरेको पाइएको छ, अब यो सन्दर्भमा उहाँहरूलाई सहमतिमा ल्याउने प्रयास यहाँहरूले किन गर्न सक्नु भएको छैन, किन उहाँहरू चाहिँ यो जुन खालको क्रियाशील सदस्यता अध्यावधि गर्ने सन्दर्भमा चासो दिइरहनु भएको छैन उहाँहरूले?
1: किन काङ्ग्रेसमा अब काङ्ग्रेसलाई यहाँसम्म ल्याउनको लागि काङ्ग्रेसभित्रका लोकतान्त्रिक पद्धतिलाई सकारात्मक रूपबाट पनि अगाडि बढाउनको लागि हाम्रो नेतृत्वहरूको धेरै ठुलो भूमिका छ, त्यो भूमिकालाई हामीले अवमूल्यन नगरिकन हामी सम्मानै गर्न चाहन्छौँ र हामी चाहन्छौँ अब पार्टीको नेतृत्व जुन अहिले भनौँ अलिकति असहमति हिजोको विशेष अधिवेशनमा असहमति देखाएको वा विशेष अधिवेशनबाट आएको नेतृत्व प्रति अलिकति अप्रत्यक्ष ढङ्गबाट असहमतिहरू देखाएको, तर मलाई के लाग्छ भने विशेष अधिवेशन पनि पार्टीको विधानले नै गरेको व्यवस्था पनि हो र 40% महाधिवेशनले विशेष अधिवेशन मागेर 50%भन्दा बढी महाधिवेशनले निर्णय गरेको कुरालाई सबैले स्वीकार पनि गर्नुपर्दछ। यस कारण यो चाहिँ जुन विशेष अधिवेशनले अध्यावधि गर्नैपर्छ भनेर जुन विधानमा व्यवस्था गरेको छ त्यसलाई त सबैले स्वीकार गर्नुपर्ने हुन्छ र त्यसको लागि अब छलफल पनि अगाडि बढेको छ र विशेष कुरा चाहिँ अब 15 महाधिवेशन वा कुनै पनि महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशन निष्पक्ष ढङ्गबाट हुनुपर्दछ, आधिकारिक ढङ्गबाट हुनुपर्दछ, पारदर्शी ढङ्गबाट हुनुपर्दछ भनेर यसपटक त हामीले यो सक्रिय सदस्यको अध्यावधिक स्वयं सक्रिय सदस्यले आफ्नै फोनबाट प्रविधिको माध्यमबाट पनि अध्यावधि गर्न पाउने भनेर पनि त्यतिसम्मको चाहिँ एउटा ओपन भनौँ नि एउटा प्रक्रियालाई अगाडि बढाएको थियो। हरेक सक्रिय सदस्यले आफ्नै फोनको माध्यमबाट डिजिटल मेम्बरसिप बन्न पाउने भनेपछि मलाई लाग्छ 15 महाधिवेशनमा निष्पक्षता भएन वा पुरानालाई नवीकरण गर्नको लागि वञ्चित गरियो, बन्देज गरियो र एकहोरो ढङ्गबाट 15 महाधिवेशन सम्पन्न गर्न खोजेको हो कि भन्ने जुन प्रश्न चिन्ह छ त्यसको समाधान त हामीले आफ्नै फोनबाट डिजिटल मेम्बरसिप बन्न पाउने हरेक सक्रिय सदस्यले बन्न पाउने भनेर पनि एउटा प्रविधि मैत्री अध्यावधिकलाई अगाडि बढाएका छौँ र तपाईँले भने जस्तै केही नेतृत्वहरूले अहिले असहमति गर्नुपर्ने कारण चाहिँ हामीले उहाँहरूले भनेको सुनिराखेका छौँ 15 महाधिवेशन एकदम निष्पक्ष ढङ्गबाट बन्द हुनुपर्दछ भन्ने, तर त्यो निष्पक्ष ढङ्गबाट कसरी गराउन सकिन्छ भन्ने सन्दर्भमा छलफल अगाडि बढाउन सकिन्छ। जस्तो निर्वाचन समितिहरू बनिसकेको छ, त्यो निर्वाचन समितिमा व्यक्तिहरू नेतृत्वहरूलाई त्यहाँ राखेर निष्पक्ष ढङ्गबाट हामीले के अरे निर्वाचन सम्पन्न गर्न सक्छौँ। सदस्यता छानबिनको सन्दर्भमा कुनै पनि सक्रिय सदस्यलाई नवीकरण गर्नुबाट कहीँ पनि बन्देज गरेको 77 जिल्लामा कहीँ पनि कुनै पनि ठाउँमा कुनै वार्डमा हामीले बन्देज गरेको कुरा छ भने त्यो कुरा बाहिर आएको छैन। तर तपाईँले सोधे जस्तै केही विशेष अधिवेशनलाई वा हिजोको विशेष अधिवेशनबाट आउनुभएका नेतृत्वहरूलाई स्वीकार गर्नको लागि अलिकति मतभेद भएका कुरालाई मलाई लाग्छ निर्वाचन आयोग र सामान्य सर्वोच्च अदालतले पनि टुङ्ग्याइसकेको विषय हो। यसकारण त्यसलाई विवादको विषय नबनाइकन अब पार्टीलाई यो नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि, किनभने मैले फेरि दोहोऱ्याएँ, हाम्रो पार्टी एउटा विचारले बनेको र मुभमेन्टले बनेको र आन्दोलनले बनेको पार्टी भएको हुनाले यो केवल दलको नेता र कार्यकर्ताको विषय मात्रै काङ्ग्रेसको अन्तर्वस्तु भन्दैन। काङ्ग्रेसले समग्र मुलुकको एउटा डेमोक्रेटिक प्रोसेसको बारेमा, संविधानको बारेमा, जनताको बारेमा बढीभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने हुन्छ र त्यो अनुसारै पार्टी अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेकोले मलाई के लाग्छ भने अहिले असहमति हुनुभएको नेतृत्वहरू वार्तामा प्रत्यक्ष अप्रत्यक्ष वार्ता भइराखेको छ, तर अब हामीसँग समय छैन। अब हामी 15 महाधिवेशनको तयारी हामीले मङ्सिरभित्र त हामीले जसरी भए पनि गर्नुपर्छ, जबकि हामीले असोज नै 15 महाधिवेशन गर्ने र अब आगामी बढीमा वैशाखमा हाम्रो स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने भएको हुनाले धेरै कामहरू निर्वाचनको लागि पनि ग्रास रुट लेभलमा हामीले पार्टीको उम्मेदवारहरू वा जनताको माझमा नेपाली काङ्ग्रेस स्पष्ट ढङ्गबाट विवादरहित ढङ्गबाट पुग्नुपर्ने हुन्छ। त्यही भएर पार्टीभित्र कुनै पनि किसिमको मनोवैज्ञानिक विभाजनका कुराहरू वा पार्टीभित्र सङ्गठनभित्रका विवादका कुराहरू वा फेरि गुट उपगुटका कुराहरू फेरि गऱ्यौँ भने त जसले हिजोको दिनमा सङ्गठनलाई कमजोर गराएको थियो र निर्वाचनमा परिणाम पनि भोग्नु परेको थियो, कम्तीमा भोलि काङ्ग्रेसको उम्मेदवार हुँदै गर्दाखेरि पनि पार्टी विचार र सङ्गठनको माध्यमबाट जनताको माझमा एउटा प्रतिबद्धता बोकेर अहिलेको नयाँ परिवर्तनका मुद्दाहरू बोकेर जानुपर्ने धेरै कामहरू गर्न बाँकी छ। यसमा तपाईँले भने जस्तै हिजो विशेष अधिवेशन पनि विधान अनुसार भएको, विशेष अधिवेशनको नेतृत्व अनि विधान अनुसारै चयन भएको कारणले पनि यसमा असहमति हुनुपर्ने आवश्यकता छैन. र अहिले पनि पार्टीको सभापतिज्यूले, पार्टीको उपसभापति लगायत सबैले अहिले हामी संवादमै छौँ. र मलाई के विश्वास छ भने नेपाली काङ्ग्रेसको यो इतिहासको निरन्तरता हो पन्ध्र महाधिवेशन. यो कुनै पक्षको पन्ध्र महाधिवेशन भइराखेको छैन, यो पार्टीकै पन्ध्र महाधिवेशन भनेर हाम्रो भनौँ अहिले पितार पक्ष जसले चित्त बुझाइराख्नु भएको छैन उहाँहरूले पनि पन्ध्रौँ महाधिवेशन नै भनिराख्नु भएको छ. र पन्ध्रौँ महाधिवेशन भनेको सबैको एउटा सहमतिको अधिवेशन गर्नुपर्छ र त्यसमा भएका केही मतभेदका कुराहरू, महाधिवेशनको निष्पक्षताका कुराहरूलाई कसरी निष्पक्ष ढङ्गबाट गर्ने भन्ने कुराहरू त छलफल र संवादबाट अगाडि बढाउने कोसिसै गरिराखेका छौँ. र हामीलाई के विश्वास छ भने पन्ध्रौँ महाधिवेशनमा सबै नेतृत्वहरू एकजुट भएर हामी पन्ध्रौँ महाधिवेशनमा जान्छौँ, त्यसको लागि संवाद चाहिँ अगाडि बढिरहेको छ.
0: तर यहाँले भनिरहँदा कङ्ग्रेसमा संवादहीनताको अवस्था आएको छ, अहिले विशेष महाधिवेशन टोली र पुराना नेताहरू बीच संवाद टुटेको छ, वार्ता हुन सकेको छैन, कुराकानी हुन सकेको छैन. अब एकजना नेताले त 10 मिनट कुराकानी गरेर छलफल गरे त यो सबै समस्या समाधान हुने थियो, तर पनि छलफल गर्न तयार देखिएको छैनन् संस्थापन, यो भनौँ न अहिलेका संस्थापन पक्ष भनेर अभिव्यक्ति दिइसक्नु भएको छ. होइन, अब यो संवादहीनता चाहिँ किन रह्यो? केही छलफल गरे त यो समाधान हुनेतर्फ लाग्ने थियो होला. अब यसो हिसाबमा अहिलेको अवस्था हेर्ने हो भने मक्सिरमा जुन पन्ध्रौँ महाधिवेशन मक्सिरसम्म गर्नुपर्ने हो, त्यो पन्ध्रौँ महाधिवेशन चाहिँ अहिलेको यो विशेष महाधिवेशन पक्षधरको मात्र हुने हो कि भन्ने पनि देखिएको छ. अब छोटकरीमा के भन्नुहुन्छ यहाँ?
1: होइन, सबभन्दा पहिला के हो भने तपाईँले भनेपछि इतर पक्षहरूसँग संवादहरू नहुने कुरै छैन, त्यहाँ सबै नेताहरू नै हुनुहुन्छ. हामीले हिजोको समयमा नेता मानेरै अगाडि बढेको पार्टीको नेतृत्वहरू हुनुहुन्छ होइन. र अहिलेको मलाई लाग्छ संवाद अगाडि बढ्नुपर्ने कारण चाहिँ अब पन्ध्रौँ महाधिवेशनको निष्पक्षता नै हो. र अहिले हामीले देखिरहेछौँ इतर पक्षहरू विभिन्न ठाउँहरूमा गएर अब विभिन्न भेलाहरू गर्ने, विभिन्न कार्यक्रमहरू गरिराख्नु भएको छ. त्यो कार्यक्रम पार्टीभित्रको समूहहरूले गर्ने कुरा स्वाभाविकै हो, तर त्यो कार्यक्रमले पार्टीलाई विभाजन गर्ने, पार्टीको संगठनलाई कमजोर गर्ने, पार्टीमा भएका नेता कार्यकर्तालाई मनोवैज्ञानिक ढङ्गबाट गुट उपगुटमा लग्ने र पार्टीको संगठनलाई नै विभाजन गर्ने र एकअर्काको नेतृत्वलाई स्वीकार नगर्ने संस्कृतिको विकासको यदि त्यो भेलाहरू हो भने त्यसले नेपाली काङ्ग्रेसलाई कमजोर गराउँछ, जुन कुरा फेरि पनि हामी पार्टीभित्र अब दोहोरिनु हुँदैन है भन्ने मान्यताबाट अगाडि बढिराखेका छौँ. यसकारण मलाई लाग्छ भेलाहरू गुटहरू हुने पनि पन्ध्रौँ महाधिवेशनको तयारी हो, तर त्यो तयारीलाई फेरि पार्टीभित्र मनोवैज्ञानिक ढङ्गबाटै गुट उपगुटमा लिएर जाने र एकअर्कालाई स्विक नगर्ने र त्यो गलत प्रतिस्पर्धालाई अगाडि बढाएर पार्टीको सङ्गठनलाई कमजोर गराउने हो भने मलाई लाग्छ भने फेरि पनि नेपाली काङ्ग्रेसले फेरि भोलि फेरि त्यो परिणामलाई फेरि भुग्नु नपरोस् भन्ने हामीले मान्यता बोकेका छौँ. यसकारण अहिले तपाईँले भन्नुहोस् चाहिँ अब पन्ध्रौँ महाधिवेशनलाई स्वीकार गरेर अब यसलाई एउटा डिजिटल मेम्बरसिपको माध्यमबाट अध्यावधिक गरेर पार्टीको केन्द्रीय कार्यालय, पार्टीको केन्द्रीय नेतृत्व, सभापतिज्यू स्वयं अहिले संवादमै बढी लागिराख्नु भएको छ. त्यही भएर 1-to-1 पनि संवाद भइराखेको छ र समूहगत ढङ्गबाट पनि वार्ताका केही मुद्दाहरू अगाडि आएका छन् र त्यो मुद्दाहरूलाई पारदर्शी ढङ्गबाट संवादमा अगाडि बढायो भने
0: हस् पुष्प औषालज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो. यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी यहाँ कुराकानी गर्दैथ्यौँ नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषालसँग. नेपाली कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी लगायतका सन्दर्भमा केन्द्रित रहेर उहाँसँग कुराकानी गऱ्यौँ. प्राविधिक साथी राजु थापा र शङ्कर भण्डारीलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ.
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग.
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 11 41 सम्पर्क गरौँ.
4: वैदेशिक रोजगार बोर्डको सचिवालय.

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
4: के हुन्छ?
3: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
4: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
3: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
4: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
8: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 542-13-59।
10: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
9: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
10: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
9: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकारी।

0: हुन्छ प्रभु, हुन्छ, म अस्पतालै जान्छु। जनचेतनाका लागि नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको तयारी तीव्र। केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। अमेरिका इरान युद्धविराम सम्झौता लागू। इरानमाथिको नौसैनिक नाकाबन्दी हटाइएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गैराति र आज बिहान भएका खेलमा स्विजरल्याण्ड र क्यानाडा विजय, दक्षिण अफ्रिका र चेक रिपब्लिकको खेल बराबरीमा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सकिएसँगै विनियोजन विधेयक पारित भएको हो। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमा का 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको स्पष्ट पार्नुभयो। उहाँले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको प्रष्ट पार्नुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको बताउनुभयो। गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढेको उहाँले बताउनुभयो। गृहमन्त्री गुरुङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। उहाँले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो। उहाँले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर र आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अगाडि बढेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। उहाँले नवप्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डको रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकताभन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुहुँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत राष्ट्रिय व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो।
4: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा, सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो, यसपालि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्नु चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्नु सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनुको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र एकपट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले, बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
0: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा हिजो भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। अब रिपोर्ट। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
5: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक दक्ष सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
6: विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081 चाहिँ ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मस्यौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
5: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्ष 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
6: यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55 अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने परे होला। त्यो हिँडेपछि म मुखैमा पुगेको छु बडुवा खान्छु भनेर खुसी हुने मान्छे अर्को होला, होइन? अब त्यो सरकारको नीति हो, सरकारले 30-55 ल्याउन पनि पाउँछ, 20-50 ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरीको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
5: व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
6: अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाइँमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
5: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्त भित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै 2/3 बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेसन QR कोडसहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत बुदा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र QR कोडसहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमि पर्व रुकुम पूर्व र रुकुम पश्चिममा धुमधामका साथ मनाइँदैछ। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
7: रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेखमा पोगी वन देवतालाई पूजा गरेर नाच सुरु गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने, बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
8: सबभन्दा आफ्नो चिरीबेटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै भयो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ, अनिकाल हुन्न, रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, ती चलाउँदै आएका छौँ।
7: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
9: यति रमाइलो हुँदो रहेछ, आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने,
10: पहिलाको कल्चरलाई अब यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्ध सबैले चाहिँ रमाइलो गर्ने गर्छ।
7: धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला, प्रतियोगिता, खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
0: बाँकी समाचार। रूपन्देहीको बुटोलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनिया नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरेको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका मध्ये 43 हु गाङ, 45 ली सुआन हेई, 36 सुन हुई, 35 झाओ क्युचेन, 31 सियाङ जियासुन र 45 ली बिन रहेका जनाएको छ। यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट प्रहरीले हिजो 2 चिकित्सकसहित 5 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रुपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्य गर्ने अमेरिका इरान सम्झौता लागू भएपछि अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। केही अमेरिकी युद्धपोतहरू भने अझै क्षेत्रमै रहने जनाइएको छ। सम्झौतापछि इरानका सर्वोच्च नेता मोस्तबा खामेनीले आफूले फरक मत राखे पनि सम्झौतालाई अनुमोदन गरेको बताउनुभयो। उहाँले राष्ट्रपति मसुद पेजिस्कियनले इरानी जनताको अधिकार रक्षा गर्ने आश्वासन दिएपछि प्रक्रिया अघि बढेको उल्लेख गर्नुभयो। खामेनीले ट्रम्पले विभिन्न दबाव सिर्जना गरेर सम्झौता गराएको आरोप पनि लगाउनुभयो। सम्झौतामा हुर्मुज जलमार्ग पुनः खोल्ने, इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता र 300 अर्ब डलरको पुननिर्माण तथा आर्थिक विकास कोष स्थापना गर्ने विषय समावेश छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता कार्यान्वयनमा आएको र थप प्राविधिक वार्ता स्विजरल्याण्डमा हुने बताउनुभयो। तर अमेरिकी रिपब्लिकन सांसद बिल क्यासिडीले सम्झौतालाई अहिलेसम्मकै खराब विदेश नीति भन्दै आलोचना गर्नुभएको छ। इजरायली मन्त्रीहरू इतामार बेन गुएर र बेजालेल स्मोट्रिचले पनि सम्झौताको विरोध गर्नुभएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 एक सूचना जारी गरी 7 बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। गोर्खाको धार्चे गाउँपालिकामा 16 MW क्षमताको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। करिब 3 अर्ब रुपियाँ लागतमा निर्माण सुरु भएको आयोजना आगामी 30 महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले बताउनुभयो। आयोजनाका लागि कृषि विकास ब्याङ्कको नेतृत्वमा तीनवटा ब्याङ्कहरूले संयुक्त रूपमा लगानी गरेका छन्। माछाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत धादिङको बोराङमा रहेको सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यस पटकको आर्थिक गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठानहरू सहभागी भएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म राष्ट्रिय आर्थिक गणना अभियान सञ्चालन गरेको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। गत वर्ष 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 48,598 जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। गत चैत्र 23 गते सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। एकसिङ्गे गैंडा, बाघ, भालु, चितुवा, घडियल, गोही लगायतका जंगली जनावर र चरा चुरुङ्गीका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी र पैदल यात्राका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
0: केशव ढुङ्गाना, अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको एटलान्ट स्टेडियममा गैराती भएको समूह एकको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग 1-1 गोलको बराबरीमा रोकिएको हो। खेलको छैटौँ मिनटमा चेक रिपब्लिकका मिचल सादी लेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 83 मिनटमा पेनाल्टी मार्फत दक्षिण कोरियाले 1 गोल फर्कायो। खेलको 83 मिनटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीले को हातले बललाई छोएपछि दक्षिण अफ्रिका पेनाल्टी पाएको थियो। सोही अवसरमा सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबेहो मोकोनाले गोल गरे। यस्तै गैराती भएको खेलमा स्विजरल्याण्डले बोस्निया हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। त्यसै गरी क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजय हासिल गरेको छ। अहिले मेक्सिको र दक्षिण कोरिया बीच खेल भइरहेको छ। यसअघि प्रसारित समाचारमा दक्षिण अफ्रिका हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षासँगै हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.8 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको तयारी तीव्र। केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। अमेरिका इरान युद्ध विराम सम्झौता लागू। इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाइएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गैराती र आज बिहान भएका खेलमा स्विजरल्याण्ड र क्यानाडा विजयी, दक्षिण अफ्रिका र चेक रिपब्लिकको खेल बराबरीमा। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
1: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
2: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। आदरणीय श्रोता, नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ।
1: आजको कार्यक्रममा हामी नेपालमा समावेशी लोकतन्त्रको अभ्यास, संवैधानिक आयोगहरूको भूमिका र प्रभावकारी कार्य सम्पादनका लागि गर्नुपर्ने सुधारका बारेमा कुरा गर्छौं।
2: नेपालको संविधान 2072ले समावेशी लोकतन्त्रलाई राज्यको आधारभूत विशेषताका रूपमा स्वीकार गर्दै विभिन्न समुदाय, वर्ग, क्षेत्र र समूहको प्रतिनिधित्व तथा अधिकार सुनिश्चित गर्न अनेक संवैधानिक व्यवस्था गरेको छ। यसै उद्देश्यका लागि राष्ट्रिय समावेशी आयोगसहित महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम लगायतका विभिन्न संवैधानिक आयोगहरूको स्थापना गरिएको छ। यद्यपि यी आयोगहरूको कार्यक्षेत्र, अधिकार तथा भूमिकाबीच दोहोरोपना रहेको, नीति सिफारिश र अनुगमनका काममा स्पष्ट समन्वयको अभाव देखिएको तथा लक्षित वर्गका नागरिकहरूले अपेक्षित लाभ र सशक्तिकरण प्राप्त गर्न नसकेको भन्ने बहस पनि भइरहेका छन्। विशेष गरी राष्ट्रिय समावेशी आयोगले समग्र समावेशीकरणको सवाल हेर्ने हुँदा अन्य पहिचानमा आधारित आयोगहरूसँग यसको कार्यक्षेत्र कतिसम्म फरक वा पूरक छ भन्ने प्रश्न उठ्ने गरेको छ। साथै समावेशी प्रतिनिधित्वलाई केवल कोटा वा आरक्षणको विषयमा सीमित नराखी आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक सशक्तिकरणसँग कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।
1: यिनै विषयमा संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न रहनुभएका वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका पूर्व सांसद राधेश्याम अधिकारीसँग संविधानको मूल मर्म, संवैधानिक आयोगहरूको भूमिका, सुधारका सम्भावना र समावेशी लोकतन्त्रको भावी कार्यदिशाबारे केन्द्रित रहेर कुरा गरेका छौं। अब सुनौ उहाँसँग गरिएको कुराकानी।
2: संविधानमा विभिन्न संवैधानिक आयोगहरू रहने व्यवस्था गरिएको छ। यस्ता आयोग स्थापना गर्नुको मूल उद्देश्य के हो अनि आजको आवश्यकता के छ, यस बारेमा जानकारी गराइदिनुहोस् न।
3: यो त्यति बेलामा अब राष्ट्रिय मानव अधिकार आयोग एउटा सिङ्गै थियो, त्यो बाहेक अरू आयोगहरू पहिले थिएन।
2: हजुर,
3: तर संविधान बनाउँदाखेरि विभिन्न सीमान्तकृत वर्गका मानिसहरू, महिला भयो, दलित भयो, त्यसपछि आदिवासी जनजाति भयो, मुस्लिमहरू भए, थारूहरू भए, मधेसीहरू भए, अनि पिछडिएको क्षेत्रको कुरा भयो, यो सबैको चाहिँ के माग के भयो भनेदेखि चाहिँ कम्तीमा पनि हाम्रो आवाज चाहिँ हामीले चाहिँ भेन्टिलेट गर्न पाउनुपर्छ, हाम्रो आवाजहरू चाहिँ भन्ने ठाउँ भएन, त्यस कारणले हामीलाई आयोगहरू चाहिँ आवश्यक पर्छ, हाम्रो आयोग बनाइयोस् भनेर माग गरे। तर त्यो बेलामा कोसिस चाहिँ के भएको थियो भन्दाखेरि एउटा समावेशी आयोग बनाएर एउटा महिला आयोग र दलित आयोग, यो तिनवटा मात्रै बनाउने भनेको, अरूहरूले त्यो बेला

0: चारको चाहिँ सहभागिता भइसकेको छ, त्यो असाध्य ठुलो उपलब्धि भनेर मैले लिन्छु। त्यसपछि यो प्रदेशको संसदमा, सङ्घीय संसदमा 33% महिलाहरूको आरक्षण ग्यारेन्टी भइसकेको छ, यो असाध्य राम्रो कुरा भयो। तेस्रो कुरा तपाईँको के भएको छ भन्नुहुन्छ भने होइन, सबभन्दा चाहिँ पिछडिएको चाहिँ को छ भन्दाखेरि हाम्रोमा विभिन्न जात जातिमा पनि दलितहरू, त्यो दलितहरूकोमा पनि महिलाहरू अझ पिछडिएका छन्। तिनीहरूको चाहिँ सहभागिता तपाईँको हरेक ठाउँमा, हरेक वडामा चाहिँ के छ भने त्यसले नेतृत्वमा जाने अवसर पाएको, यी कुराहरू चाहिँ असाध्य पोजिटिभ भएको छन्। तर यो बाहेक संविधानमा लेखिएका जुन कुराहरू छ नि, जस्तो दलितको छात्रवृत्ति सम्बन्धी हक छ, आवास सम्बन्धी हक छ, त्यसलाई चाहिँ के छ भन्दाखेरि यो महिलाहरूको पनि छुट्टै हकहरू छन्, विभिन्न जात जातिहरूको चाहिँ रिजर्भेसनको कुरा छ, यी सबै कुराहरूमा चाहिँ के छ भन्दाखेरि आयोगहरूले अध्ययन गर्दै यो यो एरियामा हुनुपर्ने कुरा भएन भनेर भन्नुपर्ने हो। त्यो कुरामा चाहिँ कति ध्यान पुगेको छ, आयोगहरूको चाहिँ गठन त भएको छ, तर आयोगहरूले आफूले गर्नुपर्ने त्यो आफ्नो चाहिँ वर्गीय हितहरूलाई चाहिँ हेर्नुपर्ने कुरा छ, कति हेर्न सकेका छन् कति सकेका छैन, त्यो चाहिँ प्राज्ञिक दृष्टिकोणले चाहिँ अहिले मूल्याङ्कन गर्न सक्ने अवस्था छैन।
1: हजुर, राष्ट्रिय समावेशी आयोग तथा अन्य पहिचान आधारित संवैधानिक आयोगहरू जस्तो दलित, महिला, आदिवासी, जनजाति, मधेसी छन् होइन, यी बीच कार्यक्षेत्रमा देखिने दोहोरोपनालाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्न सक्नुहुन्छ?
0: दोहोरोपनामा जस्तो भन्नुहोस् न, अब राष्ट्रिय मानव अधिकार आयोगको छुट्टै त्यसको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्व छ, त्यसलाई हामीले अन्यथा भन्न सक्दैनौँ। अब वास्तवमा हुनुपर्ने चाहिँ के थियो भन्नुहुन्छ भन्दाखेरि, एउटा महिला आयोग चाहिँ छुट्टै चाहिन्छ भन्ने मन लाग्दछ, किनभने महिलाको चाहिँ जुन सङ्ख्या छ, सङ्ख्यात्मक रूपले पनि र चाहिँ जुनको चाहिँ आवश्यकताले पनि के छ भने 51% महिलाहरू भएको देशमा एउटा महिला आयोग चाहिँ राष्ट्रिय महिला आयोग भएर तपाईँको त्यसमा चाहिँ परेका समस्याहरू, महिलाहरूले बिहोर्नु परेका समस्याहरूको चाहिँ अध्ययन प्राज्ञिक रूपमा सबै कुरा गर्नुपर्ने जरुरी छ भन्ने लाग्छ। त्यसै गरेर अर्को एउटा चाहिँ दलित आयोग पनि छुट्टै नै हुनुपर्छ, 14% जनसङ्ख्या छ, तर तपाईँको के छ भन्छ भने त्यसमा ध्यान पुर्याउन अरूले सकिरहेका छैनन्। दलित आयोगको अरू बाँकीलाई चाहिँ एउटा समावेशी आयोगमै राखेर चाहिँ गर्दाखेरि नहुने होइन, समावेशी आयोगमा राखे पनि भयो, अब त्यसलाई चाहिँ के छ भने राष्ट्रिय मानव अधिकार आयोगमै पनि राख्दाखेरि पनि हुन्छ, त्यसलाई घटाउनुपर्छ भन्ने चाहिँ लागेको छ। तर तपाईँको के छ भन्नुहोस् भने त्यो त्यति सजिलो कुरा छैन, किन राजनीतिक दृष्टिकोणले किन हाम्रो घट्छ, किन हट्नुपर्छ भन्ने कुरा आउँछ, त्यति सजिलो चाहिँ छैन, तर चाहिँ बेला चाहिँ भएको छ, रिभ्यू गर्ने बेला चाहिँ भएको छ, हामीले संविधानमै लेखेका छौँ।
1: अब संवैधानिक आयोगहरू बीचको यो अधिकार र जिम्मेवारीको स्पष्टता तथा समन्वय प्रभावकारी बनाउन के कस्ता कानुनी वा नीतिगत सुधार आवश्यक देख्नुहुन्छ त यहाँ?
0: होइन, यसमा यस्तो छ, अब डुप्लिकेसन चाहिँ के भने, के मानेमा डुप्लिकेसन हुन्छ कहिले काहीँ भन्दाखेरि, जस्तो राष्ट्रिय मानव अधिकार आयोगले एउटा बोक्सीको कुरा आयो, एउटा महिलामाथि दुर्व्यवहार गर्दाखेरि बोक्सीको कुरा आयो भनेदेखि राष्ट्रिय मानव अधिकार आयोग पनि पुगेर त्यसलाई अनुसन्धान गर्न सक्छ, महिला भएको हुनाले गर्दाखेरि महिला आयोग पनि गएर गर्न सक्छ, त्यो यदि महिला झन् दलित रहेछ भनेदेखि दलित आयोगले पनि त्यसमा एक्टिभेटिभ हुनसक्छ, होइन सक्रिय हुनसक्छ, यसरी दोहोरो तेहोरो चाहिँ हुन्छ। तर त्यसमा मेरो विचारमा चाहिँ के छ भन्नुहुन्छ भने, जुन आयोगले गरे पनि त्यो राम्रोसँगले ती कुराको जाँच बुझ र छानबिन हुनु हुँदैन भन्ने त कसैलाई लाग्दैन। त्यस्तो अवस्थामा एउटा आयोगले काम सुरु गरिसकेपछि त्यस्तै सबैतिर त्यो यो आयोगले यो काम हात हालिसकेपछि अरूले हात नहाल्ने भन्ने भयो भने दोहोरोपना हटाउन सकिन्छ होला। त्यस किसिमको व्यवस्थापन गर्नको निम्ति चाहिँ हामीले चाहिँ कानुनको प्रबन्धहरू मिलायो भने हुन्छ होला जस्तो लाग्छ।
1: अब यो समावेशितालाई केवल प्रतिनिधित्व वा आरक्षणको प्रश्न भन्दा माथि उठाएर वास्तविक सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरणसँग जोड्न चाहिँ राज्यले के गर्नुपर्ने आवश्यकता छ त?
0: यो त के छ भन्नुहुन्छ भने, यदि यो राजनीतिक अधिकार नदिएको भएदेखि यो आर्थिक सम्पन्नता, अहिले जुन किसिमको चाहिँ मान्छेहरूमा चाहिँ एउटा भावना पैदा भएको छ, सशक्तिकरणको भावना भएको छ, यो समानुपातिक समावेशिताको चाहिँ यदि सिद्धान्त नल्याइएको भए, यो चाहिँ जुन फोर्थ जेनेरेसनको चाहिँ अधिकारहरू हामीले क्रिएट नगरेको भए, यसलाई खडा नगरेको भएदेखि तपाईँको यो सशक्तिकरणको बाटोमै लाग्दैन थियौँ हामी, अझ हामी धेरै वर्ष पछि हुन्थ्यौँ। तर आज के भइरहेको छ भन्नुहुन्छ भने, दलितको हकमा, महिलाको हकमा, उनीहरूको चाहिँ के छ भने सशक्तिकरणको हकमा, त्यो 33% चाहिँ आरक्षणको कारणले, 40% आरक्षणको कारणले जबरजस्ती रूपमा चेन्ज भएको छ हेर्नुहोस्। त्यसले गर्दाखेरि मैले मलाई के लागिरहेछ भन्नुहुन्छ भने, हामीले चाहिँ समाजमा धेरै ठुलो परिवर्तन ल्याएका छौँ भन्ने मलाई लाग्दछ। र त्यसलाई निरन्तरता दिनको लागि अनावश्यक आयोगहरूलाई घटाउने, तर त्यो आयोगले गरिआएको काम चाहिँ कसले गर्ने भन्ने कुरा स्पष्ट निर्देशन सहित चाहिँ भयो भनेदेखि चाहिँ त्यो उचित हुन्छ। त्यस कारणले गर्दाखेरि यसलाई सङ्ख्यात्मक रूपमा घटाउँ, तर यसलाई के छ भने काम चाहिँ विभिन्न आयोगले गरिआएको काम छ, त्यसमा कमी कमजोरी नआओस् भन्ने कुराको सचेतना चाहिँ हुनुपर्छ भन्ने लाग्छ।
1: हजुर, जस्तो आयोग

0: हरू स्थापना भएका छन्, काम गरिरहेका छन्, यिनीहरूलाई के छ, कस्तो खालको चुनौतीहरू छ त त्यसो भए?
1: होइन, अहिले आयोगहरू त यस्तो छ नि, आयोगहरू थुप्रा भए, तिनले सिफारिस गर्छन्, तिनले गरेको सिफारिसहरू चाहिँ के छ भने सरकारले चाहिँ लागू गर्छ गर्दैन भन्ने कुराको तपाईँको सिफारिस हामीले गरेका छौँ, ध्यान दिएन भन्ने कुराको गुनासो सबैतिरबाट आउँछ। अनि आयोगमा बस्नेहरूले चाहिँ के छ भने हामीले यो सुविधा पुगेन, हामीलाई बजेट पुगेन आदि इत्यादि कुराको मात्रै गुनासो हुन्छ। उनीहरूको मुख्य कुरा चाहिँ के हुनुपर्छ जस्तो लाग्छ मलाई भन्दाखेरि, उनीहरूले गुनासो गर्ने ठाउँबाट अलिकति उठेर आफू जुन आयोगमा बसेका छ त्यो आयोगको धर्म निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: अब यो लक्षित वर्गका नागरिकको यो हक अधिकार संरक्षण तथा अवसरमा पहुँच बढाउन वर्तमान संवैधानिक र कानुनी संरचनामा के कमजोरीहरू देख्नुहुन्छ त्यहाँ?
1: म एउटा उदाहरण दिएर तपाईँलाई भन्छु, दलितहरूलाई तपाईँको छात्रवृत्ति दिएर माथिसम्म पढाउने भन्ने कुरा चाहिँ संविधानले ग्यारेन्टी गरिरहेको छ, मौलिकमा राखिदिएको छ। तर दलितहरूलाई त्यो तर त्यो कानुन बनाउने हुनेछ भने, कानुन बनाउने हुनेछ भनेपछि कानुन बनाउनु पर्ने हो, कानुन बनायो तर कानुनले फेरि के भने त्यो के बनाउने हुन्छ भन्यो, नियमावली बनाउनु पर्ने कुरा। म राष्ट्रिय सभामा हुँदाखेरि चार वर्षसम्म बस्दाखेरि यो प्रश्न निरन्तर रूपमा यो चाहिँ कुरा उठिरह्यो, तर चाहिँ के छ भन्नुहुन्छ भनेदेखि कहिले पनि नियमावली बनेन र चाहिँ सधैँभरि बजेटमा आएको रकम पनि फ्रिज भएर गएको हामीले थाहा पाएका छौँ। त्यस कारणले गर्दाखेरि के छ भन्नुहुन्छ भने सरकारको र चाहिँ यो आयोगहरूको चाहिँ तालमेल मिलेको म देख्दिनँ। यो गाली गर्ने भन्दा पनि यसलाई फङ्सनल कसरी गराउने भन्ने कुरा आयोगको पदाधिकारीहरूले सोच्न सकेको देखिएन अहिलेसम्म। त्यसलाई चाहिँ के छ भने निरन्तर रूपमा चाहिँ त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ, त्यसले सशक्तिकरण गर्छ।
0: हजुर, संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र कार्यान्वयनमा सङ्घ प्रदेश र स्थानीय तहबीचको भूमिका र जिम्मेवारीलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ त?
1: यो सबै कुराहरू संविधानले सुनिश्चित गरेका छ, सङ्घको के भूमिका हुने, सङ्घको नीतिगत रूपमा काम गर्नुपर्छ यी कुराहरूमा, र ऐन पनि बनाइदिनुपर्छ। जस्तो अब चाहिँ जागिर खाने कुराहरू छ भनेदेखि त्यो कुराहरूमा चाहिँ अब कानुनै बनाइदिनु पर्यो, निजामती सेवा ऐन होस्, पुलिस प्रहरी ऐन होस्, सेना सैनिक ऐन होस्, शिक्षक ऐनमा होस्, यसमा चाहिँ तपाईँको चाहिँ आरक्षण गर्ने कुरामा सङ्घीय कानुन नै बन्नु पर्यो। त्यसपछि प्रदेश र चाहिँ स्थानीय तहले शिक्षा र स्वास्थ्यको क्षेत्रमा चाहिँ विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ, किनभने स्कुलको शिक्षाहरू जम्मै चाहिँ स्थानीय तहमा पर्छ। त स्कुलको शिक्षालाई चाहिँ हामीले चाहिँ यदि त्यसमा लक्षित वर्गलाई पुर्याउन सक्यौँ भने दलितलाई, महिलालाई, त्यसपछि गएर चाहिँ आदिवासी जनजातिलाई, मधेसीहरूको यी सबैको शिक्षाको स्तर उकार्न सक्यो भने देशकै तपाईँको चाहिँ सामाजिक क्षेत्रमा ठुलो फड्को मार्छ। ओभरअल म चाहिँ के भन्छु भनेदेखि चाहिँ अहिलेको जुन चाहिँ कुराहरू राज्यले जे जति दिन सकिरहेको छ, बर्थिङ सेन्टर भन्नुहोस्, के अरे यो बच्चा जन्माउने कुराहरूमा, सबै कुरामा हेर्दाखेरि के छ भने फिल्डमै गएर हेर्दा पनि धेरै ठुलो परिवर्तन आएको छ। त्यो अहिलेको आजको भोलिमा हेर्दा के भएको छ र के भएको छ र भन्ने मान्छेहरू लाग्छ, तर मलाई लाग्छ 10-20 वर्षपछि हेर्दाखेरि यो ठुलो सामाजिक क्रान्ति नै ल्याएको छ यो यो समानुपातिक समाज सेवाको हिसाबले। अहिले सङ्घले, प्रदेशले, स्थानीय तहले अलिकति पनि कोअर्डिनेसन राम्रोसँग गरेर गरिदिने हो भने यो क्षेत्रमा ठुलो हामीले चाहिँ लाभ लिन सक्छौँ भन्ने मलाई लाग्छ।
0: हजुर, त्यसो भए संविधान कार्यान्वयनको आगामी चरणमा राष्ट्रिय समावेशी आयोग लगायत संवैधानिक आयोगहरूको प्रभावकारिता बढाउन तपाईँ मुख्य सुझावहरू चाहिँ के छन् त?
1: मेरो अरू केही पनि सुझाव छैन, जे कुरा संविधानले मार्गनिर्देशन दिएको छ त्यो बमोजिमको चाहिँ के छैन, ऐन कानुनहरू बन्नु पर्यो जुन बनिसकेको छैन, र त्यसलाई चाहिँ के छ अल्झाउने कुरा गर्नु भएन, त्यसलाई चाहिँ के छ भने टुङ्ग्याउने कुरा गर्नु पर्यो, त्यो चाहिँ ब्युरोक्रेसीको हातमा छ। किन भन्नुहुन्छ भने त्यो के बनाउने भनेपछि त्यो नेपाल सरकारले बनाउँछ, नेपाल सरकार भनेको चाहिँ त्यहाँ गएपछि चाहिँ यो पार्लियामेन्टको हातबाट चाहिँ एउटा बोर्डर एउटा चाहिँ फ्रेमवर्क मात्रै ल बन्छ, पछिबाट चाहिँ के छ भने नियमावलीहरू बन्छ। नियमावली बनाउँदाखेरि चाहिँ के भने सोझो जसले जुन लक्षित वर्गले पाउने हो त्यो किसिमले पाउने किसिमले चाहिँ कानुनहरू बन्नु पर्यो। र मुख्य कुरा अहिले मलाई के लाग्दछ भन्नुहुन्छ भने शिक्षा र स्वास्थ्य, मैले अघि भने नि शिक्षा र स्वास्थ्यमा चाहिँ सरकारले जुन बाचा गरिरहेको छ त्यो कुरालाई चाहिँ के छ भने खालि घोषणा मात्रै होइन, त्यो चाहिँ के छ भने तल्लो तहसम्म पुर्याउनु पर्यो, त्यसले ल्याउने सामाजिक क्रान्तिले नै यो सबै वर्गको सशक्तिकरण गर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, यति धेरै जानकारी गराइदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका पूर्व सांसद राधेश्याम अधिकारी। समावेशी लोकतन्त्रको अभ्यास, संवैधानिक आयोगहरूको भूमिका र गर्नुपर्ने कामका विषयमा जानकारी दिनुहुँदै। समावेशीकरण, समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज
3: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
2: कार्यक्रम समावेशी आवाज।
4: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-54-55-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
2: कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, कार्यक्रम बीमा सचेतनाबाट बीमा सचेतना कार्यक्रम रेडियो नेपालबाट हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। बीमा सचेतना कार्यक्रमको आजको अङ्क भने हामीले विशेष कार्यक्रमका रूपमा तयार पारेका छौँ। बीमा सचेतना कार्यक्रमको आजको अङ्क भने हामीले विशेष कार्यक्रमका रूपमा तयार पारेका हौँ। नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालद्वारा उत्पादित बीमा सचेतना कार्यक्रममा तपाईँलाई स्वागत छ। कार्यक्रमको साथमा हामी छौँ अर्जुन श्रेष्ठ, केशव ढुङ्गाना र म सुरेन्द्रमणि त्रिपाठी। आजका लागि तयार पारिएको बीमा सचेतना कार्यक्रमको यो विशेष अङ्कमा हामीले केही व्यक्तिको बीमाका बारेमा बुझाइ कस्तो छ त भन्ने सम्बन्धमा आवाज समेटेका छौँ। यसका साथै कोरोना बीमा दाबी भुक्तानी हुन बाँकीको हकमा के भइरहेको छ त? अहिले पनि धेरै ठाउँहरूबाट यो प्रश्न आउने गरेको छ। आजको यो विशेष कार्यक्रममा हामीले यसको जिज्ञासा पनि मेटाउने प्रयास गरेका छौँ। यससँगै बीमा सम्बन्धी थप सामसामयिक जानकारीसँगै केही गीती सन्देशहरू पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
1: पछिल्लो समय बिमाको बजार बढ्दो क्रममा देखिएको छ। जीवन बिमाको पहुँच करिब 50% जनसङ्ख्यामा पुगेको देखिन्छ, तर यसको तुलनामा निर्जीवन बिमाको पहुँच भने अझै पनि न्यून रहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। मोटर बिमा अनिवार्य रहेकाले मोटर बिमा हुने गरेको भए पनि अन्य धन सम्पत्तिको बिमा भने कमैले गरेको पाइन्छ। बिमाले आर्थिक सुरक्षावरण गर्ने भएकाले जीवनका साथै धन सम्पत्तिको बिमा गर्नुपर्ने प्राधिकरणका साथै बिमा कम्पनीहरूले जोड दिने गरेका छन्। यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि हुँदै आएका छन्। विगतमा आएका बाढी पहिरो र त्यसपछि गत भदौमा भएको जेनजी प्रदर्शनका बेलामा थुप्रै निजी तथा सरकारी सम्पत्तिको क्षति भएपछि भने बिमा गर्न पर्दो रहेछ भन्ने भावनाको भने केही विकास भएको सरकारवालाहरूले बताउँदै आएका छन्। त्यस क्रममा खास गरी केही निजी स्वामित्वका संस्थाहरूले बिमा गरेको पाइएको थियो भने सरकारी स्वामित्वका संस्थाहरूको यसमा पहुँच प्राय देखिएको थिएन। भाटभटेनी सुपरमार्केट लगायत बिमाको दायरामा रहेका केही कम्पनीले बिमा दाबी भुक्तानी प्राप्त गरे पनि सरकारी स्वामित्वका संस्थाको पुनर्निर्माणको जिम्मा सरकारकै काँधमा परेको छ। नेपाल बिमा प्राधिकरणले धन सम्पत्तिको बिमा सबैले गर्नुपर्ने र यसका लागि सरकारले आफैबाट सुरुवात गरेर बाटो देखाउन जरुरी रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्दै आएको प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले बताउनु भएको छ।
0: यसै क्रममा कतिपय प्रदेश सरकार र स्थानीय सरकारले यस क्षेत्रमा काम पनि सुरु गरिसकेका छन्, जसमा कर्णाली प्रदेश अग्रस्थानमा रहेको छ। क्षति भएको बेला राज्य कोषबाट क्षतिपूर्ति दिनुभन्दा बिमा गरिदिए त्यसैले क्षतिको सुरक्षा बढ गर्ने हुँदा यसको सिको सबै प्रदेश र तहमा बढाउँदै जानुपर्ने सरकारवालाहरूले जोड दिइरहेका छन्। यसै क्रममा बिमाका बारेमा सर्वसाधारणको बुझाइ कस्तो छ त? हामीले नमुनाका रूपमा काठमाडौँको कालीमाटी क्षेत्रमा भेटिएका केही विद्यार्थीलाई सोधेका छौँ। सुन्नुहोस् उहाँहरूको भनाई जस्ताको तस्तै।
2: मेरो नाम चाहिँ दीक्षा घरती मगर हो। म चाहिँ ठाङ्कोर चन्दागिरी वडा 3 नम्बरमा बस्छु, अनि म चाहिँ अहिले ब्याचलर 4th इयरको चाहिँ स्टुडेन्ट हो। बिमा भनेको चाहिँ अब हामीले भविष्यमा दुःख पर्दाखेरि गर्ने एक किसिमको चाहिँ लगानी हो। बिमा चाहिँ धेरै किसिमको हुन्छ। जीवन बिमा हुन्छ, अनि त्यसपछि घरहरूको हुन्छ, सम्पत्तिहरूको हुन्छ, अनि गाडीहरूको, यो सब यिनीहरूको चाहिँ बिमा हुन्छ।
3: मेरो नाम चाहिँ रक्षा कठायत हो। हाल चाहिँ म कृतिपुर वडा नम्बर 5 बसोबास गर्दै आएको छु। म चाहिँ ब्याचलर 4th इयरको विद्यार्थी हो। र मेरो विचारमा चाहिँ बिमा भनेको चाहिँ एउटा निश्चित शुल्क तिरेर भविष्यमा हुन सक्ने जोखिम, क्षति वा आर्थिक नोक्सानीबाट चाहिँ आफूले आफूलाई सुरक्षा प्राप्त गर्नु हो गर्ने एउटा व्यवस्था हो। यो चाहिँ विभिन्न कम्पनीहरूले चाहिँ बिमा चाहिँ गराउनुहुन्छ। अनि बिमा चाहिँ विभिन्न प्रकारको हुन्छ, एउटा जीवन बिमा पनि हुन्छ। त्यसमा चाहिँ हामीले राखिएको प्रिमियम भविष्यमा फिर्ता आउन सक्छ भने अरू जस्तै गाडीको अनि अन्य जस्तै कुनै पनि सम्पत्तिको चाहिँ हामीले बिमा राख्छौँ भने चाहिँ त्यसको चाहिँ राखिएको प्रिमियम फिर्ता आउँदैन।
4: मेरो नाम निकिता निर्मला हो। मेरो विचारमा बिमा भनेको चाहिँ भविष्यको जोखिमबाट बस्न पैसा जम्मा गरिने सुरक्षा व्यवस्था हो।
5: पूजा थापा, म चाहिँ कलङ्कीमा बस्छु। म चाहिँ अहिले ब्याचलर 4th इयर पढाएको छु। मेरो विचारमा चाहिँ बिमा भनेको चाहिँ हामीले केही अमाउन्ट अहिले लगानी गरेर पछि भविष्यमा केही भयो भने चाहिँ हामीलाई हेल्प हुनको लागि राखिने स्रोत भनेर बुझ्छु म चाहिँ। बिमा चाहिँ विभिन्न प्रकारको हुन्छ, एउटा लाइफ इन्सुरेन्स भनिन्छ, एउटा चाहिँ हेल्थ इन्सुरेन्स, अनि कुनै पनि घरहरूको हुन्छ, कुनै पनि जनावरहरूको बिमाहरू हुन्छ भने बुझ्छु म चाहिँ।
6: मेरो नाम चाहिँ रसु सुवेदी हो, अनि म चाहिँ थाङकोटमा बस्छु, अनि म BSW को स्टुडेन्ट हो। अनि मलाई चाहिँ बिमा भनेको चाहिँ लाइफ इन्सुरेन्स, हेल्थ इन्सुरेन्स त्यति मात्र थाहा छ नि, थाहा छैन।
7: मेरो नाम सजिना आगोले, मकवानपुरबाट कक्षा 12 पढ्दैछु। बिमा भनेको पहिले आफूले थोरै लगानी गरेर पछि आफूलाई सहज बनाउन गरिने योजनालाई बिमा भनिन्छ। बिमा दुई प्रकारको हुन्छ, जीवन बिमा र निर्जीवन बिमा। जीवन बिमा भनेको आफ्नो जीवनमा आइलाग्ने आपतकालीन घटनाहरूको बारेमा गरिने बिमालाई जीवन बिमा भनिन्छ। निर्जीवन बिमा भनेको सम्पत्तिहरूको गरिने बिमालाई निर्जीवन बिमा भनिन्छ।
8: मेरो नाम समी राई हो, मेरो घर इलाम, म अहिले कक्षा 12 पढ्छु। बिमाको धेरै प्रकारहरू हुन्छन्, जस्तै कि जीवन बिमा, कृषि बिमा, व्यवसाय बिमा।
9: मेरो नाम चाहिँ एन्जेलिना लामा, म चाहिँ काठमाडौँ दक्षिणकालीमा बस्छु। अहिलेको समयमा बिमा धेरै नै महत्त्वपूर्ण छ।
10: मेरो नाम चाहिँ बिनिसा गोतामे, मेरो घर मकवानपुर, म कक्षा 12 पढ्छु। भविष्यमा आउने आपतकालीन घटनाको बारेमा गरिने योजनालाई बिमा भनिन्छ। बिमा चाहिँ दुई प्रकारको हुन्छन्, जीवन बिमा र निर्जीवन बिमा।

0: बिमा गरौँ है भन्ने यो सन्देशपछि कार्यक्रममा हामीले कोरोना बिमा दाबी भुक्तानीको हालसम्मको अवस्थाबारे बुझ्ने र तपाईँलाई त्यसबारेमा सन्देश दिने प्रयास गरेका छौँ। संसारका धेरै देशहरू केही वर्ष अघि कोरोना महामारीको चपेटामा पर्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। महिनासम्म नेपालमा पनि लकडाउनको अवस्था सिर्जना भयो। त्यसक्रममा धेरै संख्यामा कोरोना संक्रमित नेपाली पनि हुन पुगे। त्यस्तो पीडादायी अवस्थाबाट जनतालाई केही राहत होस् भनेर नेपाल सरकारले बिमा कम्पनीहरू मार्फत बिमा गर्ने व्यवस्था त्यति बेला गरेको थियो। बिमा क्षेत्रका जानकारहरूले यो अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हुन्छ भन्दा भन्दै पनि सरकारले कोरोना बिमा लागू गरेको थियो। सरकारले यसबाट कोरोना प्रभावितले आर्थिक लाभ लिन पाउने अपेक्षा गरेको थियो। त्यसअनुसार सुरुमा सरकारको सहयोगमा बिमा कम्पनीहरू भुक्तानी दिन सफल पनि भए र प्रभावितले आर्थिक लाभ पनि प्राप्त गरे। तर त्यसपछि कोरोना प्रभावितको संख्या र बिमा गर्नेको संख्या निकै बढेपछि भने यो क्रम निरन्तर हुन सकेन। अझै पनि धेरै बिमितले कोरोना बिमाको दाबी भुक्तानी पाउन सकेका छैनन्। हामीसँग पनि यस्ता प्रश्नहरू देशका विभिन्न क्षेत्रहरूबाट आउने गरेका छन्। यिनै विषयमा स्पष्ट रूपमा जानकारी दिन हामीले नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी पूर्ण बहादुर थापासँग संक्षिप्त कुराकानी गरेका छौँ। सुन्नुहोस् कोरोना बिमा दाबी भुक्तानीको हालसम्मको अवस्था लगायत अन्य समसामयिक सन्दर्भमा सहकर्मी केशव ढुङ्गानाले प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापासँग गर्नुभएको कुराकानी।
1: कोरोना बिमाको दाबी भुक्तानी पाइएन भन्ने एकदमै धेरै गुनासो सुनिन्छ। यो दाबी भुक्तानी कहिलेसम्म पाउँछन् होला बिमितले?
2: अब यस्तो छ, अब यो बिमा लेख जारी गरेकै हो, भुक्तानी दिनुपर्ने बाँकी त छ होइन। कोरोना बिमा सम्बन्धी मापदण्ड 2077 जारी गर्दाखेरि के भनेको छ भने 3.5 अर्बसम्म इन्सुरेन्स इन्डस्ट्रीले दियो नि, त्यसमध्येमा चाहिँ 1 अर्ब रुपियाँ बिमकबाट, 1 अर्ब रुपियाँ नेपाल पुनर्बिमकबाट, अनि यो हाम्रो महाविपत्ति कोष हुन्छ त्यसबाट 50 करोड रुपियाँ, र 1 अर्ब रुपियाँ चाहिँ बिमा प्राधिकरणले गरे, 3.5 अर्ब रुपियाँ चाहिँ कोरोना बिमाको दाबी इन्डस्ट्रीबाट तिर्ने, त्योभन्दा माथिको हकमा चाहिँ नेपाल सरकारले बेहोर्ने भन्ने कुरा चाहिँ यो कोरोना बिमा मापदण्ड 2077 अनुसूची 12 चाहिँ त्यो कुरा लेखिएको छ। अनि यो कोरोना बिमा मध्येमा चाहिँ जस्तो हाम्रो 15.82 अर्ब रुपियाँ चाहिँ लस छ, अनि त्यसमध्येमा हामीले 7.58 अर्ब रुपियाँ चाहिँ तिरिसकेका छ। त्यो हाम्रो के छ भने 6.58 अर्ब चाहिँ इन्डस्ट्रीबाट तिरेको, 1 अर्ब रुपियाँ चाहिँ नेपाल सरकारबाट प्राप्त गरेर 7.58 अर्ब रुपियाँ भुक्तानी भइसकेका छ। अब करिब 8 अर्ब रुपियाँ चाहिँ भुक्तानी गर्न बाँकी नै छ। अब त्यो नेपाल सरकारको दायित्व भएको, नेपाल सरकारले तिर्नुपर्ने दायित्व भएको हुनाले उताबाट कुनै खालको अब त्यस्तो रेस्पोन्स आएको छैन, त्यो भएर अब पेमेन्ट नभएको हो।
1: हजुर, उपनिर्देशकजी, यो अब कहिलेसम्म पर्खन पर्छ? यसको केही टाइम त होला नि? यसको न्यूनतम यतिभित्र दाबी भुक्तानी दिइसक्नु पर्ने भन्ने त्यस्तो केही हुन्छ
2: भने अब पहिल्यै गरिसक्नु पर्थ्यो यो दाबी भुक्तानी। अब हाम्रो यो इन्डस्ट्रीबाट बिहोर्नुपर्ने दायित्व सबै कुरा बिहोरिसकेको छ। अब 3.5 अर्बभन्दा माथिको दायित्व चाहिँ स्पष्ट लेखेको छ कोरोना बिमा मापदण्ड 2077 अनुसूची 7 दफा 12 सम्बन्धित भनेर, जुन 3.5 अर्ब भनेको कम्पनीहरूले 6.58 अर्ब तिरिसकेका छ, अनि 1 अर्ब पैसा चाहिँ नेपाल सरकारले तिरेको छ, त्यो सहितको 7.58 अर्ब रुपियाँ चाहिँ कोरोना बिमा दाबी भुक्तानी गरिसकेका छ। अब यसलाई अब बिमा प्राधिकरणले नै, हामी कहाँ अब फुल टाइमर अध्यक्ष नभएको कारणले नै अब यो यसलाई निर्णय गर्न ढिला भएको होला।
1: अनि उपनिर्देशकज्यू, यो कृषि बिमा अन्तर्गत वन्यजन्तुले क्षति गरेको, विशेष गरी बाँदरले बाली नाली क्षति पुर्यायो र हैरानै पार्यो भन्ने एकदमै धेरै गुनासो सुन्नमा आउँछ, र किसानहरूको गुनासो छ कि बिमा गर्यो तर बाँदरले क्षति पुर्याएको दाबी भुक्तानी पाइँदैन, त्यो त के अर्थ भएर? हाम्रो मूल समस्या नै बाँदर हो भन्नुहुन्छ उहाँहरू, यसको चाहिँ यो के कारण होला? यसको चाहिँ
2: अनि यस्तो छ, हाम्रो यो कृषि बिमा अन्तर्गत जुन पोलिसी छ, जङ्गली जनावर, बाँदर, बँदेल होइन, त्यसपछि हात्ती, यिनीहरूले जुन खालका जुन हाम्रो खेतीपातीहरूमा अब नोक्सान, जस्तो नोक्सान के भने खाएर गर्न सक्छ, कुल्चेर गर्न सक्छ, मारेर गर्न सक्छ होइन, त्यो सबै पोलिसीमा चाहिँ छ, कभरेज छ। त्यो कभरेज भएको हुनाले अब त्यो कुरा चाहिँ दिनुपर्छ, पोलिसीले भन्ने कुरा चाहिँ दिनुपर्छ, अब पोलिसीमा पोलिसीले कभर गरेको कुरालाई चाहिँ दिनुपर्छ। अब कुनै कम्पनीहरूले दिएनन् होला, अब त्यो कुरा चाहिँ अब हामी कहाँ त्यस्तो लिखित रूपमा जानकारी आयो भने अब त्यो पोलिसीको टर्म्स एन्ड कन्डिसन अनुसार चाहिँ दिनुपर्छ भनेर त्यो निर्णय हामीले गराउन सक्छौँ यदि पोलिसीमा छ भने। तर त्यो खालको पोलिसी हामी कहाँ छ है फेरि, यो बादल बनेल बदेल त्यसपछि हात्तीहरूले जुन यो घर सम्पत्तिको क्षति गर्ने त्यसपछि कृषि बालीको नष्ट गर्ने जस्तो खाएर गर्न सक्छ कुल्चिएर गर्न सक्छ मारेर गर्न सक्छ होइन त्यस्तो कुरो चाहिँ त्यो हानि नोक्सानीको त्यो क्षतिपूर्ति बिहोनी भन्ने कुरा चाहिँ बिमा लेखले स्पष्ट व्यवस्था गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी पूर्ण बहादुर थापा। कार्यक्रम बिमा सचेतनाको आजको विशेष अङ्कमा सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै
3: ओ माइला दाई कतातिर हो हतारी दाई दुध पनि ल्याउन छोड्नु भयो त
4: के गर्नु नानी आफ्नो त भैँसी नै मर्यो कहाँबाट ल्याउनु दुध
3: भैँसी मर्यो रे लौन नि अनि बिमा गर्नु भएको थिएन
4: बिमा रे होइन भैँसीको पनि बिमा हुन्छ र नानी
3: लौ किन नहुनु मेरो पनि पोहोर साल भैँसी मरेर बिमाको क्षतिपूर्ति लिएर लैनो भैँसी लिए नि
4: लौ आज नै थाहा भयो नानी मलाई त भैँसीको पनि बिमा हुन्छ भनेर
3: कस्तो कुरा गर्नुहुन्छ दाई पनि हामीले गर्ने कृषि तथा पशु पन्छी व्यवसाय अन्तर्गत पशु पन्छी तरकारी फलफुल नगदे बाली औद्योगिक बाली सबैको बिमा गर्न मिल्छ
4: ए हो र अब मलाई के थाहा यस्तो कुरो नानी
3: थाहा हुनु पर्यो नि दाई यस्तो कुरा त कृषि क्षेत्रमा कतिपय जोखिम अनिश्चित भए पनि जोखिम मोलेरै काम गर्नुपर्ने हाम्रो बाध्यता हुन्छ त्यसैले भूकम्प बाढी पहिरो खडेरी आगलागी चट्याङ जस्ता प्राकृतिक जोखिमबाट बच्न र आर्थिक क्षतिपूर्ति प्राप्त गर्न कृषि बिमाले सहयोग गर्छ
4: अब पैसा हुनेलाई त राम्रै होला नानी हामी पैसै नहुनेलाई त केको बिमा
3: हैन नि दाई बिमा भनेको त सबैको लागि चाहिने कुरा हो अनि कृषि बिमा शुल्क त्यति धेरै पनि लाग्दैन झन् सरकारले पनि अहिले त कृषि बिमाको लागि अनुदान दिइरहेको छ नि
4: ओहो त्यसो भए त आजै गएर मेरो वस्तु भाउ र अन्न बालीको बिमा गरेर सुरक्षित भएर बस्छु
1: यो सन्देशसँगै बिमा सचेतना कार्यक्रमको आजको यो विशेष अङ्कको समय सकिने लाग्यो अब आइतबार बिहान 7 बजेको समाचारपछि बिमा सचेतना कार्यक्रमको नियमित भागमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद यस्तै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद आजको बिमा सचेतना कार्यक्रमको विशेष भागबाट कार्यक्रमका संयोजक सुरेन्द्रमणि त्रिपाठीसँगै हामी अर्जुन श्रेष्ठ र म केशव ढुङ्गाना बिदा हुन्छौँ नमस्कार
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: This is Radio Nepal. I'm Manjil Ghimire with 8 a.m. News. The headlines first. House of Representatives endorses Appropriation Bill 2083 by majority vote. Home Minister pushes early preparedness for monsoon, directs agencies on disaster risk reduction. Advertisement Board wants action against fake and misleading ads on social media. And the U.S. says blockade of Iranian ports lifted as part of deal. Now the news in detail. The House of Representatives yesterday passed the Appropriation Bill 2083 by a majority, endorsing the government's budget for the upcoming fiscal year after ministers responded to concerns raised during parliamentary deliberations. Responding to lawmakers during deliberations on the Appropriation Bill in the House of Representatives, Finance Minister Dr. Swarnim Wagle said the budget aimed to accelerate economic growth, strengthen social protection, and create employment opportunities. He added that the newly formed Property Probe Commission was established to address public demands for curbing corruption and promoting good governance, and clarified that the commission is not a permanent body and will only examine the assets of concerned officials. He also assured lawmakers that the commission would not encroach on the jurisdiction of the Commission for the Investigation of Abuse of Authority, which functions as a constitutional body. Likewise, Foreign Minister Shishir Khanal said economic diplomacy and the promotion of Nepal's international image would be central to the foreign policy in the coming fiscal year, adding that Nepal currently maintains diplomatic relations with 183 countries and operates 44 diplomatic missions abroad. Home Minister Sudhan Gurung said the budget seeks to modernize home administration through digital technology and strengthen national security and public service delivery. Energy, Water Resources and Irrigation Minister Biraj Bhakta Shrestha described the energy sector as a major driver of economic transformation, saying 1,040 megawatts of electricity would be added to the national grid and the country aims to achieve 30,000 megawatts of installed capacity within the next decade. Infrastructure Development Minister Sunil Lamsal announced plans to upgrade around 300 urban centres, construct 3,000 local bridges and expand road networks by 2,800 kilometres. Education and Sports Minister Susmit Pokhrel said 218.36 billion rupees had been allocated to the sector, with priority given to digital learning and school infrastructure. Likewise, Science, Technology and Innovation Minister Mahabir Pun proposed allocating 1% of capital budgets at all levels of government to innovation, while Law, Justice and Parliamentary Affairs Minister Sumita Gautam reiterated the government's commitment to timely implementation of court decisions and completion of the transitional justice process. The next meeting of the House of Representatives is scheduled for today at 11 a.m. Home Minister Sudhan Gurung has said the government's goal is to achieve zero human casualties during monsoon-related disasters. Addressing a meeting of the National Disaster Risk Reduction and Management Authority, NDRRMA, the Home Minister stressed the need for coordinated and integrated efforts among all agencies involved in disaster response. Home Minister Gurung urged authorities to shift from reactive approach to proactive preparedness, noting that disaster response should not only begin after incidents occur, but also called for improved early planning, coordination and readiness ahead of the monsoon season. He also warned against the misuse of state resources, stating that helicopters must not be used for unauthorized inspection visits to disaster-affected areas. In a separate discussion on monsoon preparedness held in Singhadarbar, the Home Minister directed concerned agencies to identify high-risk areas and ensure timely preparedness, emphasizing the importance of rapid dissemination of disaster-related information and the establishment of an effective coordination mechanism for emergency response. The meeting was attended by officials from government ministries, security agencies, the Nepal Red Cross, United Nations agencies, and other stakeholders. Speaker of the House of Representatives, Dol Prasad Arial, has said Nepal and the United Arab Emirates, UAE, should further expand cooperation in trade, investment, tourism, labor, technology, and artificial intelligence. During a courtesy meeting with UAE Ambassador Abdullah Said Mubarak Jarwan Al-Samsi, Speaker Arial discussed a range of bilateral issues, including parliamentary cooperation and air services. UAE Ambassador Al-Samsi said relations between Nepal and the UAE are friendly and multidimensional, adding that his country is willing to further strengthen cooperation in key sectors including trade, investment, tourism and technology. In a separate meeting, Minister for Information and Communications Dr. Bikram Timil Sinha held discussions with a delegation led by Huawei Asia Pacific President Terry He on Nepal's digital transformation. During the meeting, Huawei expressed readiness to support the Digital Nepal initiative through cooperation in telecommunications infrastructure, data centers, artificial intelligence, cloud computing, and clean energy technologies. Minister Timil Sinha said the government prioritizes reforms in the telecommunications sector and emphasized the need for reliable and high-quality services. The Advertisement Board has warned of legal action against the circulation of misleading and unverified advertisements through social media platforms. Issuing a notice yesterday, the board directed advertisers and related stakeholders to immediately stop promoting medicinal products and substances that lack required labeling, branding, and official certification, saying such advertisements have been increasing on digital platforms. According to the board, such ads often make unverified claims. However, the board noted that there is no publicly available scientific evidence or official approval supporting these claims. The board warned advertisers, advertising agencies, content creators, sellers, digital platform operators, and social media users not to publish or broadcast advertisements that violate the Advertisement Regulation Act 2076 and other prevailing laws. The Rashtriya Swatantra Party has decided to amend its statute and expand its central committee to 151 members. Announcing the decisions yesterday, General Secretary Kavindra Burlakoti said the proposal also envisages making provincial committee chairpersons ex officio members of the central committee. The party secretariat meeting directed members to maintain discipline and adhere to the election code of conduct, citing concerns over excessive publicity ahead of the party's general convention. According to Burlakoti, the meeting reviewed preparations for provincial conventions and discussed plans to use electronic voting machines during the general convention. The party said around 3,000 delegates are expected to attend the party's general convention scheduled to take place in Chitwan from June 21st to 23rd. This news comes to you from Radio Nepal. Now on to an international news update. The United States has lifted its naval blockade on Iran following a new agreement aimed at ending the Middle East conflict. According to U.S. Central Command, the decision was made in accordance with the president's direction while confirming that some U.S. naval presence would remain in the region. U.S. Vice President J.D. Vance said the 60-day negotiating period between Tehran and Washington has now begun, with both sides expected to hold further technical talks in Switzerland. He said the agreement came into effect after the U.S. and Iranian presidents electronically signed a memorandum of understanding. Iran's Supreme Leader Mohtaba Khamenei said he approved the deal despite having a different view. Further diplomatic talks between U.S. and Iranian representatives are expected to continue in Switzerland in the coming days. Now, the weather forecast for the country for today. The Meteorological Forecasting Division has forecast generally cloudy weather conditions over the hilly and Himalayan regions of Kosi, Bagmati, Gandaki, Karnali and Sudarpashchim provinces, as well as the Himalayan region of Lumbini provinces and Tarai region of Kosi province. Partly cloudy conditions are likely over hilly regions of Lumbini province and the Tarai region of Madhes province, while the remaining Tarai regions are expected to remain mainly fair. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at a few places in the hilly and Himalayan regions of Kosi province and at a few places in the hilly and Himalayan regions of Bagmati and Gandaki provinces. There is also a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at one or two places in the hilly and Himalayan regions of Lumbini, Karnali and Sudhapashchim provinces. Moderate rainfall accompanied by thunder and lightning is also likely at a few places in the Tarai regions of Kosi province and at one or two places in the Madhes province. Heat wave conditions are also likely at some places in the Tarai regions of Lumbini and Sudhapashchim provinces, while hot weather conditions during the day are also likely at some places in the Tarai regions of Bagmati and Gandaki provinces today. The division has also stated that there is a partial influence of a western trough in the upper atmosphere along with local and easterly winds at present. Temperatures in the Kathmandu Valley are likely to range from 19 to 21 degrees Celsius with daytime highs between 29 and 31 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. House of Representatives endorses Appropriation Bill 2083 by majority vote. Home Minister pushes early preparedness for monsoon, directs agencies on disaster risk reduction. Advertisement Board wants action against fake and misleading ads on social media. And US says blockade of Iranian ports lifted as part of deal. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast. And for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: Nepal, अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ
3: नागरिक लगानी कोष
4: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया एक दुई र तिन र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी एक बहुगुणी दुई जातहरू प्रयोग गर्न हुन अनुरोध छ
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर
5: फोन नम्बर 5423159
6: नमस्कार म पूर्ण चन्द्र घिमिरे आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ विश्व योग दिवसको अवसरमा तयार पारिएको हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी योग दिवसमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। जुन 21 हामी विश्व योग दिवसका रूपमा मनाउने गर्दछौ। जुन 21 तारिक विश्व योग दिवसको सन्दर्भ पारेर योगको महत्व के छ अथवा योगका माध्यमबाट हामी कसरी स्वस्थ रहन सक्छौ, आज हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रममा हामी योगको बारेमा चर्चा गर्नेछौ। आज हामी योग के हो र योगको महत्व बुझाउने कोसिस गर्नेछौ। यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विषयविज्ञ अर्थात् जीवन विज्ञानका माध्यमबाट योगको सेवा गर्दै आउनु भएको अथवा योगलाई आम जनमानसका बीचमा पुर्याउन अहोरात्र खटिरहनु भएका योग गुरु LP भानु शर्माज्यू आउनुहोस्, उहाँलाई स्वागत गरौँ। गुरु, कार्यक्रममा स्वागत छ।
7: धेरै धन्यवाद पूर्णजी।
6: यहाँले त घरदेशदेखि परदेशसम्म 3 दशक भन्दा बढी लामो समयसम्म योगका माध्यमबाट आम मानिसलाई कसरी योग बारे बुझाउने र कसरी स्वस्थ जीवन विज्ञान, किनभने जीवन र विज्ञानलाई सँगसँगै लिएर यो हाम्रो योग भित्रका विज्ञानका कुराहरूलाई लिएर यहाँले अगाडि बढिरहनु भएको छ। अब हामी योग दिवसको पनि सेरोफेरोमा भएको हुनाले योग भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गर्न चाहन्छौ।
7: कति राम्रो, कुनै पनि जीवन जगतको कुरासँग, ठुलो कुरासँग आफूलाई जोड्नु योग हो। जस्तो मैले मेरो स्वास्थ्यसँग आफूलाई जोडे भने त्यो योगासन भयो, मैले मेरो प्राणसँग जोडे भने त्यो प्राणायाम भयो, मैले मेरो मनसँग जोडे भने मलाई मानसिक स्वास्थ्य दिन्छ, त्यसै गरी मेरो चेतना र ईश्वरसँग पनि जोड्ने तत्व जुन छ त्यसलाई योग भनिन्छ, जोड्ने साधन। किनभने जीवनमा सारा पीडा र दुःख टुट्नुमा रहेछ, क्या खण्ड खण्ड हुनुमा पीडा रहेछ। जब पनि म जोडिन्छु, जस्तो तपाईँ अलग म अलग भन्यौँ यहाँ भने, तपाईँको मेरो बिचमा संवाद हुँदैन। तपाईँ र म एउटै विषयले जोड्यो, हामीलाई योग दिवसले जोड्यो नि, यो योग भएर आयो, त्यो योग दिवस चाहिँ योग भयो। अब म र पूर्णचन्द्रजी हामी जोड्यौँ, एउटा एक ठाउँमा आयौँ। यसरी समग्र जीवनलाई जोड्ने तत्व खोज्दै गए पनि हाम्रा ऋषिहरूले त्यसलाई योग भन्दछन्। हामीले बुझेको, सामान्यतया मान्छेले बुझेको योगका आसनहरू, त्यो मात्र योग होइन, तपाईँलाई आफ्नो खुसीसँग, स्वास्थ्यसँग, समृद्धिसँग योगले जोड्छ, जीवनमा चाहिने कुरासँग योगले जोड्छ। त्यो जोड्ने क्रममा योगका विभिन्न अङ्गहरू हुन्छन् र त्यसमध्ये एउटा महत्वपूर्ण अङ्ग ध्यान हो। ध्यानले चाहिँ तपाईँलाई आफ्नै आत्मा र परमात्मासँग जोड्छ। योगका अरू विषयहरू अरू अरू कुरासँग जोड स्थापित गर्ने हुन्छन्। त्यो योगको एउटा महत्वपूर्ण पाटो ध्यान हो। ध्यानले चाहिँ हामीलाई आफू भित्रको चेतना, तपाईँ आत्मा शब्दलाई मन पराउनु न मन नपराउनु छोड दिनु, भित्रको जुन चेतना छ, जुन चेतनाको कारणले म जीवित छु, जुन चेतनाको कारणले मैले सबै थाहा पाइरहेको छु, त्यो चेतनासँग आफूलाई जोड्नु ध्यान हो। योगको भाग जुनले मलाई चेतनासँग जोड्छ त्यो चाहिँ ध्यान।
6: भनेपछि योगभित्र धेरै कुरा हुने भयो। हामीले समग्रमा बुझ्दा, हामी सर्वसाधारण मानिसले बुझ्दा योग भनेको चाहिँ एउटा ठुलो कुरा छ, त्यो ठुलो कुरासँग आफूलाई जोड्न सकियो। जस्तो यहाँले कति सरल रूपले भनिदिनु भयो भने प्राणसँग जोडे, प्राणायाम भयो, स्वास्थ्यसँग जोडे, योगासन भयो, अब खुसी र सुखी समृद्धिसँग जोड्न पनि सकियो होइन। आजको मानिस चाहिँ किनभने टुक्रा टुक्रा भएको छ, किनभने घर नजिक छन्, हामी हिजो भन्ने गर्थ्यौँ नि गाउँमा घर टाढा छन् मन नजिक छ, तर सहरमा चाहिँ घर नजिक छ मन टाढा छ। आजको मानिस चाहिँ एकदम टाढा टाढा भइरहेको, अरूसँग जोडिन नसकिरहेको यो अवस्थामा योगको झन आवश्यकता छ होला। वास्तवमा योगको महत्व चाहिँ के हो नि?
7: योगको महत्व के हो भन्नुभन्दा पनि योग भन्दा महत्वपूर्ण केही पनि छैन भन्ने बुझ्नु
6: होइन।
7: किनभने तपाईँले भन्नुभयो नि,
6: हजुर,
7: सहरमा घर नजिक छ मन टाढा छ,
6: हजुर,
7: त्यो सबै मनलाई जोड्छ भक्ति योगले,
6: हजुर,
7: योगको एउटा अङ्ग हो। अब हाम्रो बौद्धिक क्षमतालाई फराकिलो बनाउँछ बुद्धि योगले, त्यसलाई हामी ज्ञान योग पनि भन्छ। अनि तपाईँको म भित्रको क्षमता, म भित्रको शक्तिसँग जोड्छ हठ योगले। अब म भित्रको खुसीको सम्भावना छ नि, हरेक व्यक्ति भित्र जुन खुसीको सम्भावना छ, त्यो खुसीको सम्भावनासँग तन्त्र योगले जोडिदिन्छ। र स्वास्थ्य र कार्यमा सफलताको बाटोमा कर्मयोगले जोडिदिन्छ, जुन मूलाधार चक्रसँग सम्बन्धित हुन्छ। यी सबै योगहरू चाहिँ कुनै न कुनै शरीरका चक्रसँग सम्बन्धित हुन्छ। त्यस कारणले योग विज्ञान बुझ्नु पर्यो भने चक्र विज्ञान नबुझिकन हुँदैन, बिना चक्र योग हुँदैन। कुन चक्रलाई आधार मानेर तपाईँले योगको अभ्यास गर्ने हो, त्यही अनुसार योगको पद्धति एकदमै विशिष्ट हुन्छ।
6: सकेसम्म पहिला मान्छे निरोगी कसरी रहने, र यदि रोगी भयो भने त्यो रोगलाई हाम्रो शरीरबाट कसरी हटाउने योगका माध्यमबाट, हामी यो विषयमा जान्न चाहन्छौ, है यहाँले चक्र विज्ञान बुझ्नु पर्छ भन्नुभयो योगको विज्ञान बुझ्नलाई। अब स्वस्थ रहनका लागि हामीले कुन चाहिँ विज्ञान कसरी बुझेर कसरी हामी निरोगी रहने, त्यसको उपाय के त?
7: अब हामीले नेपालमा नि योगको परिभाषा, स्वास्थ्यको परिभाषा जुन छ नि, स्वास्थ्य भनेको शारीरिक स्वास्थ्य मात्रै भन्ने बुझ्छौँ, तर स्वास्थ्य आफै सात प्रकारका हुन्छन्।
6: हजुर,
7: त्यसमध्ये पनि चारवटा स्वास्थ्य एकदमै महत्त्वपूर्ण हुन्छ। एउटा शारीरिक स्वास्थ्य, दोस्रो मानसिक स्वास्थ्य, तेस्रो भावनात्मक स्वास्थ्य र चौथो आत्मिक स्वास्थ्य अथवा चेतनागत स्वास्थ्य वा आध्यात्मिक स्वास्थ्य।
6: यसलाई बौद्धिक पनि भन्न सक्छौँ?
7: होइन, बौद्धिक त मानसिक स्वास्थ्यको एउटा अङ्ग, सामान्य कुरा हो बौद्धिक स्वास्थ्य। बुद्धि भन्दा चेतना त कति कति गहिरो
6: छ। हजुर,
7: अब तपाईँले जुन सोध्नुभयो नि कसरी स्वस्थ हुने, योग विशाल विज्ञान भएको भएर जीवनका सबै कुरा समेट्छ। देशमा टुटफुट भइरहेको छ, देशमा वैमनस्य छ, देशमा कानुनी राज्य स्थापना भएको छ, यसको अर्थ के हो भने देशमा योग छैन। योगले त्यो पद्धतिलाई पनि समेट्छ। कसरी हाम्रा मान्छे जोड्ने, कसरी राजनीति जोड्ने, कसरी प्रशासन जोड्ने, कसरी कार्य सम्पादन जोड्ने, र हामीले जोड्दा जोड्दै हामी आफूले योगको पद्धति ठिकसँग सिक्यौँ, चक्र विज्ञान ठिकसँग सिक्यौँ र अरूलाई विदेशीलाई सिकाउन थाल्यौँ भने पर्यटन जोड दिन्छ योगले हामीलाई, त्यहीबाट स्वतः समृद्धिको बाटो खुल्छ। अब तपाईँले सोध्नु भएको थियो भौतिक स्वास्थ्य, भौतिक स्वास्थ्य कति महत्वपूर्ण विषय हो भने आज तपाईँले कुनै पनि परिवारमा हेर्नुभयो भने एकजना मान्छे बिरामी नभएको छैन। के भनिन्छ भने नेपालमा पाँचजना मध्ये तिनजना मान्छेमा केही न केही शारीरिक समस्या छ, मानसिक समस्या चाहिँ चारजना मध्ये दुईजनामा छ। अब हेर्नुहोस् त हामीले शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्यसँग जोड्नुपर्छ, फेरि कोही खुसी छैन भावनात्मक स्वास्थ्यसँग जोड्नु, र कसैले पनि जीवनको बाटो भेटेको छैन आत्मिक वा आध्यात्मिक स्वास्थ्यसँग पनि मान्छेलाई जोड दिनु पर्छ। अब यो जोड्ने चाहिँ धेरै कुरा हुन सक्छ, तर प्रारम्भमा हामीले के गर्न सक्छौँ भने नि हरेक व्यक्तिले, हरेक परिवारले, हरेक कार्यालयले हरेक दिन आफ्नो लागि न्यूनतम एकदेखि डेढ घन्टा छुट्याउने, किनभने स्वास्थ्य प्राथमिकता हो क्या। तपाईँले विचार गर्नुहोस्, एकजना मान्छे घरमा बिरामी छ भने पुरै घर उसको सेवामा लाग्छ, घरको सबै सम्पत्ति सकिन्छ, ऊर्जा सकिन्छ, नयाँ गर्नै नसक्ने हुन्छ। अनि योगले के गर्छ भने रोग लाग्न दिँदैन र लागेको छ भने निको बनाउँ। यसले तपाईँको चाहिँ यो दुई धार भएको तरवार हो। अरू जति पनि एलोप्याथिक पश्चिमी चिकित्सा विज्ञान छ, यसले रोग लाग्यो भने निको बनाउँछ तर नयाँ रोग पनि जन्माउँछ, त्यसको साइड इफेक्ट। तर योगको कुनै पनि साइड इफेक्ट हुँदैन, एक पैसा खर्च हुँदैन। त यसले खालि एउटै कुराको माग गर्छ, त्यो हो अभ्यास। तपाईँले अभ्यास गर्नुहोस्, र अभ्यास के गर्ने, हरेक दिन तपाईँले, मैले, हाम्रो देशका प्रत्येक नागरिकले के को अभ्यास गरे भने तिनवटा कुरामा जोड दिनुहोस्। पहिलो योगासन, दोस्रो प्राणायाम र तेस्रो ध्यान। यी तिनवटा कुराको अभ्यास तपाईँले जोड्ने बित्तिकै तपाईँको जीवनमा योग आयो। अब योगासन तपाईँले आफ्नै ढङ्गले अलिकति व्यायाम गर्नु पनि सुरु भइहाल्छ। जे जान्नु भएको छ त्यहीबाट सुरु गर, र जे जान्नु भएको छैन त्यो सिक्दै जानुहोस्, किनभने आफूलाई स्वस्थ राख्न, मनबाट शान्त राख्न र भित्रबाट ऊर्जाशील राख्न त मैले सुरु गर्नुपर्छ नि। मलाई स्वस्थ बनाउन को जन्मिएको छ, डाक्टर होइन नि, पहिले त मैले आफूलाई स्वस्थ बनाउनु पर्छ। त्यो स्वास्थ्यको जिम्मा त मैले लिनुपर्छ, ओनरसिप स्वामित्व त मैले लिनुपर्छ। त हरेक दिन मैले अब योगाभ्यास सुरु गरौँ। जीवन विज्ञानका 300 भन्दा बढी भौतिक या अनलाइन जुममा चल्ने प्रयोगशालाहरू कुनैमा पनि जोडिएर, यी सबै निशुल्क हुन्। हरेक दिन हामीले गर्ने योगाभ्यासहरू जहाँ 30-40 हजार मान्छेले हरेक दिन गर्छन्, यी सबै निशुल्क हुन्, यिनमा शुल्क लाग्दैन।
6: जस्तो कतिपयलाई कसरी जोडिने भन्ने जानकारी पनि नहुन सक्छ, यो बारे पनि अलिकति।
7: हाम्रो जीवन विज्ञानको वेबसाइटमा गएर हेर्नुभयो भने त्यहाँ चाहिँ जुमको लिङ्क दिएको छ, वा तपाईँले आफ्नो भौतिक प्रयोगशाला, प्रयोगशाला भन्छौँ यो ध्यान योग केन्द्रलाई, भौतिक प्रयोगशालामा पनि जान सक्नुहुन्छ या जुमको माध्यमबाट जोडिने पनि सक्नुहुन्छ। त्यहाँ लिङ्क दिएको छ र त्यसमध्ये कुनैमा पनि त्यो समय हेरेर आफूलाई ठिक हुने समयमा घर बसेपछि घरको सुविधा, कहीँ बाहिर जानु पनि पर्दैन। शयन कक्षमा तपाईँको 6 फिट बाई 6 फिट, 6×36 वर्ग फिटको सानो एउटा ठाउँ छ भने पनि तपाईँले योगाभ्यास प्रारम्भ गर्नुभयो, त्यहीँबाट सिकाउनु पनि सक्नुहुन्छ। हाम्रा प्रशिक्षकहरू आफ्नो बैठक कोठाबाट सिकाउनुहुन्छ, कोही आफ्नो भान्सा कोठाबाट सिकाउनुहुन्छ, सानो कोठा छ ठिक छ, कोही आफ्नो शयन कक्षबाट सिकाउनुहुन्छ। तर प्रारम्भ चाहिँ गर्ने, हाम्रो मान्छेहरूले प्रारम्भ गर्नुपर्छ है। र योगासन, प्राणायाम, प्राणायामको विधि सिक्नु, सबभन्दा सजिलो नमस्कार प्राणायामको विधि छ। त्यो नमस्कार प्राणायाम चाहिँ प्राणायामहरू मध्ये पनि राजा हो, यसलाई जटिल नबनाउनुहोस्। योग भनेको कुनै गुफामा बस्ने यसको लागि भने नबुझ्नु, योग भनेको हरेक व्यक्तिको लागि, किन हरेक व्यक्ति जोडिन चाहन्छन् त आफ्नो स्वास्थ्यसँग, आफ्नो शान्तिसँग जोडिनु छैन, समृद्धिसँग जोडिनु छैन, त सबैका लागि योग हो। योग सर्व सुलभ विषय हो, सर्वग्राह्य हो, सार्वजनिक विषय हो, सबैको लागि। यही कार्यालयमा भोलिदेखि सुरु गरिदिनुहोस् तपाईँ, हरेक व्यक्ति खुसी हुन्छ, कार्यालयमा तपाईँको वैमनस्य कम हुन्छ, टिम वर्क धेरै हुन्छ, सबको ऊर्जा एकदम उच्च हुन्छ, काम नसकिकन घर कोही फर्किन्न, त्यसपछि हेर्नु होला योग गर्न थालेपछि सबको जीवन फेरिन्छ, हाम्रा संस्थाहरू बदलिने छन्, देश बदलिने छ, क्या योगले देश बदल्छ, यो बुझ्नु होला।
6: योगले अब व्यक्तिदेखि देशसम्म बदल्न सकिने कुरा आयो, जम्मा डेढ घन्टा, दिनको जम्मा डेढ घन्टा आफ्ना लागि छुट्ट्यायो भने त्यो मानिस चाहिँ निरोगी भयो, होइन हजुर?
7: त्यति चाहिँ निकाल्न सक्नु पर्यो,
6: त्यति निकाल्न सक्नु पर्यो, कमसेकम 24 घन्टामा डेढ घन्टा आफ्ना लागि निकालेर योगका अहिले जुन माध्यमहरू छन् तिनीहरूलाई प्रयोग गरियो भने हामी चाहिँ पहिलो चरणमा निरोगी बन्न सकियो।
7: एकदम राम्रो।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी योगको विषयमा कुराकानी गरिरहेका छौँ र योगको विषयमा कुराकानी गर्नका लागि यसै विषयका विषय विज्ञ जीवन विज्ञानका माध्यमबाट अध्यात्म र योगको सेवा अनवरत रूपमा गर्दै आउनुभएको 3 दशकभन्दा बढी समयदेखि नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा ध्यान र योगको प्रशिक्षण समेत दिँदै आउनुभएको विशिष्ट व्यक्तित्व आदरणीय व्यक्तित्व योग गुरु एलपी भानु शर्मा भनेर हामी अहिले सबैले चिन्ने पनि गर्छौँ। यहाँले विश्वको सम्पन्न भनेको अमेरिका युरोप लगायतका देशहरूमा पनि त्यहाँका मानिस पनि सुखी छैनन् खुसी छैनन् र हाम्रो योगलाई त्यहाँसम्म पुर्याउनका लागि यहाँले अहोरात र प्रयत्न गरिरहनु भएको छ। अहिले हामीले निरोगी रहने कुरा गऱ्यौँ, अब रोगी व्यक्तिहरूले योगबाट कसरी आफूलाई निरोगी बनाउने अथवा त्यो रोगलाई जहाँ छ त्यहाँबाट बन्न नदिने, जस्तो यहाँले भन्नुभयो नि हरेक मानिस रोगी छ, 5 जनामा 3 जना रोगी छ भनियो, कोही सुगरको रोगी छ, कोही ब्लड प्रेसरको रोगी छ, होइन, धेरै प्रकारका रोगहरूबाट नसर्ने रोगहरूबाट अझ बढी गरेर अहिले आम मानिसहरू प्रताडित छन्। एलोपेथिक डाक्टर साहबहरूकोमा गइराखेका छन्, कतिपय प्राकृतिक उपचारमा पनि गइराखेका होलान्, होइन, विभिन्न माध्यमबाट म कसरी बन्न सक्छु भनेका छन्, तर डेढ घन्टा आफ्ना लागि समय दिन सकिरहेका छैनन् अथवा छुट्याइरहेका छैनन्, यो ज्ञान पुगेको छैन अथवा जानेर पनि हामीले आफूलाई महत्त्व दिइराखेका छैनौँ। अब कोही बिरामी हुनुहुन्छ, अहिले हामीले निरोगीका कुरा गरियो, अब रोगीले चाहिँ यो माध्यमबाट कसरी आफ्नो रोगलाई सके निर्मूल पार्ने, भएन भने रोग जान्छ, जस्तो सुगरको रोगी कोही हुनुहुन्छ भने त्यो रोगलाई अब बन्न नदिने कुन उपायले गर्न सकिन्छ?
7: अहिले जीवन विज्ञानमा हामी देखिरहेछौँ, विगत 14 वर्षदेखि हामी संस्थागत रूपमा सञ्चालन गरिरहेछौँ, लाखौँ व्यक्तिको कसैको ब्लड प्रेसरको समस्या ठिक भएको छ, कसैको सुगरको भन्नुभयो यहाँले, चिनी रोगको समस्या ठिक भएको छ, कसैको मृगौला ठिक भएको छ, कतिकै त्यो कुनै हिसाब छैन, किनभने योग अमृत हो, योग अमृत हो। अब यहाँले सोध्नुभयो नि बिरामी छ भने के, सुन्नुहोस् त, एकदमै धेरै बिरामी हुनुहुन्छ, शरीर चलाउन सक्नुहुन्न भने कमसेकम श्वास लामो गहिरो गर्न त सक्नुहुन्छ। तपाईँले आज श्वास लामो गहिरो गराएर हेर्नुहोस्, 10 मिनट लामो गहिरो श्वास लिने छोड्ने गर्नुहोस्, तपाईँ ओछ्यानमा सुत्नु भएको छ भने उठ्न थाल्नुहुनेछ, उठ्नु भएको छ भने बस्न थाल्नुहुनेछ, बस्नु भएको छ भने हिँड्न थाल्नुहुनेछ, हिँड्दै हुनुहुन्छ भने दौडिन थाल्नुहुनेछ,
6: हजुर,
7: त्यस्तो शक्ति छ प्राणायाम। र यो प्राणायाम तपाईँले लामो गहिरो श्वास गरेर अहिले अभ्यास गर्न सक्नुहुन्छ एउटा, त्यसपछि बिस्तारै तपाईँको शरीर चल्न थाल्यो, शरीरलाई तन्काउनुहोस् चलाउनुहोस्। गाउँघरमा जति पनि काम गर्छौँ नि ती सबै कुनै न कुनै योगका आसनहरू हुन्। योग भनेको कुनै विशिष्ट योगीले गुफामा गरेर गर्ने भन्ने त्यो पुरानो ढाँचा ढर्रा छोड्दैन, योग सबैका लागि हो, सधैँका लागि हो र जुनसुकै समस्याका लागि पनि हो। तपाईँ आफ्नो हातखुट्टा चलाउन थाल्नुहोस्, अलिकति तन्काउनुहोस्, थोरै योगासन गर्न थाल्नुहोस्, थोरै व्यायाम गर्न थाल्नुहोस् र जानी नजानी ध्यान गर्नुहोस्, त्यहीँबाट सुरु गर्नुहोस्। जस्तो चाहिँ तपाईँ यहाँले सोध्नुभयो नि चिनी रोगको समस्या कसैलाई छ भने सबभन्दा राम्रो हो नमस्कार प्राणायाम, अनि त्यसपछि यो हुकार प्राणायाम भन्ने हुन्छ, जीवन विज्ञानको युट्युबमा गएर हेर्नुभयो भने यहाँले जीवन अमृत ध्यान विधि भन्ने देख्नुहुन्छ, त्यो युट्युबमा हेर्नुभयो र त्यो अनुसार गर्नुभयो भने तपाईँले पाउनुहुन्छ कि तपाईँको चिनी रोगको रोकथाम सुरु भयो। तपाईँ आज गर्नुहोस्, आजबाटै सुरु हुन्छ क्या,
6: हजुर,
7: आज गर्नुहोस् आजबाटै सुरु हुन्छ। त्यस कारणले लागेका रोगहरू यो आजभन्दा करिब 10 वर्ष पहिले 2015 सेप्टेम्बरमा हार्वर्ड विश्वविद्यालयले एउटा बृहत प्रतिवेदन निकालेको थियो, योग र ध्यानले मानिसको जीवनमा के गर्छ भनेर, अमेरिकाको प्रख्यात हार्वर्ड विश्वविद्यालय। त्यो अनुसन्धानले के भन्छ भने मनको त्यस्तो कुनै समस्या छैन जुन योग र ध्यानले निको बनाउँदैन, र त्यसैले के भन्छ भने योग र ध्यानले जतिको मनको समस्या निको बनाउने अर्को कुनै विधानै छैन, कुनै ओखती नै छैन, कुनै पश्चिमी ओखती नै छैन, र त्यसपछि त्यसले अर्को पनि के भन्छ भने शरीरमा रोग लाग्न दिँदैन योगले, ध्यानले, र लागिसकेको छ भने पनि 48 भन्दा बढी रोग निको बनाउँछ। त्यसमा तपाईँ हामीले जानेका जीवनशैलीको कारणले लाग्ने नसर्ने रोगहरू क्या, यी सबै रोगहरू पर्दछन्। यो त कस्तो भने नि, रोग निको हुने मात्रै होइन पूर्णजीव, मान्छे पूर्ण बन्नुपर्छ। मान्छे अहिलेको अहिले उठ्ने, हिँड्ने, दौडिने, आफ्नो काम गर्न सकोस्, राम्रो जीवन व्यवहार गर्न सकोस्, त्यो सबै योगले उपलब्ध गराइदिइहाल्छ नि। सबै कुरा योगले तपाईँ

0: प्रचार गरेको पनि भेट्नुहुन्न. हाम्रो चाहिँ जुन देशमा सुशासन खोजेका छौँ हामीले, सदाचार खोजेका छौँ, त्यसको स्रोत योग हो. त्यस कारणले यो योग दिवसलाई प्रत्येक व्यक्तिले मनाऊ. यो
1: जस्तो अहिलेका मानिसहरू यहाँले मनका यावत समस्याको समाधान गर्छ, हरेक मानिस खुसी हुन्छ, सुखी हुन्छ, देश सुखी हुन्छ भनिरहँदा केही व्यक्तिहरूले जस्तो चित्त आकुल व्याकुल हुने, मन एउटा आत्तिरहने, होइन, मनमा अशान्ति हुने, चिन्ता हुने, अब मानसिक रोगी नै भइसकेका कतिपय व्यक्तिहरूले पनि लाउन हाम्रा पनि समस्या छन्, जस्तो हामीलाई रातमा निन्द्रा पर्दैन, हात गोडा पोल्छन्, होइन, यस्ता धेरै समस्याहरूबाट हामी ग्रसित भइराखेका छौँ. हाम्रा यी समस्याहरूको समाधान हामी कसरी गर्न सकौँला भन्नुभएको थियो, उहाँहरूलाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ?
0: मनका समस्याहरूलाई तीन भागमा वर्गीकृत गरिन्छ, र स्ट्रेस, अर्को एङ्जाइटी, स्ट्रेस, एङ्जाइटी, डिप्रेसन, छोटोमा स्याड भन्ने. अब तपाईँले प्राणायाम र ध्यान, योगाभ्यास त गर्नुहोस्, योगासन, त्यसमा प्राणायाम र ध्यान जोड दिनुहोस् त, तपाईँलाई आजको आजैबाट निद्रा गहिरो हुन थाल्छ. आज मरेर स्वर्ग जाने होइन, योग जुन छ नि यही जीवनलाई स्वर्ग बनाउने विज्ञान हो. न मरेर स्वर्ग जानुपर्छ, न मरेर वैकुण्ठ, यो त नक्कली कुरा हो. योग त नगद हो, अहिले अहिले गर्नुहोस्, अहिले आजको आजै तपाईँलाई फाइदा हुन्छ. बिरामीहरू योगाभ्यास गर्न थाले पनि अस्पताल खाली गरेर निस्किनेछन्. हेर्नु, त्यहाँ न्यूनतम जो अत्यावश्यक छ तिनी रहनेछन्. हाम्रा अस्पतालको चापहरू कम हुनेछ, हाम्रा मानसिक अस्पतालका चापहरू सबै कम हुनेछन्. अब तपाईँले जुन भन्नुभयो मानसिक समस्याहरू, अलिकति हिँड्ने डुल्ने गर्नुपर्छ. न्यूनतम दिनमा एक घन्टा हिँड्ने, तेज गतिमा हिँड्ने. तेज गतिमा भनेको पिण्डुला दुख्ने गरी हिँड्ने. त्यसले यति धेरै ऊर्जा दिन्छ, मन त आजको आजै ठिक हुन थाल्छ. त्यसपछि दोस्रो प्राणायाम, र तेस्रो बिस्तारै ध्यानको अभ्यास सुरु गर्नुहोस्. तपाईँलाई मान्छेले भन्नेछन् होइन, कहाँ त आफै ध्यान गर्न सक्छस्, कहाँ गएर सिक्नुपर्छ, के गर, तिनको कुरा एउटा कानबाट सुन्नुहोस्, अर्को कानबाट उडाइदिनुहोस्. ध्यान सबैका लागि हो, सबैका लागि हो. जुन दिन गुरु भेट्नुहुन्छ गुरुबाट सिक्नुहोस्, नभेटिन्छ आफै गर्नु, युट्युबबाट सिकेर पनि गर्नु, गर्न चाहिँ गर्नु. र यी मनका कुनै पनि समस्या, अनिद्रादेखि लिएर चित्त दुख्नेदेखि लिएर मुड अन मुड अफ हुनेदेखि लिएर डिप्रेसन छ, आत्महत्याका विचारहरू छ,
1: अहिले आत्महत्या बढ्दो रूपमा पनि
0: एकदम बढ्दो छ, आत्महत्या नेपालमा भयावह भइरहेको छ, र यो रोकथामको विषय हो. हरेक विद्यालयले, हरेक विश्वविद्यालयले योग र ध्यानका कक्षा प्रारम्भ गरिहालुन् अविलम्ब. सरकारले यत्रो पैसा, खरबौँ रुपियाँ यो चाहिँ स्वास्थ्य सेवामा लगानी गरिरहेछ. यो त कस्तो भने मान्छेलाई बिरामी बन्न प्रेरित गरिरहेछ, अनि म औषधि गर्छु भनेर भत्ता दिए. त्यो पैसा त बिरामी नबन्ने कसरी त्यसमा खर्च गर्नु पर्यो नि त. त्यस कारणले नीति निर्माण गर्ने व्यक्तिहरूको तहमा यो कुरा पुग्नुपर्छ, र हामी पुर्याइरहेछ. हामी भनेको तपाईँ, हामी सबै मिलेर पुर्याइरहेछ. अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ. तपाईँले के बुझ्नुहोला पूर्णजी, भने जीवनको त्यस्तो कुनै समस्या छैन जुन योगले समाधान नगरोस्. ढङ्गले प्रारम्भ गर्नुहोस्, अहिलेको अहिले हरेक व्यक्ति उठ्नेछ, हरेक व्यक्ति जाग्नेछ.
1: अब यो योग ध्यानका कुरा गरियो, यो सँगसँगै जस्तो हामीले खानपिन आहार व्यवहारहरू पनि अलिकति हाम्रो जीवनशैली बदल्नलाई हामीले गर्नुपर्ने कुराहरू के छन् नि?
0: यस्तो छ, खानपिन आहार व्यवहार जुन छ त्यो महत्त्वपूर्ण छ, तर त्यसलाई कसरी हेरौँ भने हामी अलि ताजा, स्वस्थकर, जम्मा तिनवटा शब्द भन्छु ल,
1: हजुर,
0: ताजा, स्वस्थकर र संयमित भोजन सुरु गरौँ. पहिले सोधौँ यो ताजा हो कि होइन. कुनै पनि भोजन मैले रेस्टुरेन्टमा अर्डर गर्नुभन्दा पहिले, वा घरमा बनाउनुभन्दा पहिले, वा मेरो थालमा आयो भने खानुभन्दा पहिले, ताजा छ कि छैन, यो स्वस्थकर छ कि छैन, र यो संयमित छ कि छैन. संयमित भनेको नि न बढी न घटी. हामी के गर्छौँ भने यति धेरै खाइदिन्छौँ बेलुकी, विशेष गरी रात्रिको भोजन.
1: हजुर,
0: रात्रिको भोजन त सके नलिने हो, नसके पनि थोरै लिने होइन. रातिमा त भोजन पच्दैन, भोजन पचाउने प्रणाली नै शरीरमा त्यो प्रकृतिले बनाइदिएकै छैन. तपाईँले भोजन लिएर आफ्नो शरीरलाई भारी बनाउनु त हो नि. त ताजा, स्वस्थकर र संयमित भोजन प्रारम्भ गर्नुहोस्, यही हो तपाईँको भोजनको सामान्य नियम. यहीबाट सुरु भइहाल्छ तपाईँको स्वास्थ्य. आमाहरूले घरमा खाना पकाउने बेलामा विचार गर्नुहोस्, यो मैले ताजा खुवाइरहेको छ कि छैन, स्वस्थकर खुवाइरहेको छ कि छैन, र संयमित खुवाइरहेको छ कि छैन. यति ध्यान दिनुहोस्, र मौसम अनुसार खानेकुरा, फलफुल थपौँ हाम्रो खानामा, फलफुल इत्यादि थपौँ, र गाजर मुला जुन कन्दमूल हुन्छन् नि, यी कन्दमूल अमृत हुन्, यी थपौँ. र परिवार हेर्नुहोस् त, हाम्रा परिवारहरू हेर्दैखेरि भरभराउँदा उज्याला हुनेछ, कोही कमजोर हुने छैन यो बाटोबाट।
1: यहाँले अब घरदेशदेखि परदेशसम्म अघि नै भनियो नि, देशभित्र त यहाँले योगका यति धेरै क्लासहरू अथवा अनुशिक्षण कार्यक्रमहरू चलाइरहनु भएको छ, यहाँ मात्रै होइन विदेशीहरूले पनि यसको महत्त्व क्रमशः बुझ्दै गएका छन् अथवा यसमा आकर्ष

0: आकर्षण बढ्दै गएको छ। यो आकर्षण बढाउनका लागि हाम्रो भूमिबाट प्रारम्भ भएको योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यहाँहरू अहोरात्र खटिरहनु भएको छ। यसलाई अझ आकर्षणको विषय बनाउन अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तान्न अहिले पर्यटनदेखि सबै कुरामा यसले प्रभाव पार्न सक्छ भन्नुभयो नि, यो त राष्ट्रका लागि नै आवश्यक कुरा भयो नि। अब हामीले के गर्यौँ भने कस्तो नीति बनायौँ, कस्ता रणनीतिहरू बनायौँ भने हामीले योगमा जुन अन्तर्राष्ट्रिय क्षेत्रको आकर्षण बढेको छ यसलाई अझ तीव्रता दिन सकौँला, अथवा हाम्रो देश बदल्ने एउटा माध्यम योगलाई नै हामी कसरी बनाउन सकौँला?
1: पहिलो कुरा त हाम्रो देश आध्यात्मिक देश, यो तपोभूमि, योग भूमि र ऋषि भूमि, यसको अन्तर्वस्तु नचिनिकन यो देशलाई शासन गर्न सकिँदैन। अध्यात्म नबुझेको, मैले यो धर्म उधर्म भनिरहेको छु, हजुर
0: हजुर,
1: योग र ध्यान नबुझेको व्यक्तिले यो देशलाई शासन गरेपछि यसको क्षमतामा यसले कामै गर्न सक्दैन। तपाईँ त कस्तो हो भने नि, तपाईँ शिक्षक हो, तपाईँलाई एकदम राम्रो पढाउन आउँछ, तर तपाईँलाई चाहिँ दाउरा चिर्न लगाइएको छ भने तपाईँले कसरी दाउरा चिर्नु होला क्या? त्यो कलम समाउने हातले बजार कसरी समाउनुहुन्छ? अथवा तपाईँ दाउरा चिर्ने मान्छे हो भने तपाईँ लगेर पढाउन लगाउनु भने तपाईँ कसरी पढाउनु? यो देश आध्यात्मिक देश हो, सबभन्दा पहिले यो बुझौँ। दोस्रो, म अब हामीले के गरिरहेछौँ त्यो भन्छु, अनि देशले के गर्नुपर्छ त्यो पनि म टक्कै बुदागत रूपमा। जीवन विज्ञान हामीले के गरिरहेछौँ नि, विश्वभर हाम्रा कार्यक्रमहरू चल्छन्, यहाँलाई थाहा छ, 70 बढी देशमा हाम्रो 2200 भन्दा बढी प्रशिक्षकहरू हुनुहुन्छ। अनि ठुलो ठुलो आध्यात्मिक चेतनालाई धक्का दिन सक्ने, अन्तर्राष्ट्रिय चर्चाको विषय हुन सक्ने गरी हामी कार्यक्रम सञ्चालन गर्छौँ। योग गर्न, ध्यान गर्न नेपाल आउनुहोस्, हामी आरोग्य देश हौ, वेलनेस कन्ट्री हौ, आउनुहोस् भनेर हामी विश्वभरि यो खबर पुर्याउँदैछ। यो त जीवन विज्ञानले के गर्दैछ यो भने, र अब देशले के गर्न सक्छ बुदागत कुरा गरौँ। हामी समयको देशले सबभन्दा पहिले योग र ध्यान विषय, यसलाई आरोग्य भनिन्छ कि वेलनेस, आरोग्यलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा स्वीकार गर्ने सबभन्दा पहिले।
0: हजुर, कसरी?
1: यो त तपाईँको आज विश्वभरि हेर्नुभयो भने सालमा जति औषधि बिक्री हुन्छन् नि त्यसको आधा भन्दा बढी योग र ध्यानका विषयहरूको कारोबार हुन्छ, आरोग्यमा कारोबार हुन्छ। त्यसको 1% पनि हामीले ल्याउन सक्यौँ, हाम्रो देश आर्थिक रूपमा उकालो सदाका लागि। फेरि यो हाम्रो आफ्नो क्षमताको विषय, तपाईँ रेडियोमा बोले जस्तै हो कि होइन, तपाईँको क्षमताको विषय, हामी नेपाललाई अर्कै केही गर्नु त भनिरहेको छैन, हाम्रो आफ्नो क्षमताको विषय। त पहिले सरकारले चिनोस् नीतिगत रूपमा हामी आरोग्य देशको रूपमा विकास गर्दैछौँ भन्ने, त्यसपछि हाम्रो शिक्षा हरेक विद्यालयमा र विश्वविद्यालयमा अनिवार्य पढाइ, अनिवार्य अभ्यास, हेर्नु न, शिक्षा, स्वास्थ्य, पर्यटन, तीनटा कुरामा ल्याउँ। शिक्षामा अनिवार्य गर्ने, स्वास्थ्य ती बिरामी भएको व्यक्तिहरू र बिरामी कुर्ने व्यक्तिले हरेक दिन योगाभ्यास गर्नु पर्दैन, थोरै थोरै गरे भने पनि फाइदा हुन्छ, हाम्रो अस्पतालको खर्चहरू कम हुन्छ, यत्रो बोझ कम हुन्छ, तिनीहरूले गर्नु परेन। स्वास्थ्यमा अनिवार्य गर्ने, अनि पर्यटनमा अनिवार्य गर्ने, हाम्रा होटलहरूले योग र ध्यानको कक्षा सञ्चालन, हरेक होटलले, हरेक विमानस्थलले, हरेक सरकारी कार्यालय, चौथो सबै कार्यालयहरूमा हामी अनिवार्य गरोस् ल। एउटा विराट तरङ्ग आउँछ, यो तरङ्ग हामीलाई जन्माउन 1-2 वर्ष लाग्छ, र यो तरङ्गले संसारभरिका मान्छे हामी प्रति आकर्षित हुन्छन्। अहिले पनि जीवन विज्ञानमा विश्वका धेरै ठाउँबाट मान्छेहरू आउँछन्, अरू संस्थाहरूमा पनि आउँछन्, तर यतिले हामीलाई पुग्दैन। हामीले यो शङ्का वात्तै बढाउन सक्छौँ, र भोलि के हुन्छ भने नि पूर्णजी, यो जब आध्यात्मिक पर्यटन, जसलाई हिजो आज आरोग्य पर्यटन भनि, यो बढ्ने बित्तिकै यसको लाभ चाहिँ कहाँ जान्छ भने नि, हाम्रा हरेक मठ मन्दिरहरू, हाम्रा हरेक तीर्थहरू, हाम्रा वन जङ्गल, हिमाल, पशुपति, लुम्बिनी, तातै यसको फाइदा जान्छ। हरेक व्यक्तिले, हामी कहाँ होमस्टे बढ्छ, हामी कहाँ पर्यटन बढ्छ, नेपाल मान्छे चाहिँ स्वस्थ र शान्त हुन आउन थाल्छ। हामी त स्वास्थ्य र शान्ति बेच्ने देश हौ, कहाँ हामी मदिरा बेच्ने देश हौ हामी, हो कि? त्यो स्वास्थ्य र शान्तिको जरो स्रोत नै योग हो, अध्यात्म हो भन्ने आफूले प्रयोग गर्ने बुझेर र अरूलाई प्रयोग गर्न सुरु गर्ने बित्तिकै हामी विश्वमा यो विषयलाई नेतृत्व लिन सक्ने देशमा पुग्छौँ। त्यस कारणले देशमा जम्मा 2 चरण, पहिले स्वामित्व अनि नेतृत्व, पहिले ओनरसिप लिनु पर्यो हामीले, त्यसपछि लिडरसिप, त वर्ल्ड लिडरसिप हाम्रो हातमा आउँदैछ, स्वतः आउँछ।
0: साह्रै उत्साहपूर्ण कुरा गर्नुभयो। आजका हरेक मानिसहरू एउटा न एउटा चिन्ताले ग्रस्त भइरहेको यो क्षणमा यहाँले ऊर्जा नै ऊर्जा भरिएका शब्दहरूले कमसेकम आजको हाम्रो यो प्रसारणलाई ऊर्जामय बनाइदिनु भयो। अब हरेक मानिसलाई निरोगी बन्नका लागि पक्कै पनि यो दिवसले प्रेरणा दिन्छ होला। यो दिवसको अर्थ के हो र यो निरोगी समाज, यहाँले भने जस्तो निरोगी देश होइन, देशले नै नेतृत्व गर्न सक्ने, विश्व समुदायलाई निरोगी बन्ने प्रेरणा दिन सक्ने, नेतृत्व गर्न सक्ने देश बनाउनका लागि व्यक्ति, घर, परिवार, समाज, सरकार सबैले भूमिका खेल्नुपर्छ होला। कस कसले के गरे हुन्थ्यो, संक्षेपमा के भन्न चाहनु?
1: अघि हामीले सरकारले के गर्ने थियो पनि भन्यौँ, फेरि मैले कुनै यो ठुलो कुरा गरेँ भने नठान्नु, जसले गर्छ उसैलाई फाइदा भयो। यो पढ्न सिके, मैले पत्रिका पढिरहेको छु, कुन चाहिँ ठुलो हो र तपाईँले कखरा पढ्नु, तपाईँ पनि पढिहाल्नु, त मलाई त्यो भइरहेको छ, तपाईँलाई पनि हुन्छ, हो कि होइन? किन हरेक व्यक्तिको प्रेरणा हो, हरेक व्यक्तिको जोसको विषय हो। सरकारले के गरे त्यो पनि भन्यौँ, हामीले शिक्षामा नि हाम्रा विद्यालय र विश्वविद्यालयहरूले योगको पढाइ, योग र ध्यानको, आरोग्यको पढाइलाई अनिवार्य गरिदिने यदि हामी नयाँ ढङ्गले जाने हो भने। त्यसपछि यहाँहरू जस्तो सञ्चार माध्यमले पस्किने विषय हो कि, यसलाई निरन्तर पस्किराख्ने, सालभरि पस्किराख्ने, अब यहाँले कार्यक्रम चलाइराख्नु भएको छ, जीवन विज्ञानको कार्यक्रम पनि आउँछ बिहान रेडियो नेपालमा, यसलाई अझ संख्या बढाएर हरेक दिन हामीले योग, ध्यान र अध्यात्मलाई हाम्रा मान्छेको अगाडि पस्कियौँ भने हाम्रा शहीदहरूले देखेको सपना पुरा हुन्छ र ऋषिहरूले देखेको सपना पनि पुरा हुन्छ, दुवै प्रकारका सपनाहरू पुरा हुन्छन्। योग दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना।
0: साह्रै महत्वपूर्ण संवाद भयो, यो महत्वपूर्ण समय र विचार प्रदान गर्नुभयो आम समुदायका लागि, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: यहाँलाई पनि धन्यवाद र रेडियो नेपाललाई विशेष धन्यवाद।
0: अहिले हामीले योगको विषयमा कुराकानी गर्यौं, आजका हाम्रा अतिथि हुनुहुन्थ्यो जीवन विज्ञानका माध्यमबाट अध्यात्म र योगको सेवा निरन्तर रूपमा अगाडि बढाइरहनुभएका व्यक्तित्व एलपी भानु शर्मा। उहाँले विगत 3 दशक भन्दा धेरै समयदेखि नेपाल लगायत विश्वका 70 भन्दा बढी मुलुकहरूमा ध्यान र योगको प्रशिक्षण पनि दिँदै आउनु भएको छ। अहिले गुरुले भन्नुभएका कुराहरू मनन गरौं, सबै निरोगी रहौं र कसैलाई रोग छ भने त्यो रोगबाट आजैबाट मुक्त हुने प्रयत्नमा हामी सबै लागौं। आजको संवादका सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने swasthya@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूको समय सुखद रहोस् भन्ने कामनाका साथ बिदा हुन्छु। हवस् त, नमस्कार।

भर्खरै सुन्नुभयो प्रेमध्वज प्रधान र केदारमान श्रेष्ठको स्वरमा रहेको जागरण गीत प्रेम विनोद नन्दनको रचना अनि सङ्गीत हो प्रेमध्वज प्रधानकै। जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ भक्तराज आचार्यको स्वर अनि सङ्गीत, रचना हो चिरञ्जीवी अधिकारीको।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
7: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
6: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
8: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। अमेरिका इरान युद्ध विराम सम्झौता लागू। इरान माथिको नौसैनिक नाकाबन्दी हटाएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गए राति र आज बिहान भएका खेलमा स्विजरल्यान्ड क्यानाडा र मेक्सिको विजयी। अब समाचार विस्तारमा। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका 2 देखि 11 सम्मका दफालाई निर्यार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षक राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083माथि भएको शीर्षक अन्तर्गतका छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माताहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद तथा शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाही लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्यादेश रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको अधिकारमा हस्तक्षेप नहुने प्रष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्नुहुँदै जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका प्रश्नको हिजो जवाब दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रलाई छुट्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको विषयमा जवाब दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षाको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षे सिङ्गल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय हिजो सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्ला कोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग चिनिया कम्पनी हुवा एकको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा हिजो भएको भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवाएसँग आवश्यक प्रविधि अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दुधको उत्पादन लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ किन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन गर्न तथा प्रसारण गरेको भए कारवाही गरिने जनाएको छ। बोर्डले हिजो सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीमा प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो। रूपन्देहीको बुटबलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनिया नागरिक हिजो पक्राउ परेका छन्। कृषि वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रुपियाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्न स्थानीय व्यवस्थापनका लागि 8 संस्था छनौट गरेको छ। यस्तै महोत्सवकै लागि अन्य 3 संस्था वैकल्पिक सूचीमा परेको काठमाडौँ महानगरले जानकारी दिएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्य गर्ने अमेरिका इरान सम्झौता लागू भएपछि अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। केही अमेरिकी युद्धपोतहरू भने अझै सो क्षेत्रमा रहने बताइएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीचको खेल बराबरीमा सकिएको छ। त्यस्तै गैराती भएको खेलमा स्विजरल्यान्डले बोस्निया हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजय हासिल भएको गरेको छ। त्यस्तै आज बिहान भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एक पटक। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। अमेरिका र इरान युद्ध विराम सम्झौता लागू। इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गए राति र आज बिहान भएका खेलमा स्विजरल्यान्ड, क्यानाडा र मेक्सिको विजयी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, सरकारले आफ्नो प्रमुख प्राथमिकतामा देशमा सुशासन कायम गर्नु राखेको छ। यसका लागि सरकारले विभिन्न प्रयासहरू समेत गर्न थालिसकेको छ। यसै क्रममा सरकारले 20 वर्ष यता सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन गरेको छ। सरकारले गठन गरेको सो आयोगले कसरी काम गर्छ, के कुरालाई छानबिनको मापदण्ड बनाएको छ लगायतका विविध विषयमा आज हामी छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग कुराकानी गर्दैछौँ। भण्डारी, स्वागत छ कार्यक्रममा।
1: नमस्कार, स्वागत छ, धन्यवाद।
0: खास गरेर सरकारले 20 वर्ष यता 62-63 यता र त्योभन्दा अगाडिको दुई चरणमा चाहिँ सम्पत्ति छानबिन गर्ने भन्ने कुरा गरेको छ। अहिले यहाँ छानबिन आयोगको अध्यक्ष हुँदै गर्दाखेरि यसको प्रमुख उद्देश्य के हो, के कुराहरू यहाँलाई दिएको छ काम गर्न?
1: मुख्य कुरा यसको के हो भनेदेखि, नेपालमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट अनियमितता भयो, अगुत सम्पत्ति आर्जन गरे, भ्रष्टाचार बढ्यो भन्ने किसिमको जनगुनासोलाई ध्यानमा राख्दै सरकारले त्यस्ता पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने प्रयोजनको लागि सम्पत्ति छानबिन आयोग गठन 2083 गरेको हो।
0: हजुर,
1: यसमा अब को सार्वजनिक पदमा धारण गरेका व्यक्तिहरू को पर्छन् त भन्ने कुरो मुख्य व्यक्ति मुख्य कुरा हो। यसमा को पर्छन् भनेदेखि, हामीलाई दिएको म्यान्डेट अनुसार सार्वजनिक पदमा रहेका वा पदबाट निवृत्त भएका वा हटेका केही पदाधिकारीहरू, जस्तै तत्कालीन सेपाचको सरकार, नेपाल सरकारका प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्री

0: प्रमुख प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीहरू पर्दछन्। प्रदेश सभाका सदस्यहरू र पदाधिकारीहरू पर्दछन्। साबिकको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिका पदाधिकारीहरू पर्दछन्। त्यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सबै पर्दछन्। नेपाली राजदूतावासमा दूतावास तथा कूटनीतिक नियोगका पदाधिकारी, प्रमुख र कर्मचारीहरू पर्दछन्। राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सम्बन्धमाथिका निजामती, संसद सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू पर्दछन्। कार्यालय प्रमुखको रूपमा कार्यरत वा काम गरिसकेका निजामती सेवा, संसद सेवा, स्वास्थ्य सेवा जस्ता सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरू पनि पर्दछन्। जहाँ बढी जनसरकार, जनतासँग सम्बन्धित निकायका पदाधिकारीहरूमा द्वितीय श्रेणीका कर्मचारीहरू पनि पर्दछन्। त्यस्तै कार्यालय प्रमुखको रूपमा काम गरिसकेका नेपालका प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका पदाधिकारीहरू पनि द्वितीय श्रेणीका भएका पनि तिनीहरू यसभित्र पर्दछन्।
1: प्रमुख भएपछि
0: होइन, कार्यालय प्रमुख भएपछि। त्यस्तै राष्ट्रिय ब्याङ्कको गभर्नर, सञ्चालक समितिका पदाधिकारी, डेपुटी गभर्नर, कार्यकारी निर्देशक र राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सोभन्दा माथिका सबै पदाधिकारीहरू पर्दछन्। त्यस्तै प्रचलित कानुन बमोजिम सरकारी ब्याङ्क, वित्तीय संस्था, नेपाल सरकारका आयोगहरू, प्रतिष्ठान, प्राधिकरण, बोर्ड, समिति, केन्द्र आदिका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्धक, निर्देशक, प्रमुख कार्यकारी अधिकृत, राजपत्राङ्कित प्रथम श्रेणी, स्वर सरह र सबभन्दा माथिका सबै अधिकृत पदाधिकारीहरू पर्दछन्। नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सबभन्दा माथिका पदाधिकारीहरू पर्दछन्। त्यस्तै नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने विश्वविद्यालय, प्रतिष्ठान लगायतका निकायका पदाधिकारीहरू त्यसका राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सबभन्दा माथिका पर्दछन्। त्यस्तै सार्वजनिक पदमा आसीन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका सरकार वा प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, नेपाल सरकारका राज्यमन्त्री, सहायक मन्त्री र संविधान निकायका प्रमुख तथा पदाधिकारीहरूका निजी सचिव, सहायक सचिव, सहायक पारिश्रमिक लिने हुन् वा नहुने हुन् या अवतनिक हुन्, उनीहरूले पनि सम्पत्ति विवरण फारम भर्नुपर्दछ।
1: अघि यो अलि बढी नै भयो है,
0: अब यो जिम्मेवारी सरकारले दिएको छ।
1: बढीभन्दा पनि सोकिय
0: सचिव
1: पारिश्रमिक नलिनु पनि पर्ने
0: पनि पर्दछन्। यसमा सल्लाहकारहरू पनि पर्दछन्।
1: यसमा काहीँ न काहीँ उनीहरू लाभको पदको फाइदा उठाउँछन् भन्ने हो।
0: त्यसैमा आशंका राखेर यो सरकारले गठन गरेको त्यही हो उद्देश्य, चाहिँ त्यही हो। अब सम्पत्ति सामेल गर्दाखेरि अब हामीले के गर्छौँ त भने, गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको आफू, आफ्ना परिवारका सदस्य, आफन्त, नातेदारको समको र सम नातेदारको सम्बन्धमै नपर्ने व्यक्तिले तथा व्यक्तिमा स्वदेश अथवा विदेशमा लुकाएको छ र पठाएको छ भने त्यो पनि अनुसन्धान गर्ने डायरीमा पर्दछ हगि। अब अब बालबाला न्यायाधीश वा नेपाली सेना या कार्य यस आयोगको कार्यक्षेत्रमा नपरेका पदाधिकारीहरूको हकमा पनि उजुरी आयो भनेदेखि अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाउनु पर्ने हाम्रो म्यान्डेट।
1: यसमा बालबाला मन्त्री, मान्य अथवा कर्मचारीहरू, न्यायाधीशहरू पर्दैनन्?
0: बालबालाहरू पर्दैनन्, तर उहाँहरूको हकमा उजुरी आयो भनेदेखि हामीले त्यो उजुरीलाई सम्बन्धित निकायमा पठाउँछौँ कार्यवाहीको लागि।
1: यहाँलाई छानबिनको लागि बृहत्तर क्षेत्र दिया छ, राजनीतिकदेखि लिएर प्रशासनिक क्षेत्रसम्म होइन, न्यायिक पनि, पूर्व न्यायाधीशहरू पनि परे, आर्मी प्रहरी पनि पर्नुभयो होइन, सबै बृहत्। एक वर्षमा सम्भव छ छानबिन गर्न?
0: अब हाम्रो प्रयास रहनेछ। अब किनभने यसअघि 58 सालमा सर्वोच्च अदालतका तत्कालीन माननीय सदस्य भैरव अरियालको, माननीय न्यायाधीश भैरव अरियालको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको थियो। त्यो समितिमा चाहिँ छानबिन आयोग गठन भएको थियो। त्यस आयोगमा 3 जना न्यायाधीशहरू मात्रै हुनुहुन्थ्यो, बालबाला

0: भैरव प्रसाद अरियाल हुनुहुन्थ्यो, अनि सेवानिवृत्त भएका उदयराज उपाध्याय र ज्ञानेन्द्रबहादुर श्रेष्ठ हुनुहुन्थ्यो, तिनजना उहाँहरूलाई चाहिँ बहालमा रहेका व्यक्तिहरूको हकमा छानबिन गर्ने तल्लो तहको अधिकारसम्म दिएको थियो। त्यति बेर उहाँहरूलाई 6 महिनाको कार्यादेश दिएको थियो, समय दिएको थियो, त्यसमा नभ्याएर उहाँले 1 वर्ष 4-5 दिन लगाउनु भयो। अब हामीलाई चाहिँ अहिले 1 वर्षको कार्य पहिले म्यान्डेट दिएको छ, अवधि दिएको छ, अब हामी प्रयास गर्छौँ, हामी 1 वर्षमा सिद्ध्याउँछौँ। अब कसङ्काल सकिएन छ भने केही अवधि हामीले माग्न पनि सक्छौँ।
1: यहाँले बाहिर अनौपचारिक कुराकानीमा पनि भन्नुभएको थियो 62 सालदेखिको एउटा, त्योभन्दा अगाडि
0: हाम्रो म्यान्डेटमा
1: 1 वर्षभित्र सिद्ध्याउने फरक फरक हो।
0: यो हाम्रो चाहिँ के छ भनेदेखि, यो छानबिन गर्दाखेरि पहिलो चरणमा 62-63 82-83 चैतमा चाँदोसम्मको एउटा जिम्मेवारी छ भनेदेखि, दोस्रो चरणमा 48 साल आर्थिक वर्षदेखि 61-62 अवधिमा दुईवटा खण्डमा गरेर ती माथि पदाधिकारीहरूको छान सम्बन्धी छानबिन गर्नुपर्ने म्यान्डेट छ।
1: 1 वर्षभित्रै
0: त लगभग यो अवधिभित्र हामीले मोटामोटी प्रक्षेपण गरेका छौँ,
1: हजुर
0: 40-50 हजारको बिचमा छानबिन गर्नुपर्ने दायरा हुनसक्छ भन्ने हामीले अनुमान गरेका छौँ। अब डाटा सबै 13 नावली आइसकेपछि अनि यकिन गर्न सकिएला।
1: यसमा कर्मचारीहरूले अथवा राजनीतिज्ञहरूले धेरैले भनौँ, सबैले त छैनन् होइन, अवकाश प्राप्तहरू बाहेकले सम्पत्ति विवरण बुझाइसकेका हुन्छन्, फेरि माग्नु भएको छ यहाँले विवरण?
0: होइन, त्यो सम्पत्ति विवरण उहाँहरूले आफ्नो कार्यालयमा आफ्नो निकाय माने माथिल्लो निकायमा पेस गर्नुभएको छ। हामी चाहिँ त्यो सम्पत्ति छानबिनभन्दा अलिक वृहत किसिमले अरू फरक ढङ्गले हामी छानबिन गर्दछौँ, किनभने आफ्नो बहाल रहेदेखि उहाँहरूले आफ्नो पैतृक सम्पत्ति, त्यसपछि उहाँको स्वआर्जन का सम्पत्तिहरूको विषयमा हामीले छानबिन गर्ने हो। त्यसमा उहाँहरूको त्यही बेलाको ढाँचामा अलिकति थोरै कुरा समेटेको थियो भने हामीले यसमा वृहत ढाँचा समावेश गरेका छौँ। त्यसले गर्दाखेरि यो सुरुदेखि नै जस्तो कर्मचारी छ भनेदेखि ऊ सेवामा प्रवेश गरेदेखि हालसम्मको प्रवेश पेस गर्नुपर्छ भने, राजनीतिक पदाधिकारीले पनि आफ्नो सेवाको अवधिमा जति आर्जन गरेको छ त्यो विवरण दाखिल गर्नुपर्दछ।
1: के मापदण्ड पनि बनाउनु भएको छ यहाँहरूले
0: के विषयमा?
1: यो छानबिन यस्तो
0: छानबिन गर्ने दायरा चाहिँ
1: अथवा यो यी पदहरू मात्र हो अथवा यसमा के अरू के थप के मापदण्ड पनि बनाउनु भएको छ?
0: अब यसो छ, यी पदमा जोडिएका मान्छेहरू पनि पर्न सक्छन्। जस्तै हामीले भन्यौँ नि अघि, आफ्नो परिवारका सदस्य, आफन्त वा नातेदारदेखि बाहेकका मान्छेहरूको नाममा पनि सम्पत्ति लुकाएको छ अथवा स्वदेशदेखि बाहेक स्वदेशमा र विदेशमा पठाएको छ, लुकाएको छ भने त्यो सबै अनुसन्धान गर्नु भन्ने हामीलाई कार्यादेश दिएको छ। त्यो कार्यादेश अनुसार हामीले छानबिन गर्नुपर्छ। त्यस कारणले सबै विवरण फारम भर्नुपर्ने कारण त्यो हो।
1: इन्द्र, जस्तै कर्मचारीहरूको त एक किसिमको स्यालेरी यति छ अथवा तलब यति छ, यति आउँछ भनेर यहाँहरूले हेर्न सक्नुहुन्छ। राजनीतिज्ञहरूको हकमा छ नि, उहाँहरू चाहिँ जसले चाहिँ योभन्दा अगाडि चाहिँ मन्त्री अरू पद बाहेकमा त सम्पत्ति विवरण बुझाउनु पर्थेन, उहाँलाई त अलिकति समस्या होला नि?
0: अब त्यो समस्या खासै समस्या पर्दैन, आफ्नो स्पष्ट इमान्दारितापूर्वक आर्जन गरेको विवरण देखाउनलाई कुनै समस्या पर्दैन।
1: नै थप हो कि होइन भन्ने, पुर्ख्यौली सम्पत्ति कि थप हो भन्ने?
0: पुर्ख्यौली सम्पत्तिको चाहिँ त्यो अब के छ भने, आएको एउटा स्रोत हुन्छ, पत्ता लागिहाल्छ, जग्गा छ, अब अंशमण्डाबाट आएको होला होइन। अब अरू सम्पत्ति छ भनेदेखि त्यो उसको पारिवारिक हैसियतबाट पनि थाहा भइहाल्छ। अब अनधिकृत रूपमा या दुई किसिमले, एउटा वैध किसिमको आय हुन्छ, एउटा अवैध किसिमको आय हुन्छ, एउटा गैर कानुनी हुन्छ। वैध भनेको पारिश्रमिक या लिगल कमाइबाट, कृषिबाट अथवा आफ्नो व्यवसायबाट कमाउने वैध भयो। अवैध भनेको चाहिँ के छ भनेदेखि, वैध हुने हो तर ट्याक्सहरू तिरेको छैन भनेदेखि त्यो अवैध भयो। हो कि घर बहाल आएको छ, कर तिरेको छैन, घर बहाल कर तिरेको छैन, त्यो अवैध भयो। गैर कानुनी भनेको चाहिँ भ्रष्टाचारजन्य कार्य, अनुचित कार्य, भ्रष्टाचार सम्बन्धित कार्यहरू भए हो, त्यो चाहिँ गैर कानुनी कार्य भयो। त यस्तै सम्पत्ति चाहिँ हामीले छानबिन गर्ने त हो सबै।
1: हजुर, नेपालको प्रशासनिक क्षेत्र हुने न्यायिक क्षेत्रबाट यहाँ चाहिँ अहिले एउटा विशिष्ट क्षेत्रमा पुग्नु भएको छ अथवा यहाँहरू एउटा महत्त्वपूर्ण जिम्मेवारी लिनुभएको छ, सरकारले यहाँलाई पत्याएर चाहिँ एउटा न्यायिक आयोगको चाहिँ अध्यक्ष बनाएर पूर्व पदाधिकारी अथवा उच्च पदस्थ पदाधिकारीहरूको चाहिँ सम्पत्ति छानबिन गर्नका यहाँलाई जिम्मा दिएको छ। अब योसँग जोडिएका यस्तै किसिमका सरकारका अन्य निकायहरू पनि छन्, उहाँहरूसँग कसरी समन्वय गर्नुहुन्छ यहाँहरू?
0: होइन, हामीले त समन्वय गरिहाल्छौँ, किनभने हामी कानुनी व्यक्ति हौँ, हामी कानुनी बमोजिम काम गरेर आएका मान्छेहरू हौँ। कानुनले र ले प्रयोग गर्दाखेरि पनि न्यायिक तवरले प्रयोग गर्नुपर्दछ, न्यायिक प्रक्रिया पुरा गर्दाखेरि पनि विवेक पनि प्रयोग गर्नुपर्दछ। कानुन, न्याय र विवेक, यी तिनवटा कुराको सम्मिश्रणबाट पनि न्याय निसाब हुन्छ। हामी त्यही जीवनभर न्याय सेवामा न्याय सम्पादन गरेर आएका व्यक्तिहरू हौँ। यहाँ हाम्रो आयोगमा पनि तिनजना हामी न्यायाधीश छौँ, एकजना प्रहरीमा अनुसन्धान गरेर आउनुभएका डिआइजी हुनुहुन्छ, एकजना चाहिँ हिसाब किताब गर्ने चार्टर एकाउन्टेन्ट हुनुहुन्छ। तर हाम्रो कम्बिनेसन कस्तो छ भनेदेखि सबै किसिमको यहाँ मिश्रण छ, संयुक्त छ। र यो समयबाट हामीले अनुसन्धान गर्दाखेरि कानुनी प्रक्रियाबाटै हामी अनुसन्धान गर्दछौँ, यो कानुनदेखि बाहिर हामी काम गर्दैनौँ।
1: यहाँनिर भनाइ आइरहेको छ नि, यस्ता छानबिन गर्ने सम्पत्ति शुद्धिकरण होइन अख्तियार दुरुपयोग हुँदा हुँदै आयोग बनाउनु पर्यो होइन, आयोग बनाएर यहाँहरू काम गर्दै हुनुहुन्छ, कतै प्यारलल भयो, समानान्तर भयो कि किन आवश्यक पर्यो भन्ने कुराहरू पनि सुनिन्छ नि, के भन्नुहुन्छ?
0: यसलाई एउटा कुरोले हेर्नुपर्दछ।
1: हजुर,
0: सहायक आयोग गठन भएको थियो, तपाईँहरूलाई सम्झना होला,
1: 61 राजाको
0: शासनकालमा त्यो सहायक आयोगलाई चाहिँ छानबिन गरे, उजुरी लिने, छानबिन गर्ने, आफै मुद्दा दायर गर्ने, आफै फैसला गर्ने अधिकार थियो। हामीलाई त्यस्तो अधिकार छैन, र अख्तियार दुरुपयोगको यो प्यारलल संस्था पनि होइन। अख्तियार दुरुपयोग भनेको संवैधानिक निकाय हो, स्थायी प्रकृतिको संरचना हो। अब अख्तियारले पनि छानबिन गर्छ, उजुरी छानबिन गरेर अनुसन्धान गरेर मुद्दा दायर गर्छ विशेष अदालतमा।
1: हजुर,
0: अब यो हाम्रो आयोग, हाम्रो आयोग चाहिँ के भनेदेखि यो अख्तियारले मात्र समयले नभ्याउने भयो भन्ने लागेर होला सरकारले व्यापक यो दायरा दिएर यो थप अनुसन्धान गर्नलाई म्यान्डेट दिएको छ, कार्यादेश दिएको छ। र हामीले चाहिँ छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने हो। यो सरकारले यो व्यापक क्षेत्र भएको हुनाले र धेरै सङ्ख्या भएको हुनाले हामी चरणबद्ध रूपमा पेस गर्दै जान्छौँ प्रतिवेदन। र त्यो प्रतिवेदन प्राप्त सरकारलाई, सरकारका हातमा परेपछि सरकारले चाहिँ सम्बन्धित निकायमा थप अगाडि बढाउनलाई पठाउँछ। यो कुनै अख्तियारमा पढाउला, अब यो यस्तो आएछ र अनुसन्धान गरेर मुद्दा दर्ता गर भनेर भन्ला, कसैलाई सम्पत्ति शुद्धिकरणमा जाला, आफ्नो क्षेत्रमा जाला।
1: हजुर,
0: त्यस कारणले हामीले चाहिँ छानबिन गरेर नेपाल सरकारमा प्रतिवेदन पेस गर्ने हो। त्यो अख्तियारको प्यारलल संस्था पनि होइन यो, या सम्पत्ति शुद्धिकरण हेर्ने संस्थाको हाम्रो पनि होइन। हामीले त छानबिन गरेर यस्तो देखियो भनेर रिपोर्ट दिने हो, प्रतिवेदन दिने हो। प्रतिवेदन प्राप्त भएपछि सरकारले 45 दिनभित्र सम्बन्धित निकायमा पठाउनुपर्छ भन्ने म्यान्डेटै छ गजेटमा।
1: हजुर,
0: र सरकारले पठाइसकेपछि त्यो निकायले आफ्नो अनुसन्धान गरेर अभियोजन गर्ने काम उसले गर्दछ। त्यस कारणले यो अख्तियारको प्यारलल संस्था पनि होइन, अख्तियारको विकल्पमा आएको पनि होइन।
1: यहाँहरू कार्यान्वयन गर्ने निकाय होइन, आखिर यो सम्पत्ति यस्तो छ, यथार्थ यो देखिन्छ समाजमा, वैध हो अवैध हो, कानुनी रूपमा आर्जन गरेको गैर कानुनी आर्जन गरेको देखाइदिने काम,
0: देखाइदिने मात्रै काम हो हाम्रो। हामीले अभियोजन गर्ने, फैसला गर्ने होइन।
1: इन्द्र अदाज्यू, अर्को कुरो, यहाँले निश्चित टाइम दिनुभएको छ, समय दिनुभएको छ विवरण बुझाउने, सम्पत्ति विवरण बुझाउने होइन, तर लामो समयदेखि यस्ता पदहरूमा बसेका व्यक्तिहरू देशभित्र मात्र नभएर बाहिर पनि छन्। यो बाहिरको व्यक्तिहरूले पछि आएर पनि बुझाउनु मिल्छ या भनेकै टाइममा बुझाउनुपर्छ कि के त्यस्तो केही प्रावधान?
0: हामीले के गर्दैछ भनेदेखि यो हाम्रो क्षेत्र अलिक धेरै अलिकति व्यापक भएको हुनाले हामीले पहिले 1 महिनाको समय दियौँ, यो जेठ मसान्तसम्मको लागि फारम भर्नुहोला भनेर सार्वजनिक सूचना जारी गऱ्यौँ।
1: हजुर,
0: त्यसमा हामी प्रमाण जुटाउन समय लाग्यो, हामी कोही विदेशमा छौँ र हामीलाई समय चाहियो भनेर किसिम जन एउटा एक प्रकारको आवाज आयो, हामीसँग माग आयो। र विदेशबाट पनि इमेल आयो, खबर आयो, अनि हामीले एकैचोटि अरू असार माछासम्मको लागि भनेर हामीले टाइम थपिदियौँ, समय थप भएको छ, अहिले उहाँहरू गर्दै हुनुहुन्छ। अब यो फारम भर्नलाई यहीँ आइरहनुपर्छ भन्ने छैन, वेबसाइटमा हामीले राखिदिएका छौँ फारम पनि, र हामीले इमेल एड्रेस दिएका छौँ, विदेशमा बसेका मान्छेहरूले पनि इमेल मार्फत पठाउन सक्नुहुन्छ। र अब प्रमाण अब जुट्न सकेन भनेदेखि उहाँहरूले फारम भरिसकेपछि आफ्नो परिवार मार्फत पनि प्रमाणहरू पेस गर्न लाउन सक्नुहुन्छ विदेशमा बस्नेहरूले, र स्वदेशमा बस्नेहरूले त इमेल मार्फत पनि दिन सक्नुहुन्छ, सम्बन्धित कार्यालयबाट पठाउन पनि सक्नुहुन्छ बहालवाला मान्छेहरूले, सेवानिवृत्त भएकाले हुलाकबाट पनि पठाउन सक्नुहुन्छ, अथवा आयोगको कार्यालयमा आएर उजुरी दर्ता फारम दर्ता गराउन सक्नुहुन्छ। एउटा विकल्प उहाँहरूलाई दिएको छ, हामीले वेबसाइटमा फारम पनि राखिदिएका छौँ।
1: यहाँले एउटा कुरा राख्नु भएको छ, यसमा यहाँहरूको गाइडलाइनमा पनि छ, कुनै सार्वजनिक पदमा बसेका व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति उहाँको नातेदार पनि भन्नुभएको छ, कहिलेकाहीँ नातेदार त्यतिकै पनि पोलिन सक्ने सम्भावना हुन्छ, यसलाई कसरी मतदान गर्नु?
0: नातेदारमा त्यो राखेको राखेको लुकाएको पठाएको भन्ने किसिमको हामीलाई लेखेको छ क्या म्यान्डेटमा, राजपत्रमा। नातेदारमा राखेको भन्ने कुरो कसरी थाहा हुन्छ भनेदेखि, सम्पत्ति विवरण आइसकेपछि या उहाँहरूले पेस गर्नुभयो सहिले थाहा भइहाल्यो परिवारको रूपमा हो कि, या अथवा उजुरी आयो भनेदेखि त्यो नातेदारको के माने के अरे कमाइ के छ, त्यसको स्रोत के हो, अब उसले पठाएको हो कि होइन, पठाएको हो भनेदेखि अब ब्याङ्कबाट गएको हो कि, ब्याङ्कबाट पनि थाहा भइहाल्छ नि पैसा पठाएको नपठाएको भन्ने कुरा त, किन पठायो भन्ने कुरो थाहा भइहाल्छ। त्यस कारणले त्यसै त्यस्तो अध्ययन गर्ने, अनुसन्धान गर्ने भने हो यो,
1: किनभने राजनीतिज्ञको कुनै दायभाइ पनि हुनसक्छन्, आफन्त हुनसक्छन् होइन, सम्बन्ध नभएपछि त्यतिकै पनि पोलिने सक्ने सम्भावना हुनसक्छ,
0: होइन पोलिने बित्तिकै सबै कसुरदारै हुन्छ भन्ने छैन,
1: दुःख त पाउने हो नि,
0: होइन प्रमाणबाट पुष्टि हुने कुराहरू भएपछि मात्रै अगाडि बढ्छ, प्रमाण नभएसम्म त उजुरीको भरमा मात्रै त के हुँदैन।
1: अर्को कुरो करका कुराहरू, त्यसलाई पुष्टि गर्ने एउटा आधार कर पनि हो होइन, तर व्यक्तिगत आम्दानीका कुराहरू हामीसँग पछिल्लो समयमा केही अपडेट भए पनि पहिला पहिला चाहिँ कर पनि बुझाउने त्यस्तो खासै थिएन होइन, त्यो देखिन्थेन नि त, अब जसरी चाहिँ प्यान नम्बरहरू पछि लिने क्रम जारी भयो त्यहाँबाट पनि एउटा पुष्टि हुन्थ्यो, तर पहिलाको त गाह्रो छ नि, कसरी छानबिन गर्नु?
0: पहिलेको जस्तो भयो नि, पहिले बहाल नै लगाएको छ भने पनि बहाल कर त्यही भएर राजस्व कार्यालयले बुझ्थ्यो बहाल कर, अनि अब अब आयकर तलब खुवाउने निकायले अथवा जसले भुक्तानी दिन्छ त्यसले कर कोटा गरेर पठाउँथ्यो हो कि, पछि प्यान आयो, प्यान आइसकेपछि त प्यानबाटै सबै, अहिले त ब्याङ्कमा पनि प्यान नम्बर दिनुपर्दछ हो कि, त्यो प्यान नम्बरबाट सबै कुराहरू एकमुष्ट थाहा हुन्छ, यसले यदि कर तिरेको छ भन्ने कुराहरू थाहा थाहा भइहाल्छ। र बहाल करको हकमा पछाडि चाहिँ पालिकालाई अधिकार दियो, पालिकाले अधिकार दियो, पालिकाले 74-75 सालदेखि पछाडिदेखि पालिकाले बहाल कर बुझ्छ र उसले रसिद दिने गरेको छ, त्यसबाट प्रमाण जुटिहाल्छ, त्यस कारणले त्यो खास अप्ठ्यारो पर्दैन।
1: यहाँले सम्पत्तिको छानबिन गरेर योसँग यति सम्पत्ति छ मात्र भन्ने हो या यसलाई यो किसिमको कारवाही हुनुपर्छ भनेर पनि सिफारिस गरिदियो?
0: होइन, हामीले अब यो व्यक्तिको चाहिँ सम्पत्ति स्रोत खुलेको सम्पत्ति यो हो, स्रोत नखुलेको सम्पत्ति यो हो, स्रोत नखुलेको भनेपछि त त्यो अवैध भन्ने कुरो त या गैर कानुनी भन्ने कुरो त पुष्टि भइहाल्यो
1: हजुर,
0: किनभने जसको स्रोत देखिन्छ लिगल भइहाल्छ, जसले ट्याक्स तिरेको छ त्यो लिगल भइहाल्यो हो कि, जसले स्रोत छैन वैधानिक आय छैन भनेदेखि त गैर कानुनी भन्ने कुराहरूको पुष्टि हुन्छ, त्यस कारणले त्यो उसको फारमबाट उसको अनुसन्धानबाट थाहा भइहाल्छ त्यो कुरो, र हामीले चाहिँ यसबाट देखाएर यसो देखिन्छ भनेर पठाइदिने हो, यही हो भनेर हामीले निष्कर्षमा पुग्ने कुरो त हुँदैन, अब थप अनुसन्धान गरेर मुद्दा लाउने भएपछि अदालतले बोल्ने हो त्यो चाहिँ।
1: यो किसिमको काम गर्नुको लागि जनशक्तिको पनि आवश्यकता पर्ला, पर्याप्त छ?
0: अब पर्याप्त अलिकति केही जनशक्ति हामीलाई प्राप्त भएको छ, 35-36 जना हामीले कर्मचारीहरू प्राप्त गरेका छौँ, नपुग भएको फेरि हामीले प्रधानमन्त्रीको कार्यालयमा हामी सम्पर्क गर्छौँ, त्यहाँबाट प्राप्त हुन्छ।
1: हुन त योभन्दा अगाडि पनि यस्तै किसिमका विभिन्न समितिहरूमा आयोग हुन बसेर यहाँलाई काम गरिसक्नु भएको छ, लामो अनुभव पनि छ, तर पछिल्लो समय एउटा प्रश्न उठेको छ, आयोगले निष्पक्ष छानबिन गर्छ कि गर्दैन, यहाँले पनि सुन्नुभयो होला
0: त्यो? अब यो मैले त सुनेको छैन, तर एउटा कुरो के छ भनेदेखि, हामी चाहिँ यो आयोगमा 5 जनामा अब एकजना डिआई साहब हुनुहुन्छ, उहाँ अभियोजन गरेर आउनुभएको मान्छेहरू हुनुहुन्छ। एउटा चार्टर एकाउन्टेन्ट हुनुहुन्छ, उहाँ एउटा त्यो विषयको दक्ष हुनुहुन्छ। र हामी बाँकी जो तिनजना छौँ, म त सर्वोच्च अदालतबाट सेवानिवृत्त भएको न्यायाधीश हुँ, एकजना उच्च अदालतबाट उच्च अदालतको मुख्य न्यायाधीश रिटायर भएको सेवानिवृत्त हुनुभएको न्यायाधीश हुनुहुन्छ, अर्को एकजना उच्च अदालतकै न्यायाधीशबाट रिटायर हुनुभएको सेवानिवृत्त हुनुभएको छ। हामी न्यायाधीशको रूपमा काम गरिसकेका पदाधिकारी भएको हुनाले हामीले कानुन सम्मत तरिकाले नै हामी निष्कर्षमा पुग्दछौँ। कसैलाई आग्रह पूर्वाग्रहको रूपमा हामी कारवाही गर्दैनौँ, अगाडि बढाउँदैनौँ।
1: यसमा विभिन्न किसिमको दबाब पनि आउन सक्छ, राजनीतिक दबाब, प्रशासनिक दबाब हुन्, यी दबाबबाट मुक्त हुनको लागि यहाँले के आफ्नो मापदण्डहरू पनि बनाउनु भएको छ कि दायराहरू पनि बनाउनु भएको छ कि के व्यवस्थाहरू त्यसो गर्नुभएको छ?
0: यसो हामी हामीलाई कसैकोबाट दबाब आउँदैन। आजसम्म हामी यत्रो वर्ष न्यायाधीश भएर सेवा गऱ्यौँ, कतै दबाब आएन। दबाब आएकोमा पनि हामीले प्रतिकार गरेर बस्यौँ, प्रतिकार गरेर बस्यौँ। मैले आफ्नो किताबमा पनि लेखेको छु, मलाई अदालत जिल्ला अदालतमा आउँदाखेरि कुनै त्यति बेलाको तत्कालीन कानुन मन्त्रीले एक कुराहरू भन्नुभएको थियो, यो काम गरिदिए भनेर, तर मैले गरेन, ठ्याक्क उल्टो काम भयो उहाँले भनेको, र उहाँले मसँग रिसाएर मलाई सोह्रा गर्ने प्रयास गर्नुभयो, मेरो विरुद्ध दरबारमा शिकायत गर्नुभयो, तर उल्टो मैले गोर्खा दक्षिणबाट विभूषित भएँ, किनभने त्यति बेला दरबारले पनि राम्ररी हेर्दथ्यो। त्यस कारणले म दबाब हामी दबाबलाई हामीले झेर्न सक्छौँ, दबाब र प्रभावमा हामी पर्दैनौँ, हामी निष्पक्ष स्वतन्त्र स्वच्छ भएर छानबिन गर्दछौँ। यहाँ कुनै किसिमको दोधार या अस्पष्टता रहने छैन हामीमा, र जनताले पनि यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन।
1: वर्तमान सरकारको प्रमुख उद्देश्य नै देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार मुक्त समाज बनाउने भनेर लागिरहेको छ, त्यसैको लागि यहाँलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। यो अवस्थामा बहालवाला पदाधिकारी व्यक्तिहरूबाट पनि त्यस्ता आउन सक्छन्, आशंका कुराहरू हुन्छन् नि, यसलाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ?
0: अनि अहिलेसम्म त्यस्तो हामीलाई केही आएको छैन। मलाई लाग्छ उहाँहरूको उद्देश्य नै सरकारले यो भ्रष्टाचार मुक्त समाज सिर्जना गर्नको लागि आयोग गठन गर्नुभएको हो।
1: हजुर,
0: त्यस भएको हुनाले उहाँहरूले, मलाई विश्वास लाग्छ उहाँहरूले कुनै किसिमको प्रभाव या दबाब राख्नुहुने छैन।
1: हालसम्म कति जति उजुरी परे र यहाँहरू त्यस्ता किसिमका केही शङ्कास्पद कुराहरू भेटिएका छन् कि?
0: हालसम्म 9,000 भन्दा बढी फर्महरू दाखिल, विवरण, सम्पत्ति विवरण दाखिल भइसक्यो।
1: हजुर,
0: लगभग 40,000-50,000 बिचमा अनुमान गरेका छौँ हामीले। अहिलेसम्म करिब 2,000 जति उजुरी आइसकेका छन् हामी कहाँ। अब त्यो सम्पत्ति सम्बन्धी नै उजुरीहरू छन्, भ्रष्टाचार गरेको छ, अकुत सम्पत्ति कमाएको छ, यसले यहाँ जग्गा लुकाएको छ, राखेको छ भन्ने यावत कुराहरूको उजुरी नै छन्। त उजुरीहरू हामी सम्बन्धित व्यक्तिको फाइल फारम सँगसँगै राखेर छानबिन गर्दछौँ, र हामी निष्पक्ष छानबिन गर्छौँ। यहाँ कसै उजुरीको भरमा कसुरदार पनि ठहरिँदैन, प्रमाणबाट जे देखिन्छ त्यही किसिमको हामीले रिपोर्ट दिने हो।
1: 9,000 जति आयो भन्नुभयो, जति आउनु पर्थ्यो त्यति आउन नसकेको हो।
0: अहिले अघि यहाँले भन्नुभयो नि, प्रमाण सङ्कलन गर्न हामीलाई समय लाग्यो भन्ने किसिमको आवाज आइरहेछ हामीसँग, सम्पत्ति विवरण फारम भर्नेहरूको तर्फबाट। अब यहाँ के भएछ भनेदेखि, मार्फत कार्यालयमा आगलागी भएछ, या अदालतहरूमा पनि ठाउँ ठाउँमा आगलागी भएछ, सम्बन्धित निकायमा सिंहदरबारमै आगलागी भयो, त्यसले गर्दाखेरि हाम्रो विवरणहरू प्राप्त हुन गर्न समय लाग्यो। कसैको नागरिक लगानी कोषबाट प्राप्त हुने विलम्ब भयो, कसैको सञ्चय कोषबाट, कसैको बिमाबाट, कसैले विदाको उपचार खर्च बापत यावत कुराहरू आउने विलम्ब भयो, अरू कुरो जग्गाको श्रेष्ठताहरू डढेको हुनाले त्यो प्रमाण जुटाउन गाह्रो भयो भन्ने किसिमको माग आएको हुनाले हामीले समय थपिदिएको हो। र त्यो वास्तवमा त्यो कठिनाई पनि छ, त्यो कठिनाईलाई हामीले रियलाइज गरेका छौँ, त्यसतर्फ उहाँलाई त्यही हिसाबले समय दिएको।
1: यिनीहरू अर्को कुरा पनि देखिन्छ, अहिले चाहिँ कार्यालयहरूमा जाँदाखेरि मैले कुन दिन कति भत्ता लिएँ अथवा कुन दिन कति पैसा लिएँ, कति तलब थियो भन्ने कुरो कार्यालयमा चाहिँ अहिले बढी भिड देखिन्छ, पूर्व कर्मचारीहरूको, पूर्व पदाधिकारीहरूको। यसलाई अनुमानित हिसाबले यति हो भनेर बनाउनु पर्छ, या एकुरेट जति हिसाब त्यति नै देखाउनु पर्ने हुन्छ? कहिलेकाहीँ तलमाथि पनि पर्न सक्छ,
0: एकुरेट नै आउनु पर्यो।
1: हजुर,
0: तर अब सामान्य तलमाथि पर्दैमा खासै केही फरक पर्दैन, वाला छैन, सामान्यले केही अगुत सम्पत्ति या यस्तो देखिँदैन, त्यो भत्ताले कति देखिहाल्छ र, त्यस कारणले सामान्य फरक पर्दैमा त्यसले केही हुँदैन।
1: हजुर, हामीले यहाँसँग आज खास गरेर सम्पत्ति छानबिन आयोग 2083 कसरी काम गर्छ, को को यसको क्राइटेरियामा पर्छन् भन्ने विषयमा कुराकानी गऱ्यौँ। हामी कुराकानीको अन्त्यमा छौँ, यहाँले कुन निकायबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
0: होइन, हामीलाई त हामीलाई सहयोग गर्ने भनेको अब प्रधानमन्त्रीको कार्यालयबाट नै हो, उहाँबाट नै हामीलाई चाहिने स्रोतहरू जुटाइरहनु भएको छ, कर्मचारीहरू बजेटहरू छुट्याइरहनु भएको छ, हामीलाई सहयोग प्राप्त भइरहेको छ। अब अन्य निकायहरूबाट पनि हामीले नामबारी पठाउने, संसद सचिवालयबाट विवरण पठाउने, या प्रधानमन्त्री कार्यालयबाट विवरण पठाउने, या अन्य कार्यालयबाट निकायहरूबाट पनि आफ्नो पदाधिकारीको नाम नामेसी पठाउने कामहरू या टेलिफोन नम्बर पठाउने कामहरू भइरहेछ, सहयोग भइरहेछ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग 2083 अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालय लगायतका विभिन्न निकायका सम्बन्धमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीका लागि सम्पत्ति छानबिन आयोग गठन गरिएको पनि बताउनुभयो। त्यस्तै गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अगाडि बढेको बताउनु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर त्यसको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षे सिंगल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति कार्यक्रम ल्याउने कुरा हिजो बताउनु भएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गर्ने जनाएको छ। बोर्डले हिजो सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले गरेका र आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका कुनै पनि वस्तुको प्रचार प्रसार नगर्न निर्देशन दिएको हो। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजना मा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट citizenportal.doanidcr.gov.np मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेसन क्युआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिने भएको हो। रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा हिजो 6 चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु परिवर्तन, जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रुपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्न स्थानीय व्यवस्थापनका लागि 8 संस्थालाई छनौट गरेको छ। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीप्रति थप प्रोत्साहन गर्ने उद्देश्यले शुक्ला गण्डकी नगरपालिका 12 हल गोरु पाल्ने 39 किसानलाई प्रति हल गोरु 5,000 दरले प्रोत्साहन रकम प्रदान गरेको छ। यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट प्रहरीले हिजो गलत कार्य गर्ने चिकित्सक सहित 5 पक्राउ गरेको छ। देशका 6 महानगर मध्ये भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्य गर्ने अमेरिका र इरान सम्झौता लागू भएपछि अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। केही अमेरिकी युद्धपोतहरू भने अझै सो क्षेत्रमा रहने बताइएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ। यस्तै गैराती भएको खेलमा स्विजरल्याण्डले बोस्निया हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। त्यसै गरी क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजयी भएको छ। त्यस्तै आज बिहान भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com, radionepal.gov.np, bsp.nepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी। साहित्यकार भट्टराईका पछिल्लो प्रकाशित कृतिमा जमुना महाकाव्य रहेको छ। यसै गरी साहित्यकार भट्टराईका साकुरा र सुस्केरा हाइकु संग्रह विक्रमसम्म 2059 सालमा प्रकाशित भएको थियो भने मञ्जरी खण्डकाव्य विक्रमसम्म 2061 सालमा प्रकाशित भएको थियो। यसै गरी उहाँको मेरो हजुर शोक काव्य साथसाथै समाजसेवी यात्रामा नन्दप्रसाद जीवनी संग्रह पनि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको संयुक्त कृति विशेषत झ्याउरे कविताहरूको संग्रहको रूपमा नेपाली प्रतिनिधि झ्याउरे कविता संग्रह पनि प्रकाशित भइसकेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको साहित्यिक यात्राको चर्चा परिचर्चा गर्दै केही रचना सुन्ने सुनाउने पनि छौ। साथै उहाँको पछिल्लो कृति जमुना महाकाव्यका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौ। सर्वप्रथम स्वागत गरौं साहित्यकार भट्टराईलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हार्दिक धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानीलाई अगाडि बढाउ, तपाईँको साहित्य तर्फको आकर्षण या साहित्य लेखन तर्फ को यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतको त्यो प्रारम्भिक क्षणलाई सम्झौं न।
1: हजुर, असाध्यै सुन्दर प्रश्न पहिलो यहाँको। यो साहित्यिक यात्राको आरम्भ को चेतना चाहिँ मेरो 2048 सालदेखि चाहिँ मैले यो आत्म भनौँ परक कुरा निबन्धहरू आफ्नो मनमा लागेका कुराहरूको लेखनबाट मलाई चेतना भएदेखि चाहिँ सुरुवात गरेछु। म कुनै ठाउँमा बस्थेँ काम गर्ने सिलसिलामा काठमाडौँमा। त्यहाँ बस्दाखेरि एउटा बाल्य अवस्थामा म त्यहाँ बस्न पुगेको थिएँ र त्यहाँ बस्दाखेरि मैले जुन एउटा सपना बोकेर त्यो घरमा बस्न आइपुगेको थिएँ त्यो सपना त्यही टुक्रा टुक्रा भएपछि चाहिँ म धेरै विक्षिप्त भएँ अनि रातभरि म त्यो पीडाले एकदमै रुन्थेँ अनि त्यो रोइसकेपछि अनि त्यसलाई चाहिँ उठेर अनि मैले त्यो पीडालाई चाहिँ सबै कलम र कापीमा चाहिँ त्यसलाई उतार्न थालेपछि मैले पछि फर्केर आजबाट फर्केर हेर्दाखेरि चाहिँ मेरो सुरुवात चाहिँ लेखनकै सुरुवात साहित्यकै एउटा सुसुप्त रूपमा जुन एउटा बीजारोपण चाहिँ त्यो बेलामा 48 सालदेखि नै भएको रहेछ।
0: हजुर, तपाईँले पछिल्लो समय प्रकाशित गर्नुभएको कृति जमुना महाकाव्य रहेको छ, यसअघि पनि तपाईँले खण्डकाव्य प्रकाशित गरिसक्नु भएको छ। यो तपाईँको पछिल्लो कृतिको कुरा गर्दाखेरि यो कृति लेख्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो, कसरी यो महाकाव्य लेख्ने यात्रा तपाईँको सुरु भएको थियो, त्यसबारे पनि केही प्रकाश पार्नु।
1: हजुर, यसैमा आज म एकदमै केन्द्रित नै हुन खोजेँ। मैले अघि यो मेरो सृजनाको अवस्था चाहिँ यहाँबाट सुरु भएको रहेछ भन्ने कुरा चाहिँ महाकाव्य लेख्दै गर्दाखेरि मैले नै अनुभव गरेको कुरा हो। र सन्दर्भ चाहिँ कस्तो रह्यो भने यो मञ्जरी खण्डकाव्यलाई दोस्रो संस्करण निकालेर जब नेपाली साहित्यमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सुरुवात गरे त्यस पछाडि यो जागरण सबै हिसाबबाट आएको छ र सबैले मन पराउनु भएको छ र सँगसँगै मैले पनि धेरै फुटकर कविताहरू पनि लेखेँ। यो बिचमा अरू नयाँ कृतिहरू त थिएन तर मलाई यो जागरणले नै मलाई अर्को आफैमा यस्तो जागृत बनाइदियो कि होइन मैले मेरो श्रीमान बिके पालपालीको लागि मैले केही गर्नुपर्छ भनेर उहाँको नाममा यो अभियान पछि मेरो हजुर सो काव्य लेखिसकेँ। त्यति लेखिसकेपछि चाहिँ अनि यो मैले यो जमुना महाकाव्य नै लेख्छु भन्ने मैले सोचेको पनि थिएन, तर कहाँनिरसम्म चाहिँ एउटा सोच थियो भने मञ्जरीको संस्करण गरेँ, मैले दोस्रो संस्करण निकाल्दाखेरि चाहिँ मैले महाकाव्य चाहिँ लेख्नुपर्छ भनेर चाहिँ सोच बनाएँ। तर त्यसपछि फेरि मैले शोक काव्य लेखेँ अनि मलाई चाहिँ कस्तो फिल भने शोक काव्य लेखेर मात्र मलाई चाहिँ त्यो धारा प्रवाह रूपमा जसरी एउटा कवित्व आइरहेको छ त्यसलाई त मैले रोक्नै सकिनँ, यतिमा मात्र मैले सीमित गर्नु हुँदैन, अब मैले महाकाव्य लेख्नुपर्छ भन्ने सोच आयो। र अनि म चाहिँ मेरो जीवनी म तयार गर्छु भनेपछि अनि मैले चाहिँ जमुना शीर्षक राखेर मेरो जीवनी परक मेरो जीवनको कथा र म आज 46 वर्ष पुरा भएर 47 वर्ष लाग्दाखेरिसम्मको मेरो अस्तित्व मेरो सङ्घर्ष को जीवनको 75% जस्ताको तस्तै कतिपय कुरा चाहिँ अब भन्न मिल्दैन लेख्न मिल्दैन 25% छोपेर मैले 75% जीवनी परक यो महाकाव्य लेख्ने प्रेरणा मेरा श्रीमान नै हुनुहुन्छ। उहाँको मैले जीवनी लेख्न सकिनँ, उहाँले लेख्नु भएन, तर मैले मौलिक लोकलयमा सबैलाई मनपर्ने गरी सरसता भरेर अनि मैले यसलाई तयार गर्ने प्रयास गरेँ। र एउटा संयोग चाहिँ के भयो भने उहाँ जानुभएको तेस्रो वर्षमा म धेरै पीडित पनि भएँ। मञ्जरीकै कथा काल्पनिकता बुनेको मान्छे स्वयं अहिले म रेणुका भट्टराई मञ्जरी हो, एउटा कृति सफलताको नाम भन्नुभएको छ। तर त्यो विधवा प्रथामा मञ्जरीले दुःख पाएको कुरा म स्वयं विधवा भइसकेपछि यो समाजले हेर्ने दृष्टिकोण गर्ने व्यवहारहरूको सबैको म यति धेरै प्रहार भएँ अनि त्यसपछि मैले त्यो प्रहारभित्रबाट

छन्। उहाँ जानु भएपछिको पीडाले मैले यति दुई लाइन मैले यो आफैले अनुभूत गरेर लेखिसकेपछि गुनगुनाएपछि मलाई यस्तो आयो, अनि उहाँको स्मृतिमा मैले रुन पाइनँ, उहाँ बिरामी भएको पीडामा मैले रुन पाइनँ, उहाँ जानुभएको पीडामा मैले पीडा पोख्न पाइनँ। तर जब मैले उहाँको लागि एक तिन घन्टामा जब यो शोक काव्य लेखेँ, म यति धेरै रोएँ, यति धेरै रोएँ, यसैमा सबै पोखेपछि अनि यसलाई फेरि निरन्तरता दिनलाई, अनि मलाई त त्यो पीडाले मलाई हर्ट एट्याक आयो। मैले यतिसम्म आफूलाई सम्हालेर ल्याएँ तर सबैको प्रक्षेपणबाट मलाई सहन गाह्रो भएपछि अनि मैले के सोचेँ भने म मरिहालेँ नि, केही कुरा रहन्छ। नेपाली साहित्यमा झ्याउरी कविताको अभियान पनि चलाएको छु, यो प्रतिनिधि झ्याउरी कविता पनि प्रकाशन बाँकी छ, जमुना महाकाव्यको पनि एउटा कन्सेप्ट छ, यो मात्रै गरेँ मैले, अब केही गर्न नसक्ने भएँ भन्ने भएपछि अनि मैले चाहिँ अनि यो महाकाव्य म जब हर्ट एट्याक भयो, एनजिओ प्लास्ट गरेर म जब फर्केँ अनि त्यसपछि फेरि के होला भन्ने पनि भयो, अनि मैले एक हप्तामा लेखेँ। मै मरी गए फुल छरी गए।

0: सम्झेला भनेर यसलाई मैले एउटा जीवनी परक एउटा जीवन अब जीवनी आफैले लेख्नुपर्छ र काव्यमा पनि लेख्न सकिन्छ भन्ने एउटा प्रयोग पनि गरेँ मैले।
1: यो संवादलाई हामी जारी राख्ने नै छौँ, अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: हजुर, अब यो प्रसङ्ग चाहिँ मेरै जीवनको कथा अलिकति पनि मैले भने सन्दर्भ पनि एउटा विधवा हुँदा अथवा एकल हुँदाखेरिको समाज र परिवेश अनि आजभन्दा धेरै वर्ष पछि आइपुग्दा पनि हाम्रा सोचहरू मा परिवर्तन आएको छैन रहेछ। म आफै भुक्तभोगी भएँ, फेरि आज म मञ्जरी नै भएर उभिएँ। त्यसकारण अब मञ्जरी खण्डकाव्यसँग चाहिँ मञ्जरीलाई पुनर्विवाह गरेर उसलाई जीवन दिएको थियो, तर आज म स्वयं मञ्जरी भएर उभिएर साँच्चीकै म एकल भएँ नि त त्यो समयमा। अब अहिले म जतिको सक्षम नारीले पनि कसैको भरमा निर्भरमा बाँच्नुपर्छ र बिहानै गरेर जानुपर्छ त पर्दैन। त्यसकारण अब रेणुकाले एउटा मञ्जरी भइसकेपछि गर्नु चाहिँ के पर्छ भन्ने कुराको सन्देश पनि मैले एउटा अभियानको हिसाबबाट अर्को एउटा अभियानको हिसाबबाट चाहिँ मैले अगाडि बढाएँ र यसमा मैले समावेश पनि गरेको छु। मैले चाहिँ अब दोस्रो विवाह गर्ने अथवा अरू कुराहरू जस्तो मञ्जरीको समयमा आजभन्दा 30 वर्ष अगाडिको समयमा त धेरै गाह्रो थियो उनलाई पुनर्विवाह गरेर बचाउनु थियो। अबको समयको मञ्जरीहरूले त्यसरी बाँच्ने होइन, आत्मसम्मानका साथ बाँच्नुपर्छ। श्रीमानको अस्तित्व छ भने त्यो अस्तित्वलाई जोगाएर बाँच्नुपर्छ। कसैको भरमा बाँच्ने होइन, स्वाभिमानका साथ बाँच्नुपर्छ भन्ने एउटा दृढ संकल्प सहित चाहिँ मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान, मैले जुन पीडा भयो भने हटेटेकबाट म उठेँ, यो महाकाव्य लेख्दै गर्दाखेरिको समयमा मैले नै यो अभियानलाई, पोते त लाउनु भएको थियो, रातो त उहिले लाउनु भएको थियो, तर सिन्दुरै श्रीमानको नाममा चाहिँ बितिसकेको श्रीमानको नाममा चाहिँ सिन्दुरै लाएर हिँड्न सक्ने हिम्मत चाहिँ हुँदो रहन्छ। मैले पनि फिल गरेँ, तर मैले आँट गरेँ, हिम्मत गरेँ र मैले अनि त्यसपछि पोर 30 को पञ्चमीको दिन चाहिँ श्रीमान मेरो बिके पालपालीको फोटोलाई साक्षी राखेर उहाँको नाममा मैले उहाँ विधवा भएको 3 वर्ष पछाडि उहाँको नामको सिन्दुर र पोते लगाएँ र मैले भने स्ट्याटसमा पनि भने, मैले भिडियो पनि बनाएँ। श्रीमानको धन सम्पत्तिहरू स्वीकारिन्छ, श्रीमानका छोरा छोरी हेरेर स्याहारेर बसिन्छ भने श्रीमानले दिएका सौभाग्य चाहिँ पखालेर फुटालेर त्यसलाई एकल हो अथवा चाहिँ विधवा हो भनेर यो समाजले गर्ने अधिकार छैन। यदि विधवा हो ल उसको श्रीमान मर्यो उसको सर्वस्वै सक्यो भने त उसलाई सबैतिरबाट पच्युत हुनु पर्यो, ऊ स्वतन्त्र हुनु पर्यो नि त। उसलाई त छोरा छोरीको दायित्व पनि हुनु भएन, त्यस पछाडि सम्पत्ति प्रतिको स्वामित्व पनि हुनु भएन होइन। त्यसकारण यो एकदमै मिथ्या छ, यो गलत कुरा हो। श्रीमानले दिएका उपहारहरू सौभाग्यको रूपमा चाहिँ सबैले लाउनु पर्छ। यदि होइन इच्छा छ बिहा गर्न मन छ भने बिहा गर्न पाइन्छ, कानुनमै विधवा विवाह छ, तर हाम्रो सामाजिक रूपमा त्यो छैन। त्यसकारण अब हामीले चाहिँ श्रीमानकै नाममा सिन्दुर पोते लगाएर पनि हामी आफ्नो स्वाभिमानमा बाँच्न सक्छौँ, गर्न सक्छौँ र दृढ भएर एउटा सक्षम नारी भएर अगाडि बढ्न सक्छौँ भन्ने उदाहरण पेश गर्न सक्छौँ भनेर मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान शीर्षकमा लेखेको छु। म यो वाचन गर्न चाहन्छु।

0: गरेर हजुर
1: हजुर भर्खरै महिलाको पीडा समावेश भएको भावनाहरू व्यक्त गर्दै एकल महिला कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा केही आफ्ना भावहरू व्यक्त गर्दै हुनुहुन्थ्यो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ, तपाईँको जुन झ्याउरे कविता लेखन यात्रा जारी रहेको छ, यो झ्याउरे कविता लेख्दै गर्दाखेरि तपाईँले जसरी अभियान चलाउनु भएको छ, यो खासमा झ्याउरे कवितालाई कसरी बुझ्ने र यसको एक हिसाबले भन्दाखेरि जुन अभियान तपाईँले अगाडि बढाउनु भएको छ त्यसको मुख्य उद्देश्य चाहिँ के हो त?
0: यसको मुख्य उद्देश्य चाहिँ सबभन्दा पहिला हामीले झ्याउरे भनेको के हो भनेर बुझ्नु जरुरी छ, होइन? सर्वप्रथम चाहिँ अब झ्याउरे हाम्रो शब्दकोशमा, नेपाली शब्दकोशमै पनि अब एक किसिमले चाहिँ त्यसलाई विशेषणको रूपमा प्रयोग गरिएको छ, होइन? अब एकदम कमजोर, लुते, लाम्रेको रूपमा परिभाषित छ झ्याउरे भनेको कमजोर अवस्थाको भनेको छ भने, अर्को काव्यिक हिसाबमा चाहिँ अब झ्याउरे भनेको 16 अक्षरमा लेखिएका, होइन, कविता विधाभित्रको लघु कविताभित्र पर्ने 16 अक्षरमा लेखिएका लघुत्तम, अब जस्तो तपाईँको 16 अक्षर भयो अनि 8 अक्षर भयो, 14 अक्षरमा लेखिएका कवितालाई झ्याउरे मात्र भनिएको छ। तर समग्रमा झ्याउरे जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरे छन्दलाई हाम्रो मुना मदनमा जसरी उहाँले प्रयोग गर्नुभयो त्यतिमा मात्र सीमित रहन्छ, जस्तो मैले अब यो अभियान सञ्चालन गर्ने सन्दर्भमा मलाई पनि थाहा थिएन मैले यति धेरै यो अभियान चलाउँछु भन्ने कुरा। झ्याउरे छन्दमा मञ्जरीलाई चाहिँ प्रकाशन गरेँ, त्यसपछि त्यो लोकलयमा वाचन गरेर अभियान सञ्चालन गर्दाखेरि पहिला त झ्याउरे छन्द कविता लेखन पुनर्जागरण भनेर सुरुवात गरेँ, तर त्यसमा अनि मैले पछि खोज्दै गएँ, अनुसन्धान गर्दै जाँदाखेरि केही पनि छैन, झ्याउरेको बारेमा चार लाइन पनि छैन, केही पनि छैन। तर अब झ्याउरेको मोह चाहिँ जनतामा छ भनेपछि अनि मैले यस बारेमा धेरै अध्ययन अनुसन्धान गर्दाखेरि वास्तवमा हाम्रा मौलिक लोकलयहरू छन् नि, नेपाली मन मुटुमा जति कुराहरू हाम्रा आफ्नो पनभित्र छन् नि, जस्तो दुःखमा सुखमा गाउने जति लोकलयहरू छन् नि, एउटा लोक परम्पराबाट, होइन, रूपान्तरित हुँदै एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएका जुन लोकलयहरू छन् नि ती सबै झ्याउरे रहेछन्। तर के गरिएछ भने अब ती केही कुराहरूलाई चाहिँ झ्याउरे गीतमा लगेर, झ्याउरे लोकगीतमा लगेर हालियो, तर झ्याउरे कविता वास्तवमा यो गीती कविता रहेछ, हाम्रो आफ्नो पनको नेपाली स्पन्दनको चाहिँ गीती कविता, जस्तो देवकोटाको ले प्रयोग गर्नुभएको 16 अक्षरको लोकलय, अनि अरू लोकलयहरू पनि छन् तर त्यसलाई गीती कविता हो भनेर भनिएन। नेपाली साहित्यमा सबै छन्दमा केही कृति र झ्याउरे छन्दमा केही कृति मात्रै भेटिए, तर समग्रमा हाम्रो मौलिक लोकलयको महत्वपूर्ण अंश भनेको चाहिँ झ्याउरे रहेछ। र यो झ्याउरेको विषयमा चाहिँ तपाईँको अब कस्तो गजबको कुरा आइरहेको छ भने, अब यो अभियान चलाएको 2 वर्ष पुरा भएर 3 वर्ष आउँदैछ, असारको 29 गते हामी झ्याउरे कविता दिवस पनि मनाइरहँदाखेरि चाहिँ के भइरहेको छ, झ्याउरे कहाँबाट आयो? मानव सभ्यताको उत्पत्तिको कुरा छ सर, नेपाली साहित्यका हरेक विधाहरूको छ, अनि पाश्चात्य साहित्यको छ, अरू विधाहरू नेपालमा स्थापित भएको छ, तर हाम्रो मौलिक लोकलय जुन छ त्यसको चाहिँ लोक छन्द भित्र पर्ने लोकलयहरू छन् त्यसको चाहिँ उत्पत्ति कहिलेबाट भयो भन्ने कुरा नै भए हुन बाँकी रहेछ। अचम्म, मानव सभ्यताको उत्पत्तिको बारेमा हामीलाई थाहा छ तर झ्याउरे कहाँबाट आयो, झ्याउरे वास्तवमा के हो, यसको उत्पत्तिको मूल जरो के हो भन्ने कुरा नै बाँकी रहेछ अध्ययन अनुसन्धान गर्न। अब मैले यो अभियान सँगसँगै चाहिँ अब झ्याउरेको बारेमा खोजी अनुसन्धान गर्दाखेरि सानो कणबाट सुरु गरेको एउटा 16 अक्षरको मुना मदनलाई मन पराएर लेखेको मञ्जरीबाट सुरु गरेको म त खाँबो नै पत्ता लगाउने, मूल जरो नै पत्ता लगाउने दायित्व मैले चाहिँ लिएको छु, अथवा परिस्थितिले मलाई यहाँसम्म लिएर आयो, तर म कोसिस पनि गरिरहेको छु। र यति भनौँ, यति बेला हाम्रा श्रोताहरूले सुनिरहनु भएको छ, झ्याउरे भनेको चाहिँ हाम्रो जीवनमा एउटा मानव सभ्यताको उदयदेखि अन्त्यसम्म, जन्मदेखि मृत्युसम्ममा जति कर्मादिमा हाम्रा मौलिक लोकलयमा प्रचलित भएका गायनहरू छन्, लोक भाकाहरू छन्, लोक कविताहरू छन्, ती सबै झ्याउरे रहेछन्। जस्तो यहाँलाई मैले भनौँ, जन्मेको 6 दिनको दिन छैटी गाइन्छ, त्यो पनि झ्याउरे नै हो। त्यस पछाडि अब हाम्रा विभिन्न धर्म संस्कृति परम्परा अनुसार दसैँमा हामीले दसैँका गीतहरू, देउसी भैलेहरू, असारमा तपाईँ धान रोप्ने बेला असारे गीतहरू, अनि त्यसपछि त्यसपछि साउनमा हाम्रो साउन भदौमा तिज गीत आउँछ, त्यो गीत तिज गीतहरू, अनि त्यस पछाडि अब देउसी भैलो पनि भइहाले, अनि त्यो सँगसँगै भजनहरू, त्यसपछि सवाईहरू होइन, अनि त्यसै बेमा भन्ने त्यो खाँडो जगाउनेदेखि लिएर ती सम्पूर्ण कुराहरू, अनि त्यसपछि अब वैशाखमा आउने कुराहरू भए, त्यसपछि फागुनमा हामीले फाउ खेल्दाखेरि गाइने कुराहरू, यी सम्पूर्ण कुराहरू चाहिँ मान्छेको जन्मदेखि मृत्युसम्म लोक परम्परामा चाहिँ रूपान्तरित हुँदै आएका लोकलयहरू चाहिँ हाम्रा झ्याउरे हुन् र यसलाई संवर्धन विकास प्रवर्धन गर्नु जरुरी थियो, तर नेपाली साहित्यमा यो भएनछ। अब झ्याउरे छन्दमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पृथ्वीराज चौहान लेख्नुभयो महाकाव्य, त्यसपछि मुनामदन लेख्नुभयो, अब पहाडी पुकारदेखि लिएर पापिनी आमादेखि लगायत धेरै होइन अब स्रष्टाहरूले धेरै काव्यहरू चाहिँ लेख्नुभयो, तर यसको मूल जरु चाहिँ के हो त, हाम्रो आफ्नो मौलिकता के हो, हाम्रो झ्याउरे चाहिँ के हो भन्ने विषयमा चाहिँ खोजी अनुसन्धानको त्यो पाटो बाँकी रहेछ।
1: हजुर, अब विशेष त साहित्यको चर्चा परिचर्चा गर्दाखेरि साहित्यमा महिलाको भूमिका र योगदानको दृष्टिकोणको हिसाबले हेर्दा तपाईँ एकजना सर्जकको हिसाबले के भन्नुहुन्छ, महिलासँग सम्बन्धित विषयवस्तु होस् वा महिला सहभागितामा रहेर महिलाहरूले लेख्ने लेखन यात्राको क्रममा होस्, त्यो महिलाको भूमिका कस्तो हुँदो रहेछ साहित्यमा, कस्तो पाउनु भएको छ नेपाली समाजको अवस्था, सर्जकले भन्नु पर्दा
0: एउटा सर्जकले निष्पक्ष रूपमा होइन एउटा उभिएर एउटा कलम समातेर भन्दा चाहिँ अब महिलाहरूको विषयमा चाहिँ जति कुराहरू जस्तो मैले लेख्न सके होइन त्यो कुरा चाहिँ अरू कुनै पुरुषले लेख्नुभयो भने त्यो महिलाका इस्युहरू त्यसरी अनुभूत भएर आउँदैनन्, वर्णात्मक किसिमले आउँछन् तर अनुभूति जन्य भएर आउँदैनन्, जस्तो उदाहरणको लागि अघि मैले जस्तो सिन्दुरपोते लाउने कुरा चाहिँ अरू कुनै महिला अथवा कुनै पुरुषले चाहिँ यो अभियान सुरु भयो यस्तो हो भनेर उहाँले लेख्नु भएको र म स्वयं आफैले त्यसलाई चाहिँ अगाडि बढाएर अनुभूत गरेर म आफै त्यो पात्र छु नि त, त्यहाँनिर पीडित पात्र स्वयं उपस्थित भएर लेख्दाखेरिको भिन्नता धेरै फरक हुन्छ र विशेष गरेर अब नेपाली साहित्यमा चाहिँ नारी स्रष्टाहरूले जसरी आफ्नो एउटा अनुभूति जन्य हिसाबबाट सत्य तथ्य हिसाबबाट जसरी आउनु पर्ने हो नि आउन सक्नुहुन्न। मैले पनि इमान्दार साथ भने 75% मेरो सत्य जीवनका घटना हुन्, 25% चाहिँ मैले लेख्न मिल्दैन बोल्न मिल्दैन भन्ने अवस्थामा चाहिँ हाम्रा नारी स्रष्टाहरू त 25% पनि आउनु भएको छ। त्यो कारण के हो भने हाम्रो समाजको संरचनात्मक सोच छ नि, हेर्ने दृष्टिकोण र त्यसलाई विश्लेषण गरेर उसलाई चाहिँ त्यही सिर्जनाबाट उसलाई चाहिँ समाजमा परित्यक्त गर्ने उसलाई चाहिँ विभेदपूर्ण व्यवहार गर्ने कारणले गर्दा फेरि पनि स्वयं आफूले घटेको घटना स्वयं उहाँ नारी आफैले लेख्न सक्नुहुन्न, बरु उहाँले आफ्नो घटना चाहिँ अर्को कुनै नारी पात्रलाई लौ न मेरो कथा चाहिँ तपाईँले लेखिदिनु न मैले नै चाहिँ लेख्न मिल्दैन तपाईँले लेखिदिनुहोस् न भन्ने जस्तो अवस्था चाहिँ नेपाली साहित्यमा अझै छ। स्पष्ट रूपमा जति आउनु पर्ने हो त्यस्तो चाहिँ आउन अझै सकेको छैन जस्तो लाग्छ मलाई।
1: हजुर, फेरि पनि यो संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ। अहिले तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: हजुर, यति बेला मेरो नेपाल शीर्षकको कविता नेपाली प्रतिनिधि झ्याउरे कवितामा समावेश भएको छ र यसमा मैले वाचन गर्ने अनुमति चाहन्छु।

0: देखेर हजुर
1: हजुर समयको पाबन्दीले गर्दा यो बसाई र यो संवादलाई धेरै लम्ब्याउन सक्दैनौ, तर पनि यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
0: हजुर, भन्नै पर्ने कुरा चाहिँ झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सुरुवात भएको छ र तेस्रो वर्षको यात्रामा हामी छौँ र यो झ्याउरे कवितालाई चाहिँ झ्याउरे छन्दलाई चाहिँ विश्वमा पुर्याउने अभियानमा छौँ। नेपाली साहित्यमा के छ भन्दा झ्याउरे छ भन्ने गराउने नै हो, त्यसकारण एकचोटि सम्पूर्णले सबैले झ्याउरेलाई लेखौँ, माया गरौँ र हाम्रो आफ्नो मौलिक लोकलाई झ्याउरेको सम्वर्धन विकासमा सबैले हात बढाउँ र हाम्रो झ्याउरेलाई एकचोटि विश्वमा पुर्याउन सबैजना लागौँ भन्न चाहन्छु र अन्तिममा जाँदा

0: नगरीमा
1: महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँलाई पनि धेरै धन्यवाद, रेडियो नेपाललाई पनि धेरै धन्यवाद। यो रेडियो नेपाल मेरो माइती घर हो, मैले यसरी नै आत्मसात गरेको छु र जमुना महाकाव्यमा रेडियो नेपाल आएका सन्दर्भ, दाहाले गीत निधि सरलाई सम्झेका सन्दर्भ र साहित्य संसारलाई सुनेर साहित्यमा अगाडि बढेका सन्दर्भ पनि जमुना महाकाव्यमा समावेश गरेको छु। आजको यो बसाई मलाई यो अवसर दिनुभयो, यहाँप्रति हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु। हजुर, रेडियो नेपाल प्रति पनि आभार व्यक्त गर्दछु। हजुर, धन्यवाद।
1: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाउनेछौँ। सुनाउँदैछौँ प्रमोद खरेलको स्वर, सुमन योञ्जनको रचना र रोशन साईको सङ्गीतमा रहेको यो गीत।

अहिले सुन्नुभयो सुनिता लिम्बू थेबेको स्वर, काजीमान लिम्बूको रचना र शान्तिराम राईको संगीतमा रहेको आधुनिक गीत। अब सुनाउँछौ मिलन अमात्यको स्वर, एसपी कोइरालाको रचना र आलोक श्रीको संगीतमा रहेको यो आधुनिक गीत।

अहिले सुन्नुभयो सन्तोष लामाको स्वर, चन्द्र र साइलीको रचना र महेश खड्काको संगीतमा रहेको आधुनिक गीत। अब सुनाउँछौ लोकेन्द्र राईको स्वर, यमन सुवेदीको रचना र राम सिटौलाको संगीतमा रहेको आधुनिक गीत। गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 11 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 3,32,241 विद्यार्थी सहभागी भएकामा 2,31,770 सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। त्यस्तै कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ 85,929 विद्यार्थी सहभागी भएकामा 36,420 ग्रेड प्राप्त गरेका छन्। कक्षा 12 नतिजा अनुसार नियमिततर्फ 69.75%, आंशिकतर्फ 42.38% र कुल 64.13% विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। प्रतिनिधि सभाको अर्को बैठक केही बेरमा बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय हिजो सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरिएको जानकारी दिनुभयो। यही असार 7 र 9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेसन क्युआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। मध्यपश्चिमको युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी अन्त्य गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि नाकाबन्दी हटाइएको पुष्टि गरेको अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। त्यस क्षेत्रका सामान्य क्षेत्रमा केही अमेरिकी पानी जहाजहरू भने अझै तैनात रहने अधिकारीहरूले बताएका छन्। त्यस लगत्तै इरानका सर्वोच्च नेता मुस्तबा खामेनीले भिन्न मत रहेको भए पनि अमेरिकासँगको सम्झौतालाई आफूले अनुमोदन गरेको प्रतिक्रिया दिनुभएको छ। के विषयमा मतभिन्नता हो भन्ने बारेमा भने थप कुरा नखुलाए पनि उहाँले ट्रम्प सम्झौताको लागि व्याकुल भएर सबै प्रकारका दबाव प्रयोग गरेको दावी गर्नुभयो। अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक प्रक्रियाबारे अनिश्चितता बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आजका लागि तय गर्नुभएको स्विजरल्यान्डको भ्रमण स्थगित गर्नुभएको छ। व्हाइट हाउसका प्रवक्ताले अमेरिका इरान वार्ताको प्रक्रिया जटिल र अप्रत्याशित रहने गरेको उल्लेख गर्दै प्राविधिक तहका वार्ता सकेसम्म छिट्टै सुरु गर्ने तयारी भइरहेको बताउनुभयो। यद्यपि मध्यपश्चिममा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतापछि दुवै पक्षबीच थप वार्ताको तयारी भइरहे पनि निर्धारित उच्चस्तरीय भेटवार्ता तत्काल नहुने संकेत देखिएको छ। इरानी समाचार एजेन्सीले पनि इरानी प्रतिनिधिमण्डलको स्विजरल्यान्ड भ्रमणबारे कुनै औपचारिक पुष्टि नभएको जनाएको छ। र मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह ए अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो। मेक्सिको स्टाडियो बादालाहारा स्टेडियममा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 अन्तरले पराजित गरेको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार मध्याह बाह्र बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ कार्यक्रम युवा संसार। त्यसपछि असारे गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ स्रष्टा र सिर्जना कार्यक्रम। 1 बजे समाचार सुन्नुहुनेछ, 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, 1:20 फ्यानबक्स कार्यक्रम सुन्नुहुनेछ, 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म विषयगत पाठ पुनः प्रसारण शैक्षिक कार्यक्रम सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौ कार्यक्रम युवा संसार।
2: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, हरेक सफल व्यवसायको सुरुवात एउटा सानो सोचबाट हुन्छ। त्यो सोचले सही मार्गदर्शन, अवसर र मेहनत पाएपछि नयाँ सम्भावनाको ढोका खुल्दछ। आज हामीसँग हुनुहुन्छ गण्डकी प्रदेशका 3 ऊर्जाशील युवा, जसले आइडिया हन्ट मार्फत आफ्नो सृजनात्मक सोचलाई पहिचान बनाउनुभयो र आइडिया स्टुडियोको तालिमपछि त्यसलाई स्टार्टअपको रूपमा अगाडि बढाउन सफल हुनुभएको छ। उहाँहरूको सङ्घर्ष, सिकाइ र सफलताको यात्राबारे आज हामी विशेष कुराकानी गर्नेछौँ। उहाँहरू हुनुहुन्छ ओपस डिजाइन एटेलियरका सह संस्थापक नवीन न्यौपाने, त्यस्तै ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन्स प्रालीका संस्थापक अमृत पौडेल र पोखरेली सिसाकलम उद्योगकी सञ्चालिका शान्ति अधिकारी। अब भने आउनुहोस् कार्यक्रममा हाम्रा तिनैजना अतिथिलाई स्वागत गरौँ। यहाँहरू तिनैजनालाई रेडियो नेपालको युवा संसार कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद, नमस्कार म्याडम।
2: आरामै हुनुहुन्छ?
4: हजुर।
2: आज रेडियो नेपालको स्टुडियोमा हाम्रो भेट भयो है। गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आउनु भएको छ र रेडियो नेपालको स्टुडियोमा भेट भएको छ एकदमै जल्दा बल्दा युवा समुदायसँग है। यो सिलसिला के थियो यहाँहरूको गण्डकीबाट बागमतीतिर फड्को मार्ने?
4: आजभन्दा 10 वर्ष अगाडि म काठमाडौँ विश्वविद्यालयमा वातावरणीय इन्जिनियरिङ अध्ययन गर्नको लागि चाहिँ आएको थिएँ। सानोदेखि नै एउटा उद्यमशीलता गर्नुपर्छ, उद्यमी बन्नुपर्छ भन्ने हुटुहुटी स्थिति थियो र मेरो पढाइको सिलसिलाले चाहिँ वातावरणसँग सम्बन्धित पढाइ गरिसकेपछि चाहिँ होइन, यो त उद्यमी मात्रै भएर हुँदो रहेछ, सामाजिक उद्यमी बन्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट आफ्नो अध्ययनको क्रममा नलेज पाएँ र पछि फर्केर जाँदाखेरि फोहोर मैला व्यवस्थापनको समस्या चाहिँ दृढ बनेको, जति पनि समस्या देखिएको र यही फोहोरलाई नै चाहिँ आफ्नो वातावरण र तपाईँको व्यवसायलाई चाहिँ अगाडि बढाउँदै सामाजिक व्यवसायिक बन्नुपर्छ भन्ने यात्रामा चाहिँ म र पछिल्लो समय आइडिया स्टुडियो कार्यक्रम हाम्रो गण्डकी प्रदेशमा पनि यस्तै नवीनता आइडियाहरूलाई चाहिँ तपाईँको चाहिँ खोज्दै आएको रहेछ। संयोगवश म पनि त्यो उहाँहरूको खोजाइमा पर्न सफल भएँ र वातावरण सम्बन्धी ज्ञान त मैले विश्वविद्यालयबाट अध्यापनको क्रममा हासिल गरेँ, तर मसँग व्यावसायिक सिप ज्ञान भन्ने चाहिँ अलिकति अभाव नै थियो र त्यो सिपलाई उहाँहरूसँग यो इन्क्युबेसन प्रोग्रामबाट चाहिँ तपाईँको चाहिँ आफ्नो व्यावसायिक यात्रालाई अझ तपाईँको दृढ बनाउनको लागि चाहिँ पूर्ण फेरि गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आइडिया स्टुडियो कार्यक्रममा चाहिँ तपाईँको चाहिँ अहिले हामी आएका छौँ। त्यही सिलसिलामा म्याडमसँग रेडियो नेपालसँग जोडिने मौका पाएको छु।
5: वातावरण स्वच्छ रहनुपर्छ, यो फोहोर मैलाको व्यवस्थापन गर्नुपर्छ भन्ने यहाँको इस्यु रह्यो। त्यही इस्युलाई लिएर यहाँले चाहिँ यो ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन प्राली भनेर गण्डकी प्रदेशमा स्थापना गर्नुभयो र गण्डकी प्रदेशको पोखरामा स्थापना गर्नुभयो र आइडिया स्टुडियोमा आफ्ना आइडिया सेयर गरेपछि फेरि त्यसलाई अझै परिष्कृत बनाउनका लागि व्यावसायिक ज्ञान लिनका लागि यहाँ अहिले काठमाडौँ आइराख्नु भएको छ,
4: होइन
5: त नवीनजी? नवीन नेउपानी हुनुहुन्छ यहाँ। उपस डिजाइन एटेलियर, यहाँहरूको नाम नै युनिक छ, एकदमै नयाँ खालको छ नाम, होइन? मलाई लाग्छ यो कला डिजाइन सम्बन्धीको नाम हो कि एउटा नामले नै त्यस्तो भान भइरहेको छ, होइन? यो खासमा यो ओपस डिजाइन एटेलियर भनेको के हो अनि कसरी यहाँ आउनुभयो?
6: जन्म हेटौडामा भयो
5: हजुर।
6: यसै गरी पढ्ने क्रममा चाहिँ 2016 चाहिँ म चाहिँ पोखरा अवि लामोचौरमा चाहिँ म अध्ययनरत हुनलाई गएँ एज अ मेकानिकल इन्जिनियर। सो पढाइको अन्तिम वर्षतिर गएर चाहिँ हामीले हाम्रो यो कम्पनी सुरु गऱ्यौँ मेकानिकल इन्जिनियरिङ र यो प्रोडक्ट डेभलपमेन्टतिर चाहिँ हामी त्यो बेलादेखि लाग्न थाल्यौँ। अनि त्यही क्रममा चाहिँ म विभिन्न अरू कम्पनीहरूमा आबद्ध रहँदाखेरि चाहिँ इलेक्ट्रोनिक सामान भन्नाले चाहिँ जस्तै गरी पावर ब्याङ्कहरू, स्पिकर्सहरू जुन हामीले देख्छौँ, जुन देखिरहेछौँ हामीले चाहिँ जुनमा सबैमा चाहिँ कि मेड इन चाइना हुन्छ कि मेड इन इन्डिया हुन्छ, अरू मानव युरोपियन कन्ट्रिजहरूबाट जस बाहिरबाट आउनेवाला हुन्छ, त्यसमा चाहिँ अब हामीले चाहिँ यसमा काम गर्नु पऱ्यो भनेर म दुई तिनवटा कम्पनीहरूसँग चाहिँ त्यही विधामा काम गरेँ। सो त्यसमा काम गर्दाखेरि हामीले आफ्नै कम्पनीको नाममा चाहिँ प्रडक्टहरू सामानहरू पनि निकाल्ने क्रममा चाहिँ अब यो 5 वर्षको टाइममा चाहिँ जुन एक्सपिरियन्स हासिल गऱ्यौँ, सिप हासिल गऱ्यौँ चाहिँ यो सिप चाहिँ अब हामीले चाहिँ यसलाई साना व्यवसायीहरूलाई पनि यो सेवा चाहिँ दिनु पऱ्यो भनेर चाहिँ ओपस डिजाइन अटालियर भनेर सुरु गरेको। यसमा अटालियर भनेको चाहिँ कलाकारको काम गर्ने स्टुडियोलाई चाहिँ अटालियर भन्छ। सो त्यहाँबाट चाहिँ हामीले एउटा हामी चाहिँ टिम छौँ, हामी अहिले चाहिँ हाम्रो 3 हुनुहुन्छ, 2 मेकानिकल इन्जिनियर, 1 चाहिँ कोर डिजाइनर भनेर हामी चाहिँ यसरी सामानहरू डिजाइन गर्ने, इन्जिनियरिङ गर्ने र त्यसलाई चाहिँ अन्तिम मार्केटमा लानेसम्म काम गर्छौँ र यसमा चाहिँ जो जसलाई चाहिँ यो सेवा चाहिने हुन्छ उहाँहरूलाई चाहिँ सेवा प्रदान गर्दै आइरहेका छौँ। कम्पनी दर्ता गरेर नै यसलाई आधिकारिक रूपमा चाहिँ अघि लगिरहेका छौँ।
5: यहाँहरूले मेकानिकल इन्जिनियर पढ्नुभएको रहेछ, होइन? शिक्षालाई हेर्दा त्यो देख्यो। यहाँहरूको यो अहिले गरिरहेको काम, जुन ओपस डिजाइन एटेलियरले गरिरहेको काम अनि यहाँहरूको पढाइको तारतम्य मिल्छ?
6: हजुर, यसमा चाहिँ जस्तै अब मेकानिकल इन्जिनियर भन्ने बित्तिकै एउटा रूपमा जान्छ, जस्तै अब गाडी बनाउने अर मेसिन बनाउने, तर यति कुरा याद गर्नुपर्छ कि हजुरले लगाउने चस्मादेखि लिएर हजुरले बोक्ने फोनसम्म सबै डिजाइन चाहिँ मेकानिकल इन्जिनियरले गरेको हो। हाम्रो नेपाली समाजमा, नेपाली इन्डस्ट्रीमा चाहिँ अहिलेसम्म नभएको, कम्पनीहरूले अहिलेसम्म नआटेको काम चाहिँ गर्न सुरु गरेको। अब यहाँ हाम्रो अहिले मुख्य क्लाइन्टहरू चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि, जस्तै अब साधारण इक्जाम्पलमा दिउँ, पानीको बोतल कम्पनीजहरू, उहाँहरूले अब अहिले पानी बनाउनुहुन्छ, बोतल ल्याउनु पर्दाखेरि चाहिँ जुन मार्केटमा छ अरू जुन स्ट्यान्डर्ड छ त्यही प्रयोग गर्नु परिरहेको हुन्छ। कसैलाई अब नयाँ किसिमको बोतल ल्याउँ, कसैलाई चाहिँ नयाँ डिजाइनको चाहिँ ल बट्टा ल्याउँ भने चाहिँ कता गएर बनाउने, के गरेर बनाउने भन्ने त्यो उहाँलाई त्यो सेवा दिने अरू त्यो ज्ञान दिने यता कुनै आधार माध्यमै छैन। सो त्यही हामीले जुन हाम्रो एक्सपिरियन्स थियो जुन हाम्रो त्यसलाई चाहिँ हामीले चाहिँ आउटसोर्स जसरी अरूलाई मद्दत गरिदिने तरिकाले मात्र युज थियो राखिरहेको।
5: हजुर, भनेपछि यहाँहरूले यो डिजाइनिङको वस्तु चाहिँ हामीलाई उत्पादन गरिदिनु पर्यो यस्तो खालको भनेपछि त्यहाँबाट उत्पादन गर्नुहुन्छ?
6: हजुर, तपाईँ एउटा जनरल आइडिया मात्र लिएर आएर जस्तै मलाई चाहिँ मेरो समस्या यो छ यसो यसो गरिदिनु पर्यो भने त्यसको चाहिँ हामीले आइडिया स्टेजदेखि नै स्केचिङदेखि डिजाइन गर्नेदेखि लिएर ल यस्तो हुन्छ है भनेर देखाउनेदेखि लिएर त्यसको टेस्टिङ गरेर ल अब यो चाहिँ सक्सेस भयो हाम्रो सामान अब यसलाई चाहिँ ल मार्केटमा लान तयार छौँ भनेपछि त्यसलाई चाहिँ हामीले लाखौँ हजारौँ पिसमा तयार गरेर बेच्नसम्म चाहिँ त्यो बिचको सबै यात्रामा चाहिँ हामी तपाईँलाई मद्दत गर्छौँ।
5: हजुर हजुर, अब म शान्तिजीतिर आउँछु, होइन? यहाँको चाहिँ पोखरेली सिसाकलम उद्योग, होइन, जुन चाहिँ फोहोरलाई मोहोरमा व्यवस्थापन गर्ने भन्ने यहाँहरूको उद्योगको उद्देश्य रहेको छ। यहाँहरूको उद्योगबाट सिसाकलमको उत्पादन हुन्छ, होइन? यसको कथा पनि जानौँ न, यो उद्योग कसरी स्थापना गर्नुभयो?
3: हामीले पोखरामा जुन फोहोर व्यवस्थापनसँगै हामी महिलाहरूले केही गरौँ न भन्ने एउटा उद्देश्यले स्थापना गरिएको थियो यो उद्योगलाई। हामीले फोहोर व्यवस्थापन सँगै महिलाहरूलाई उद्यममा जोडौँ, काम गर्नको लागि त चुनौती नै छ, तापनि परिवारसँगै उद्यममा जोडियौँ भन्ने एउटा मेरो चाहना थियो होइन। त्यो अनुरूप 2077 सालमा सामाजिक विकास मन्त्रालयबाट एउटा पत्रिकाबाट सिसा कलम बनाउने तालिम प्राप्त गरेकी थिएँ मैले। त्यो कार्यलाई मैले अगाडि बढाउन सकिनँ किनकि सँगसँगै कोभिड आयो नि त, अनि त्यसले गर्दा रोकिएको मेरो त्यो सपना 82 सालबाट मैले यसलाई अगाडि बढाउँदैछु। हामी 5 दिदीबहिनी मिलेर यो कार्यलाई अगाडि बढाइरहेका छौँ। यसबाट हामीले जुन पढेर सकेका पत्रिकाहरू काम नलाग्ने भनेर फालिरहेका हुन्छौँ नि, यसलाई उपयोग गरेर पुनः प्रयोग गरेर हामीले चाहिँ उत्पादनमा जोडिरहेका छौँ। जुन हाम्रो छोराछोरीहरूले दैनिक लेख्नको लागि प्रयोग हुने पेन्सिल तयार गरेका छौँ हामीले। पेन्सिल त बाहिरबाटै आयात गरिन्छ नि त, हामीले पत्रिकाबाट पेन्सिल बन्छ भने किन नबनाउने त हामी भनेर यस कार्यमा म जोडिएकी छु।
5: यो बिल्कुलै नयाँ कुरा होला होइन?
3: हजुर, एकदमै नयाँ कुरा हो यो।
5: अनि अहिले चाहिँ तपाईँको जुन यो काम गर्ने आइडिया लिएर आइडिया स्टुडियोमा आउनु भएको छ, अब यहाँ चाहिँ अहिले परिष्कृत हुँदै हुनुहुन्छ, तालिमहरू प्राप्त गर्दै हुनुहुन्छ क्यारे होइन?
3: हजुर, आइडिया स्टुडियोले गण्डकी प्रदेशमा जुन कार्यक्रम गर्नुभयो त्यहाँ म सहभागी हुने अवसर पाएँ। त्यसबाट आइडिया स्टुडियोले जब नवप्रवर्धन जुन उद्यमीहरूलाई उत्पादनलाई उजागर गर्ने उहाँहरूको एउटा अभियान रहेको रहेछ, अनि त्यसमा जोडिएर म चाहिँ गण्डकी प्रदेशबाट छनौट भएर अहिले बागमती प्रदेशसम्म उहाँहरूले ल्याउनु भएको छ। उहाँको यो एउटा देन पनि हो। अब यसबाट पक्कै पनि राम्रो हुनेछ, अब आय आर्जनमा जोडिनेछ, महिला सशक्तिकरणमा जोड हुनेछ भन्ने आशा छ।
5: हजुर, अहिले चाहिँ सिसा कलम उत्पादन यहाँको कम्पनीबाट भइसकेको छ कि छैन?
3: गत श्रावणबाट हाम्रो पेन्सिल उत्पादन सुरु गरेका छौँ, 82 श्रावणबाट।
5: हजुर, अनि खपत पनि हुन थालिसकेको छ।
3: हजुर, पोखरामा हजुर विभिन्न विद्यालयहरू मन्टेसरीहरूबाट हामीले दिइराखेका छौँ स्टेसनरीहरू। हाम्रो समग्र आर्थिक विकासमा भनौँ न, हाम्रो पोखरामा पर्यटनसँगै दिगो उद्यमलाई जोड्नको लागि हामीले अब आयात दर घटाउँदै पेन्सिलमा आत्मनिर्भर बनाउने एउटा हाम्रो अभियान पनि छ।
5: अनि त्यसको लागि कच्चा पदार्थहरू चाहिँ कसरी कलेक्सन गर्नुहुन्छ भनेको, त्यो नेपालमै भएका तिनी पत्रिकाहरू जो खेर गइरहेका छन् तिनीलाई कलेक्सन गर्नुहुन्छ कि गर्नुहुन्छ?
3: अरू कच्चा पदार्थ चाहिँ हाम्रो स्थानीय स्तरमै उपलब्ध छन्।
5: हजुर, स्थानीय स्तरका सामानहरू पनि सदुपयोग हुने?
3: हजुर, सदुपयोग।
5: अब अमृत जीटा नै आउँछु म होइन, यहाँ वातावरणको इन्जिनियर हुनुहुन्छ, सामाजिक रूपमै केही काम गरौँ न त, आफ्नो पढाइलाई पनि त्यहाँबाट जोडौँ भन्ने यहाँको मनमा लाग्यो। त्यसपछि गण्डकी प्रदेशमा गएर चाहिँ यहाँले यो ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन्स भनेर चाहिँ आफ्नो यो कम्पनी सुरु गर्नुभयो होइन? अब त्यहाँबाट अहिले काम चाहिँ के चाहिँ गर्दै हुनुहुन्छ त?
4: फोहोर मैला व्यवस्थापनलाई चाहिँ हामीले चाहिँ व्यवस्थापन सँगसँगै यसलाई अवसरको रूपमा चाहिँ परिणत गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ यसको उद्देश्य थियो। त्यो हेतुले फोहोर ब्याङ्क समुदाय स्तरमा चाहिँ जसरी तपाईँको हामीले किराना पसल टोल टोलमा हामीले देख्छौँ, त्यसरी नै तपाईँको हामीले चाहिँ फोहोर मैला व्यवस्थापन गर्नको लागि चाहिँ टोल टोलमा हामीले फोहोर ब्याङ्क स्थापना गर्न सक्छौँ। आफ्नो घरबाट निस्किएको फोहोरलाई तपाईँको चाहिँ त्यसलाई फोहोरको रूपमा नलिकन अब त्यो कसैका लागि चाहिँ स्रोत हो भन्ने हिसाबले चाहिँ तपाईँको चाहिँ त्यो फोहोर ब्याङ्कमा लगेर तपाईँको चाहिँ ड्रप अफ गरिदिइसकेपछि उहाँहरूलाई केही हामीले चाहिँ क्यास इन्सेन्टिभ पनि दिने,
5: फोहोर त्यहाँ लगेर खन्याए बापत तपाईँहरूले पैसा पनि दिनु,
4: पैसा पनि दिन्छौँ र सँगसँगै कुहिनी नकुहिनी र हानिकारक छ भन्छ। अब हामीले कुहिनी फोहोर व्यवस्थापन गर्नको लागि चाहिँ हामीले इएम ऊर्जा भन्ने उत्पादनलाई पनि हामीले चाहिँ जोड दिएका छौँ, उत्पादन गर्दै आइरहेका छौँ। घरमै निस्केका तपाईँको कुहिनी फोहोरलाई चाहिँ तपाईँहरूले घरमै मल बनाउनुहोस्, त्यसको लागि तपाईँले इएमको प्रयोग गर्नुहोस्, इएम ऊर्जाको जसले तपाईँको चाहिँ 6 महिनादेखि त 7-8 महिना लाग्ने कम्पोस्टिङ टाइमलाई चाहिँ 3-4 महिनामा ब्रेकडाउन गरिदिन्छ र तपाईँले भोलि कौशी खेती गर्नुहुन्छ होला अनि त्यसमा तपाईँको चाहिँ फोहोरबाट मल, मलबाट स्वस्थ जीवन भन्ने पनि हाम्रो एउटा नारा रहेको छ। त्यसले तपाईँको कुहिनी फोहोरलाई पनि तपाईँको चाहिँ मलको रूपमा परिणत गर्ने भयो। बजारको जुन संरचना छ सबैको ठाउँमा तपाईँको चाहिँ कौशी खेती गर्ने प्र्याक्टिस पनि हुँदैन, खेतीपाती गर्ने पनि बारी पनि हुँदैन। तपाईँहरूले चाहिँ कुहिनी फोहोरलाई मल चाहिँ बनाउनुहोस्, त्यो मललाई चाहिँ फेरि तपाईँले त्यही फोहोर ब्याङ्कमा ल्याइदिनु भयो भने त्यो फोहोर ब्याङ्कले तपाईँको चाहिँ फेरि त्यसको पनि तपाईँलाई पैसा दिन्छ र आवश्यक पर्ने त्यही समुदायको मान्छेले चाहिँ मल चाहियो भने पनि त्यही मल तपाईँको चाहिँ सदुपयोग गरेर अर्ग्यानिक तपाईँको चाहिँ जीवनतिर चाहिँ जान सक्छन् भन्ने उद्देश्यले चाहिँ कुहिने फोहोरबाट बनेको मल, रिसाइकल हुने वस्तु, विभिन्न खालका सिपहरू छन्। हामीले अब यसमा के चिजलाई पनि इन्टिग्रेट गर अथवा समावेशीकरण गरेका छौँ भन्दाखेरि, यदि तपाईँहरूले खेर जाने वस्तुबाट केही अपसाइकल गरेर केही वस्तु बनाउन सक्नुहुन्छ भने तपाईँले त्यसलाई ल्याएर फोहोर ब्याङ्कमा ल्याएर राखिदिनुहोस् र त्यसबाट तपाईँको हामीले त्यसलाई चाहिँ बजारीकरण गर्न पनि सहजीकरण गर्छौँ र यसको लागि तपाईँको हामीले एउटा चाहिँ डिजिटल एउटा प्लेटफर्म इ कमर्सको पनि हामीले विकास गर्ने हाम्रो चाहिँ पछिको योजना रहेको छ। नकुहिने फोहोरलाई चाहिँ त्यसरी व्यवस्थापन गर्ने र तपाईँको हानिकारक फोहोर जुन तेस्रो किसिमको फोहोर हुन्छ त्यसको लागि तपाईँको हामीले एउटा हजार्डियस वेस्ट कार्ड हानिकारक फोहोर चाहिँ लेभल कार्ड चाहिँ हामीले डिजाइन गरेका छौँ। त्यो कार्डमा तपाईँको मान्छेहरूले चाहिँ आफ्नो घरबाट निस्केको हानिकारक फोहोरलाई चाहिँ लेभलिङ गरेर तपाईँको चाहिँ सम्बन्धित ठाउँमा व्यवस्थापनमा गर्ने प्रक्रियामा तपाईँको प्रोसेसमा चाहिँ राखिदिनु भयो भने भोलि तपाईँको फोहोर मैलामा काम गर्ने चाहिँ जति पनि व्यक्ति हुनुहुन्छ उहाँहरू डाइरेक्ट तपाईँको चाहिँ हानिकारक फोहोरको कन्ट्याक्टमा पनि नआइकन चाहिँ सुरक्षित तरिकाले त्यो फोहोरहरूलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ। र यसरी काम गऱ्यौँ भनेदेखि चाहिँ हामीले जुन ठाउँमा फोहोर निस्किन्छ त्यहीँ तपाईँको लगभग 80-90% फोहोरलाई पनि व्यवस्थापन गर्न सक्छौँ। यो अपसाइक्लिङको ज्ञान सिपलाई हामीले मान्छेहरूमा चाहिँ प्रवर्धन गरेर विशेष गरी महिला पिछडिएका वर्ग र तपाईँको चाहिँ युवा वर्गहरूमा चाहिँ बेरोजगारीको समस्या
5: रोजगारीमा
4: जोड्दै फोहोर महिलालाई चाहिँ एउटा चाहिँ अवसरको रूपमा परिणत गर्न सकिन्छ। जति पनि स्थापना भइरहनु भएको छ नेपालमा उहाँहरूलाई पनि बाहिरबाट आयातित गरेर तपाईँको चाहिँ यहाँ वस्तु उत्पादन गर्न परिरहेछ। हाम्रो फोहोर ल्यान्डफिलमा गइरहेछ, हाम्रो उद्योगले इन्डियाबाट तपाईँको त्यही फोहोर किनेर लिएर आउनु परिरहेछ। भनेपछि त्यो समस्यालाई नै समाधान गर्नको लागि चाहिँ त्यस्ता फोहोर ब्याङ्कहरू हामीले स्थापना गरेर हामीले एकीकृत गरेर तपाईँको चाहिँ त्यसलाई प्रशोधन गर्न सक्यौँ भनेदेखि चाहिँ यहीँ भएको तपाईँको चाहिँ रिसाइक्लिङ गर्ने उद्योगहरूले चाहिँ स्वदेशमै आफ्नै ठाउँमा गाउँ ठाउँमा तपाईँको फेरि कच्चा पदार्थहरूको पनि उपलब्धता पाउनुहुने भयो। फेरि नयाँ उद्यमीहरू चाहिँ कुनै समुदायमा त्यसरी फोहोर जम्मा भइरहेछ होइन, त्यहाँ प्लास्टिक आइरहेछ, पेपर विभिन्न खालको आइरहन् भनेपछि त्यहाँ पनि फेरि तपाईँको युवाहरूमा चाहिँ नयाँ किसिमको तपाईँको चाहिँ उद्यमशीलता गर्ने त्यो पनि सिर्जना विकास पनि हुनसक्छ। र त्यो रिसोर्स र मेटेरियल देखिसकेपछि चाहिँ नयाँ नयाँ व्यवसायहरूलाई पनि समुदायमा प्रवर्धन गर्ने चाहिँ हाम्रो चाहिँ योजना रहेको छ।
5: सँगसँगै अनि वातावरण पनि सुरक्षित भयो र स्वस्थ खानेकुरा खान पनि पाइयो, मलजल प्रशस्त हुने भयो,
4: सामाजिक आर्थिक वातावरणमा चाहिँ एकदम टेवा पुर्याओस् भन्ने हाम्रो
5: उद्देश्य रहेको छ। अब यसलाई मानिसहरूले कतिको रुचाउनु भएको छ तपाईँहरूलाई भन्ने विषयमा म आउँछु होइन, त्योभन्दा पहिला चाहिँ म नवीनजी तर्फ जान्छु होइन।
6: हाम्रो देशमा चाहिँ के भइरहेको छ भन्दाखेरि हामी कृषि र पर्यटनमा मात्रै फोकस गरिरहँदाखेरि चाहिँ म्यानुफ्याक्चरिङ साइडमा चाहिँ हामीले व्यवस्था गरेको हो कि पोलिसी नबनिरहेको हो कि जस्तो भान हुन्छ। त्यही हिसाबले चाहिँ अब नेपालमा चाहिँ
5: उत्पादनमा त्यति जोड नदिए
6: हजुर हजुर हजुर, जस्तै जे पनि हामीले देख्छौँ अहिले सामानहरू सबै बाहिर बनेर आउँछन्, केही पनि यहाँ बन्दैनन्। पुरै हाम्रो एक्सपिरियन्स चाहिँ नेपालमै सामान बनाउनमा गएको छ। अझ भन्नुपर्दाखेरि चाहिँ नेपालमै हार्डवेयर सामानहरू आम जीवनमा प्रयोग हुने सामानहरू बनाउनु पर्यो भनेर गएको छ। हो अब मेरो पुरै एक्सपिरियन्स यतै गएको भएर चाहिँ अब मैले चाहिँ यसलाई चाहिँ अझै आवाज दिएर चाहिँ आइडिया स्टुडियोदेखि लिएर अरू फोरमहरूदेखि लिएर चाहिँ अब यसमा हामीले सक्दो सामान नेपालमै बनाउनु पर्यो। यसमा नेपालमा बनाउनलाई चाहिँ के सम्म सहयोग गर्न मिल्छ ओपस डिजाइन अटालियरले चाहिँ आफ्नो एक्सपिरियन्स र नलेजको थ्रु चाहिँ दिन्छ भनेर चाहिँ एज अ सर्भिस दिन खोजेको। यसमा पनि अब मैले जोडिहालेँ, हजुरले पनि सोध्नुभयो क्लाइन्ट कति छ भनेर। नेपालमा पनि हामीले जस्तै धेरै अगाडि चाहिँ जस्तै हामीले यस्तो यस्तो गरिरहेको छौँ भनेर चाहिँ फेसबुकमा एउटा भिडियो जस्तो हालिदिएका थियौँ। हामीलाई धेरै नै इन्क्वायरिजहरू आएको थियो। अझ यो मिडल एज 50-60 जो हुनुहुन्छ उहाँहरू अलरेडी आफ्नै उद्यम गरिरहनु भएको व्यक्तिहरू उहाँहरूलाई चाहिँ आफ्नो के बनाउनु पर्छ भन्ने जोस अलरेडी छ, तर के उहाँहरूसँग आइडिया छ, उहाँसँग गर्ने रिसोर्सेस पनि छ, तर कसरी गर्ने भन्ने बाटो चाहिँ नभएको भएर चाहिँ हो हामी चाहिँ ठ्याक्कै यो बिचमा चाहिँ कसरी गर्ने भन्ने खोजिरहनु भइरहेको व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ ल यसरी गर्न सकिन्छ है भनेर चाहिँ त्यो कन्सल्टेसन र त्यो सेवा चाहिँ हामीले प्रोभाइड गर्छौँ। महिना दुई महिनामा चाहिँ एक दुईवटा क्लाइन्टहरू आइरहनु भएको हुन्छ, यसलाई चाहिँ हामीले अहिले सेवा दिने हिसाबले मात्र गरिरहेको छौँ।
5: हजुर, वस्तु नै उत्पादन चाहिँ गर्नु भएको छैन?
6: हजुर, वस्तु उत्पादन चाहिँ हामीले सानो स्केलमा चाहिँ एकजना सरलाई चाहिँ टुको लागि चाहिँ एउटा सानो प्लास्टिकको डिभाइस जस्तो चाउनु पर्ने थियो, त्यो चाहिँ हामीले फ्यु थाउजन्ड पिसेस चाहिँ बनाएर दिएको छौँ। तर त्योभन्दा अघिसम्म चाहिँ हामीले चाहिँ डिजाइनिङ र कन्सल्टेसनसम्म चाहिँ प्राइमेरीली चाहिँ त्यो चाहिँ गरिरहेको छौँ।
5: हजुर, विशेष गरेर अब हाम्रो देशमा त बाहिरबाट पार्ट पुर्जाहरू ल्याउने अनि यहीँ एसेम्बल गर्ने भनौँ न जोड्ने चलन छ होइन, तर तपाईँहरूले चाहिँ देशमै उत्पादन गरौँ न भन्न खोज्नु भएको रहेछ
6: होइन,
5: त त्यसको लागि हामी अरूलाई नै सहजीकरण गर्छौँ, हामी आफू पनि उत्पादन गर्छौँ, उद्योग बढाउँ।
6: हजुर हजुर हजुर, अब किन हाम्रै मौलिकता छ।
5: अब यहाँबाट फेरि म शान्तिजी तर्फ आउन चाहन्छु। यो सुरुमा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि त पहिला त आर्थिक स्रोत जुटाउनु पर्यो नि होइन, त्यतिखेर केही चुनौतीहरू अप्ठ्याराहरू आए कि आएनन् होला?
3: हजुर, यो हजुरको एकदमै राम्रो प्रश्न। हामीले चाहिँ आर्थिक स्रोतको रूपमा अब पोखरा महानगरपालिकामा जिसिआरयु प्रोजेक्टले पनि थोरै केही सपोर्टिङ गर्नुभएको थियो, त्यस प्लस हामीहरू आफै मिलेर पनि त्यसमा लगानी गरेर हामीले त्यस उद्योगलाई स्थापना गरेका थियौँ।
5: हजुर आफ्नै पनि
3: लगानी
5: हजुर आफ्नै अहिले लगानी गर्दाखेरि अब म सन्तुष्टिको लहरमा जान सक्छु भन्ने खालको एक खालको भनौँ न मनोबल कतिको बढेको छ त
3: हजुर अवश्य नै पोखरा मात्रै हेर्ने भने नि 1 करोडको पेन्सिल आयात हुन्छ है त्यो मात्रालाई मात्रै हेर्ने हो भने पनि यो उद्योगलाई जुन स्थापित गराउनको लागि आफ्नो स्थानीय उत्पादनहरूलाई प्रायोरिटी दिनुभयो भने कुनै समस्या देख्दिनँ मैले
5: हजुर
3: यसलाई राम्रैसँग स्थापना गर्न सकिन्छ
5: हजुर भोलि बजार छ
3: हजुर बजार त छ नि पोखरामै 421 विद्यालयहरू रहेका छन् त्यसमा 37,000 विद्यार्थीहरू हुनुहुन्छ अब होटलहरू त्यस्तै छन् पोखरामा एउटा पर्यटकीय राजधानीको रूपमा रहेको हुँदा पोखरा सहर आफैमा ब्याङ्कहरूमा पनि पेन्सिल यत्तिकै चाहिन्छ त्यसले गर्दाखेरि बजार त राम्रै छ
5: बाहिर पनि निर्यात गर्न सकिन्छ
3: हजुर अब अवश्य नै त्यो सोच छ हाम्रो
5: खाली बसिरहनु भन्दा धेरै महिला दिदीबहिनीहरू अहिले घरमा टेलिभिजन हेरेर यसै पनि टाइम पास गरिराख्नु भएको हुन्छ तर यिनै कुराहरू पनि सोचेर कुनै क्रिएटिभ काम म गर्छु यो समयलाई म खेर जान दिन्न भन्यो भने त गर्न सकिने रहेछ नि त होइन
3: सकिन्छ नि अवश्य घरमा यसै मोबाइल चलाएर टिभी हेरेर होइन यसै अब यताउता भौतारिएर बस्नुभन्दा आफ्नो केही न केही काम गर्यो भने होइन यसको आर्थिक पक्ष मात्रै नभएर यस्तो हामीलाई मानसिक स्वास्थ्य होइन यो हाम्रो समाजमा हामीले के योगदान दिन सकिन्छ भनेर काम गर्नु एकदमै जरुरी देख्छु म्याम
5: हजुर जति बिजी भयो
3: हजुर
5: त्यति चाहिँ त्यति नै राम्रो होइन
3: हजुर एकदमै राम्रो सामाजिक रूपमा नि हामीले समाजलाई हाम्रो तर्फबाट के योगदान गर्न सकिन्छ त होइन त्यसप्रति पनि हाम्रो एकदमै ध्यान जान जरुरी छ होइन हाम्रो अब फोहोर व्यवस्थापनमा पनि हाम्रो त्यत्तिकै नै भूमिका छ सोलिड वेस्टलाई म्यानेजमेंट गर्नको लागि हामीले हरेक महिनाको 2 गते त्यहाँ रहेका प्लास्टिकहरू जम्मा गरेर सुक्खा फोहोर हामीले रिसाइकल्सलाई पनि बेच्ने गरेका छौँ त्यसले गर्दा हाम्रो जुन फोहोरमा तिर्ने ट्याक्सलाई थोरै कम गराउन पनि हामीलाई सहयोग पुगेको छ
5: हजुर एकातिर वातावरण सरसफाइ भयो अर्कोतिर आयार्जनको बाटो पनि भयो र आर्थिक निर्भर पनि भयो परनिर्भर हुनु परेन
3: यसमा हामी 5 जना महिलाहरूले मात्रै नै काम गरिरहेका छौँ अब यसलाई चाहिँ राम्रो हुँदै गयो भने अझ थपलाई रोजगारी मिल्ने हामी अपेक्षा पनि गरेका छौँ
5: थप रोजगारी दिन सकिन्छ भन्ने एउटा होप पनि रहेको छ होइन अमृतजी अब अघि यहाँलाई म भन्दै थिएँ मान्छेहरूले आफूले गरेको काम विश्वास गरिदिनु भएन भने अगाडि बढ्न गाह्रो हुन्छ हुन त अहिले युवाहरूले नै देश हाँकिराख्नु भएको छ चलाइराख्नु भएको छ होइन सुरुमा चाहिँ मान्छेहरूलाई हामीले यस्तो काम गर्दैछौँ है भनेर विश्वास दिलाउनु पर्यो होला नि त त्यो गर्न कतिको सकस भयो यहाँहरूलाई कतिको मानिसहरूले विश्वास गर्नुभएको छ
4: यसलाई चाहिँ म अलिकति चाहिँ हाम्रो मानिस जनताको मनोविज्ञान र राज्यको मनोविज्ञान चाहिँ के छ भन्ने कुरालाई बाट म जोड्न चाहेँ होइन राज्यले होइन एक ठाउँमा ल तपाईँको चाहिँ व्यवस्थापन गरौँ ल्यान्डफिल बनाऊँ भन्नुहुन्छ होइन जस्तै अहिले तपाईँको हामीले काठमाडौँ महानगरपालिकाकै केसलाई पनि हेर्न सक्यौँ होइन पोखरा महानगरपालिका पनि यो कुरामा चाहिँ पछाडि छैन जस्तो लाग्छ मलाई जनताको लेभलमा चाहिँ के छ भन्दाखेरि चाहिँ सबैले तपाईँको चाहिँ फोहोर मैला व्यवस्थापन चाहिँ गर्नुपर्छ भन्नुहुन्छ तर सबैको फेरि कुरा चाहिँ गुनासो के हुन्छ त भन्दाखेरि चाहिँ मेरो घर पछाडि चाहिँ होइन भनेपछि तपाईँको यो कस्तो छ भन्दा आफैमा तपाईँको चाहिँ फोहोर मैला व्यवस्थापन भनेको यसलाई तपाईँको अलिकति नमिलाइदिएदेखि चाहिँ यो आफैमा जटिल कुरा छ यसलाई अलिकति चाहिँ व्यवस्थित तरिकाले अलिकति चाहिँ सेन्सिटिभ तरिकाले चाहिँ यसलाई तपाईँको चाहिँ काम गरियो भने एकदम सहज कुरा पनि छ फेरि समाजमा जुन ठाउँमा हामीले यसलाई चाहिँ स्थापना गर्न खोजिरहेको छौँ पोखरा महानगरपालिकामा त्यहाँ पनि पब्लिकहरूसँग हामीले कुराकानी गर्दाखेरि चाहिँ के तपाईँहरू चाहिँ यस्तो ठाउँहरू भयो भनेदेखि फोहोर लान रेडी हुनुहुन्छ भनेर चाहिँ सोध्दै गर्दा किन होला नि लैहाल्छौँ नि भन्ने कुरा गर्नुभएको छ र विदेशतिर पनि हामीले साथीभाइसँग कुराकानी गर्दा के सुन्ने गर्छौँ भन्दाखेरि चाहिँ सम्बन्धित ठाउँमा फोहोर लिएर गइदियो भनेदेखि चाहिँ यहाँ चाहिँ पैसा पाइन्छ भन्ने कुराहरू पनि हामीले बेला बेलामा साथीभाइहरूसँग सुन्दै आइरहेको कुरा भनेपछि प्र्याक्टिसकै हिसाबले तपाईँको चाहिँ यो नौलो कुरा चाहिँ हामीले गर्न लागेका होइनौँ तर हामीले नेपालको माटोमा सुहाउँदो मिल्दो के हुन्छ त नि भन्ने हिसाबले यसलाई तपाईँको सुक्खा फोहोर मात्र नभनिकन अहिले तपाईँलाई मैले भने कुहिने फोहोर मल र अपसाइकलका वस्तुहरूलाई पनि तपाईँको चाहिँ जोड्ने कुरा गरेका छौँ र यसको लागि हामीले एउटा रणनीति चाहिँ के बनाएको छौँ भन्नु भन्दाखेरि चाहिँ महिलाले जति तपाईँको चाहिँ आर्थिक व्यवस्थापनदेखि त घरको व्यवस्थापनमा जति तपाईँको चाहिँ भूमिका हुन्छ उहाँहरूले तपाईँको सानसानो 1-1 रुपियाँलाई पनि एकदम भ्यालु गरेर होइन जतन गर्ने तपाईँको व्यवस्थापन गर्ने हामीलाई आवश्यक परेको बेला चाहिँ यसलाई सदुपयोग गर्नुपर्छ ठाउँमा राख्ने सानसानो पेनी पैसाहरूलाई पनि उहाँहरूले एकदम जतन गर्ने माया मान्ने गरेको देखिन्छ र यसको लागि चाहिँ हामीले बनाएको रणनीति पनि के छ भन्दाखेरि चाहिँ उत्पादन पनि महिलाहरूको हातबाटै बढी भइरहेछ आर्थिक कुरामा पनि सानसानो पैसाको पनि भ्यालु गर्ने पनि हाम्रो समाजमा पुरुषभन्दा बढी महिलै हुनुहुन्छ र त्यो भएको हुनाले हामीले महिलालाई नै अगाडि सारेर र महिलासँग जोडिएर चाहिँ काम गर्ने रणनीति लिएका छौँ। एकदम पोजिटिभ तरिकाले चाहिँ उहाँहरू चाहिँ प्रस्तुत हुनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ पक्कै पनि यो मोडलले त हाम्रो समाजमा परिवर्तन गर्नको लागि चाहिँ ठुलो टेवा पुग्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु।
5: हजुर, यहाँले पैसाको इन्कमको कुरा गरिरहँदा बोलीमा जति कुरा भए पनि व्यवहारमा चाहिँ आर्थिक रूपमा निर्भर हुन सकेनौँ भने त हाम्रो जिन्दगी चल्दैन नि त, होइन? यहाँले चाहिँ फोहोर ल्याए बापत पनि पैसा दिने, यहाँले काम गरेर स्रोत चाहिँ कसरी जुटाउनुहुन्छ त फेरि? अब खालि वातावरणलाई मात्रै राम्रो होस् भन्ने हिसाबले
4: हामीले तपाईँको चाहिँ त माटो हाम्रो संरक्षण गर्दै गर्दाखेरि हाम्रो आर्थिक चिज संरक्षण भएन भनेदेखि चाहिँ दिगो वातावरण विकासमा चाहिँ हामी चाहिँ जान सकिँदैन भन्ने छ। यसको लागि त्यही भएर हामीले हरेक ठाउँमा किनबेचको तपाईँको चाहिँ हामीले चाहिँ सिद्धान्तलाई अगाडि बढाइरहेका छौँ। नागरिकसँग तपाईँको चाहिँ त्यो स्रोत ल्याइदिए बापत उहाँहरूलाई ल्याइदिइसकेपछि उहाँहरूले मिहिनेत गर्नु भयो नि त, छुट्याउनु भयो नि त, भनेपछि केही न केही पारिश्रमिक चाहिँ तपाईँको चाहिँ मिहिनेतको पारिश्रमिक हुनुपर्छ भन्ने सिद्धान्त हो। र तपाईँको हामीले त्यो सङ्कलन भइरहेका चिज चाहिँ जुन सङ्कलन गर्छौँ त्यसको नेपालको मात्रै तपाईँको चाहिँ मार्केट चाहिँ लगभग कुहिने के अरे अर्ग्यानिक मल रिसाइक्लेबल्स र अपसाइकल चिजको चाहिँ लगभग तपाईँको 2000 करोडको मार्केट रहेछ नेपालमा मात्रै।
5: हजुर,
4: अब त्यो मार्केट भनेको अब सरले पनि भन्नुभयो हामी त्यहाँ त उद्योगै रहन्छौँ नि भन्दै गर्दा पनि हामी त्यतिको तपाईँको डिमान्ड चाहिँ अहिले तपाईँको हाम्रो नेपालले वार्षिक क्रिएट गरिरहेको रहेछ। हाम्रो फोहोर तपाईँले उत्पादनको चाहिँ रेसियो हेर्नुहुन्छ भन्दाखेरि चाहिँ त्योभन्दा धेरै छ। जियोलोजिकली भौगोलिक हिसाबले पनि कहाँ छौँ भन्नु भन्दाखेरि चाहिँ चाइना र इन्डिया जस्तो देशमा छौँ क्या, को छिमेकी भएर बसेका छौँ। जुन देश चाहिँ दुइटै देश भनेको रिसाइक्लिङ क्षेत्रमा एकदमै अगाडि भएका देश, जुन यसको मार्केट साइज हुन्छ त्यो चाहिँ एकदम अब धेरै नै ठुलो मार्केट साइज छ। त्यो भएको हुनाले हामी चाहिँ हाम्रो कुरा के घरबाट सङ्कलन गर्ने त्यो गरिदिए बापत तपाईँको हामीले चाहिँ होइन केही हामीले कन्ट्रिब्युसन गर्ने र त्यो जम्मा भएको चिजलाई चाहिँ फेरि त्यो त हामीले लगेर तपाईँको चाहिँ फेरि अर्को कुनै उद्योगलाई दिने हो, त्यो उद्योगले फेरि उत्पादन गर्ने हो भनिसकेपछि त्यसरी तपाईँको हामीले किन्ने बेच्ने दुइटै कुरा गर्ने र सँगसँगै त्यसलाई चाहिँ प्रशोधन पनि गर्ने कुरा गरेको हुनाले चाहिँ यसमा तपाईँको चाहिँ हाम्रो आर्थिक क्रियाकलाप चाहिँ हामीले दिने मात्रै होइन कि हामी बेचेर पनि हामीले कमाउने चाहिँ हाम्रो रणनीति भएको हुनाले चाहिँ यसलाई तपाईँको चाहिँ हामीले आर्थिक रूपमा पनि यसलाई चाहिँ दिगो बनाएर लिएर जान सकिन्छ भन्ने चाहिँ छ।
5: हजुर, तपाईँलाई यही मौकामा मलाई एउटा सोध्न मन लागेको जिज्ञासा, होइन, जस्तो यहाँले इन्जिनियरिङ क्षेत्रमा अध्ययन गर्नुभयो, तपाईँका बुवा आमाले पनि एउटा छोरो राम्रो इन्जिनियर उत्पादन भएर अनि कुनै राम्रो ठाउँमा कम्पनीमा अथवा भनौँ न कुनै सेक्टरमा चाहिँ काम गरोस् भन्ने इच्छा चाहना बुवा आमा कुनै हुनसक्थ्यो होला, तर तपाईँले चाहिँ त्यसो नगरिकन काठमाडौँमा पनि नबसिकन तपाईँ आफ्नै ठाउँमा आफ्नै जिल्लामा आफ्नै भूगोलमा फर्किनुभयो र नयाँ सोच बनाएर म यसो गर्छु भनेर भन्नु

0: नेपाल नै सफा बनाउनुपर्छ। सबसे ठुलो समस्या भनेको त फोहोर मैला रहेछ। यो फोहोर मैला पनि कस्तो रहेछ फेरि भन्नुहुन्छ भन्दाखेरि चाहिँ एकटा क्षेत्रमा मात्रै नजोडियो हेर्नुहोस्, त्यसले पानी पनि बिगारेछ, पानी बिगार्ने बित्तिकै तपाईँको त्यहाँको चाहिँ जलचर बिगारेको छ, हाम्रो माटो बिगारेको छ, माटो बिगार्ने बित्तिकै तपाईँको हाम्रो खेतीपाती बिगारेको छ, खेतीपाती बिगार्ने बित्तिकै हाम्रो उत्पादन बिगारेको छ, हाम्रो उत्पादन बिगार्ने बित्तिकै हाम्रो स्वास्थ्य बिगारेको छ। भनेपछि यसको तपाईँको प्रभाव चाहिँ एकदम धेरै धेरै ठाउँमा प्रभाव छ। चाहिँ फेरि म पर्यटकीय क्षेत्र लेक साइडमा तपाईँको चाहिँ परिवारको पनि एउटा हाम्रो सानो व्यवसाय ट्रेकिङ सपबाट चाहिँ हाम्रो चाहिँ यात्रा सुरु भएको पर्यटकहरूसँग पनि धेरै तपाईँको चाहिँ हामीले चाहिँ अन्तर्क्रियाहरू गर्ने, उहाँहरूको कुराहरू सुन्ने, है कति राम्रो नेपाल भन्ने, है सबै हामीले तपाईँको चाहिँ नेपालमा चाहिँ यति सम्भावना छ, यति राम्रो छ, बिग्रियो बिग्रियो भन्दै गर्दाखेरि चाहिँ मनमा चाहिँ सधैँ कहिले लागिराख्नु हुँदा होइन नेपाल चाहिँ सफा गर्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो। अनि फेरि हाम्रो नेपालीको बानी चाहिँ एउटा विष्णु भगवान आउनुहुन्छ, चक्र घुमाउनुहुन्छ, अनि सबै चिज चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने तपाईँको चाहिँ मनोविज्ञान हामीले पाल्ने। अनि यसो विचार गर्दै जाँदाखेरि चाहिँ त्यस्तो त तपाईँको त सम्भव त छैन। सधैँ मनमा चाहिँ के लाग्ने भन्दाखेरि मैले नगरे कसले गर्छ त नि,
1: त्यो कुरा मबाटै सुरु हुनुपर्छ,
0: मबाटै सुरु हुनुपर्छ। मैले तपाईँको नेपाल सफा गर्नु छ भने मैले मेरो पहिला घर सफा गर्नुपर्छ भनेरै म काठमाडौँबाट मास्टर्सको पढाइ अध्ययन सकिसकेपछि चाहिँ मेरो यात्रा फेरि पोखरातिर भन्नुभयो।
1: हजुर, विदेश जान पनि मन लागेन,
0: मन लागेन
1: होइन। अनि नवीनजी, यहाँलाई चाहिँ अब जस्तो यहाँले पनि इन्जिनियरिङ नै पढ्नु भएको छ होइन, अनि अब इन्जिनियरिङ पढ्दै गर्दा, मेकानिकल इन्जिनियरिङ बन्दै गर्दा, कुनै पेसा व्यवसायमा सेटल हुन्छु अथवा विदेश गएर केही गर्छु होइन, म त्यहाँ पनि केही गरिहाल्छु भन्नेतिर चाहिँ मन गएन कहिल्यै, म नेपालमै यसो गर्छु भन्ने मन गयो, त्यता जाउँ यसो गरौँ भन्ने चाहिँ मन गएन कहिले?
2: मैले इन्जिनियरिङ पढेकै विदेश जानलाई भनेर थिएँ
1: हजुर
2: सुरुमा, तर मैले पढ्दा पढ्दै गर्दाखेरि जब म थर्ड इयर फोर्थ इयरतिर आइपुगेँ तब म चाहिँ यसै गरी नेपालमा केही गर्नुपर्छ है भन्ने एउटा कम्पनीसँग आबद्ध भएँ। उहाँहरूले चाहिँ विगत 10 वर्षदेखि नेपालमै सफ्टवेयरदेखि लिएर हार्डवेयर सामान बनाउँदै आइरहनु भएको थियो। सो उहाँहरूसँग मिलेर अर्को एउटा सिस्टर कम्पनीसँगै खोलेर चाहिँ नेपालमा चाहिँ हामीले सामान्य जीवनमा युज हुने इलेक्ट्रोनिक सामानहरू बनाउन त्यतातिर आबद्ध भएम। खास यो इन्जिनियरिङ पेसामा चाहिँ किन बाहिर जान खोज्छन् विदेश जान्छन् भन्दाखेरि मैले भेटेको एउटा मेन वान अफ द मेन रिजन चाहिँ के छ भन्दाखेरि हामीले इन्जिनियरिङ पढ्दाखेरि धेरै यो टुलहरू धेरै हाम्रो यो इन्जिनियरिङको टेक्नोलोजीहरू सिक्छौँ, तर जब हामी इन्डस्ट्रीमा जान्छौँ, इन्डस्ट्रीमा जाँदाखेरि चाहिँ हाम्रो नेपालमा चाहिँ त्यो इन्डस्ट्री बनिरहेकै छैन, जहाँ हामीले पढेको हाम्रो ग्रोथ हुने टुलहरू हामीले उपयोग गर्न मिल्ने ठाउँ नै छैन। 4-5 सफ्टवेयरहरू चलाउन सिक्छौँ तर हामी जब फिल्डमा जान्छौँ तब हामीले त्यो सफ्टवेयरहरू उपयोग गर्न मिल्ने यहाँनिर इन्डस्ट्री नै छैन। त्यही भएर पर्सनल ग्रोथको रूपमा पनि धेरै इन्डिभिजुअल्सहरू चाहिँ बाहिर गइरहने ट्रेन्ड छ। सो त्यो हाम्रो मनमा पनि आयो, सहयोग मनमा आयो, तर जब नेपालमै गर्नुपर्छ जुन कुरा चाहिँ विदेशी कम्पनीहरूसँग मिलेर चाहिँ जुन ग्रोथको ट्रेन्ड छ, जे जुन जुन टुलहरू चलाउनुहुन्छ, हाम्रो सौभाग्य चाहिँ के हो भन्दाखेरि मैले चाहिँ नेपालमै बसेर त्यही कुराहरू चलाउन पाएँ र उपयोग गर्न पाएँ। हाम्रो फिल्डमा त अझ इको सिस्टम छैन, सबै कुरो आफैले गर्नुपर्ने हुन्छ, सबै कुरो आफैले गर्नुपर्ने हुँदाखेरि नेपालमा केही नबन्दाखेरि ल यो बनाऊ भन्नुपर्दाखेरि यसको यो पनि आफै बनाऊ, यसको त्यो पनि आफै बनाऊ, त्यो पनि आफू भन्दा बनाऊ भन्दाखेरि ग्रोथको हिसाबले चाहिँ बाहिर जानु र अन्त जानु भन्दाखेरि चाहिँ नेपालमै छ, नेपालमा गर्न सकिन्छ र नेपालमा गर्न आँट्ने हो भने चाहिँ ग्रोथ चाहिँ अन्त कतै भन्दा पनि धेरै यहीँ छ है। म एउटा इन्फर्मेसन दिन चाहन्छु।
1: हजुर, भनेपछि हामीले केही बन्नलाई केही देख्नलाई विदेशै ताकिराख्नुपर्ने त होइन रहेछ नि त होइन, आफ्नो देशमा पनि त गर्न त सकिने रहेछ नि त, यदि मन भयो भने, दृढ इच्छा शक्ति भयो भने त होइन।
2: हजुर,
1: त्यो त यहाँबाट देखियो, अनि यहाँको समूहमा अरू साथीहरू पनि हुनुहुन्छ होला, सबैजना मिलेर गर्दा त हुने रहेछ नि त।
2: हजुर हजुर, अवश्य गाह्रो त हुन्छ किनभने कसैले एउटा त्यो बेस बनाइदिइसकेको छैनन्। जे गर्नु पर्यो नेपालमा के हुन्छ, पहिलो हुन्छौँ। उहाँले फोहोर व्यवस्था गर्न थाल्नुभयो, उहाँ नै पहिलो। उहाँले सिसा कलम बनाउन थाल्नुभयो, उहाँ पनि पहिलो दोस्रो। के छ भने नेपालमा जे गर्नुहोस् तपाईँ पहिलो हुनुहुन्छ, पहिलो नभए पनि जस अगुवाहरूमध्ये हुनुहुन्छ। एउटा हाम्रो एउटा फाइदा पनि यही छ, हामी जे गर्छौँ हामी चाहिँ पाइनियर्सहरू हुन्छौँ। सो कसरी लाने के गर्ने भने अरूलाई दोष दिनुभन्दा पनि हामी आफैले नै सर्टेन टाइम चाहिँ अब हामीले दुःख चाहिँ अब अवश्य अरूभन्दा धेरै गर्नु पर्ला, तर गर्न सफल भयो भने चाहिँ हामी चाहिँ सबै अगुवाहरू नै हौँ।
1: हजुर, अहिले पछिल्लो समयमा त स्टार्टअपमा लाग्ने युवाहरू धेरै हुनुहुन्छ, विदेशबाट पनि उच्च शिक्षा हासिल गरेर आफ्नो केन्द्र बिन्दुमा पुगिसकेपछि नेपाल फर्केर अब मैले नेपाललाई केही गर्नुपर्छ दिनुपर्छ भनेर यहाँ आएर स्टार्टअप गरेर मजाले बस्नुभएका अहिले धेरै युवाहरू उदाहरणमा हुनुहुन्छ अहिले होइन। यहाँहरू त झन् यहीँ पढेर यहीँ बस्ने, त्यो पनि आफ्नै ठाउँमा गएर चाहिँ म यस्तो गर्छु भनेर योजना बनाएर

0: यति राम्रो गरिराख्नु भएको छ, यो त झन् राम्रो खुसीको कुरा भयो नि होइन शान्तिजी। अब यो व्यापार व्यवसाय बिजनेस गर्नलाई हुनुपर्ने कुरा चाहिँ के रहेछ, सबैभन्दा महत्त्वपूर्ण कुरा नि?
1: मेन चाहिँ हाम्रो इच्छा शक्ति हुनुपर्छ। जब इच्छा शक्ति हुन्छ नि त्यहाँ चाहिँ पूर्ण नभएको भन्ने केही कुरा हुँदैन। जुन उद्देश्य राखेर हामीले केही कुरा गऱ्यौँ भने अवश्य नै पुरा हुन्छ जस्तो लाग्छ मलाई। कागजको नि पेन्सिल बन्छ भन्ने प्रश्नहरू पनि आउँछन्। अब यो प्रश्नलाई हामीले चिर्दै पेन्सिल हामीले बजारमा पुर्याइरहेका छौँ होइन, के हुन्छ नेपालमा भनेर विदेशी नै युवाहरू आफ्नो देशमा शिक्षा एकदमै ज्ञान लिएर त्यो ज्ञान लिएर विदेशमा प्रयोग गरेर त्यहाँ काम गरिराख्नु भएको छ नि त, आखिर त स्किल त यहीँबाट लिनुभएको छ नि त, त्यसलाई चाहिँ यहीँ प्रयोग गरेर गरे के हुँदैन र? फोहोरबाट पनि हामीले स्रोत लिएर उद्यम गर्न सकिन्छ होइन,
0: होइन छोड्न चाहिँ भएन। हाम्रा युवाहरूलाई छिटो चाहिन्छ कि?
1: हजुर,
0: एकदम छिटो चाहिन्छ। अनि धैर्यता गर्न सक्ने चाहिँ क्षमता अलिकति कम देख्यो क्या। यहाँहरू युवा नै हुनुहुन्छ, मैले भनेर त हाँसी पनि रहनु भएको छ, यहाँहरूलाई कस्तो लाग्छ? बिरुवा रोप्यो फुल फुलिहाल्नुपर्छ क्या, त्यो होइन नि त। धैर्यता हुनु पर्यो, निरन्तरता हुनु पर्यो, जीवन त लामो छ नि, गरिरहनु पर्यो नि होइन, फल पाउनको लागि त। अब अमृतजीतिर जान्छु, हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसक्यौँ। युवाहरू विदेशी रहेको अवस्थामा तपाईँ आफ्नै ठाउँमा सृजना र सम्भावनाको एउटा कथा लेखिरहनु भएको छ होइन, यहाँलाई के लाग्छ, यो परिवर्तन चाहिँ अवसरको खोजीबाट आउँछ कि अवसर सृजना गर्ने साहसबाट के आउँदो रहेछ? यो जिज्ञासा म तिनैजनालाई राख्छु।
2: कस्तो देख्छु भन्नुहुन्छ? जस्तै नेपालमा चाहिँ यो यहाँ हावै हावामा तपाईँको युवाहरूको तपाईँको चाहिँ दिमागमा तपाईँको चाहिँ यो विदेश चाहिँ भूत चढिरहेको छ कि। वास्तवमा हेर्नुहोस्, म जन्मिने बेला हाम्रो ड्याडी मम्मी पर्यटन व्यवसायमा हुनुहुन्थ्यो, म जन्मिँदाखेरि पर्यटकहरूको सोचाइ होइन प्रवृत्तिहरू के कस्तो हुन्छ भन्ने कुरासँग म खेल्दै सिक्दै आएको मान्छे। अनि विदेशीले चाहिँ तपाईँको चाहिँ के भन्ने भन्दाखेरि तपाईँको हामी आउँदाखेरि घुम्न आउँदाखेरि ओहो तर आफ्नो पसल हो ओहो भन्ने क्या, एकदम त हामीले एकदम सरप्राइज हुने क्या। तर हामी आफै के सरप्राइज हुन्थ्यौँ भन्दाखेरि विदेशी आयो भने चाहिँ ऊ सरप्राइज हुन्थ्यो, यतिको तपाईँको चाहिँ आर्थिक रूपले सम्पन्न छ भन्ने खालको तपाईँको चाहिँ हामीलाई लाग्ने होइन, ठुलो मान्छे लाग्ने। अनि उनीहरूले तपाईँको चाहिँ ओ तेरो आफ्नो बिजनेस गरिरहेछस् भन्दाखेरि उनीहरूले फेरि हामीलाई ठुलो मान्ने कि। अनि पछि तपाईँको समय बित्दै गयो, आफ्नो ठुलो हुँदै गयो, अलिअलि तपाईँको समाज बुझ्न थालियो, अलिअलि अर्थतन्त्र बुझ्न थालियो, त्यसपछि मेरो बुझाइ चाहिँ के रह्यो भन्नुहुन्छ भन्दाखेरि चाहिँ नेपालमा तपाईँको चाहिँ सम्भावना नभएको होइन। र यो कार्यक्रम मार्फत पनि युवाहरूलाई देशभरिका युवाहरूलाई चाहिँ के मेसेज पनि दिन चाहन्छु भन्दाखेरि चाहिँ विदेश होइन स्वदेशमै गर्नुहोस्, यहाँ अथाह सम्भावना छ। विदेशीहरूले के भन्छन् भन्दाखेरि नेपाललाई मनी इज फ्लोटिङ अन द स्काई भन्छ कि, हावामा पैसा उडिरहेको छ, नेपालीले चाहिँ त्यो समात्न टिप्न सकिरहनुभएको छैन भन्नुहुन्छ कि। र सँगसँगै तपाईँको जस्तै जहाँ समस्या छ त्यहीँ अवसर क्रिएट हुने हो नि, सुधार्ने त सम्भावना छ नि त फेरि यहाँ हरेक क्षेत्रमा छ नि, चाहे तपाईँ त्यो वातावरणको क्षेत्रमा हेर्नुहोस्, चाहे त्यो कृषिको क्षेत्रमा हेर्नुहोस्, चाहे तपाईँ उद्योग व्यवसाय प्रवर्धन गर्ने क्षेत्रमा हेर्नुहोस्। भनिसकेपछि चाहिँ समस्यासँग तपाईँ चाहिँ नडराइकन गऱ्यौँ भनेदेखि चाहिँ धेरै कुराहरू हामीले गर्न सकिन्छ। विभिन्न होइन फोरमहरूबाट नेपालमा स्टार्टअप गर्ने उद्यमशीलता गर्नको लागि विभिन्न कार्यक्रम आइरहेको छ, हामी पनि त्यही कार्यक्रमको पार्ट भएर आज तपाईँको चाहिँ यहाँसम्म आइरहेका छौँ। यो सबै यात्रा चाहिँ सबै चिज राम्रो भइदिएका भए आउँथेन, यो अवसर पनि हामीले पाइन्थेन। नेपालमा सम्भावना चाहिँ जतिखेरसम्म च्यालेन्ज हुन्छ त्यतिखेरसम्म सम्भावना हुन्छ। विदेशमा भएकालाई नेपाल फर्केर केही गर्नुहोस् र तपाईँको चाहिँ यहीँ बसेका दाजुभाइहरूलाई पनि नेपालमै तपाईँको चाहिँ यी समस्यालाई तिर्न केही सम्भावनाहरू केही अपर्च्युनिटीहरू खोजेर चाहिँ सामान्य जीवन जिउनका लागि मात्रै विदेश चाहिँ जानुहुन्न, यहीँ धेरै सम्भावना छ भन्न चाहन्छु।
0: हजुर बिल्कुलै। अब नवीनजीलाई पनि म यही जिज्ञासा राख्न चाहन्छु, यहाँले काम गरिरहँदा वरिपरि समाजको वातावरण देशको परिवेश यिनीहरूलाई हेरिरहँदाखेरि चाहिँ होइन हामी अवसर पर्खेर बस्ने हो कि हामीले अवसर सृजना गर्ने हो के रहेछ?
3: यहाँनिर यति ट्रेन्ड बनिदियो कि अहिले चाहिँ भन्दाखेरि विदेश जाने जस्तो लहर जसरी आइदियो, प्लस टू पास गर्यो के गरी ल विदेश गइदिउँ, हामीले सक्दो बाहिर जाउँ भन्नेवाला हुन्छ, त्यो ट्रेन्ड चाहिँ छ। हो त्यो ट्रेन्ड बिट गर्न गाह्रो पर्छ, ए फलानुको छोरो गइसक्यो त किन गइरहेको छैनस्, फलानुको छोरो उता गएर यति जग्गा लिइसक्यो त किन गइरहेको छैनस् भनेर समाजमा यो हल्ला त आइरहन्छ। तर यसमा चाहिँ समस्या यति धेरै छन् कि यहाँनिर हामीले अब यहाँनिर बसेर अब म जान्छु म पढेर आउँछु अर म यहाँ के गर्दै गर्छु अनि त्यसपछि केही अवसर सृजना होला अनि म गर्छु भन्जाँदाखेरि चाहिँ ढिलो होला है भन्ने अवस्था चाहिँ आइसक्यो। किनभने अहिले टेक्नोलोजीहरूमा चाहिँ प्रविधि चाहिँ ग्लोबलाइजेसन भइसकेको छ, सर्टेन कुराहरू चाहिँ जस्तै जस नेपाली समाज पछाडि परे पनि सर्टेन टेक्नोलोजीहरूमा चाहिँ बोर्डरले छेक्दैन, त्यो टेक्नोलोजी हामीसँग अलरेडी छ। यो टेक्नोलोजीले गर्दाखेरि नै पनि सबै प्रब्लमहरू चाहिँ इजिली एड्रेसेबल छ। अब यसलाई होइन म टाइम कुर्छु अर अझै म सहजीकरणको लागि कुरेर बस्छु भन्दाखेरि चाहिँ अलिकति ढिलो होला है भन्ने जस्तो कुरा चाहिँ छ, किनभने समस्या यति धेरै छन्। हल गर्न मिल्ने माध्यमहरू पनि अहिले जुटिसक्यो, किनभने इको सिस्टम पनि बनिसक्यो मद्दत गर्ने सरले पनि आइडिया स्टुडियोदेखि लिएर यस्तो फोरमहरूदेखि लिएर हामीले इन्क्युबेट गराइदिने प्लेटफर्महरूदेखि लिएर हामीलाई इन्भेस्टरदेखि लिएर फाइनेन्सिङमा कनेक्सन गराइदिने माध्यमहरूदेखि लिएर सबै स्ट्रक्चर बनिसक्यो। अब यसमा चाहिँ जस्ट किला सिला छ, यसमा अब ठोक्न मात्र बाँकी छ कि सबै कुरा सेटअप सबै कुरा रेडी छ, अब यसमा चाहिँ कसले आएर चाहिँ हतौडा हान्छ भन्ने बेला मात्रै हो। अब यसमा चाहिँ ढिलो गर्ने हो भने चाहिँ सर्टेन कुराहरूमा चाहिँ पछि परिएला है भनेर चाहिँ बुझ्नु पऱ्यो।
1: शान्तिजी, अब हाम्रो अहिले युवाले नेतृत्व गरिरहेको छ हाम्रो देशमा पनि, अब अवश्य पनि केही हुन्छ जस्तो लाग्छ। अब जुन नवपरिवर्तन मन्त्रालय पनि अहिले छुट्टै भइसक्यो भन्ने सुनेको छु होइन, युवाहरूलाई विशेष गरी केही हुन्छ यो देशमा, अवसरै अवसर छ यसलाई हामीले पहिचान गर्न सकौँ।
0: नेपाल सरकारले पनि युवाहरूका लागि, नयाँ स्टार्टअप गर्ने युवाहरूका लागि धेरै ढोकाहरू अहिले खोलिरहेको छ होइन, तर त्यसमा चाहिँ युवाहरूले पनि चासो देखाउनु पर्यो।
1: अवसरहरू कसैले लिनुहोस् भनेर हातमा राखिँदैन, आफूले खोसेर लिनुपर्छ भन्ने मलाई लाग्दछ।
0: हजुर, बिल्कुलै अवसर आफूले खोज्ने हो भन्ने यहाँको धारणा रह्यो होइन। अब हामी अन्तमा छौँ, जाँदा जाँदै हाम्रा युवा साथीहरू जो अब मैले पास गरेँ, ब्याचलर सकेँ, अब 12 सकेँ, अब म के गर्नु, यहाँ त सर्टिफिकेट बिक्ने पनि होइन, मैले जागिर पाउने पनि होइन, यहाँ काम पनि खै के गर्नु र पैसा पनि हुँदैन, लगानी गर्ने बाबुआमाको आँट पनि छैन, अब के गर्नु भनेर जो छटपटाइरहनु भएका युवाहरू हुनुहुन्छ, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? म अमृतजीबाट सुन्न चाहन्छु।
2: केही नगरिकन चाहिँ भएन भन्नु चाहिँ छोडिदिनुहोस्। यहाँ हामीले के देख्छौँ भन्दाखेरि गरेको केही छैन, पढेर सकिया त्यसपछि चाहिँ एउटा काम गर्ने भनेर काहीँ केही काम गर्ने, एउटा होइन जागिर होला अथवा तपाईँको आफ्नो केही व्यवसाय होला, केही नगरिकन केही भएन भन्नु चाहिँ छोडिदिनुहोस्। त्यसले गर्दा चाहिँ विचार गर्नेहरूलाई पनि तपाईँको चाहिँ त्यो अवरोध जस्तो पनि चाहिँ हुन्छ। र अर्को कुरा चाहिँ गर्नपर्ने कुरा चाहिँ के छ भन्छ भन्दाखेरि चाहिँ यहाँ नुनदेखि त सुनसम्मको हरेक चिजको कारोबार छ भनिसकेपछि हरेक कुरा तपाईँको चाहिँ सम्भावना छ। सिप के छ, आफ्नो इच्छा के छ, जे काम गर्दा तपाईँ इन्जोय गर्नुहुन्छ त्यो चिजलाई चाहिँ तपाईँहरूले आफ्नो तपाईँको चाहिँ परिस्थिति हेरेर हरेकमा चाहिँ तपाईँको एउटा युनिकनेस चाहिँ के छ, त्यसमा चाहिँ ऊ चाहिँ केमा बेस्ट छ भन्ने कुरा चाहिँ त्यो परिवार साथीभाइ हरूले पनि त्यसमा काम गर्न प्रेरित गर्न चाहिँ अनुरोध गर्न चाहन्छु। र सँगसँगै युवा साथीहरूलाई पनि सबै चिजभन्दा राम्रो हुनुहुन्छ, केमा तपाईँले चाहिँ गर्न सक्छु जस्तो लाग्छ त्यो हिसाबमा चाहिँ तपाईँहरूले चाहिँ जसले पनि आफ्नो चाहिँ काम गर्नुभयो भनेदेखि चाहिँ त्यो सबै आफ्नो वातावरणलाई चाहिँ हेरेर अनि पहिलो स्टेप चाहिँ के गर्न सकिन्छ, दोस्रो स्टेप के गर्न सकिन्छ, योजनाबद्ध रूपमा चाहिँ काम गरियो भने पक्कै पनि काम पनि सफल हुन्छ, व्यक्ति पनि सफल भइन्छ भन्न चाहन्छु।
0: हजुर हजुर, बिल्कुलै। अब जाँदा जाँदै नवीनजी, तपाईँ युवा साथीहरूलाई के भन्न चाहनुहुन्छ?
3: नेपालमा बसे भने चाहिँ ग्रोथ छैन, करियर वाइज अर नलेज वाइज चाहिँ ग्रोथ छैन भन्ने एउटा चाहिँ गलत
0: भाष्य
3: छ, त्यो चाहिँ कम्प्लिटली फरक हो। यहाँ बसेर आफूले के गर्न खोज्नु, सबै हिसाबले चाहिँ तपाईँको डेभलपमेन्ट चाहिँ आफै हुँदै जान्छ, सर्टेन टाइम चाहिँ नेपाललाई दिनुहोस्, सँगसँगै तपाईँको ग्रोथ पनि अवश्य हुन्छ।
0: एकचोटि ठेल्दा ढोका खुलेन भने दोस्रोचोटि पनि हामीले ढकढक गर्नुपर्छ होइन, त्यसले गर्दा धैर्य गरौँ, निरन्तरता दिन नछोडौँ। आजको हाम्रो थिम यही नै रह्यो होइन त। यहाँहरूका कुरा सुनेर हाम्रा युवा साथीहरूले आफूलाई यही कुरामा चाहिँ प्रेरित गर्नुहुनेछ कि केही न केही काम गर्नका लागि हामीसँग अवसर छ र हामीलाई भगवान्ले बुद्धि पनि दिनुभएको छ, त्यसको सदुपयोग गरौँ भन्ने चाहिँ आजको कार्यक्रमको थिम रहेको छ र उहाँहरूले यो कुरा बुझ्नु नै हुनेछ। यहाँहरू गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आउनुभएको सन्दर्भमा आफ्ना यी उद्योग व्यवसायलाई फैलाउन, त्यो सिपलाई परिमार्जन गर्न आइडिया स्टुडियोमा आउनुभएको सन्दर्भमा रेडियो नेपालको स्टुडियोमा पनि आउनुभयो, यहाँहरूसँग कुराकानी गर्न पाएँ। युवा संसार कार्यक्रमको तर्फबाट अनि मेरो तर्फबाट हार्दिक आभार प्रकट गर्छु।
1: हाम्रो तर्फबाट पनि यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु।
2: र अन्त्यमा म के पनि भन्न चाहन्छु भन्दाखेरि चाहिँ सकेसम्म पाइन्छ भनेदेखि चाहिँ नेपालमा बनेको स्वदेशमै बनेको चाहिँ उत्पादनहरूलाई चाहिँ प्रयोग गर्ने बानी बसौँ, देश पक्कै बन्छ, हामी पक्कै बन्छौँ।
0: बिल्कुलै, एकदमै यो कुरामा हामी सबै सहमत छौँ होइन त। हस्, धेरै धेरै धन्यवाद। अहिले भर्खरै सुन्नुभयो ओपस डिजाइन एटेलियरका सह संस्थापक नवीन नेउपाने, त्यस्तै ग्रीन प्रविधि इन्जिनियरिङ सोलुसन्स प्रालीका संस्थापक अमृत पौडेल र पोखरेली सिसाकलम उद्योग किसन चालिका शान्ति अधिकारीसँग गरिएको यो कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँ पनि आफ्ना गाउँठाउँमा बसेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला। यहाँहरूका कुरा पनि हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हौस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने र मा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहनुहोस्।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ
4: पारदर्शिता जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन सूचना पार्टीको प्रयोग तथा पालना गरौँ
5: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकारी
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ
7: नागरिक लगानी कोष

अहिले एउटा सुनाइरहेका छौँ असारे गीत कृष्ण बस्नेत र सङ्गीता साकेको स्वरमा कृष्ण बस्नेतको सङ्कलनमा। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि 12 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै गर्नु रेडियो नेपाल।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। नतिजा अनुसार नियमिततर्फ 69.75%, आंशिकतर्फ 42.38% र कुल 64.13% विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन्। गत वैशाख 14 गतिदेखि 27 गतिसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको हो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको कारवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभयो। बैठकमा बोल्दै सांसद खड्क बहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको सट्टा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। त्यस्तै सांसदहरू गुरुप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनु।

0: कार्यक्रम संस्थार सिर्जनामा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: के गर्दै हुनुहुन्छ? पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
1: अहिले चाहिँ गीत सङ्गीतमै व्यस्त छु।
0: गीत सङ्गीतमै व्यस्त हुनुहुन्छ?
1: हजुर।
0: कतिका गीतहरू साङ्गीतिक बजारमा आइरहेका छन्? आजभोलि
1: गीतहरू आइरहेका छन्, रेकर्डिङहरू गरिरहेको छु। नयाँ नयाँ गीतहरू आउने तयारीमा छन्। अब तिजको गीतको लागि पनि तयारी हुँदैछु।
0: तिज नजिक नजिकै आउँदैछ, तिजको तयारी
1: हुँदैछु।
0: आजभोलि त गीत निकाले कि भिडियो पनि अनिवार्य भयो?
1: अनिवार्य हुन्छ, गर्नै पर्ने हुन्छ, होइन? पहिला त अडियोमा नै सबै कुरा सुन्न पाइन्थ्यो, अहिले भिडियो हेर्नै पर्ने जमाना आएको छ, त्यही भएर भिडियो पनि बनाउनै पर्ने हुन्छ।
0: भिडियोले गर्दाखेरि, टिकटकले गर्दा पनि बनाउनु पर्छ।
1: हजुर, बनाउनै पर्छ।
0: अहिले भर्खरै हामीले एउटा गीत सुनायौँ तपाईँको, कति राम्री भनौँ, यो निकै चर्चामा रहेको गीत पनि हो। यो कहिले साङ्गीतिक बजारमा ल्याउनु भएको थियो? यो गीतका बारेमा कुराकानी गर्नु।
1: यो गीत आजभन्दा 5 वर्ष अगाडि भानु ओली दाई र मैले गाएको, पूर्वकै वृत्तमोडको स्टुडियोमा हामीले रेकर्ड गरेका थियौँ, पूर्वमै सुटिङ गऱ्यौँ। अहिले राम्रो मन पराइदिनु भएको छ दर्शक श्रोताहरूले, टिकटक भिडियोहरू बनाएर नाचेर एकदमै हरेक बिहेमा, पिकनिकमा, हरेक प्रोग्राममा बजिरहेको छ। स्कुलको प्रोग्राममा बच्चाहरूले नाचिरहेका छन्। एकदमै खुसी लागेको छ। यो गीत चाहिँ पञ्चे बाजा, बिहे सम्बन्धी मौलिक पञ्चे बाजामा छ।
0: तपाईँका निकै चर्चित पूर्वेली भाकाहरू छन्, थुप्रै गीतहरू छन्, श्रोताहरूले तपाईँको गीत बज्ने बित्तिकै थाहा पाइसक्नुभयो। तर एउटा जिज्ञासा हुन सक्छ, अन्जु गौतम कहाँ जन्मिनु भएको होला, बाल्यकाल कस्तो रह्यो र साङ्गीतिक क्षेत्रमा कसरी प्रवेश गर्नु?
1: हजुर, एकदमै, म चाहिँ तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका फुलेक गाविसमा जन्मेको, फुलेक गाउँमा। अनि बाल्यकाल भनेको एकदम रमाइलो गाउँले जीवन, होइन, एकदमै रमाइलो गरेर बित्यो। गाउँठाउँमा मौलिक भाकाहरू सुन्दै, नाच्दै गाउँदै, त्यहाँको हरेक चिजहरूसँग रमाउँदै, बिरपाखा, वन जङ्गल, अनि स्कुल पढ्दै, यसरी नै बित्यो। र अहिले पनि म गीत सङ्गीतमै कर्म गरिरहेकी छु, गीतमा नै व्यस्त छु।
0: तेह्रथुममा जन्मिनुभयो?
1: हजुर।
0: तिनजुरे कति टाढा हो तपाईँको? जियो तिनजुरे भनेपछि लालीगुराँसको लागि फेमस ठाउँ।
1: तेह्रथुम जिल्लाको तिनजुरे चाहिँ लालीगुराँसले एकदमै प्रचलित ठाउँ, होइन? विभिन्न जात जातिका, विभिन्न थरीका, कलरका फुलहरू फुल्छन्। गुराँसको राजधानी पनि हो, अनि ढाकाको राजधानी पनि हो तेह्रथुम जिल्ला। अनि नजिकै पर्छ, 2 घन्टा जति लाग्छ हाम्रो ठाउँ, म जन्मेको ठाउँबाट त्यहाँ जान चाहिँ अलिक माथि पर्छ, डाँडा, तिनजुरे डाँडा, पाथिभरा माताको मन्दिर पनि छ। एकदमै रमाइलो, एकदमै आनन्द, स्वर्ग,
0: स्वर्ग। हजुर, यसो घुम्ने अवसर मिलेको थियो।
1: हिउँ पर्छ है, सेतममै हिउँ पर्छ, सबै हिमाल देखिन्छ, त्यहाँभन्दा माथि उचाइमा केही पनि छैन, एकदम राम्रो छ।
0: गीत सङ्गीत क्षेत्रतिर कसरी प्रवेश गर्नुभयो, कति सालतिर हो?
1: मैले गीत सङ्गीतमा प्रवेश गरेको चाहिँ 18-20 वर्ष भयो। गीतहरू गाउँदै, रेकर्डिङ गर्दै, एल्बमहरू गर्दै, विभिन्न एफएमहरूमा सिडीहरू, पेन ड्राइभहरू पुर्याउन जाँदै, सङ्घर्ष गर्दै गर्दै गर्दै, बल्ल बल्ल चाहिँ अलिकति श्रोता दर्शकहरूले मलाई चिन्न थाल्नु भएको छ, मेरा गीत सुन्न थाल्नु भएको छ। धेरै गीतहरू छन्, सङ्ख्यामा त धेरै रेकर्डिङ गराएँ, धेरै आफै लगानी पनि गरेँ, खर्च गरेँ, होइन, तर भने जस्तो सोधे जस्तो भएन। त्यो शब्द पो राम्रो हुन्छ, चल्छ कि, यो लय पो राम्रो हुन्छ, चल्छ कि, उसँग काम गर्दा पो राम्रो हुन्छ कि, धेरै गरेँ मैले लगानी, तर बल्ल बल्ल चाहिँ यसको रिजल्ट चाहिँ बल्ल आउँदैछ, खुसी छु एकदमै।
0: 18-20 वर्ष भयो सङ्गीत क्षेत्रमा लाग्नु भएको, पहिलो हुन्छ नि प्रेरणाको स्रोत, जस्तो गाउँघरतिर स्कुलमा गाउनुहुन्थ्यो या के थियो?
1: स्कुलमा गाउँथे, स्कुलमा सरहरूले भनौँ न, अनि घरमा पनि, घरमा माहौल पनि साङ्गीतिक माहौल, मेरो बुवा भाइहरू, आमा, अनि वरिपरि समाज, होइन, अनि स्कुलमा त्यस्तै वातावरण, सरहरूले पनि एकदम माया गर्ने, हौसला दिने, अनि अरूका गीतहरू सुन्दै, अब रेडियो नेपालै त हो, हामीले सुन्ने, सानैदेखि सुन्दै हुर्केको, अनि यहीँबाट बज्ने गीतहरू, रेडियो नेपालबाटै बज्ने गीतहरू, अग्र श्रष्टाहरूले गाएका, कलाकारहरूले गाएका गीतलाई चाहिँ रेडियोबाट बजेका गीत फलो गर्दै गाउन सिक्दै, बारी बारीमा काम गर्दै, होइन, घाँस गाड्दै, कोदो रोप्दै सुनेका गीत चाहिँ हामीले स्कुलमा गाउँथ्यौँ, मेला बजारमा गाउँथ्यौँ, वन जङ्गलमा गाउँथ्यौँ, बाख्रा चराउँदा, घाँस काट्दा, यसरी नै। अनि मलाई प्रेरणा भनेको चाहिँ घरबाटै, बुवाबाट,
0: घर परिवारबाट,
1: परिवारबाट नै प्रेरणा मिलेको हो। स्कुलबाट सरहरूले राम्रो गाउँछौ, अझै अब त्यतिखेर सङ्गीत सिक्ने जमाना थिएन, थाहा पनि थिएन, सिक्नुपर्छ भन्ने मलाई ज्ञान पनि थिएन, अनि अरूकै गीत सुनेर, स्केलको बारेमा थाहा थिएन, होइन, सुर, लय, ताल, अब आफ्नै तालमा गाइन्थ्यो, आफ्नै सुरमा गाइन्थ्यो, तर त्यतिखेरको लागि के अरे लाटो देशको गाँडो तन्नेरी भन्छन् नि, त्यस्तै त्यो ठाउँमा अलिकति गाउन जान्ने भएपछि सबैको हाई हाई हुन्थ्यो, त्यस्तै स्कुलबाटै
0: 18-20 वर्ष पहिला चाहिँ एल्बममा निकाल्दाखेरि कुन गीत निकाल्नु भएको थियो तपाईँले?
1: एल्बममा निकाल्दाखेरि चाहिँ मैले पूर्वेली मारुनी गीत छ अनि धरान घण्टा घर भन्ने बोलको गीत अनि तिजका गीतहरू तिहारका गीतहरू सबै एल्बम 5-6 एल्बमकै सिडी हुन्थ्यो नि त अनि पछि पछि युट्युबको जमाना आयो अनि मैले पहिलोचोटिको गीत चाहिँ मारुनी भाकामा छ।
0: तपाईँले अहिलेको कुरा गर्नुभयो गीत सङ्गीतमा सुर ताल लय सिक्नुपर्ने, त्यो बेला र अहिलेमा कतिको भिन्नता पाउनुभयो? अझै सिक्नुपर्ने धेरै छ या त्यो बेला एकदमै सजिलो थियो क्यासेट निकाल्न कि अहिले सजिलो?
1: सजिलो त अहिले छ होइन, सिक्नुपर्ने मैले धेरै नै छ, सिक्दै नै छु। पहिला र अहिलेमा त धेरै धेरै नै फरक छ होइन, प्रविधिले सजिलो बनाइदिएको छ। पहिला पहिलाको गायक गायिकाका गीतहरू चाहिँ अमर छन्, कालजै छन्, अहिलेसम्म हामीले प्रत्येक गीतको शब्द सहित हामीलाई कण्ठ छ, तर अहिलेको गीत पोहोर साल चलेको गीत अहिले हामीले बिर्सिसकेका छौँ। खरे खोला जस्तै एकैचोटि उर्लेर आउने अनि सर्लक्कै सुक्ने अहिलेको माहौल चाहिँ त्यस्तो छ, र अहिले चाहिँ खर्च गरेर विभिन्न टेक्निकहरू होइन त्यो
0: बेला लाइभ बाजाहरू पनि गराउनु पर्थ्यो भनौँ न, अहिले त सङ्गीत राख्न सकिन्छ, गर्न सकिन्छ,
1: स्वरै नभए पनि टाइमिङै नभए पनि त्यो प्रविधिले चाहिँ मिलाइदिन्छ होइन। पहिला चाहिँ त्यस्तो हुँदैन थियो, अरे मैले सुनेको होइन, म त लाइभ त्यस्तोमा गरिनँ, त्यो गर्ने मौकै पाइनँ, अलिक पछि जन्मेछु। तर पहिला सुनेको मैले अग्रज गायक गायिका दाई दिदीहरूले भनेको सुनेको, हाम्रो जमानामा यस्तो थियो भन्नुहुन्थ्यो, त्यो सुन्दा पनि एकदम रमाइलो लाग्छ, कल्पना गर्छु त्यो सम्झिँदा चाहिँ। अनि अहिलेको चाहिँ नजान्नेले पनि एकैछिनमा भाइरल हुन चाह्यो भने हुन्छ, लगानी खर्च गर्यो भने।
0: तपाईँको अर्को सृजनाको कुरा गरौँ, यो पूर्वै राम्रो एनी हौ निकै चलेको गीत हो, एकल आवाज पनि रहेको छ, जेबी थुलुङले यो गीत लेख्नु भएको, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतका बारेमा केही छ?
1: यो गीत चाहिँ 2 वर्ष अगाडि मात्र रेकर्ड गरेको, पूर्वमै पूर्वकै पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा जेबी थुलुङ दाईको शब्द र सङ्गीत मैले एकल आवाज दिएकी छु। पूर्वै राम्रो झुल्के घामेले झलमल्ल हिमाल देउता धामेले, देउतै देउताको धाम छ पूर्वमा चाहिँ होइन, घाम झुल्किने ठाउँ हो। अनि यो गीत चाहिँ पूर्वतिर एकदम राम्रो बजेको छ, मन पराउनु भएको छ।
0: हुन्छ, एक लाइन सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँछौँ।
1: ए हुन्छ, म लाइभ सुनाउँछु है त। पूर्वै

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि अन्जु गौतमको सुर जेबी थुलुङको रचना र सङ्गीतमा। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम स्रष्टा र सिर्जनामा आज हामीसँग अतिथि गायिका अन्जु गौतम हुनुहुन्छ। पछिल्लो समयमा एआई प्रविधि आयो, कतिको चलाउनुहुन्छ?
1: म त चलाउँदिन कुनै कुनै राम्रै पनि लाग्छ सुन्दा, तर बिगारेर होइन, अब हामीले गाएको भन्दा पनि फरक तरिकाले गाएको देख्दा चाहिँ यो कहाँबाट आयो, यस्तो कहिलेसम्म होला। अब मिडियामा त अहिले यसैको चर्चा छ होइन, टिकटक हुँदै जताततै, अनि तर स्टेजमा त एआई गरेर गाइदिँदैन, कलाकारकै काम पर्छ। अलिकति घाटा लागे जस्तो पनि लाग्छ मलाई चाहिँ, हामी कलाकारहरूलाई चाहिँ। अब एआईले गाइदिन्छ होइन, अनि शब्द लेख पनि लेखिदिँदो रहेछ, लय पनि बनाइदिँदो रहेछ, गाई पनि दिँदो रहेछ, खर्चै नलाग्ने होइन, हामीले काम पाउने
0: बसी
1: हामीलाई काम पाउन चाहिँ गाह्रो जस्तो छ।
0: योबाट सिकाइ पनि हुन सक्छ, जस्तो कुनै एउटा गीत तयार गर्दाखेरि योलाई कुन लय दिँदाखेरि राम्रो हुन सक्छ भने त्योबाट सिकाइ पनि
1: हुन्छ सङ्गीतकारको लागि चाहिँ। अब हामी गायक गायिकाको लागि त खै के सिकाइ होला र, हाम्रो आफ्नै तरिकाले हामीले गाएको हुन्छौँ, उसको आफ्नै टोन हुन्छ, चिनिहालिन्छ।
0: तपाईँले 18-20 वर्ष सङ्गीत क्षेत्रमा काम गर्नुभयो, पछिल्लो समयमा प्रविधि चेन्ज हुँदै गर्दाखेरि जस्तो तपाईँले स्कुलमा गाउने, घर गाउँघरमा गाउने भन्नुभयो, अहिले सामाजिक सञ्जालमा गाएर सङ्गीत क्षेत्रमा प्रवेश गरिरहेका छन्, उहाँहरूलाई तपाईँको आँखाले कसरी हेर्नुहुन्छ?
1: ए, अहिले होइन, यो त आफ्नो पाएको सुविधा हो नि त, यो त युज गरेको राम्रो कुरा हो, सदुपयोग गरेको राम्रोसँगले चाहिँ। सामाजिक सञ्जालमा गीतहरू गाएर कति मिठो गाउने, गाउँ गाउँमा होइन लुकेको प्रतिभा देखाउने ठाउँ थिएन नि त, अनि अहिले चाहिँ रेकर्ड गरेर मोबाइलमा गाउनुभयो भने मिडियाले खोजेर उसलाई रेकर्ड गराउने गायिका बनाएको छ। टिकटकले डान्स गर्नेलाई, अभिनय गर्नेलाई पनि धेरै नै प्लेटफर्महरू दिएको छ, एकदम राम्रो लाग्छ त्यो कुरा चाहिँ।
0: योसँग विकृति पनि छ, किनभने गाउँबाट ल्याउने र यहाँ आएर भल्गर शब्दहरू गाउन लगाउने भ्युजको आधार पनि देखिरहेका छौँ, उहाँले अलिकति सचेत हुनुपर्ने चाहिँ।
1: त्यो चाहिँ छेडिक मात्र हो नि त, केही समयलाई टिक्दैन, टिकाउ र बिकाउ हुन्छ। अब बिकाउतिर लाग्नु भयो भने चाहिँ त्यो छेडीको उहाँहरूलाई केही समयको लागि सन्तुष्टि हो, तर टिक्नेतिर लाग्ने हो भने चाहिँ सभ्य सरल खालको हाम्रो संस्कृति के हो, गीत के हो बुझेर गरेको राम्रो जस्तो लाग्छ मेरो बुझाइमा चाहिँ।
0: अहिलेसम्म कतिवटा अडियोहरू साङ्गीतिक बजारमा छन्, भिडियोहरूको कति छन्, केही तथ्याङ्क राख्नु भएको छ?
1: तथ्याङ्क छ, अडियोमा के अरे गन्ती नै गर्दा त अरूका लोक भजन तिहार देउसी भैली लोक के अरे सबै मेरा सबै गन्दाखेरि त 350 भन्दा माथि नै गाइसकेकी छु, तर अहिले 20-25 चाहिँ अलिकति दर्शक श्रोताले सुन्नु भएको छ।
0: अन्जु गौतम भन्ने बित्तिकै अब चिन्ने,
1: मलाई परिचय गराउने दिने गीतहरू चाहिँ बल्ल आउँदैछन्,
0: अब साङ्गीतिक बजारमा आउँदैछन्। सृजनाहरू त तपाईँका बराबर नै हुन्, सन्तान जस्तै बराबर, को सानो को ठुलो, तर अन्जु गौतम भनेर ठ्याक्क चिनाउने एउटा छ त्यस्तो केही?
1: अन्जु गौतम भनेर चिनाउने चाहिँ, अन्जु गौतम चाहिँ पूर्वको मौलिक लोक गीत गाउने गायिका, ऊ फरक खालको गीत छ, उसका गीतहरूमा चाहिँ गाउँ नै पुगे जस्तो, गाउँकै माटो होइन, गाउँकै एउटा परम्परामा हामीले लोक जीवन हुन्छ नि, लोकगीत हामी गाउँबाट यो प्रकृतिले सृजना गरेका गीत भाकाहरू चाहिँ मैले गाउँछु भनेर चाहिँ धेरैजनाले मलाई भन्नुहुन्छ, एकदमै खुसी लाग्छ। मेरो ट्याग भनेको चाहिँ एउटा लोक, अन्जु गौतम चाहिँ लोकगायिका त कति हुन्छन्, तर उसको टोन चाहिँ एउटा गाउँको मौलिक आवाज छ भन्नुहुन्छ।
0: मैले कार्यक्रममा पनि पूर्वदेखि पश्चिमसम्मका गीतहरू बजाउने एउटा कार्यक्रम छ, त्यसमा चाहिँ पूर्वेली भाका राख्दाखेरि ठ्याक्कै तपाईँको लय नै छुटिन्छ, स्वर नै मिठो छ। पछिल्लो समयमा जस्तो गीत सङ्गीतमा केही विकृतिहरू पनि भित्रिएका
1: छन्,
0: विभिन्न सङ्घ सङ्गठनहरू छन्, गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, उहाँहरूको हेराई सङ्गीत क्षेत्रलाई कस्तो पाउनु भएको छ?
1: दोहोरीमा चाहिँ एकदम अलिकति छाडा शब्द सुन्ने नहुने होइन, लाइभ दोहोरीमा चाहिँ बढी गरेर, विशेष गरेर, अनि जस्तै बुवा आमा दाजुभाइ दिदी हामी बसेर यसो हेर्दा पनि सुन्नै नसक्ने छाडा शब्द, डबल मिनिङ लाग्ने होइन, अर्थ दुईटा अर्थ लाग्ने खालको अलिकति उश्रृङ्खल टाइपको शब्द शब्दहरू चाहिँ प्रयोग गरेको सुन्नमा आएको छ, देखेकी छु। अनि एकदम विचार लाग्छ क्या, किन शब्दै हरायो कि हाम्रो संस्कृति नै हरायो, किन यस्तो शब्दले चाहिँ मान्छेलाई गाउन प्रेरित गर्छ, किन यस्तो हुन्छ भनेर चाहिँ लाग्छ। तर अब केही बोलौँ त बोलिसक्नु पनि हुँदैन होइन, सबै बुझ्ने जान्नै पढेलेखेकै हुनुहुन्छ अहिले, बुझेरै त आउनु भएको होला यो क्षेत्रमा। अनि सङ्गीतकारहरूले, राम्रो सङ्गीतकारहरूले त त्यो ततिर सुन्नु पनि हुन्न, हेर्नु पनि हुन्न, जसले चाहिँ त्यो छिट्टै भाइरल हुन रुचाउनुहुन्छ उहाँले नै यो कुरालाई धेरै प्रायोरिटी दिनुहुन्छ होइन।
0: मैले भन्न खोजेको जस्तो गीतकार सङ्घ, सङ्गीतकारहरू सङ्घ, अनि गायक गायिकाहरूका पनि आफ्ना आफ्नै सङ्घ सङ्गठनहरू छन्, उहाँहरूले यी कुराहरूलाई चाहिँ जस्तो सेन्सरका कुराहरू आउन सक्छन्, नेपाली चलचित्रमा सेन्सर छ, सेन्सर भइसकेपछि मात्रै त्यो चलचित्र रिलिज हुन्छ, त्यस्तै गरी गीत सङ्गीतमा पनि यदि सेन्सरका कुराहरू आएर एकपटक सुनिसकेपछि कुनै निकाय गठन गरिसकेपछि

0: सजग तरिकाले चाहिँ अगाडि बढ्दै गरेका कलाकारहरू धेरै छन्।
1: जस्तो यो तपाईँलाई भाग्यमा कतिको विश्वास लाग्छ? गीतहरू राम्रा हुन्छन्, सिर्जना एकदमै चर्चित हुन्छन्, तर चर्चा पाइरहेको हुँदैन।
0: विश्वास लाग्छ मलाई, भाग्य कर्म होइन, कर्म आफ्नो ठाउँमा छ, तर भाग्य एउटा लकले साथ दिनु पनि पर्छ भन्ने हुन्छ नि। कति हामी चाहिँ अब यो गीत
1: वर्षौंदेखि
0: सङ्घर्ष गर्यौँ होइन, सङ्घर्ष गर्यौँ न, हामीले गाएका गीतहरू सन्देशमूलक छन्, एउटा राम्रो शब्दहरू छन्, ती गीतलाई हेरिँदैन, सुनिँदैन, तर जुन बजारमा आएका ती त्यस्तो गीतहरूलाई चाहिँ एकदम
1: हेर्ने
0: रुचाउने अनि मिडियाले पनि हाइलाइट गरिदिने, त्यसैलाई चाहिँ अगाडि ल्याइदिने गरेको हुनाले यो कुरामा चाहिँ पहिलादेखि नै मलाई एकदमै नराम्रो लागिरहेको थियो।
1: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो एनी हो निकै चर्चामा रहेको गीत पनि हो, श्रोताहरूले रुचाइएको गीत, दर्शकहरूले रुचाइएको गीत हो यो। यो गीतका बारेमा कुराकानी गरौँ, शम्भु राई निकै चर्चित आदरणीय दाई चाहिँ निकै चर्चा छन्, उहाँका गीतहरू चर्चित छन्, उहाँले नै यो गीत लेख्नु भएको र सङ्गीत पनि भर्नु भएको। यो गीतका बारेमा कुराकानी गरौँ, कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भएको?
0: यो गीत चाहिँ 6 वर्ष अगाडि, 76 साल 7 वर्ष भएछ त्यतिखेर रेकर्ड गरेको। शम्भु राई उहाँका गीत सुन्दै सुन्दै उहाँका गीतमा नाच्दै नाच्दै हुर्केको, उहाँसँगै गाउन पाउँदा उहाँसँगै सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ। उहाँको शब्द र सङ्गीतमा मसँग मैले गाउन पाएँ अनि उहाँले अब पूर्वको एउटा
1: छुट्टै
0: चिनारी पहिचान उहाँको छुट्टै छ, उहाँको शम्भु राई भनेको उहाँको ब्रान्ड नै अर्को छ। अनि दाई एउटा गीत गाउन भनेपछि मैले नै रहर गरेँ अनि उहाँले गीत बनाइदिनु भयो, दुईजनाले गाएको छौँ, राम्रो छ, मन पराइदिनु भएको छ, उहाँको छुट्टै उहाँको पन आइहाल्छ क्या यो गीतमा।
1: एक लाइन सुन्छौँ अनि
0: ए

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि अन्जु गौतम र शम्भु राईको सुर, शम्भु राईको रचना र सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ, साथसाथै फेसबुक र अनलाइनका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्था र सृजनामा आजका अतिथि अन्जु गौतम हुनुहुन्छ, गायिका। जस्तो 18-20 वर्ष भयो गीत सङ्गीत क्षेत्रतिर लागेको, अझै बल्ल 2-4 वर्ष भयो भने जस्तो लाइन हो कि आउँदैछ कि भन्ने जस्तो कुरा गर्नुभयो। गीत सङ्गीतमा लागिसकेपछि जस्तो थुप्रै लगानी गरे भन्नुभयो, गीत सङ्गीतमा कस्तो छ आर्थिक पाटो, कस्तो छ समग्र रूपमा
1: आर्थिक पाटो भन्नुपर्दा चाहिँ म पैसा कमाउँछु भनेर चाहिँ यो सङ्गीत क्षेत्रमा लागेको हुँदै होइन। होइन, पैसा कमाउनको लागि त कुनै व्यापार बिजनेस गरिन्छ, केहीमा लगानी गरिन्छ। तर मैले चाहिँ एउटा गीत गाएर अन्जु गौतमलाई चाहिँ एउटा इतिहासले भोलि मेरा छोराछोरी नाति नातिनाले चाहिँ हेरुन् इतिहासमा, हाम्रो आमाले गाउनुहुन्थ्यो, हजुरआमाले गाउनुहुन्थ्यो, एउटा आत्मसन्तुष्टिको लागि पनि हो। हुन त गीत चलोस्, दर्शक श्रोताले माया गरिदिनुहोस्, मन पराइदिनुहोस् भन्ने सबैलाई हुन्छ होइन, आफ्नो सृजना आफूले गरेका कामहरू चाहिँ। तर म चाहिँ पैसा कमाउँछु यसैबाट भन्दा पनि नामको लागि चाहिँ पहिले लोकप्रियता हुन्छु, अनि त्यसपछि बिस्तारै मन पराउनु भयो भने त पैसा भन्ने कुरा देश विदेश चाहिन्छ होला भन्ने लाग्थ्यो मलाई। त्यो एउटा ठुलो सपना पनि थियो। कति सपनाहरू पुरा हुँदैनन्, अपुरै पनि हुन्छन्। तर मेरा चाहिँ बिस्तारै सङ्घर्ष पछाडिको सफलता मिले जस्तै अनुभव महसुस भएको छ। अनि लगानी धेरै गरेँ मैले गीत नगाएर, त्यो पैसा चाहिँ जग्गामा घर बनाएर बसेको थियो भने आफ्नो घर हुन्थ्यो होला होइन, जग्गा हुन्थ्यो होला। तर मेरो चाहिँ खेतीपाती भने पनि, जागिर भने पनि, सबै थोक सम्पत्ति भनेको नै गीत सङ्गीत हो। मैले कमाएको 2-4 पैसा कहीँबाट कसैले दिएको त्यो पनि मैले एउटा गीत तयार हुन्छ, यति भए पनि एउटा गीत त गाउन सकिन्छ नि भनेर जम्मा गर्दै गर्दै गर्दै एउटा गीत निर्माण हुन्छ। त्यो गीत पनि चलदिँदैन, क्वालिटी पुगेन, के पुगेन, कहीँ बाजाले ठगिने, कहीँ सङ्गीतकारले ठग्ने, कहीँ लाइभ बाजा बजाए भनेर त्यहीको बाजाहरू नै नहालिकन बाहिर, मलाई थाहा थिएन कति कुराहरू, ज्ञान थिएन मलाई, याद केही जानेकी थिइनँ। धेरै फसेकी पनि छु भिडियो बनाउने क्रममा, अडियो बनाउने क्रममा, धेरै सिडीहरू छपाएर त्यत्तिकै मैले फाल्नु पनि परेको छ। धेरै भोगाएपछि बल्ल बल्ल चाहिँ म बुझ्दैछु कि सङ्गीतमा यो हुँदो रहेछ, यस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ परेर जानिन्छ। पढेर भन्दा भनिन्छ, म चाहिँ परेर धेरै नै जान्ने भएकी छु अहिले चाहिँ। हजुर, त्यही भएर मलाई चाहिँ आर्थिक कुरामा चाहिँ ठिकै छ। मैले यहाँबाट कमाएर मेरो जीविकोपार्जन भएको पनि छैन। मेरो आफ्नै सानो युट्युब च्यानल छ, त्यहाँ मेरा छुट्टै मलाई हेर्ने दर्शक श्रोता छुट्टै खालको हुनुहुन्छ, गाउँ गाउँमा हुनुहुन्छ। मेरा भाकाहरू, मेरो आवाज सुन्ने दर्शक श्रोताले माया गर्नुभएको छ। त्यहाँ युट्युबबाट भनेको कति पनि आउँदैन होइन, मेरो त्यति मलाई भाइरल हुनु पनि छैन। त्यो छिट्टै र बिस्तारै कर्म गर्ने हो।
0: पछिल्लो समयमा जस्तो आर्थिक कुराहरूमा, लाइभ बाजाका कुराहरूमा भन्नुभयो, सिडीका कुराहरूमा भन्नुभयो, यो ठगी भनौँ न,
1: ठगिएको छु
0: धेरै धेरै जनाहरू। आज तपाईँले पोख्नुभयो र कुरा राख्नुभयो भनौँ न, तर यस्तो धेरै ठाउँमा भइरहेको छ। नर्मल्ली एउटा अडियो तयार गर्न कति जति खर्च आउँछ?
1: पहिला त 25-30 हजारमै हुन्थ्यो 15 वर्ष अगाडि चाहिँ, अहिले चाहिँ नर्मल्ली 45,000-50,000, कसैले 60,000। अब सङ्गीतकार महँगो हुनुहुन्छ भने होइन, उहाँले लयको अनि शब्दको नि पैसा तिर्नुपर्ने हुन्छ नि त। जस्तै मैले आफै शब्द लेखेको छु, आफै लय बनाएको छु भने एरेन्ज र लाइभ बाजा स्टुडियो चार्ज होइन, त्यति नै हो। अनि नभए त प्याकेजमा यति लाग्छ भनेपछि लाग्छ त होला नि भनेर दिने गरेको थियो नि त, तर नबुझ्नेलाई त अनि ठगिएकै रहेछौँ भन्ने कुरा, धेरै नै ठगिएका रहेछौँ। अनि कहीँ प्रोग्राममा जानु पर्यो, राम्रै हुनुपर्छ, कलाकार भनेको एकदम राम्रो हुनुपर्छ, राम्रो लुगा लाउनुपर्छ फेरि जस्तो हुने, अनि त्यहाँ पनि हामीले खर्च गर्ने, मेकअपहरूमा खर्च गर्ने, त्यो चाहिँ एकदम वाइयात रहेछ क्या। हामी राम्री हुनुभन्दा नि हामीले राम्रो गाउनतिर चाहिँ लाग्नुपर्ने रहेछ होइन, मेरो आफ्नो अनुभव बताउँदैछु, सबैको नहुन सक्छ, तर मैले भएको कुरा, मेरो भोगाइ चाहिँ यो छ। अहिलेसम्म म त्यो बेला यदि यो बुझ्ने भएको थिएँ भने अहिले निकै नै चर्चामा मेरो आफ्नो नाम दाम सबै कुरा हुन्थ्यो होला।
0: मेला महोत्सवतिर कतिको जानु?
1: मेला महोत्सवतिर पूर्वतिर लाग्ने मेला महोत्सवमा बोलाउनुहुन्छ, उते धनकुटा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, शङ्खसभा हुन्छ नि गाउँ गाउँमा, मेरा भाका, गोठाले भाका, मौलिक लोक भाकाहरू सुन्नको लागि चाहिँ गाउँ गाउँमा सुन्नुहुन्छ। गाउँमा अझै पनि रेडियो कति सुन्नुहुन्छ नि त, पहिला जस्तै नै छ अझै पनि, अनि बोलाउनुहुन्छ, म जान्छु, जाने गरेको छु।
0: हामी कार्यक्रम संसार सृजनाको अन्त अन्ततिर छौँ। पछिल्लो समयमा के आउँदैछ तपाईँको साङ्गीतिक बजारमा?
1: पछिल्लो समयमा राम्रो मेरा लोक भाका गीतहरू आउँदैछन्। हाम्रो आदरणीय अग्रज गायक बालकृष्ण कार्की दाईसँग अस्ति भर्खरै रेकर्ड गरेकी छु, अनि भोलि पनि एउटा गीत छ, अर्को गीत पनि आउँदैछ, सङ्घ सभाको एकजना दाईसँग गएको छु। मेरा गीतहरू आउँदैछ, गर्दैछन् र तिजको लागि पनि गीतहरू तयार गर्दैछ।
0: अन्तमा एउटा तपाईँको भाका राख्नेछौ, महेश बुढा थोकीसँग युगल स्वर राखेको छ तपाईँको, उहाँले नै लेख्नु भएको महेश बुढा थोकीले, चाहिने क्यारे सुल्टिनी, यो पनि निकै चर्चामा रहेको गीत हो,
1: भर्खरै रिलिज भएको,
0: कस्तो प्रतिक्रियाहरू कमेन्टहरू पाइरहेको?
1: राम्रो छ। हाम्रो अग्रज गायक काफलगेडी कुटुकैको गायक हुनुहुन्छ, चर्चित गायक, उहाँ अमेरिका बस्नुहुन्थ्यो, नेपाल आएको बेला दाई तपाईँसँग एउटा गीत गाउन मन छ भनेपछि उहाँले चाहिँ मेरै लागि भनेर यो गीत चाहिँ दिनुभयो अनि हामीले गायौँ। राम्रै छ, टिकटकहरू पनि रहेछ, युट्युबमा भ्युज पनि जाँदैछ, एक खालको महेश दाईको आफ्नो पनको गीत छ, राम्रो छ।
0: कति जति भयो यो गीत?
1: दुई हप्ता भयो, भर्खरै हो,
0: भर्खरै मात्र।
1: हजुर हजुर।
0: हुन्छ, यो एक लाइन सुन्छौँ अनि त्यसपछि हामी कार्यक्रमको अन्ततिर।
1: हुन्छ। चाहिने क्यारे सोल्टिनी, घुम्दै फिर्दै आएमा पनि, घुम्दै फिर्दै सोल्टिनी, चाहिने क्यारे आएमा पनि, आस नगर सोल्टी

0: भयो खुच्चिङ पर्यो तिमलाई, आखिरीमा एक्लो भयो खुच्चिङ पर्यो तिमलाई, यस्तो टाइपको गीत छ।
1: हुन्छ, कार्यक्रमको अन्ततिर छौँ हामी। रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई कार्यक्रम संस्कार सिर्जना मार्फत के भन्न चाहन्छ?
0: हजुर, रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण दर्शक अनि श्रोताहरूलाई चाहिँ म अन्जु गौतमको तर्फबाट साङ्गीतिक नमस्कार। आज यहाँ आउने अवसर धेरै रह्यो मलाई रेडियो नेपालमा आएर मेरा कुराकानी गर्ने, बल्ल समय जुर्यो। कार्यक्रम संस्कार र सिर्जनामा यो अवसर दिनुहुने कार्यक्रम प्रस्तुत सञ्चालक रमेश भट्ट सर हजुरप्रति एकदम आभारी छु, र रेडियो सुनेर बस्नुहुने सबैजनालाई चाहिँ मेरा अरू पनि गीतहरू आउँदैछन् सुनिदिनुहोला, माया गरिदिनुहोला भन्दै रेडियो नेपाल परिवार सबैजनाप्रति आभारी धन्यवाद छु।
1: आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो, त्यसका लागि रेडियो नेपाल परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद।
0: हजुर धन्यवाद।
1: हस्त श्रोता, आजलाई आजका अतिथि अन्जु गौतम र महेश बुढाथोकीको स्वर, महेश बुढाथोकीको रचना र संगीतमा रहेको गीत यहाँका माझमा सुर्दै आजलाई कार्यक्रम संस्कार सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु हो अब।
2: लाल खुली खुली जाउ जाउ, गुरुजी अगाडि बढाउन, अगाडि अलि अगाडि बढाउन।
3: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
13: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
14: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
15: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
16: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
15: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
16: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
15: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
16: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
15: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
16: फोन नम्बर 5423159।
17: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
18: श्रम स्वीकृति लिएर मात्र विदेश जाउ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
17: वैदेशिक रोजगार बोर्डको सचिवालय।
16: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
4: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
16: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
19: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
20: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
21: के हुन्छ?
20: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ, हेर्नु न छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
20: डेङ्गी कसरी लाग्छ डाक्टर साहब डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
21: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भएको छ। छलफलमा भाग लिने सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने, निर्यात जन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो। यसअघि आजको बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भयो। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभयो। बैठकमा बोल्दै सांसद खड्ग बहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। यस्तै सांसदहरू गुरु प्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्क राज राई, खुसबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनु भयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनु भयो। प्रधानमन्त्री प्रति सुशासन र भ्रष्टाचार विरुद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउनु हुँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली र बजेटका सूचना चुहावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभयो। नेता शाहीले आफूहरूले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहावट भयो कि भएन र राज्यलाई नोक्सानी भयो कि भएन भन्ने विषयमा प्रश्न उठाइरहेको उल्लेख गर्नुहुँदै यदि यी विषयमा केही पनि भएको थिएन भने प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएको विद्युतीय सवारी साधन किन दुई हप्तासम्म नियन्त्रणमा राख्न आवश्यक ठान्यो भनी प्रश्न गर्नुभयो। प्रतिनिधि सभाको बैठक जारी छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिममा रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएको 9 जिल्लामा दादुरा महामारी प्रतिकारक खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो। दादुराको उच्च जोखिम रहेका 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। पहिरोले लमजुङ मनाङ जोड्ने बेसी सहर चामे सडक अवरुद्ध भएको छ। हिजो साँझदेखि परेको वर्षाले उक्त सडक खण्ड अन्तर्गत लमजुङको बेसी सहर नगरपालिका 6 खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। यसै गरी बिहिबार राति आएको अविरल वर्षासँगै इलामको माइखोलामा आएको बाढीले मेची राजमार्ग र इलाम झापा द्रुत मार्गमा ठूलो क्षति पुगेको छ। गत असोजको पहिरोले क्षति पुर्याएको सोक खण्डमा खोलाको सतहबाटै पर्खाल उठाएर सडक निर्माण भइरहेको थियो। निर्माणाधीन तथा तयारी बेली ब्रिजमा क्षति पुग्दा यातायात सेवा प्रभावित भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशिक विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक प्रयास प्रतिक्रियाबारे अनिश्चितता बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आजका लागि तय गर्नुभएको स्विजरल्यान्ड भ्रमण स्थगित गर्नुभएको छ। व्हाइट हाउसका प्रवक्ताले अमेरिका इरान वार्ताको प्रक्रिया जटिल र अप्रत्याशित रहने गरेको उल्लेख गर्दै प्राविधिक तहका वार्ता सकेसम्म छिट्टै सुरु गर्ने तयारी भइरहेको बताउनुभयो। यद्यपि मध्यपश्चिममा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतापछि दुवै पक्षबीच थप वार्ताको तयारी भइरहे पनि निर्धारित उच्च स्तरीय भेटवार्ता तत्काल नहुने सङ्केत देखिएको छ। अस्ट्रेलियाली सरकारले युक्रेनलाई थप 70 लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्लेसले आगामी 12 महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची का लागि आज अस्ट्रेलियाले 2,50,00,000 अमेरिकी डलर दिने प्रतिबद्धता व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनु होला। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, SMS, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको अन्न बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका बाली विकास अधिकृत रचना देव। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: धन्यवाद म्याडम।
5: हर्दिना छ, धानको बिउ कति उचाइसम्म हुन्छ, मलखाद व्यवस्थापन र यसको पाक्ने अवधि बारे बताइदिनुहोस् न भनी गेरुवा बर्दियाबाट रविन्द्र चौधरीले जिज्ञासा राख्नु भएको छ।
6: यो हर्दिना छ भन्ने जुन धानको जात छ, यो चाहिँ नेपाल सरकारले 2078 सालमा सिफारिस गरिएको हो र यो धान भनेको चाहिँ अब नेपाल कृषि अनुसन्धान परिषदबाट मार्फत भएर आएको जात हो र यो जातको पाक्ने दिन भनेको चाहिँ 135 दिन भनेर भनिएको छ, होइन? र यो भनेको चाहिँ 135 दिन भनेपछि लगभग 4.5 महिना जतिमा यसको पाक्ने अवधि हो। अब यसमा हेर्नु पर्दाखेरि उत्पादन पनि यसको राम्रै छ, 5,000 केजी 1 हेक्टरमा फल्ने हुन्छ यो धानको। र यो धान समुद्र सतहदेखि 700 मिटरसम्मको तराई, भित्री मधेस, बेसी क्षेत्रहरूको लागि चाहिँ सिफारिस गरिएको, त्यही पनि यो बर्खे सिजनको लागि। हाम्रो नेपालमा धानको लागि अब विशेष गरिकन त दुई भनौँ, होइन, चैते सिजनमा पनि लगाइन्छ र एउटा बर्खे। यो चाहिँ यो धान हर्दिना छ भन्ने धान चाहिँ बर्खे सिजनको लागि सिफारिस गरिएको छ र यो बर्खे सिजनमा को लागि मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, किनभने अब प्रडिक्सनहरू सबै ट्रायलहरू पनि बर्खे सिजनकै लागि भएको छ र यो सिफारिस पनि बर्खे सिजनको लागि भएको भएर किसानहरूले चाहिँ चैतेभन्दा पनि बर्खेमा लाउनु होला। यसको चाहिँ अब मलखाद भन्नुपर्दाखेरि चाहिँ सुरुमा हामीले किसानहरूले बुझ्नुपर्ने कुरा भनेको हामी अब जो खेती गरिरहनु भएको छ, अब यो मलखाद व्यवस्थापन भनेको प्राङ्गारिक मलको एकदम ठुलो भूमिका हुन्छ। हाम्रो माटोहरूमा प्राङ्गारिक मलको अलिकति कमी नै देखिएको भनेर पनि प्रतिवेदनहरूले पनि भनेको छ। र प्राङ्गारिक मल चाहिँ प्रयोग जग्गा तयारी हुने बेलामा अब यसको कठाको हिसाबले गर्ने हो भने चाहिँ 200 केजी प्रति कठाको हिसाबले चाहिँ प्राङ्गारिक मल जमिन तयार हुने बेलामा प्रयोग गर्नुहोस्। मल हाल्ने बित्तिकै लाउने होइन बाली। अब त्यसपछि अब युरिया, डिएपी, पोटासहरू चाहिँ प्रयोग गर्नै पर्छ। प्रयोग गर्यो भने राम्रो पनि हुन्छ होइन। अब डिएपी युरिया चाहिँ 6 किलोको हिसाबले सिफारिस गरेको छ प्रति कठाको, डिएपी चाहिँ 2 किलोको र पोटास चाहिँ 1.5 किलोको हिसाबले सिफारिस गरेको छ। अब युरिया लाउँदाखेरि चाहिँ मल प्रयोग गर्दाखेरि एकैपटक प्रयोग नगर्ने, डिएपी, पोटासहरू, जिङ्क सल्फेट र बोरेक्स पनि 300 ग्राम प्रति कठाको हिसाबले प्रयोग गर्नलाई सिफारिस गरेको छ। र डिएपी युरिया हाल्ने बेलामा चाहिँ एकैपटक युरिया मल चाहिँ प्रयोग नगर्नु होला। 1/3 चाहिँ जग्गा तयारी हुने बेलामा प्रयोग गर्नुहोला। त्यसपछि अर्को 1/3 भनेको चाहिँ लगभग एक महिनापछि हुन्छ। त्यो भनेको चाहिँ गाज आउने बेला, धानको गाज आउने बेलामा एक महिना जस्तो अन्तरालमा हुन्छ। त्यतिखेर अर्को पटकको युरिया मल हाल्नु होला। र अर्को तेस्रो अन्तिम पटक चाहिँ बाला पट्याउने बेलामा भनौँ न 2 महिना जतिमा अर्को मात्रा हाल्नु होला होइन। यो चाहिँ त्यो अनुसारले हाल्यो भने चाहिँ त्यो बोटले बिरुवाले प्रशस्त मात्रामा आफ्नो खाद्यतत्त्व प्राप्त गर्छ र खाद्यतत्त्व प्राप्त गरिसकेपछि उत्पादन पनि त्यही हिसाबले राम्रो हुन्छ।
5: दाङबाट इन्द्र बहादुर केसीले जिरा मन्सुली धान उन्नत हो कि हाइब्रिड हो र बिउ राख्न मिल्छ कि मिल्दैन भनी जिज्ञासा राख्नु भएको छ।
6: यो जिरा मन्सुली भन्ने आफैमा कुनै जात होइन, यो जात भन्ने सिफारिस छैन र यो कुनै जात होइन। यो यसलाई जिरा मन्सुली हामीले बजारतिर पनि हेऱ्यो भने जिरा मन्सुली नै भनेर सुनिरह हुन्छौँ। तर यो जिरा जस्तो मसिनो भएको भएर जिरा मन्सुली भनेको हो। अब जिराको आकारलाई दिएको भएर यसलाई जिरा मन्सुली भनिएको। अब यसलाई भन्नु पर्दाखेरि यो कुनै एउटा विशेष किसिमको जात भएको भए यसको कति यो उन्नत हो कि हाइब्रिड हो भन्न सकिन्थ्यो। अब जिरा मसिनो धान मन्सुली भनेर भन्नुभयो। अब यो उन्नत हो भने चाहिँ प्रत्येक वर्ष फेर्न परेन, यो बिउ राख्दा नै हुन्छ। हाइब्रिड मसिनो देखिने धान हो भने चाहिँ त्यो चाहिँ प्रत्येक वर्ष फेर्न पर्छ। अब सर्वप्रथम किसानहरूले कुनै बेला पनि बिउ खरिद गर्दाखेरि उपयोग गर्दाखेरि चाहिँ त्यो बिउ चाहिँ कुन जातको हो त्यो चाहिँ यकिन हुनुपर्छ। त्यो हाइब्रिड हो कि ओपी हो कि भनौँ खुलासेचित हो कि हाइब्रिड हो त्यो हिसाबले थाहा पाएपछि त्यसको व्यवस्थापन त्यही अनुसार गर्नुपर्ने हुन्छ। मल खादको मात्रा पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ। र जिरा मन्सुली नै भनेर भन्दा पनि त्यो जात चाहिँ के हो भनेर यकिन गरेर मात्रै खेती गर्नु होला, किनभने जिरा मन्सुली आफैमा कुनै एउटा जात चाहिँ होइन।
5: डोटीबाट कमल थापाले डोटी जिल्लाको 1200 देखि 2900 मिटरसम्मको उचाइमा हुने धानको जात कुन हो भनी जिज्ञासा राख्नु भएको छ।
6: डोटी जिल्लाको यो जुन उचाइ भन्नुभयो, यो डोटी जिल्लाको 1229 भनेर अब हाम्रो क्याटेगोरी गर्दाखेरि चाहिँ कुनै पनि पहाडको लागि, तराईको लागि र उच्च पहाडको लागि भनेर त्यसरी सिफारिस भएको हुन्छ। अब तराईतिरको सामान्य मान्दाखेरि चाहिँ समुद्र सतहदेखि 700 मिटरसम्मको उचाइ भएकोलाई तराई भित्री मधेश भनेर त्यसरी धानको सिफारिस हुँदै गरिएको छ। त्यसपछि मध्य पहाडलाई चाहिँ 700 देखि 1500 सम्म र उच्च पहाडलाई त्योभन्दा माथिको क्षेत्रफललाई उचाइ उच्च पहाडको क्याटेगोरीमा राखिएको छ। अब यो डोटी जिल्लाको उहाँले भन्नुभयो अलि उच्च पहाड जस्तो भेगतिर बुझिन आयो होइन। अब यो उच्च पहाडको लागि चाहिँ धानहरू चाहिँ के हो भन्दाखेरि धेरै धानहरू त उच्च पहाडको लागि छैन। धेरै जस्तो तराई मध्य पहाडकै लागि विशेष गरिकन समुद्र सतहदेखि 700 मिटरसम्म उचाइको धेरै जातहरू सिफारिस भएको, किनभने यहाँ परीक्षण पनि त्यही ठाउँमा हुन्छ र खेती पनि अधिक मात्रामा त्यही क्षेत्रमा हुने भएको भएर धानको सिफारिस पनि त्यसरी गरिएको छ। र उहाँले डोटीमा पनि अब कति त्यो हाइटमा कति हुन्छ भन्नु पर्दाखेरि चाहिँ अब यहाँ 4-5 वटा धानहरू त छन् होइन। जस्तै लेकाली धान 1, लेकाली धान 3 अनि त्यसपछि माछापुछ्रे 3, चोमरोङ भन्ने जातहरू छन् होइन। यिनीहरू चाहिँ उच्च पहाडको लागि सिफारिस गरेको र छ र त्यो डोटी क्षेत्रमा उहाँले यो जातहरू लाउँदाखेरि उपयुक्त नै हुन्छ।
5: 800 देखि 900 मिटर उचाइमा कुन जातको धान लगाउँदा उपयुक्त हुन्छ भनी दादिङबाट रकमायक पाठकले जिज्ञासा राख्नु भएको छ।
6: यहाँको चाहिँ तराई तथा भित्री मधेस पनि परेन र पहाडको पनि मध्य पहाडको पनि तल्लो भागतिर पर्ने देखिन्छ होइन। अब यो तल्लो भागतिर पर्दाखेरि यो परीक्षणबाट पनि तराईमा लाउने जातहरू चाहिँ पहाडमा अलि तल्लो भेटसम्म पनि सफलै देखिन्छ। अब अलि धेरै माथि उचाइसम्म चाहिँ अलि लाउन सिफारिस गरेको छैन, तर अलि तल्लो भेटसम्म लाउँदाखेरि चाहिँ यो हाम्रो पुरानै जातहरू भनौँ न जुन हाम्रो चलन चल्तीको जातहरू छ, सावित्री भयो, रामधानहरू भयो, हरदिनाथ 1, हाइब्रिडको धानमा कुरा गर्दाखेरि अहिलेको भनेको खुलासेची जातहरू हुन्। अब हाइब्रिड जातहरू कुरा गर्नु पर्दाखेरि नेपालमै विकास भएको हाइब्रिडहरू पनि छन्, जस्तो हरदिनाथ हाइब्रिड 1, हरदिनाथ हाइब्रिड 3 यिनीहरू चाहिँ 1000 मिटरसम्मको समुद्र सेतदेखि 1000 मिटरसम्मको उचाइमा खेती गर्न सकिने छ भनेर सिफारिस गरेछ। त्यही ठाउँमा यो लाउँदाखेरि उपयुक्त नै हुन्छ।
5: देवबहादुर विष्टले कमल बजार अछामबाट 5 रोपनी बारीमा मकै खेतीका लागि कति मल प्रयोग गर्नुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: यो मकैमा हामीले प्रयोग गर्ने जातहरू चाहिँ खुल्ला सेचित भनौँ न हामीले ओपी भन्छौँ, ओपन पोलिनेटेड भएर, र अर्को भनेको चाहिँ हाइब्रिड होइन वर्णशंकर जातहरू। यो दुई प्रकारका जातहरू छ मकैमा किसानहरूले खेती गरिरहनु भएको नेपालमा। अब उहाँको हिसाबले त्यो अब रोपनीको हिसाबले कति मलखाद चाहिन्छ भन्ने छ। यो मलखाद हेर्दाखेरि उहाँले पहिला सुरुमा चाहिँ कुन खालको बिउ लाउनुहुन्छ होइन, हाइब्रिड वर्णशंकर जातको हाइब्रिड जातको लाउनु भएको छ कि खुला सेचित जातको लाउनु भएको छ त्यसमा निर्भर गर्छ। अब खुला सेचितमा चाहिँ अलिकति युरियाको मात्रा चाहिँ अलिक कम प्रयोग गर्दा हुन्छ, तर त्यही अब हाइब्रिडमा चाहिँ अलिकति युरियाको र पोटासको मात्रा अलिकति बेसी चाहिन्छ। आछाम भन्नुभयो अब त्यहाँ धेरै जस्तो खुला सेचित नै लाउनुहुन्छ होला किनभने अलिक पहाडी क्षेत्रतिर छ। अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ खुला सेचितको एक रोपनीको हिसाबले गर्नु पर्दाखेरि चाहिँ त्यो युरिया चाहिँ 10.5 किलो अनि डिएपी तपाईँको 6.5 किलो, पोटास 3.5 किलो, जिङ्क सल्फेट चाहिँ 0.5 किलो 500 ग्राम र बोरेक्स चाहिँ 700 ग्राम जति एक रोपनीमा प्रयोग गर्नुपर्छ खुला सेचित हो भने चाहिँ। अब त्यही वर्णशंकर नै हो भने चाहिँ त्यसको मात्रा चाहिँ अलिक फरक छ। डिएपीको मात्रा त खुला सेचित जति नै होइन 6.5 किलो, तर अब युरिया चाहिँ 13.5 किलो युज गर्छन्, 3 किलो बढी प्रयोग गर्नुपर्ने हुन्छ अब हाइब्रिड हो भने चाहिँ। त्यो हिसाबले गर्दाखेरि डिएपी चाहिँ समान एउटै हुने भयो, युरिया र पोटास चाहिँ अलिकति बेसी मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ। यो किन गरिएको भन्दाखेरि अब हाइब्रिड भनेपछि अलिकति गुणहरूले भनौँ न अलिकति बेसी तान्ने खालको हुन्छ, उत्पादन पनि राम्रो हुन्छ, र त्यही हिसाबले मलखाद पनि बेसी नै सिफारिस गर्छ यो पहाडी भूभागको लागि, अझै तराई क्षेत्रको लागि चाहिँ सिफारिसको मात्रा फेरि फरक छ। उहाँको आछाम भन्नुभयो, आछामको लागि चाहिँ पहाडी भूभाग पर्ने भएको भएर यसको सिफारिस मात्रा अघि भनेको जस्तो छ। र यो मल प्रयोग गर्दाखेरि चाहिँ अघि धान बालीको जस्तै बाली तयारीदेखि बालीको अवधिसम्म 3 पटक प्रयोग गर्नु भनेर सिफारिस गरेको हुन्छ। युरिया मल चाहिँ अब 3 पटक चाहिँ प्रयोग गर्नु होला, सुरुमा जग्गा तयारी हुने बेलामा 1/3, त्यसपछि अर्को भनेको चाहिँ मकैमा घोडासम्म जब मकैको अवस्था हुन्छ त्यो भनेको लगभग 1 महिना जस्तो हुन्छ, त्यतिखेर चाहिँ अर्को प्रयोग गर्नु होला अर्को डोज चाहिँ, अरू त्यसपछि अन्तिम डोज भनेको चाहिँ त्यही अब मकैमा धान चमर आउने बेलामा त्यो भनेको लगभग 2 महिना जस्तोमा आउँछ होइन, त्यतिखेर चाहिँ अर्को युरियाको अर्को अन्तिम डोज प्रयोग गर्नुभयो भने अनि त्यसपछि बोट बिरुवाले पनि उचित मात्रामा खाद्यतत्व प्राप्त गर्छ र उत्पादनमा पनि वृद्धि हुन्छ।
5: मणिराज दाहालले सङ्खुवा सभाबाट सुक्खा 3 धानको जात कुन क्षेत्रमा लगाउन उपयुक्त हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: यो अलिक पहिले नै सिफारिस भएको जात हो, यो सुक्खा भनेको 2068 सालतिर सिफारिस भएको जात हो। सुक्खा सिरिजमा धेरै जातहरू सिफारिस हुँदाखेरि यो पनि जात एउटा सुक्खा 3 पनि परेको, अलिक लोकप्रिय पनि छ सुक्खा 3। ल आफ्नो क्षेत्रफलको हाइट अनुसार अब तपाईँको क्षेत्रफल 500 मिटरसम्मको छ भने यो सुक्खा धान प्रयोग गर्दा राम्रो हुन्छ। अब त्योभन्दा बेसी छ भने पनि अरू विकल्पको धानहरू पनि छ। अब यो सबै यो धानहरूको बारेमा या कुनै बालीको जान बारेमा जानकारी लिनको लागि चाहिँ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको पनि वेबसाइटमा त्यो सबै बालीहरूको सूचीहरू छ, कति पाक्ने दिन हो, कति उत्पादन क्षमता हो, र कुन क्षेत्रमा सिफारिस गरिएको छ, त्यो सबै कुरा चाहिँ त्यो वेबसाइटबाट पनि हेर्न सकिन्छ अतिरिक्त जानकारीको लागि चाहिँ।
5: मध्य पहाडको लागि घैया धान 1 र 2 कुन उपयुक्त हुन्छ भने ओखलढुङ्गाबाट रोज कार्कीले जिज्ञासा राख्नु भएको छ।
6: 1 चाहिँ मध्य पहाडको लागि सिफारिस गरेको छ, यो भनेको विशेष गरिकन अशिक्षित जहाँनिर पानीको सुविधा नभएको क्षेत्र अशिक्षित क्षेत्रहरू हुन्छ तराई मध्य पहाडको, त्यसको लागि सिफारिस गरिएको छ। र घैया 2 भन्दा घैया 1 लाउँदाखेरि चाहिँ त्यो क्षेत्रमा उपयुक्त हुन्छ।
5: सुक्खा सहने धानको जात के छन् भनी कपिलवस्तुबाट राम प्रसाद यादवले जिज्ञासा राख्नु भएको छ।
6: जल तथा मौसम विभागले पनि प्रक्षेपण गर्नुभएको छ कि यो वर्ष चाहिँ सरदरभन्दा कम मनसुन हुन्छ भनेर प्रक्षेपण गरेको अवस्थामा हामीले किसानहरूले अहिलेदेखि नै अब सुक्खा सहने जातहरू प्रयोग गर्नुभयो भने ब्याडु लाउनेदेखि बेलामै सुक्खा श्रृङ्खलाको जातहरू छन् सिफारिस गरेको। यो चाहिँ सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र 6 यो सुक्खा श्रृङ्खलाको जातहरू हुन्, यिनीहरू चाहिँ सुक्खामा अलि सहन सक्ने भनेर सिफारिस गरेको जातहरू हुन्। र अतिरिक्त अब बहुगुनी 1 र बहुगुनी 2 पनि छ त्यो जात, त्यो चाहिँ सुक्खा र डुबान दुइटै सहन सक्छ, त्यो अब त्यो पनि प्रयोग गर्नुभयो भने राम्रै हुन्छ। अब किसानहरूले चाहिँ अरू पनि वैकल्पिक तरिकाहरू पनि प्रयोग प्रयोग गर्नुपर्ने हुन्छ। अब धान त भयो, अब कस्तो खालको प्रविधि धानमा के प्रविधिहरू प्रयोग गर्ने हो सुक्खा सहनलाई, त्यस्तोमा पनि विचार पुर्याउनु पर्ने हुन्छ। अब कुनै बेलामा अब अहिले नयाँ नयाँ प्रविधि अब पनि छन्, अल्टरनेट एन्ड वेट मेथड भन्छ होइन, त्यस्तो प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि एसआरआई प्रविधिहरू पनि छन्, त्यसले गर्दाखेरि त्यस्तो प्रविधिहरू पनि प्रयोग, अब पानी पनि सङ्कलन गर्ने पनि हुन्छ, रेन वाटर हार्वेस्टिङ भन्छौँ, त्यस्तो प्रयोगले पनि धानहरू त्यो सुक्खाको बेलामा अलिकति केही राहत मिल्न सक्छ भन्ने हो। अब लाउँदाखेरि चाहिँ अब अहिलेदेखि नै तयारी अवस्थामा हुनुपर्ने देखिन्छ।
5: खुमल 18 धान कस्तो जातको धान हो भनी नुवाकोटबाट कृष्ण गुरुङले जिज्ञासा राख्नु भएको छ।
6: 2082 सालमा सिफारिस गरिएको धान हो र यो चाहिँ पहाडी क्षेत्रको लागि विशेष गरिकन 750-1500 मिटर उचाइसम्मको क्षेत्रफलमा हुनको लागि सिफारिस गरिएको छ। र यो धान चाहिँ यसको मुख्य विशेषता भनेपछि चाहिँ यसमा चाहिँ आइरनको मात्रा चाहिँ अलि राम्रै मात्रामा हुन्छ। र यो खुमल 18 भनेको चाहिँ हाम्रो यो रैथाने धान जुन छ कालो पातले र खुमल 4 क्रस गराएर बनाएको खुमल 18 हो र यसमा आइरनको मात्रा मात्रै बढी हुने भएकोले सुत्केरी महिलादेखि लिएर जोसँग आइरनको कमी भएको हुन्छ त्यस्तो व्यक्तिले खाँदा पनि यो चामल त्यस्तो व्यक्तिले खाँदा पनि केही मात्रामा पूर्ति गर्छ। र यसको उत्पादनको क्षमता हेर्ने हो भने चाहिँ यो चाहिँ औसतमा चाहिँ 5,180 केजी 1 हेक्टरमा फल्छ र यसको पाक्ने अवधि भनेको चाहिँ 145 दिन हो। अब अरू पनि यसको विशेषता भनेको चाहिँ अरू यो धान चाहिँ अलिकति अलिक कम मलखादमा पनि यसले राम्रै नतिजा दिन्छ र यो असिचित जहाँनिर आकाशे पानीको भरमा खेती हुन्छ त्यहाँ पनि राम्रै नतिजा दिएको छ। तर सिफारिस गरिएको भनेको चाहिँ शिक्षित क्षेत्रकै लागि नै हो, तर अब अशिक्षित क्षेत्रको लागि पनि खेती गर्दा राम्रै देखिएको छ नतिजा चाहिँ। कुमल 18 चाहिँ नयाँ जात पनि हो र यो चाहिँ अब विशेष औषधि जन्य गुण भएको भएर चाहिँ यो धानमा लाउँदाखेरि किसानहरूलाई राम्रै हुन्छ आगामी वर्षहरूमा।
5: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
6: धन्यवाद म्याडम।
7: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: ए, सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
5: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु। स्वरूप पराजुलीको स्वरमा सजिएको यो गीत गीत रचना शिव चामलागाईले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ।

हजुर, सधैँ खुसी रहने प्रयास गर्नुहोला मित्र. यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु. कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा. अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ. हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ. यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गर्नुभएको हो अनि इमेल त म पनि गर्छु तर इमेल आइडी के होला भनिरहनु भएको छ भने म तपाईँको लागि इमेल आइडी बताउँछु. इमेल आइडी रहेको छ fanbox2077@gmail.com. उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com. त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश सुन्नुपर्छ. सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ. है त, यो जानकारी गराएँ मैले. यो जानकारी पश्चात अब चाहिँ म अर्को जानकारी गराउँछु. त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि फुर्सदको समयमा हामीलाई सुन्न सक्नुहुन्छ. कृपया सुन्ने कोसिस

टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजा छन्। जहाँ भए पनि सधैँ खुसी, सफल अनि स्वस्थ रहनुहोला। मेरो माया, सम्मान र धेरै सम्झना सबै साथीहरूमा पुगोस्। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सधैँ विशेष हुन्छन्। धन्यवाद भन्ने लेख्नु भएको छ हामीलाई रुबिना राईले। बाट पक्कै पनि साथी सबैभन्दा माथि हुन्छ, होइन? त्यसैले तपाईँहरूको यो मित्रता कहिले पनि सधैँभरि मित्रतामै रहिरहोस्, एकदमै गाढा मित्रता होस्, प्रगाढ मित्रता होस्। हाम्रो तर्फबाट शुभकामना है रुबिनाजी। यो शुभकामनाका साथमा हामी एउटा गीत त पक्कै पनि सुनाउँछौँ, तर अर्को एउटा इमेल पढेपछि गीतको पालो है त। अबको क्रममा यो इमेल विनिता मास्केजीले गर्नुभएको हो। उहाँको नेपालको घर काठमाडौँ हो भने उहाँ अहिले हुनुहुन्छ युएसएमा। लेख्नुहुन्छ विनिताजी, दिदी म पढ्नको लागि युएसए आएको छु, तर के गर्ने, मन चाहिँ नेपालमा छु, मान्छे युएसएमा छु, असाध्यै पीडा हुन्छ मलाई। अनि यो कार्यक्रम सुने मैले, यो कार्यक्रम सुन्दा असाध्यै मजा आयो, आफ्नो घरमा भएको आवाज गरायो मलाई यो कार्यक्रमले। त्यसैले यो कार्यक्रममा मैले आज इमेल गरेको हुँ, धन्यवाद भन्नको लागि। मलाई एकदमै मन पर्यो, एकछिन भए पनि आफ्नो घरमै भएको आवाज गराउन सफल यो कार्यक्रमको निरन्तरताको शुभकामना दिन्छु म। रेडियो नेपाललाई धेरै धन्यवाद भन्छु भने लेख्नु भएको छ विनिता मास्केजीले युएसएबाट। धेरै धन्यवाद तपाईँलाई पनि विनिताजी, किनभने तपाईँले हामीलाई सुनेर साथ दिनुभयो, माया गर्नुभयो है, अनि इमेल पनि गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। त विनिताजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी अब बज्ने गीत सुनाउँछौँ। तर म भन्छु विनिताजी, राम्रोसँग पढ्नुहोला, पढ्न जानुभएको कुरा तपाईँले यहाँ लेख्नु भएको छ है, अनि पढेपछि आफ्नो देशमै आएर आफूले पढेको चाहिँ खर्चिनुहोला, यही आग्रह गर्छौँ हामी। आफूले पढेको चाहिँ आफ्नो स्वदेशमै आएर खर्चिनुहोला विनिताजी। हामीलाई आफ्नो फ्यामिली मेम्बर सम्झनुहोला, अनि सम्भव भएसम्म इमेल गर्दै रहनुहोला, सुनेर साथ दिनुहोला है त। अब पनि हामी गीत नै सुनाउँछौँ। अबको क्रममा यो गीत मल्लिका कार्कीको स्वरमा सजिएको गीत रचना एसपी कोइरालाले गर्नुभएको हो भने सङ्गीत महाराजा थापाको रहेको छ।

हजुर मित्र, सोचेको जस्तो जीवन हुने भए के हुन्थ्यो होला? हामी कल्पनासम्म चाहिँ अवश्य पनि गर्न सक्छौँ। सोचे जस्तो जीवन सहज अनि सरल पक्कै पनि छैन, होइन? तर जीवन सहज अनि सरल छैन भन्दैमा सधैँभरि मनमा दिगदारी पालेर बस्नुको सट्टा आफ्नो जीवनलाई ऊर्जाशील बनाई जिउने कला हामीमा हुनुपर्छ, होइन? आउनुहोस्, हामीले पाएको हाम्रो महत्त्वपूर्ण चोलालाई सकेसम्म राम्रो काम गरेर बिताउने कोसिस गरौँ। यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा फेरि पनि स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, कार्यक्रम फ्यान बक्स तपाईँलाई थाहा नै छ, यो तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो भनेर, होइन? तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ। इमेल गर्ने आइडी चाहिँ म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्दा तपाईँले तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब भने फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सवित्रा न्युपानेजीले गर्नुभएको हो, भुटानबाट लेख्नुहुन्छ सवित्राजी। नमस्ते, म तपाईँको रेडियो कार्यक्रम नियमित रूपमा सुनिरहेको हुन्छु। तपाईँको कार्यक्रम मलाई धेरै मनपर्छ, प्रत्येक श्रृङ्खला मजाले सुन्छु। तपाईँको प्रस्तुतिकरण र विचारशील विषयवस्तुहरूले मलाई निकै प्रेरित गर्ने गर्छ। भविष्यमा पनि यस्तै कार्यक्रम प्रस्तुत गर्दै जानुहोस्। म मेरो बाबाआमा र छोरालाई यो कार्यक्रम मार्फत धेरै धेरै सम्झन चाहन्छु भने लेख्नु भएको छ सवित्रा न्युपानेजीले भुटानबाट। भने सवित्राजीले चाहिँ आफ्नो नेपालको घर कहाँ हो त्यो यहाँ खुलाउनु भएको छैन है। सवित्राजी सुनिरहनु भएको छ भने अब अर्को पटक इमेल गर्दा आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेख्न नभुल्नुहोला है त। धेरै धन्यवाद, धेरै माया गर्नुहुँदो रहेछ, हामीलाई खुसी लाग्यो। यस्तै माया रहिरहोस् मित्र, यसै गरी साथ दिन नभुल्नुहोला, यही आग्रह गर्छु म है सवित्राजी। सवित्राजी, तपाईँको लागि अनि तपाईँको बाबा आमा छोराको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी गीत पक्कै पनि सुनाउँछौँ। तर अर्को एउटा इमेल पढेपछि मात्रै। यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम रामाजीजीले गर्नुभएको हो। लेख्नुहुन्छ पालुङ शिखरकोटबाट, नमस्कार अनिताजी, गर्मी बढ्दो छ, सजग र सचेत रहनुहोला भने लेख्नु भएको छ। पक्कै पनि गर्मी दिनानुदिन बढिरहेको छ, होइन? अब यो बेलै गर्मी बढ्ने हो, त्यसैले गर्मीमा चाहिँ विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छ, होइन? हामीले सफा पानी पिउने गर्नुपर्छ, अब खानपानमा ध्यान दिने गर्नुपर्छ। मित्रहरू ध्यान दिनुहोला, म पनि यही आग्रह गर्छु। अनि अझ अगाडि लेख्नु भएको छ राजारामजीले, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझीको लागि सुनाउँछु, त्यसै गरी छोरा रामराजा रायमाझीको लागि, अनि नरेन्द्र रिमाल, अरुणनदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओमणि सापकोटा, सुकुराम लामा, सूर्य लामा लगायत मलाई राजाराम भनेर चिन्ने सबैको लागि पालुङ शिखरकोटबाट भने लेख्नु भएको छ राजाराम रायमाझीजीले। अवश्य पनि राजारामजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबैको लागि हामी गीत सुनाउँछौँ है त। त मित्र, अब भने गीत नै हामी सुन्छौँ जगदीश समाल र रजिना रिमालको स्वरमा सजिएको, गीत रचना हेमकुमार राईले गर्नुभएको हो भने सङ्गीत महेश खड्काको रहेको छ।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत त्यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। कार्यक्रम फ्यान बक्स तपाईँलाई थाहा नै छ, तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो यो भनेर होइन। अब भने म समय बाँकी धेरै छैन, त्यसैले फटाफट तपाईँबाट प्राप्त भएको इमेल पढ्नतर्फ नै लाग्न चाहन्छु। यसै क्रममा बझाङ जिल्लाबाट हामीलाई अनिल गुरधामीजीले इमेल गर्नुभएको छ। लेख्नुहुन्छ, लोकप्रिय कार्यक्रम फ्यान बक्स सुनिरहेको छु, कार्यक्रम राम्रो छ, यसरी नै सधैँ चलिरहोस्, कार्य सफलताको शुभकामना दिन चाहन्छु। अनि आज मलाई अनिल गुरधामी भनेर चिन्ने सबैलाई मिठो माया सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ अनिल गुरधामीजीले बझाङ जिल्ला बाट। धेरै धन्यवाद अनिलजी, अवश्य पनि हामी गीत सुनाउँछौँ। अब भने आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई धनगढी 8 सम्राट छेत्रीजीले गर्नुभएको हो। लेख्नुहुन्छ, म यो कार्यक्रम सधैँ सुन्ने गर्छु, साह्रै मनपर्छ, आज इमेल गर्न मन लाग्यो त्यसैले इमेल गरिरहेको छु। अब यो कार्यक्रम मार्फत बज्ने गीत मेरा सबै साथीहरू बालेन ओझा, हरि कार्की लगायत सबै साथीहरूलाई धेरै माया भन्दै सम्झिन चाहन्छु अनि सुनाउँछु। गोदावरी 8 सम्राट छेत्री भने लेख्नु भएको छ सम्राटजीले, धेरै धन्यवाद सम्राटजी। तपाईँको लागि अनि तपाईँलाई चिन्ने तपाईँका आफ्ना आफन्त लगायत साथीभाइहरूको लागि हामी पक्कै पनि अब बज्ने गीत सुनाउँछौँ। त मित्र गीत त हामी सुनाउँछौँ, तर गीतभन्दा अगाडि आज जो जो मित्रले हामीलाई इमेल गर्नुभएको छ त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्छौँ। अनि जो मित्रले इमेल गर्नुभएको छैन आज तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धन्यवाद म भन्छु। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा स्वरूपराज आचार्यको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना देवेन गिरीले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
4: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
3: जनहितका लागि रेडियो नेपाल।

हामी सार्वजनिक प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामै दनुवार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू। सुनौ यति बेला साधना सरगम र साथीहरूको स्वरमा दयाराम दाहालको रचना रहेको छ भने सचिन सिंहको सङ्गीत चलचित्र सुपरस्टारबाट।

भर्खरै सुनायौं चलचित्र रक्षाको गीत सुकमित गुरुङको स्वरमा, धनेन्द्र विमलको रचना, बुलु मुकारुङको संगीतमा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा सुनाइरहेका छौँ विभिन्न चलचित्रका गीतहरू। अब सुनाउँछौँ चलचित्र प्रेम पिण्डको गीत आशा भोसलेको स्वरमा रहेको छ, यादव खरेलको रचना, समभुजित बासकोटाको संगीतमा।

भर्खरै सुन्नुभयो उदित नारायण झा र साधना सरगमको स्वरमा रहेको गीत किरण खरेलको रचना रञ्जित गजमेरको संगीतमा रहेको थियो चलचित्र उपकारबाट लिएका थियौँ। अब सुनाउँछौँ अर्को यो गीत चलचित्र पृथ्वीको रहेको छ कुमार सानु र कविता कृष्णमूर्तिको स्वरमा रहेको छ राजेन्द्र पौडेलको रचना शक्ति बल्लभको संगीतमा।

भर्खरै सुन्नुभयो चलचित्र सान नानीको गीत रामकृष्ण ढकाल र तारा थापाको स्वरमा शैलेश आचार्यको रचना प्रेम राजा महतको स्वर के अरे सङ्गीतमा रहेको थियो। चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत तपाईँका माझमा राख्दैछौँ। दीपक लिम्बूको सुरमा रहेको छ, कृष्णहरि बरालको रचना रहेको गीतमा महेश खड्काको सङ्गीत रहेको छ, चलचित्र हिक्मतबाट लिएका छौँ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार नेपालीमा सुन्नुहुन्छ भने नेपालीमा 3 बजेको समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
6: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा बाह्रको नतिजा सार्वजनिक। 64% परीक्षार्थी उत्तीर्ण। भोजपुरको पौवादुङ गाउँपालिकाका सबैवटा सुन्ने होम डेलिभरी कायम गर्न सफल। र अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता पुनः अनिश्चित। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न अध्यादेशहरू स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यसअघि बैठकमा ती अध्यादेश अस्वीकृत गरियोस् भनी विभिन्न सांसदहरूले राख्नुभएका प्रस्तावहरू बहुमतका आधारमा अस्वीकृत भएका थिए। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव छलफलपछि सर्वसम्मत रूपमा पारित भएको छ। छलफलको क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले स्वतस्फूर्त रूपमा सबै करको दायरामा आउन सक्ने वातावरण बनाउन बजेटमा करका दरहरू घटाइएको र दायरा बढाउँदै लैजाने नीति लिएको बताउनुभयो। जनमत प्राप्त सरकारले विवेकपूर्ण रूपमा करको उपयोग गर्न सक्ने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले आवश्यकताका आधारमा सकेसम्म धेरै क्षेत्रबाट कर उठाउने र कानुनी तथा प्रशासनिक जटिलता नआउने गरी कर उपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो। छलफलमा भाग लिने सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभयो। यसअघि आजको बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभयो। बैठकमा बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्स्याउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनुभयो। नेता साईले आफूहरूले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहावट भयो कि भएन र राज्यलाई नोक्सानी भयो कि भएन भन्ने विषयमा प्रश्न उठाइरहेको उल्लेख गर्नुहुँदै यदि यी विषयमा केही पनि भएको थिएन भने प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका विद्युतीय सवारी साधन किन दुई हप्तासम्म नियन्त्रणमा राख्न आवश्यक ठान्यो भनी प्रश्न गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजी बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिलाई कडा कानूनी कार्यवाही गरी पीडितलाई न्याय सुनिश्चित गरिनुपर्ने बताउनुभयो। सांसदहरूले छाउपडी लगायतका कुप्रथाको अन्त्यको लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुहुँदै गरिबी निवारण, प्राविधिक विकास, पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास र सड़क निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनको सन्दर्भमा छलफल कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले अहिलेको सरकारले कागजी प्रक्रिया भन्दा पनि पनि तोकिएको काम शत प्रतिशत समयमै सम्पन्न गर्न चाहेको भन्दै अहिलेको जनशक्तिले काम सम्पन्न गर्न नसक्ने हो भने युवा शक्तिलाई इन्टर्नसिपमा लगाउन पनि सरकार तयार रहेको बताउनुभयो। यस अवसरमा अर्थमन्त्री वाग्लेले जेठ 15 गते सरकारले प्रस्तुत गरेको बजेट साउन 1 गतेबाटै कार्यान्वयन सुरु गर्न विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनको लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। यस वर्ष वर्षा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमा नै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। संवाददाता सितु मानन्दर खड्काको रिपोर्ट।
1: यस वर्ष बर्खा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकाय

0: शिक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
1: पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिका काम गरिराख्नु भएको छ। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसुनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबुत गरिएको जानकारी दिनुभयो।
2: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार बालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोक त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
0: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
3: रिपोर्ट पछि बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत अर्थात् ग्रेडेड भएका छन्, जसमध्ये नियमित तर्फ 79.75% र आंशिक तर्फ 42.38% परीक्षार्थी ग्रेडेड भएका हुन्। कुल 418,170 विद्यार्थी सहभागी भएको मध्ये 268,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी काम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पोहदुमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसिद्ध हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसिद्धि गराउन आउने क्रम बढेको छ। गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनु भयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिएको छ।
5: गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणको कुराहरू पनि गाउँले प्रवाह गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई दुईवटा पोथी हामीले वितरण गर्छौँ, त्यो सँगसँगै भाले एउटा भाले पनि हामीले वितरण गरेको छ। त्यो भाले चाहिँ जब बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुप खाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छौँ दुईवटा पोथी, त्यो चाहिँ आफू गर्भवती भयो भने आमाले खाने अन्डा, त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि 2 वर्षमा चाहिँ बच्चालाई खुवाउने।
4: स्थानीय स्तरमै सहज रूपमा प्रसिद्धि सेवा उपलब्ध भएपछि नागरिकले ठुलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसिद्धि गराउन स्टेचरमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
6: हामी पनि त बोकेर मनडाँडासम्म निकाल्ने अब स्टेचर नभएर पनि अब यसो होइन झोगी सोगी बनाएर अब केही आउनेवाला छ भन्यो भने हामी पनि स्वास्थ्य सहयोग पुर्याउनु चाहिँ आउँछौँ।
4: बर्थिङ सेन्टर विस्तारसँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
3: रिपोर्ट पछि बाँकी समाचार। एसियाली विकास बैंक एडिबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारको लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्धन गर्ने लक्ष्यको साथ 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत परियोजनाको विद्युत खरिद सम्झौता पीपीए खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास र प्रवर्धन गर्ने एवं लगानीका विस्तारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई

0: मन्त्रालयले उक्त निर्णय गरेको जनाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले साना तथा मध्यम स्तरका आयोजनाको विशेष प्रवर्धनको लागि यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकार खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता पुनः अनिश्चित बनेको छ भने मध्य पूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विजरल्याण्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको छ। स्विस विदेश मन्त्रालयले पठाएको सूचनामा अमेरिका, इरान, कतार र पाकिस्तान बीच हुने भनिएको वार्ता हाललाई रोकिएको स्पष्ट पारिएको मन्त्रालयका अनुसार आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक, 64% परीक्षार्थी उत्तीर्ण। भोजपुरको पौवादुङ गाउँपालिकाका सबै वडा सुन्ने होम डेलिभरी कायम गर्न सफल। र अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता पुनः अनिश्चित। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाट सुन। प्रतिनिधि सभाको आर्थिक विधेयक 2083 उप्र विचार करलाट बाजलो प्रस्ताव सेवेक सजिलोसँग नै स्वीकृत कलर छट। अर्थमन्त्री डाक्टर सौनी वागले बजेटमा समेट्ला कर अंश शुल्कबाट उक्ल रकम, राज्य बजल कोषबाट चाइल्ड क्षेत्रमा खर्च अक्ल बाजलो छट। ओख्रिक वार्षिक 10 लाख रुपियाँ आमदानीसम्म आएका छुट दिला तसो सदुक आर्थिक सुधार लागि ध्यानमा धरेको करारक दर निकोल कर्ल जानकारी दिलर छट। बजेटमा सामाजिक न्याय सहितक उद्धार अर्थतन्त्रक अवधारणामा आधारित रहला उल्लेख गरेला सक्न नसक्नलाई सहयोग कर्ल नीति अप्नाल बाजल छट। अर्थमन्त्री कर्णटाक क्षेत्रक अग्निक प्रविधि अनुसार अर्थतन्त्रक औपचारिक अंश सुशासनलाई प्राथमिकता दिल स्पष्ट पालर छट। साथै गरिब अंश अल्पसङ्ख्यक लक्षित सामाजिक सुरक्षा तसो कल्याणकारी कार्यक्रम लगक बजेटमा काट्ला नै कर्ल पनि बाजल छट। बैठकमा भिन्न भिन्न सांसद लगक प्रस्ताव र आफ्नै धारणा तर्ल छट। परराष्ट्र मन्त्री शिशिर खनालक नेपाली चिया पठालहरूमा डिठाला अवरोध हटाएर कुटनीतिक पहल भइरहला बाजल छट। मन्त्री खनालक भेट्ल आज सिंहदरबार ठाउँ परराष्ट्र मन्त्रालय पुग्ल। नेपाल उद्योग वाणिज्य सङ्घ महासङ्घक अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्व टोलक नेपालमा उत्पादन हक्ल चिया भारत पठाला डिठाल अवरोध लागि कुटनीतिक माध्यमबाट सल्टाइल लागि पहल कार्यालय दिएर ऊ एक अनुरोध कलर छट। टोलीलक चिया बोर्डक नयाँ व्यवस्थाको कारण नेपाली चिया उद्योग भोग्या पर्ला समस्याबारे परराष्ट्र मन्त्री खनालक ध्यान आकर्षण करालर छट। उही अवसरमा परराष्ट्र मन्त्री खनालक नेपाली चिया पाठालहरूमा डिटाल अवरोध उप्र सरकार बेसको रहला तसु एकरक विषयमा भारत पक्षसँगै कूटनीतिक संवाद भइरहला जानकारी दिलर छट। राष्ट्रिय योजना आयोगक आर्थिक वर्ष 2083 बजेट कार्यान्वयन सन्दर्भमा कुराकानी आयोजना कर्ल छट। कुराकानी कल क्रममा कार्यक्रम अर्थमन्त्री डाक्टर सोनी वालको सुशासन आर्थिक विकास तसु उत्पादनशीलतामा प्रोत्साहन कार्यालय गरेको सरकारको ल्याएला बजेट ऐतिहासिक हकल बाजल छट। अर्थमन्त्री वागले अग्नि सरकार कागजक प्रक्रियाभन्दा पनि तोक्ल काम 100% समय सम्पन्न कार्यालय चाहल बाजीको अग्नि जनशक्ति काम सम्पन्न कार्यालय चाहल बाजीको अग्नि जनशक्ति काम सम्पन्न कार्यालय नसक्ल बाजीको बढ्ने शक्ति लागे इन्टर्नसिपमा लगाला पनि सरकार तयार रहल बाजल छट। यी अवसरमा अर्थमन्त्री वागले 15 गते सरकार प्रस्तुत गर्ल बजेट साउन 1 गतेबाट कार्यान्वयन सुरु गर्नलाई भिन्न भिन्नै मन्त्रालय सचिव लखक निर्देशन पनि दिलर छट। कुरोकानीमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट बजेट कार्यान्वयनका लागि भिन्न भिन्न मन्त्रालय समन्वय बढाइ पर्नेमा जोड दिलर छट। स्वास्थ्य अंश खाद्य स्वच्छता मन्त्रालय दादुराको उप्र जोखिम रहला जिल्लामा दादुरा विरुद्ध खोप अभियान चलाला कर्ल छट। स्वास्थ्य सेवा विभागको छाबेछाबेक अंश खोप शाखा मुख्य डाक्टर अभियान गौतमक दादुरा डिठाला चलाला गरिरहला हो। जाजरकोट सुर्खेत कालीकोट महोत्तरी बागलुङ तसु सिरा दादुरा महामारी प्रतिकारक खोप अभियान चलाला गरिरहला उही एक बाजल छट। उही अभियान यी हप्तासम्म चलालाकला दादुराको उप्र जोखिम रहला 6 महिनादेखि 15 वर्षसम्म उमेर समक्ष छ्याबेछ्याबे खोप अभियान चलाला कर्ल शाखा मुख्य डाक्टर गौतम बाजल छट। उद्योग क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालय औद्योगिक क्षेत्रभित्रको चाला तिरेलाई बाँकी उद्योग कर्नाटक लाइन काट्ला कामका लागि आज पनि सन्दुक जस्ने दिलर छट। बिहिबार 50 वटा उद्योग कर्नाटक लाइन काट्ला कार्यालय आज बिहानी 6 बजेदेखि बाँकी पैसा तिरेलाई बाँकी रहेर कार्यालय कर्नाटक काट्ला काम लागि सूचना दिल हो। कार्यालय सूचना अधिकारी हिमालय भण्डारी कर्नाटक लाइन काट्ला काम साथै बाँकी पैसा तिरेलाई अवस्थामा लाइन फेरि जोडेलाई काम समेत भइरहला जानकारी दिटी 12 वटा उद्योग फेरि जोडेलाई बाजल छट। हेटौँडा उद्योग क्षेत्रभित्र रहला चुट्ने वर्गे करिब 131 वटा उद्योग बाँकी पैसा तिरेलाई रहला जनाटी उ एक नै बुझाल सेबी उद्योग कर्नाटक लाइन काट्ला उल्लेख गर्ल छट। राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 नतिजा सेवेक आगु डिटाला कर्ल छट। शुक्रबार बिहानी बस्ल बोर्ड बैठकक नतिजा प्रकाशन कर्ल हो। बोर्डक अनुसार सन्दुक तर्फी 3,32,241 विद्यार्थी सहभागी हक्लामा 2,31,770 लागि सेवी विषयमा ग्रेड पाइला कर्ल छट। जहिले वैशाख 14 गतेदेखि 27 गतेसम्म चलनमा अक्ल परीक्षा सम्पन्न अक्ल 35 दिनमै नतिजा सेवेक आगु डिटाला कर्ल बोर्डक जनाल छट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक पहिलो राष्ट्रिय महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म भरतपुरमा अक्टेर छट। महाधिवेशनको लागि 18 वटा भिन्न भिन्न उपसमितिको तयारी गर्न रहेछट। महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका 10 ठाउँ जिल्ला पुलिस कार्यालय चितवन आगो गेस्ट हाउस चौरमा तसु बन्द 17 उद्योग वाणिज्य सङ्घ चितवनमा अक्ने गरेको तयारी भइरहला रासोपाक केन्द्रीय सदस्य राजन गौतम जानकारी दिलर छट। महाधिवेशनको उद्घाटन सत्रमा 40,000 जनाको सहभागिता रहला रासोपाक चितवन अध्यक्ष माधव खनाल जानकारी दिलर छट। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री अशोक वर्क नेता बालेन्द्र शाह रासोपाक सभापति रवि लामिछाने लगायत नेताको सम्बोधन कार्यालय कार्यक्रम रहला छट।
मुख्य दलक नेता लागि पनि महाधिवेशन उद्घाटन सत्रको लागि अतिथिको रूपमा निम्ता कलर छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्प कमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राव तसु पहिला प्रधानमन्त्री बाबुराम भट्टराई लागि बर्खे उपस्थितिको रूपमा शुभकामना मन्तव्यको लागि निमन्त्रणा पाठाला बाजलर छ। एसियाली विकास बैङ्क एडिबिक नेपाल नगरपालिका मा प्याला पानी तसु सरसफाई सुधारको लागि 11,50,00,000 अमेरिकी डलर बर्बेर सहुलियत ऋण स्वीकृत गर्न छ। एडिबिक एकीकृत प्याला पानी आन्लर अञ्चल ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 धेरै नागरिक लाभ हक्ल जनाल छ। एडिबिक अनुसार उही परियोजना प्याला पानी पहुँच विस्तार तसु ढल अञ्चल फोहोर व्यवस्थापनमा भूमिका खेल्दर छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपल्चोकबाट चल्ला आर्थिक वर्ष जेठ प्रशान्तसम्म 8,060 नयाँ नागरिकता जारी गर्न छ। उही अवधिमा 27,000 धेरै जिल्लाका नागरिक राष्ट्रिय परिचय पत्रको लागि आवेदन गर्न जनाएर छ। कार्यालयबाट सार्वजनिक आर्थिक वर्ष 11 महिना काम उपकरण नवीकरण अनुसार अग्निसम्म 20 जनाको मायक नामबाट नागरिकता लिएर छ भने नयाँ नागरिकता लिनभन्दा प्रतिलिपि बनाएर सङ्ख्या यी वर्ष पनि धेरै रहन पाइलर छ। करिब 1,600 वर्ष पुरानी अञ्चो नेपालक सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वको रूपमा चिन्ला रक्तर मचिनाथ नाथक रथयात्रा शनिबार राष्ट्रक मुख्य उपस्थितिमा भोटो डिठाला पाछु औपचारिक रूपमा सम्पन्न रचट। ललितपुर महानगरपालिका 4 वडा अध्यक्ष सन्तोष खड्गा जवालाखेल ठाउँ ललित मण्डपमा भोटो डिठालक तयारी गर्न बाजला तयारी अन्तिम चरणमा पुग्ला जानकारी दिएर रचट। ओखलीका अनुसार सबै वर्ष झैँ यी वर्ष पनि भोटो सरसान अञ्चो वर्खे अतिथिको लागि डिठाला गर्छ। नेपाल करण्डाक प्राधिकरण कञ्चनपुर पुनर्वास नगरपालिका क्षेत्रमा 33.11 केभी 6.8 MVA क्षमताको पुनर्वास सब स्टेसन ब्यानरलाई सक्ल करिको चालालयमा ल्याएर छ। सब स्टेसन चालालयमा आएर पाछु करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभ लिन सक्छ। प्राधिकरण काम कार्यकारी निर्देशक सन्दु कुमार श्रेष्ठको अनुसार ऊ एक सब स्टेसन ब्यानरलाई लागि यी आगो ठेक्का सम्झौता अक्लब गर्न पनि सम्बन्धित ब्यानरले व्यवसाय सिभिल कार्यभाग चाहिला इलेक्ट्रो मेकानिक काम सम्पन्न नै गर्न पाछु ठेक्का सम्झौता रद्द गर्न रहेछ। मध्य प्रदेश सरकारक चल्ला आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म जम्मा बजेटक केवल 21.24% मात्र खर्च गर्न रहेछ। प्रदेश सरकारक 46.98 करोड रुपियाँभन्दा धेरै बजेट ल्याएर पनि अख्निसम्म करिब 9.98 करोड रुपियाँ मात्र खर्च अक्लो रहेछ। अर्थ मन्त्रालयका अनुसार चल्ला तर्फी 36.22% तसु पुँजीगत तर्फी 13.76% मात्र खर्च अक्लर छ। जुनकेमा विकास बनाएर सम्बन्धी खर्च निकै कमजोर रहला डिठालर छ। सबैभन्दा धेरै खर्च मध्य प्रदेशक लोकसेवा आयोग 69.65% गरेर छ भने सबैभन्दा मनै खर्च खेलकुद अञ्चो समाज कल्याण मन्त्रालय 5.57% मात्र गरेर छ। अर्थमन्त्री युवराज भट्टराई जेएनजी आन्दोलनबाट संरचनामा आक्लन नाश छु पटक पटक सरकार फेलका कारण बजेट कार्यान्वयन प्रभावित आक्ल बाजेको आर्थिक वर्ष अन्तिमसम्म खर्च 30% धेरै पुग्ला विश्वास व्यक्त गरेर छ। जनकपुर धाम लागि व्यवस्थित सहर बनाएर काम सुरु अक्लर छ। जनकपुर धाम मध्य प्रदेशको राजधानी हो। एसियाली विकास बैङ्क एडिबिक आर्थिक सहयोगमा फोहोर व्यवस्थापन सुधार प्याला पानी आन्लार वर्षमा पर्ल पानी चाल व्यवस्थापन अञ्चु बाटक स्तरले ढल निकास विकासक सुधारबाटै जनकपुर धाम लागि व्यवस्थित सहर बनाएर सुरु गर्न हो। एकीकृत शहरी विकास परियोजना आइयुडिपी अन्तर्गत पाएर जम्मा ₹2,13 करोड रु ऋण स्वीकृतमा रहल सडक सौन्दर्यता बढ्यालाई उद्देश्य जनकपुर धाम लागि गौरव कार्यालय लाग्द सहर बनाएर लाग्द उपमहानगरपालिका मुख्य मनोज कुमार शाहक बाजलर छ। नेपाल सरकारका 75% तसु बाँकी उए ठाउँ उपमहानगरपालिका लगायत निकाय बेहोर्ला करेको उए योजना सम्पन्न कार्यालय बोलपत्र आह्वान प्रक्रिया सुरु भइसिद्धाला जनाल छ। सरकारक ताप्लेजुङ ऐतिहासिक अञ्चो धार्मिक क्षेत्र मुकुनुम पाथिभरा बनाएर लाग्ल केबलका कारण लामो समयदेखि उत्पन्न विवाद तसु समस्या सल्टारले लागि कार्यदल गठन गर्न छ। प्रधानमन्त्री अञ्चो मन्त्री परिषद कार्यालय सचिव स्तरक विभाग निकोल कर्ल अनुसार प्रधानमन्त्री बालेन्द्र साग सामाजिक विकास विज्ञ राई संयोजकमा 7 सदस्यीय कार्यदल गठन गर्ल प्रधानमन्त्री पेस अनुसन्धान विज्ञ दिपा धालक जानकारी दिलेर छ। कार्यदलक पाथिभरा मन्दिर जाइला केबलकार बनाएर सम्बन्धमा लामो समयदेखि डिटेल अञ्चो समस्या पहिचान गरेको उही एक सल्टारलाई 15 दिनभित्र सुझाव पेस कार्यालय समय सीमा तोक्लर छ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट पुलिसक बिहिबार दुई चिकित्सक सँगै पाँचजनालाई पक्राउ गर्न छन्। जिल्ला पुलिस कार्यालय पुलिस नायब उपरीक्षक प्रतीत सिंह राठौर सवारी चालक अनुमति पत्र लिला अन्छौ सवारी चालक अनुमति पत्र नवीकरण कार्यालय चाइला पार्लर आधिकारिक मानसबाट मेडिकल जाँच गरेको चिकित्सक मेडिकल रिपोर्ट दिए पार्लरमा रु 200 रुपियाँ लिएको रोग नै लाग्न प्रमाणपत्र बाँड्ला कर्ला उयो लखक लागि पक्राउ गर्ला जानकारी दिलेर छ। काठमाडौँ उपत्यकामा पाछल्लो 24 घण्टामा 2556 सवारी चालक सवारी नियम उल्लङ्घनमा कारवाहीमा पर्ला छन्। यीबाट राज्यकोषमा रु 22,39,000 राजस्व दाखिल अग्ल काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय जनालर छ। कारवाहीमा पर्ला लखक मोड प्याला 106 नियम विपरीत राइड सेयरिङ करला 154 सङ्केत बत्ती नैमानलाई 107 तसु बेसको सवारी साधन हुइकाला 183 जनालाई कारवाही पर्ला ट्राफिक पुलिस प्रवक्ता अञ्चो पुलिस उपरीक्षक नरेश राज सुवेदिक जानकारी दिएर चट ओखलिक अनुसार लेन अनुशासन पालन नायकरला 97 निषेधित क्षेत्रमा हर्न बजारलाई 109 बाटपेटीमा सवारी साधन पार्किङ करला 98 यान्त्रिक अवस्था ठिक नै अक्ल 30 तसु अन्य सवारी नियम पालना नायकरला 1672 गरेको जम्मा 2556 जनालाई कारवाही गर्ला हो। आजलाई धनवारी भाषाको सम्झा सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु। चियाको प्याकेजिङ र बजारीकरण सँगै चिया पसल समेत सञ्चालन गर्दै आउनुभएका दामोदरले आफू सहित 5 संलग्न व्यवसायबाट मासिक 900 किलो चियाको बजारीकरण गरिरहनु भएको छ। 7 चियाको बजारीकरण गरिरहेको नमस्ते चिया उद्योगले विभिन्न मार्ट, चिया पसलहरू र चियाका पारखीहरूलाई समेत चिया बिक्री गरिरहेको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: यहाँले चाहिँ यो काठमाडौँमा नमस्ते चिया उद्योग मार्फत चियाको व्यवसाय गर्दै आउनु भएको छ। अहिले चाहिँ चियाको व्यवसाय चाहिँ कस्तो छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: नेपालको धेरै ठुलो जनसङ्ख्या, जनघनत्व थुप्रिएको ठाउँ त काठमाडौँ उपत्यका नै हो। त्यस हिसाबले सबैभन्दा धेरै खपत काठमाडौँमा नै हुन्छ। त्यस अर्थमा हेर्दाखेरि काठमाडौँमा चियापत्तीको व्यवसाय चियाको व्यवसायको समान अथाह छ। र सँगसँगै चिया पकाएर बेच्ने चिया पसलको ट्रेन्ड पनि हिजो आज त पछिल्लो 2-3 चलेको छ। त्यसको अथाह सम्भावना रहेको बजार हो यो भनेको।
0: चिया व्यवसायको कुरा गर्दाखेरि यहाँले चाहिँ यो दुवै गर्नुहुन्छ, एउटा चाहिँ चियाको बजारीकरण पनि गर्ने, सँगै चिया बनाएर बिक्री गर्ने, दुवै काम गर्नुहुन्छ। यो दुवैलाई हेर्दाखेरि चाहिँ अहिले यो चियाको व्यवसायलाई कसरी लिन सकिन्छ?
1: एकदम झन् यो त नयाँ कन्सेप्टमा हो। स्पेसल्ली मेरो तर्फबाट हेर्ने हो भने म नमस्ते चिया उद्योग जस्ता प्याकेजरहरू नेपालमा धेरै छन्, लगभग 100+ होलान्। त्यसमध्येको आफ्नै त्यही प्याकेजरकै नाममा, प्याकेजिङकै नाममा चिया पसल नै खोलेर त्यसलाई अफिसको रूपमा डेभलप गरेर चियापत्ती व्यवसाय गर्ने प्याकेजरहरू एकदमै थोरै छौँ। त्यसमध्येको कपुरी चिया ब्रान्डको नमस्ते चिया उद्योग पनि एक हो। यसो गर्दा चाहिँ हामीलाई बजारीकरण गर्न पनि सहज हुँदो रहेछ। उपभोक्ताको मन जित्न उहाँहरूलाई एक्चुअल क्वालिटी के हो, टेस्ट के हो, त्यो कुरो चखाएर उहाँलाई कन्भिन्स गराएर बेच्न सहज हुनाले गर्दाखेरि यसको सम्भावना, यो दुईटालाई जोडेर लिएर जान सत्ता त झनै सम्भावना राम्रो देख्छु म।
0: हजुर, अहिले यो चियाको कुरा गर्दाखेरि हामीले अघि नै जोड्यौँ पनि होइन, अब चियाको व्यवसाय अथवा चिया पसलहरू खोल्ने क्रम पनि 2-3 यता चाहिँ बढोत्तरी भएर गएको छ, बढेको छ होइन, अनि चिया खाने पारखीहरू पनि बढ्दै गएको देखिन्छ होइन। अब यो कुरा गरिराख्दाखेरि नमस्ते चिया उद्योगले चाहिँ चियाको प्याकेजिङ पनि गर्छ, चिया पसल पनि छ होइन, कस्तो कस्तो प्रकारको चियाहरूको चाहिँ बजारीकरण गर्नुहुन्छ?
1: नमस्ते चिया उद्योग विशेष गरेर सिटिसी ग्रेड, जुन हामी नेपालीमा दानेदार चिया भन्छौँ, दानेदार चियाको लागि चाहिँ विश्वासिलो मानिन्छ। हाम्रो मेन कोर एडभान्टेज भनेको नै त्यसमै हो। हामी नेपाली चिया उत्पादकबाट, बगानबाट उत्पादन भएको गुणस्तरीय चिया ल्याएर प्याकेजिङ गर्दै विगत 7 सानै सही एउटा मार्केटलाई दिइरहेका छौँ, जसलाई हामी मार्केटिङ भाषामा निचे मार्केट भन्छौँ। र त्यसको अलावा हामी कोही उपभोक्ताको, ग्राहकको आवश्यकता अनुसार लिफ ग्रेडको टी, अघि हजुरले भन्नुभयो चियाको प्रकारलाई ओभरअल दुईटा तरिकाले बाँड्न सकिन्छ, एउटा सिटिसी ग्रेडिङ, एउटा लिफ ग्रेडिङ। लिफ ग्रेडिङभित्र ग्रिन टी, ओरेन्ज टी, त्यो पछाडि हजुरको व्हाइट टी लगायतका त्यसका विभिन्न आफ्ना नाम छन्। चिया बगानै पछि क्वालिटी अनुसार फरक फरक नाम दिइएको छ। ती सबै ग्रेडहरू एउटा ठाउँमा पर्छन्। भनेपछि हामी ग्राहकको आवश्यकता अनुसार उहाँहरूलाई चियापत्ती उपलब्ध गराउँछौँ, तर हाम्रो कोर एरिया भनेको चाहिँ सिटिसी ग्रेडिङ नै हो। र पछिल्लो समय हजुरले चिया पसलको ट्रेन्डको कुरा गर्नुभयो, यसलाई जोड्नु पर्दा चाहिँ कसो भन्न सकिन्छ भने हामी नेपाली माझ चिया खाने चलन घरभित्र थियो, तर बाहिर गएर चिया खाने चलन थिएन। किनभने यसलाई समाज समाजको सोसियल स्ट्याटससँग मानिसले जोड्दथ्यो। किन भन्दा विगतका दिनहरूमा हेर्ने भने चिया पसल भनेको एउटा सामान्यतया अशिक्षित अथवा अलिकति प्रौढ उमेरको व्यक्तिले जसको चाहिँ अन्य कुनै पनि व्यवसाय आमदानीको स्रोत छैन र सानो सटरमा अथवा एउटा मुढा एउटा डेस्क बेन्च राखेर बसेर चिया पसल खोलेर चलाउने ट्रेन्ड थियो र त्यहाँ गएर एउटा युवा वर्ग अथवा अलिकति बढी क्रय शक्ति भएको व्यक्तिले त्यहाँ बसेर चिया खानका लागि उसलाई सायद हिंताबोध हुन्थ्यो, लाज हुन्थ्यो वा उसको पेसागत कुनै वृत्ति विकासका लागि त्यहाँ समय उपयोग गर्न पाउँदैन थियो। अहिले पछिल्लो समय हेर्ने भने त्यही कुरालाई बजारले अवसरको रूपमा लिएको छ। विशेष गरेर युवा वर्ग शिक्षित वर्गहरूले अलिकति राम्रो लगानीमा अलि आकर्षक ढङ्गबाट अलि सहज तरिकाले बस्न सक्ने गरेको टेलिभिजन वाइफाई सहितका सुविधाहरूमा सजिलो तरिकाको डेस्क बेन्च मुढा वा टेबल राखिदिएर जब लगानी गर्न सुरु गरियो त्यस पछाडि हिजो जसले बजारमा चिया खान लजाउँथ्यो र जबरजस्ती कफी वा अन्य पदार्थ अन्य पेय पदार्थका लागि ऊ बजार खोज्दै हिँड्थ्यो आज त्यो थबक्कै डाइभर्ट भएर चियाको मार्केटमा आएको छ। त्यसकारण पछिल्लो दुई तीन वर्षदेखि हेर्ने भने काठमाडौँको मात्रैको कुरा गर्ने हो भने ओभरअल यो नेपालकै डेटा हो तर काठमाडौँको मात्रै कुरा गर्ने हो भने बजारमा गएर चिया पसलमा गएर चिया खाने ट्रेन्ड चाहिँ कमसेकम

0: म चिया प्याकेजिङको व्यवसायलाई कलेजको समय पश्चात विशेष गरेर सेकेन्ड हाफ डेमा बजारीकरण गर्दै आएको छु। अब बजारीकरण कसरी हुन्छ त भन्दा, एउटा त हाम्रो कोटेश्वरमा रहेको कपुरी चिया पसल नै यसको अफिसियल आउटलेटको रूपमा डेभलप भएको छ। हामी त्यहीँबाट बिक्री वितरण गर्छौँ, हामी सम्भाव्य ग्राहकलाई त्यहीँ बोलाउँछौँ, त्यहीँ डिल गर्छौँ, त्यहीँबाट डिस्ट्रिब्युसन गर्छौँ। एक दोस्रो कुरो, त्योभन्दा धेरै संख्यामा चाहिँ हामी कस्टमरसँग डाइरेक्ट बिजनेस टु कस्टमरको मोडलमा जान्छौँ। हाम्रा विशेष उपभोक्ता ठुलो कन्ज्युमर भनेको चाहिँ चिया पसल नै हो। हामी चिया पसलमा हामी आफै स्याम्पलिङ गर्न जान्छौँ, उहाँहरूसँग गफ गर्छौँ, उहाँहरूका विद्यमान समस्याहरू सुन्छौँ। ती समस्या चियासँग सम्बन्धित, गुणस्तरसँग सम्बन्धित समस्याहरू हाम्रो कपुरी चिया मार्फत समाधान गर्न सकिने उपाय भेट्यो भने उहाँहरूलाई हामी त्यो अनुसारको सल्लाह दिन्छौँ, अनि त्यस पछाडि उहाँहरू कन्भिन्स भएपछि उहाँहरूलाई हामी हाम्रो चियापत्तीको बिक्री वितरण गर्छौँ। एक दोस्रो कुरो, अब बिस्तारै इन्डिभिजुअल घरायसी उपभोक्ताहरूले पनि, घरायसी क्रेता पनि कपुरी चिया थाहा पाउँदै जानुभएको छ, उहाँहरूले पनि माग गर्दै जानुभएको छ। अब हामीसँग नियर बाई रहेका, छेउछाउ रहेका घरायसी उपभोक्ताहरू त्यो पसलबाटै लान्छ। त्यस बाहेकका उपभोक्ताहरूका लागि चाहिँ हामी निश्चित माटहरूबाट र किराना पसलबाट उपलब्ध गराउँदै आएका छौँ। हाम्रो कपुरी चिया चाहिँ विशेष गरेर काठमाडौँ उपत्यकाभित्र 22 जति ब्रान्च रहेको, शाखा रहेको माट खजुरीको पसलमा उपलब्ध छ। त्यहाँबाट घरायसी उपभोक्ताहरूले कपुरी चिया खरिद गर्न सक्नुहुन्छ।
1: यहाँले चाहिँ जुन प्याकेजिङ गरेर कपुरी टी ब्रान्डमा चाहिँ बजारमा लैजाँदै गर्नुभएको छ, यसको अलावा चाहिँ बजारीकरण गर्दै गर्दाखेरि कति जनशक्तिले रोजगारी पाएका छन् अनि मासिक रूपमा चाहिँ चियाको यो माग कस्तो छ?
0: आजका दिनमा कपुरी चिया पसलबाट प्रत्यक्ष रूपमा 5 रोजगारी पाएका छौँ। स्वरोजगारको रूपमा म र मेरो श्रीमती र अन्य तलबी कर्मचारीको रूपमा अरू 3 कर्मचारी। अप्रत्यक्ष रोजगारीको कुरा गर्दा त हाम्रो कपुरी चिया बेच्नुहुन्छ उहाँहरू सबै अप्रत्यक्ष रोजगारीभित्रै पर्नु भयो, त्यसको काउन्टिङ अहिले गर्न नसकिएला। एक यसरी 5 रोजगारी दिइरहेको व्यवसायको समग्र टर्नओभर बिक्री वितरण हेर्दाखेरि मासिक हामी लगभग 900-1000 केजी चियापत्तीको बिक्री वितरण गर्छौँ। साथै चिया पसलबाट एउटा ठिकै भोल्युममा चियाको बिक्री हुन्छ। त्यसो गर्दा लगभग हामी मन्थली 6-7 रुपियाँको कारोबार गर्दछौँ।
1: यहाँले 7 चाहिँ नमस्ते चिया उद्योग मार्फत चाहिँ कपरेटिभ भनेर एउटा ब्रान्डमा चाहिँ चिया बिक्री वितरण गर्दै आउनु भएको छ, यसको गुणस्तरको कुरा पनि होला, यहाँले चाहिँ त्यो गुणस्तरको सन्तुलन कायम पनि गर्नुभएको होला होइन? तपाईँले जति पनि बजारीकरण गर्दै आउनु भएको छ यसमा चाहिँ फिडब्याक कस्तो प्राप्त गर्नु भएको छ?
0: अघि मैले भने सर्वप्रथम त म शिक्षक हुँ, एउटा शिक्षक भएको नाताले मैले विद्यार्थीलाई नैतिकता सिकाउँछु। व्यवसाय गरिरहँदा मैले पनि त्यही अप्नाए। हामीले फर्स्ट डेदेखि नै, व्यवसाय गर्न थालेको पहिलो दिनदेखि नै सबैभन्दा पहिले गएर हामीले घरेलुमा दर्ता गऱ्यौँ, वडा कार्यालयमा दर्ता गऱ्यौँ र बुझ्दै जाँदाखेरि खाद्य प्रविधि तथा गुणस्तर विभागबाट यसको प्रमाणपत्र बिक्री वितरणका लागि प्रमाणपत्र लिनुपर्छ भन्ने थाहा पाएपछि, स्वीकृति लिनुपर्छ भन्ने थाहा पाएपछि त्यहाँ गएर पनि स्वीकृति प्राप्त गऱ्यौँ, जसलाई अहिले अङ्ग्रेजीमा सर्ट फर्ममा DFTQC भनिन्छ। आजका दिनसम्म हामी खाद्य अनुज्ञापत्र प्राप्त चिया प्याकेजहरू, कपुरी चिया गुणस्तर प्राप्त छ त्यस अर्थमा। दोस्रो कुरो, हामी कुनै पनि मर्चेन्टबाट अर्थात् बिचका मिडिएटरबाट चिया किन्दैनौँ। हामी फर्स्ट स्रोत, प्रथम स्रोतबाटै अर्थात् मिलबाट नै हाम्रो गुणस्तर मिट गर्ने गरीको, हाम्रो गुणस्तर अनुसारको चिया मिलबाट नै खरिद गर्दछौँ। हामी उहाँ गएर अर्थात् अथवा उहाँबाट स्याम्पल मगाएर, स्याम्पल टेस्ट गरेर, स्याम्पल टेस्ट गर्ने विभिन्न मेकानिजम छन्, त्यसका डाइमेन्सनहरूमा कलर हुन्छ एउटा, बास्ना हुन्छ एउटा, स्वाद हुन्छ, त्यो 3 कुरालाई टेस्ट गरेर, त्यसका इन्फ्युजनका कुराहरू हुन्छन्, टेक्निकल भाषा अन्य फरक छ, ती सबै कुरालाई टेस्ट गरेर ओके भएपछि मात्रै मूल्यमा कुनै पनि किसिमको सम्झौता नगरिकन गुणस्तरीय चिया किन्दछौँ। एज अ रिजल्ट हामी 7 बजारमा सानै भोल्युममा सही हाम्रो दर उपस्थिति रहेको छ।
1: गुणस्तर मापनको हिसाबले पनि हेरेर मात्रै यहाँले उद्योग मार्फत चाहिँ प्याकेजिङ गर्नुहुन्छ?
0: हजुर, सिटिसी चियाको ग्रेडिङलाई विशेष गरी गुणस्तरको हिसाबले 2 तरिकाले ग्रेडिङ गरिन्छ, एउटा प्राइमेरी ग्रेड, एउटा सेकेन्डरी ग्रेड। र सामान्यतया बजारमा रङ छिटो आओस् भन्ने एउटा आम उपभोक्ताको बुझाइ छ, त्यो मिट गर्नका लागि सामान्यतया प्याकेजरहरूले प्राइमेरी र सेकेन्डरी ग्रेडको निश्चित प्रोपोर्सन मिसाएर प्याकेजिङ गर्ने चलन छ। तर नमस्ते चिया उद्योग अन्तर्गतको कपुरी चिया ब्रान्डमा पहिलो दिनदेखि नै प्राइमेरी ग्रेडको मात्र चिया छ, जसको प्राइमेरी ग्रेडको मात्र सिटिसी चिया ब्लेन्ड गरेर प्रयोग गरिएको छ। एक दोस्रो कुरो, कसको कुन मिलको चाहिँ चिया गुणस्तरीय हुन्छ भन्ने प्रश्नमा, सबै मिलको चिया गुणस्तरीय हुन्छ। गुणस्तर कायम गर्नका लागि एउटा त त्यो बगानबाट टिपिएको पातको गुणस्तर हुनुपर्छ, र गुणस्तर हुँदाहुँदै पनि यदि प्राविधिकले हावा र तापक्रम मिलाउन सकेन भने त्यो फेरि गुणस्तरहीन बनेर जान्छ। त्यो भएको हुनाले गर्दाखेरि प्राविधिक

0: वैदिक क्षमताले सिटिसी चियाको गुणस्तर कायम गर्नमा विशेष रोल खेल्दछ। त्यस कारणले गर्दा जुनसुकै बगानबाट आओस्, हाम्रो गुणस्तर हामीले टेस्ट नगरिकन किन्दै किन्दैन।
1: कार्यक्रम पौरखीको कथामा आज म कपुरी टी ब्रान्डमा चियाको बिक्री वितरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक दामोदर निरोलासँग कुराकानी गरिरहेको छु। निरोलाजी, यहाँलाई चियाकै यो व्यवसाय गर्ने भनेर यो सोच चाहिँ कसरी आयो?
0: यसको चाहिँ अलिकति रमाइलो किस्सा नै छ। मैले मास्टर्स र एमफिलसम्मको अध्ययन गरिरहँदा मलाई आफैलाई जागिरी मात्रै खाएर जीवन चलाउँछु भन्ने चाहिँ मलाई पनि रहर थिएन। व्यवसाय नै गर्छु, तर कुन पोइन्टमा गर्छु त्यो ट्विस्ट पोइन्ट पनि थाहा भइरहेको थिएन, र के व्यवसाय गर्छु पनि थाहा थिएन। किनभने पारिवारिक विरासत पनि व्यवसाय होइन, हामी कृषक हौ, कृषि परिवारबाट जन्मी हुर्की आएको व्यक्ति। के व्यवसाय गर्ने त धेरै अध्ययन गरियो, धेरै सोधी खोजी गरियो, त्यसमा आफूभन्दा सिनियरहरूले सजेस्ट के गर्नुभयो भने तैँले थोरै नै सही बाल्यकालदेखि अहिलेसम्म जानेको एउटा प्रोडक्ट पत्ता लगा, त्यसमा चाहिँ तेरो क्षमता देखिन्छ, त्यसलाई चाहिँ तैँले राम्ररी बुझ्न सक्दछस्, त्यसैलाई चाहिँ तैँले बेच्न सक्दछस्, व्यवसाय गरिरहँदाखेरि यही प्रोडक्ट बेचेर चाहिँ जितिन्छ भन्ने छैन, जुनसुकै प्रोडक्ट बेचे पनि व्यवसाय गर्न सक्नु ठुलो कुरो भनेर उहाँहरूले सल्लाह दिनुभयो। त्यस अन्तर्गत मैले अनि के गर्न सकिन्छ त, के सम्भावना छ त भनेर विचार गर्दै जाँदाखेरि एउटा पोइन्टमा गएर मलाई के क्लिक भयो भने म टोक्ला चिया बगानको छेउमा घर भएको व्यक्ति हुँ, म त्यही जन्मिएको हुँ, त्यही हुर्किएको हुँ। घरमा गाई बस्तु थिए, त्यही गाई बस्तु पाल्नका लागि घाँस काट्न त्यही टोक्ला बगानमा हामी निर्भर हुन्थ्यौँ। भनेपछि कमसेकम त्यो टोक्ला चिया बगानबाट उत्पादन भइरहेको चियाको बासनासँग त म परिचित छु, त्यो बोर्डसँग त म परिचित छु, ती मुनाहरूसँग त म परिचित छु। मैले टेक्निकल भाषामा आजसम्म नबुझे पनि कमसेकम चिया के हो भनेर मैले खोज्न त सक्छु, भनेपछि वाइ नट मैले पक्का पनि चियाको व्यवसाय गर्न सक्छु भन्ने मेरो मनमा एउटा संकल्प आयो र नै चियाको व्यवसाय गरेको। यसका लागि अन्य कुनै विशेष कारण चाहिँ छैन।
1: यहाँले यसरी करिब 7 वर्ष चाहिँ यही क्षेत्रमा चाहिँ यहाँले समय दिँदै आउनु भएको छ। यो चियाको व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि बिचमा चाहिँ केही समस्याहरू पनि आउँदो रहेछन्, कस्तो अनुभव छ यहाँसँग?
0: सबैभन्दा पहिले त अवसरकै कुरा गरौँ। व्यवसायमा अवसर अथाह सबभन्दा पहिलो कुरो त यदि आफ्नै व्यवसाय गरिन्छ भने हामी आफ्नो बोस आफै हुन्छौँ, हामीसँग समय आफूले म्यानेज गर्न सकिन्छ, नाफा घाटा जे जस्तै होस् आफ्नो सन्तुष्टि आफूसँग रहन्छ, र यदि व्यवसाय गर्न सक्दा त्यसको सम्भावना अथाह छ, यसको कुनै सीमितता अथवा लिमिटेसन भन्ने छैन, हामी जति पनि गर्न सक्छौँ। त्यसो भन्दै गर्दाखेरि जहिले पनि मेरो अवधारणा के छ भने व्यवसाय गर्दा घाँटी हेडी हेरी हाड निल्नुपर्छ, आफ्नो क्षमताभित्र बसेर व्यवसाय गर्नुपर्छ, अपर्च्युनिटीको कुरा गर्नु। अब चुनौतीका कुरा गर्नु पर्दाखेरि केही छन्, यसलाई म लिस्टिङ गर्दछु। सबभन्दा पहिलो कुरो त आर्थिक चुनौती। आर्थिक चुनौती भनिरहँदा के पैसै नभएको मानिसले व्यवसाय गरेको छैन त, पैसै नभएका मानिसले पनि व्यवसाय गर्न सक्छन्। म आफू पनि पैसा भएको व्यक्ति होइन, त्यो भएर मैले व्यवसाय सुरु गर्दाखेरि जिरो इन्भेस्टमेन्टको कन्सेप्टबाट सुरु गरेको। जिरो भनेको के हो त, साँच्चै जिरो रुपियाँले होइन, मेरो गोजीको क्षमताले भ्याउने रुपियाँले, त्यो भनेको 50-60 हजार 1 लाख भित्रको

Chigel non po sisir kanal ki embi cha chigel la tsongup la thongup kale meta job la kurniti khursa ki otup sungwae. Embi zuktun tsongril mahasang ki chigep anzan sresht ki chok pi chigel chigel non po kanal la thene yambula zo cha gya kar la tsongup la thongup kale kurniti shita ma meta zogo la hurta ki gola shua ja kuin. Di kapla chigel non po kanal ki embi cha chigel la Songubla, Tongu Kalela, Shungi, Kakshan Pot Siu, Tang Dikurla, Yakar Shungtan Kan, Kutnitik Tonguki, or to Kentok Nansung. ACL Bikas Bank ADBki Yambula Tungup Chu Tang Tsenge Zop Tondoklak Tenga Korur Chu Chik Tang Bum Ngop Chuki Ameriki Tenga Tsuki Sahuliet Chawa Sukrit Kyanwai ADBki Zinkyon Kitub Ekikrit Tungup Chu Tezin Dol Torik Poriozana Zonka Chuksumki Mu Mi Bum Gyatang Ngop Chu Mitu Tondokla Pension Pungup Shenwai CCT Poriozana Tema Tungup Chu Tsenge Ki Mimang Tio Terila Kyoltopu Tang Dol Tang Mesanga Torikla Roromungup Shenwai राष्ट्रिय स्वतन्त्र पार्टीकी थेङताङबोकी ग्याल्योङ लेन्जोम असारलाकी गते दिने जुन गते गुसेक भरतपुरला कोडिकी वाय लेन्जोमकी तन्दोकला उपसमिति च्याप्गेजोने लाकाकी ओतुप सेन वाय लेन्जोम भरतपुर महानगरपालिका वडा आङची थम्बाला ओतुप गेस्ट हाउस दिङमाला गोजुतुप ताङ बन्द सत्र जुक्टुन सकपा चितवनला कोडिकितुप टडी कितुप किगी ओतुप रासोपाकी केन्द्रीय सकमी राजन गौतमकी खेन्तोक नाङसुङ लेन्जोमकी गोपेतेमडिल सत्रला तुङ चुपजीकी सक्सु कितुप रासोपाकी चिख्याप मिनी माधव खनालकी खेन्तोक नाङसुङ लेन्जोम तेमडिल सत्रला सिलोन बालेन्द्र साह सक्सु रवि लामिसाने तङ याम्बा गोठी तुई सुङलप नङ्गु ल्यारे मोतुप सेनवाय रासोपाकी लेन्जोमला याम्बा सोकी गोठी तिवाला सङ डेन्बोकी शिला देन्छाङ तङ वाय नेपाली काङ्ग्रेसकी सक्सु गगन थापा नेकपा एमालेकी चिखेप केपी ओली नेपाली कम्युनिस्ट पार्टीकी गेजेन्पा पुष्पकमल दाहाल तङ रापरपाकी चिखेप राजेन्द्र लिङ्देन लासङ डेन्पो चोकी शिला देन्छाङ तङ्गुप सेनवाय धुरङ क्याने श्रम संस्कृति सोखी चिखेप हर्कराज राई जसपा नेपालकी चिखेप उपेन्द्र यादव जनमतकी चिखेप सिके राउत तङ गोमी सिलोन बाबुराम भट्टराई लासङ डेन्पो चोकी शिला देन्छाङ तङ्गुप सेनवाय ग्याल्योङ परीक्षा बोर्डकी जिन्टा चिङ्गीकी रिजल्ट खेपेल ग्यान वाय हारिङ टोप्ला देउ बोर्डकी सक्दुकी खेपेल ग्याउ रिजल्ट नङसिन नियमित छोक्ला बुम सुमताङ तोङ सुमचु सोङी ताङ सैङी ताङ सिपचुच्या चिक लोपटुक सक्सु ग्याउ नाङला बुमङी तोङ सुमचु सोवा चिक ताङ सै दिन ताङ दिन्छुकी विषय त्रिला ग्रेट ग्याउ सेन वाय गलुक बैसाखला कि गते चुप्जिने जुन गते निसु दिन सेक जिन्क्योङ क्याउ परीक्षा डुपा क्याउ निमा सुमचु सोवाङा नाङला रिजल्ट खेपेल ग्याउ सेन वाय शुङकी ताब्लेजुङकी मुकुमलुङ पाथिवाराला जब टरिक्याउ केवलकारकी कोर्ला तुसोरिङ बुने जुन थेन्दुप काले मेता जपला लाकि सकपा जोन वाय सिलोन तेजिन लोनसोक ल्याखुङकी टुङछे स्तरकी थाकचोत नङसिन सिलोन बालेन्द्र साहकी चिसोक यर्गे खेपा विश्व राईकी गोठितला मिरादिनकी लाकि सकपा जौ सिलोनकी प्रेस तेजिन न्यामसिप खेपा दिपा दाहालकी खेन्तोक नाङ्गुबिन लाकि सकपाला पाथिबारा लाखाङ डप केवलकार जब कोर्ला तुसोरिङ बुने जुन थोङ्गुक काले मोसी क्याने ती मेता जब तन्दोकला निमा च्याङा नाङला टोङ्गु पेस कि तुप तुसो तेन्तेन क्याउ सेन वाय ठोटेन लोनखाङकी चेका तेजिन धादुरा नजाकी कले ओतुप जोङखाला चेका नजा खप्तेकी खप ल्यारिम जिन्क्यङ क्यान वाय ठोटेन सोकपी खप सोकपी सो डाक्टर अभियान गौतमकी चेका नजा थोङ्गु जोङखा गुला चेका नजा खप्तेकी खप अभियान जिन्क्यङ क्याउ सेन वाय जाजरकोट सुर्खेत कालीकोट महोत्तरी बागलुङताङ सिराहाला धादुरा नजा खप्तेकी खप ल्यारिम जिन्क्यङ क्याउ म्यानपा गौतमकी खेन्तोक नाङ्गुबिन चेका नजा ग्याथोपु लाट टुक्ने जुन लो च्याङा सेकी प्याजा तुई तोन्दोक्ला खप ल्यारिम जिन्क्यङ ग्याउ सोकपी सो डाक्टर गौतमकी खेन्तोक नाङसुङ नेपाल विद्युत प्राधिकरणकी पुनर्वास टङ्केर सखुल्ला पुनर्वास सब स्टेसन जपलाका डुपा क्याने जिन्क्यङ क्यान वाय सब स्टेसन जिन्क्यङ क्यासीमा तोङ च्याप्गे मितेवाला फेन्छेन पोचुङ्गु सेन वाय प्राधिकरणकी कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठकी सेतुप नाङसिन ती सब स्टेसन जप तोन्दोकला दिसिनाङ गमला ठेकाकी थुलम क्याउ इन्सिनाङ डेलो उतुप ठेकेदार तुई इलेक्ट्रो मेकानिकल लाका डुपा माकेसीमा ठेकाकी थुलम मेता जो सेन वाय डिमडुल टडिक ल्याखुङ नेपालगञ्जने कोर्सुङ मक्मीकी दाङ म्यानपा निताङ क्यान मिराङ्गाला जिम्बु सेन वाय जोङकी कोर्सुङ मक्मी ल्याखुङकी डिएसपी प्रतीत सिंह राठौरकी लाइसेन्स लङ्गुब्ला ताङ लाइसेन्स रिन्यु कितुब्ला मेडिकल जाँच माके क्याने ट्याङ्गा लाने हिगी जो मिन्दु तपकी खोङतिवाला जिम्बु सेन वाय जुक्टुन सकुल टडिक लिमिटेड हेटौँडा ल्याखुङकी जुक्टुन सकुल नाङला जिन्क्यङ क्याउ लोकी ट्याङ्गा चोलुप्ला लुन ओतुप जुक्टुन ती लोकी लाइन चेतुलाका आरिङसाङ कि ओतुप सेन वाय दाङ जुक्टुन नङप चुकी लोक चेतु ताङ आरिङसाङ टोपकी छुजो टुक्ने जुन

0: लोक कि ट्याङ्गा माचेलु ल्याखुङती लोक चेतु लाका कि ओतु सेन वाय ल्याखुङ कि लेन खेफेल कि तुप्मी हिमालय भण्डारी कि लोक कि लाइन चेतु तङ ट्याङ्गा चेलु न्याताङला लोक कि लाइन सङ्थी ओतु खेन्थोक नगिन दाङ जुक्टुन चिङी कि लोक याङलुङ थिउ सेन वाय हेटाउँदा औद्योगिक सफुल नाङला ओतु टिक्प्या तङ गिर्पु क्याने जुक्टुन सही चिक तङ सुम्चु सुवा चिक कि लोक कि ट्याङ्गा माचेलु तङ ती जुक्टुन तुई तेरी कि लोक कि लाइन चेतु सेन वाय गलुप छुदो निशुजी नाङला गाडी तङ्गु तोङि तङ सैङ तङ सुम्चु सुवाङला ठिङ तङ वाय तितेमा सुङला ट्याङ्गा बुमचुर्गु तङ तोङ दिन्छु थोन दिन ग्याठल्दु सेन वाय काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मग्मी ल्याखुङ्गी सेतुप नङसिन छाङारक थुने गाडी तोङ्गुप ठिम्की खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिस्यु तङ गाडी स्पिडला तोङ्गुप तेवला ठिम तङ्गुप सेन वाय तुग्राङ क्याने ट्राफिक लेन मिस्यु काङथेप हर्न तोङ्गुप तङ काङथेप दासला पार्किङ कितुप तेवला सङ ठिम तङ्गुप सेन वाय रेडियो नेपाल आरिङ किशेरी के कि साङ्गिर डुप्सुङ थुसिसे
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: लुङ्बा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा जुनमा छै लाका ख्याउ थाङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ छेप्जी कि थुचो सम्बाकी लाक्षे ओदो ग्याङसिङ छेप्जी निरी खेलेन चिक्राहीन थाङ ग्याङसिङ छेप्जी कि तेमा लुङ्बा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
4: नेपाल टेलिकम

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिनखनी ठिक 4:15 बजेसको सुनै नै बिर्स्या है।
1: सेवा डोक गरिनु हामी दनवार कार्यक्रममा सबैलाई स्वागत छ। मुई भेषबहादुर दनवार कसु सहकर्मी सरस्वती राई दनवार सँगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाटै कुराकानीमा जुटिरहने भने प्राविधिक कोठाकबाटै प्राविधिक साथसँगै आज यही कार्यक्रममा लागिरहेको दनवार समुदायक राष्ट्रिय सञ्चार माध्यमबाट सुरु गर्ल रेडियो कार्यक्रम हामी दनवार कार्यक्रममा हाम्रो दनवार समुदायकबाट चिन्ल उपर पुग्ल मान्ल सामाजिक राजनीतिमा आगु बढ्ल मानुस दनवार संस्कार संस्कृति जोगाइलाई लागि पर्ल दनवार भाषा वेशभूषा गीत सङ्गीतबाट दनवार समुदाय चिनादार काममा लागि पर्ल व्यक्तिगत सँगै कुराकानी गर्छ। यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाटै बनाला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाटै भिन्न भिन्न मिडियम वेभ फ्रिक्वेन्सी तसु एफएम ब्यान्ड 98.1 MHz भिन्न भिन्न ठाउँमा धरिधर रिले स्टेसनबाटै अन्छो डिजिटल प्लेटफर्म रेडियो नेपालक फेसबुक पेज लाइभ रेडियो नेपालक एप्लिकेसन सँगै हाम्रो वेबसाइट लकअपबाटै सँगै मोबाइल कम्प्युटर आइप्याडबाटै संसारभरि सुन्न पाए। आज यो कार्यक्रम गरेको हाम्रो दनवार समुदायको लागि पाँचलो समय शिक्षा स्वास्थ्य कृषि तसु आज कानुन विषयमा कुराकानी गरिरहेको आज कार्यक्रममा आजकाल नगरपालिका वार्ड नम्बर 12 देवभू बालुवा बकुलटार बस्ला तसु नेपाल सरकारक सशस्त्र प्रहरीमा काम गरेको देशक सेवा स्वाभिमान सार्वभौमिकता तसु अखण्डता लागि सेवामा लागिरहला तसु स्वास्थ्य जीवन खेलकुद बाजलार अभियानक अभियान कर्मी सँगै स्कुल जीवन कालमा सामाजिक रूपमा काम गरिरहला सामाजिक अभियान कर्मी समेत रहला अशोक जङ राई दनवारलाई यी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाटै हामी दनवार रेडियो कार्यक्रममा स्वागत छ।
2: सेवा दोक नमस्कार।
1: नेपाल सरकारी सेवामा काम गरेलाई मनमा कनेको विचार अहिले नेपाल सरकार जागिरको लागि
2: देशमै बसेको काम गर्लार मेरो सोच हो। अब काम गर्लार क्रममा सबसे अब हनीको मेरो योग्यता मेरो शारीरिक र परिवारकबाटै सपोर्ट होला होला आर्मी पुलिसमै जागिर खाइलार मेरो त बच्चैसीको रहर पनि हो र बा आमालह पनि रहर होला कारण सगभर मै कान्छो बेट्याक विदेश झुन्जाओस् बल्लार सोच र लेख्छ अनि मै सरकारी पेसामा पनि अब सशस्त्र प्रहरीमा त सजिलै छु भर्ना हेलै मलाई एउटा मौका अवसर पाएको अनि सेवामा कार्यरत छु।
1: यी सरकारी सेवामा काम कटी खाने कटका गाह्रो खास तुरो अनुभव यी 13 वर्ष 14 वर्ष
2: एकदम किनभने हामी सजिलै जे देख्ल हो अब देख्ल कुरो भोगलार मान्छेलाई र देख्लार मान्छेमा धेरै अन्तर रहेछ। अब ऊ मध्येमा पनि नेपाल सरकार अब सेना प्रहरी जस्तो जागिर हो त पहिले आफ्नै बलियो बनेको आफ्नै तालिम प्राप्त भएको अनि मात्रै देशक सुरक्षाको लागि हामी यता खम्बाको रूपमा प्रस्तुत होलाहरू सहारा बने पर्ला रक्सी हामी नै कमजोर भएन भनेमा त अब हामी सेवा कर्लार अवसर नै पाइछ। अनुभव लग धेरै रहेछ अब जागिर खेलार क्रममा कति रमाइलो पनि हो र होली कतै गाह्रो पनि रहेछ। अब साह्रो गाह्रो सबैलाई मिलाएको अनि चलिरहेछ।
1: विपत्ति बाँच्ने खाने क्या क्या बुझे पर्छ कुरो त क्षेत्र नै विपत्ति रहेछ कि सेवामा पनि सशस्त्र पुलिसमा पनि।
2: अब हामी विपत्ति बाजे बित्तिकै एक थरी चिजलाई मात्रै चिन्छु। अब जै पनि भूकम्प अहिले भनेमा भूकम्पलाई मात्रै विपत्ति बाँच्छु। हामी महामारी भइले भने महामारीलाई मात्रै विपत्ति बाँच्छु। विपत्ति बल्ला हाम्रो यी संसारमा धेरै किसिमको विपत्ति लड्छ हामीलाई कुन बेला कट्काखेरि कुन चिजले हामीलाई असर गर्छ ऊ हामीलाई पूर्व तयारी पूर्व जानकारी कहिले पनि नेक्छ किनभने विपत्ति बाल्ला कुरो हामीलाई जानकारी कराएको न्याय छिन्तुले अब बाढी पहिरो महामारी अनि चलिहरूलाई अब चट्याङ भैले हावाहुरी आगलागी अनि अब मौसम अनुसार तराई क्षेत्रमा शीतलहर हिमाली क्षेत्रमा हिमपात अनि ओसीको विभिन्न किसिमका बाली तथा पशु रोग जन्ने महामारी अब यी वन्यजन्तु आक्रमण खडेरी र अनि अहिलेको युवा पुस्तामा सबसे बढी हलार दुर्घटना बोल्ल सडक दुर्घटना हामी यी सबै कुरोलाई त एउटा विपत्तिको रूपमा चिन्छौँ।
1: के मतलब विपत्ति धेरै थरीका छ यसलाई फरक फरक किसिमको रूपमा बुझा पर्ला
2: फरक फरक रूपमा हामी बुझेपर्छ र उ अनुसार पूर्व तयारीमा पनि हामी लागेपर्छ।
1: यिनकै लागि आगी लाग्ला जस्ने विपत्तिबाट जोगाएलाई कनको कनको सुरक्षा अप्नाउन पर्छ
2: यी आगी लागि बोल त एकदम विपत्ति मध्येमा पनि हाम्रो आफ्नै कारणै बढी आगलागी होला र हो प्राय घरमा हाम्रो आग लाग्यो भने र अर्को बल्ल यो विद्युतीय लाइन लो करेन्ट सर्ट भएको पनि आग लाग्यो भने अब विशेष त हामी घरमा हाम्रो आफ्नै मानवीय कारण न आग लाग्यो होला कारण बल्ल हामी भान्सा कोठामा प्रयोग गर्ला सिलिन्डर त राम्रो सधैँ प्रयोग नै गर्छु प्रयोग गरिरहेको निभाला अनि रेगुलेटर चेक जाँच गर्ला हाम्रो उनको बानी भइथ्यो नि त अर्कैलाई पनि भान्सामा बढी आग लाग्यो होला बढी सम्भावना हो अनि पावर सकेट लोक पनि एकटा पावर सकेट हो उसीमा अब टिभी पनि जोड्ला अनि फ्यान पनि मोबाइल चार्जर पनि अनेक किसिमका लोड हुनेछुको करेन्ट सर्ट हो पनि आग लाग्यो हो
1: हाम्रै समुदाय सेपे सेपे लरिक किनारपट्टि नै बस्ला लरिक समस्या बर्केर छ यी विषयमा हाम्रो पाखा काभ्रे पाखा कमी कमी नै रहेछ मनमानेको रहेछ जसरी रहेछ लरिक पाखा उयोलाई चाहिँ बड्के क्या के सुरक्षा अप्नाला पछि
2: हो हाम्रो अब जाति बल्ल एकदम सफा सुगर जात धनवार जाति बल्ल अब लडीमा बसे पर्ला लडी छेउछाउमा पानीको सुविधा अनि हामीलाई त शिकार गरे नि सजिलो भयो नि त्यो माछा मारेलाई अनि यो एकदेखि पहिले बाबुबाजे पालाइसुकन अब राम्रो सफा ठाउँ लडी बल्ल त उनी पनि सफा ठाउँ हो नि त्यो समुद्र पानी बगिरहला ठाउँ अब उसलाई कुनै पनि चिज पखाले भए पर्ल नि त्यो सफा चोखो ठाउँ होला कारण लडी छेउमा बसोबास गर्ला पहिले अब अहिनीको समयमा त हाम्रो नै कारण पनि अनि जलवायु परिवर्तन कारण पनि बढी त विपत्ति प्रकोप बल्ल लडीमा नै देखान्जेरले लडी त कुन बेला बढीको आइसिक थाने होला लेदो सहित लडी बगेको आइला अब लडी छेउछाउमा त घरक पाखा बढी असर गर्ला हिसाबै अनि धार परिवर्तन गरिरहलो अवस्था छ उत्केलाई अब सकभर सुरक्षित रोकेको अब स्थानीय सरकारसँगै माग गरेको लडी तटबन्धन बाँडला रोक्छन् त्यो बाँड लाइला उसलाई छेक्ला काम कनिको रोक्छ अब ऊ पाखा लागे पर्ले अनि सुरक्षित रोकेको त बसे पर्छ अब सधैँभरि एक नाच नेक्छन्
1: यो चट्याङका कुरा पनि आगो बाजुलो छ यी चट्याङ जसनेक विपत्तिबाट जोगालाई कनको सुरक्षा अप्नाल पर्छ
2: चट्याङ त विषयमा यी चट्याङ बोल त कस्नुको भनेमा अब आकाश गर्जनेसुको जुन आकाशमा चम्क छ नि आकाश चम्कलो अवस्थामा चट्याङ पर्ला त बेला होला हो अब उनको समयमा अब मोबाइल लोक टिभी लोक चार्ज नै गर्ला घर बाहिर होला भनेमा बोटक आड नै लाग्ला खुल्ला ठाउँमा बरु घोप्टो परेको बहला घरभित्र रहनेमा मोबाइल लोक नै चलाला सुरक्षित रहेको बहला त हेर गरे पर्छ अब चट्याङ त हामी बच्ला र चट्याङ कुन बेला आइर्छ बल्ला कुरो चट्याङ हेर त देखालो चट्याङ पर्ला लक्षण हो त तर चट्याङ कुना ठाउँमा पर्छ र कनिको पर्छ बल्ला कुरो त थाहा नै है यिनीहरूलाई त बिजुली गड चम्कने सुको आकाश गर्जने सुको आफ्नै तयारी सुरक्षित रहे पर्छ
1: मनिक विश्राम सँगै एकटा सचेतना सन्देश सेबेक माझ
3: भाइ क्या कुरो हस्टी राखि गए थिए हामी सुनै हक्सिक नै हक्सिक
4: भइहाल्छ नि भर्के बेटेलक हात मागे इच्छे कुटुम्बलाई आइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
3: लु बेत्रक बिहा गर्ला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हो पटकै मात्र हो र छाटे बिहा एकटा कानुनी अपराध हो छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
5: सेपे जनहितमा जारी सन्देश क्या तोले कुनु नयाँ खालक नैचिल्ला नम्बरक बाटे फोन आइलार करैली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किचु लोभ देखालार खालक सन्देश लग आइधरैली यदि आइधरैली भने होसियार एनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्न नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरे इसेबे नयोखल नैचैद कुरो लोभ देखाको ठगी करलार समूह नयाँ रूप हो। सेबे जनहितमा जारी सन्देश।

0: ए बर्के बर्के महामारी कुरा पनि रहेछ कि ए बर्के बर्के महामारी कुन टा बेला आइसक्यो थाहा भयो कि आकस्मिक अहिले होइन यी लागि पनि त तयारी त गरै पर्छ नि यिनकै लागि तयारी क्या क्या गरेमा सोलारी ओख्ला
1: हौ अब अहिलेको समयमा हामी बोल भूकम्पलाई नजिकै चाहिँ चिनन्जेली भूकम्पलाई भोगन्जेली उसको कोरोना भाइरसलाई पनि नजिकै चाहिँ देखन्जेली भोगन्जेलिक पनि अब यी भन्दा बाहेक विपत्ति लगत कुनलाई र कुनलाई पर्छ कट्काखेरि आइसिक बल्ला र हिसाबै बख्ला रहेन ऊ हरक पूर्व तयारी हामी आफ्नो चनाखो हिगो बसे पर्छ है अब के भने अहिलेको यी अब असार साउन भदौ बल्ल यी म साउनसम्म असार साउन भदौ असोजसम्म त यी लडी बढ्ला पानी पर्ला सम्भावना धेरै हो कि पानी अब के यसमा धेरै किसिमको त हामीलाई क्षति पुग्ल हो कि अब यसरक तयारी हामी आगो जनीको बाँध्नु छ उनकै यो हिसाबले करण जैसी भनेमा अब ऊभन्दा पछाडि महिनामा पनि अब फेरि अर्को विपत्ति सुरु होला लक्षण त हामी देखा पर्छ किनभने अब हाम्रो मौसम अनुसार कत्काखेरि क्या हो बलार कुरो त हामी भोगिसिरहनु नि त्यो अनि अब गरिम महिनामा हावा चलार सिजनमा आग लागि होला उसको अनि अब यी मनसुनको बेलामा अब धेरै पानी पर्ला पहिरो जैलार घरलग बगालार लडी बढ्ला सम्भावना आएको छ भन्नेमा अब ऊ हिसाबले आफ्नो नै अब मै त यी सम्बन्धी एउटा चनाखो हेपर्सी भएको विपद सम्बन्धी समाचार लोकसुनलार विपद सम्बन्धी मोबाइलमा देखालार मौसम सम्बन्धी देखालार ऊ अनुसार त आफ्नो काम लोक गरेपछि
0: ए सडक दुर्घटनामा युवा पुस्ता बढी पर्ला यीलाई पनि दुर्घटना त बाजी सिद्ध होइन यीबाट जोगाएलाई कन कसो रहेछ आफ्नो पर्ला अर्थात् चनाखो ओके पर्ला
1: अब सडक दुर्घटना बल्ल अब अनिको सुविधालाई मध्यनजर गरेको जुनै पनि एकता न एकता सवारी त घरमा चढ्ल नि होक्छ चालारहरूले होक्छ अब यीमा सडक दुर्घटना बोल्ला त कनको होक्छ भने मै सडक दुर्घटना अब कर्छु नभएको कर्ला रहेन यीमा त धेरै किसिमको अब भौगोलिक अवस्था सडक अवस्था र अनि आफ्नो मोटरसाइकल गाडी अब इन्जिन सम्बन्धी उसको पनि अवस्था सबै कुरो प्रभाव पार्छ नि त्यसलाई अब बाटमा बुल्टेर छु भनेमा अब खाल्डाखुल्टी होला बाटमा उयो हिसाबले चाल्या पर्ले अब आफ्नो गाडीलाई पनि बेला बेला सर्भिसिङ गरे पर्ले देखा पर्ले र बिना हेलमेट र लापरवाही तरिका इस्युको जुन यी अहिलेको युवा पुस्तै बाइक गाडी चलाछ नि ऊ त हाम्रो आफ्नैलाई नै यता दुर्घटना निम्तालो है उमा त युवा पुस्तालाई एकदम सजग होइपर्छ बिना हेलमेट गाडी चला बेहोला बाइक चला बेहोला अब आफ्नो त सबै कुरोमा ध्यान दिए पर्ले नि त्यो होइन उनीको त अगाडि गरेपछि
0: यी सबै विपत्तिबाट जोगाएलाई सुरक्षा दिएलाई सुरक्षाकर्मी भूमिका विशेष गरीको क्या क्या रहेछ
1: अब सुरक्षाकर्मीले धेरै ठाउँमा त सुरक्षा दिएलै अब सुरक्षाकर्मी पनि पहुँच पुग्लने हो सङ्ख्या नै हो नि अब ऊ हिसाबले एउटा पुलिस बैते सुरक्षाकर्मी बैते भएको हामी आफ्नै लापरवाही गरे बेहोला हाम्रो त अब घरकोबाट निस्किसिरहने छु म सुरक्षितका साथ घर पुगे पर्सिक बल्ला त मानसिकतामा धरिगु आफ्नो बाहिर निस्के पर्ले र ऊ हिसाबले त अब आफ्नो पूर्व रूपमा सुरक्षित रहेको घरकोबाटै बाहिर निस्के पर्ले जनीको निस्केर्नु म उनकै घर पुग्छु बाइक त सोचे पर्छ
0: पूर्व यी सोचेनामा कुनै पनि दुर्घटना नहोला
1: नै
0: सुरक्षाकर्मी सूर्य विपत्तिमा सहयोग गर्ने बेला गाउँघरको मानिस क्या गरेको सहयोग गरे पर्छ
1: सुरक्षाकर्मी बल्ल धेरै पाहा विपत्ति त एक ठाउँमा मात्र एकजनालाई मात्र नै पर्छ नि त विपत्ति बल्ल त एउटा समुदाय एउटा ठाउँ क्षेत्र धेरै ठाउँलाई त प्रभाव पार लग्छ नि त ऊ त एकजनालाई मात्र असर गर्ला त विपत्ति नै हुन्छ अब उर्काखेरि सुरक्षाकर्मी बल्ल थोरै सङ्ख्यामा खट्ल हुन्छ र स्थानीय स्तरमा पनि पार्लर मान्छेले घर अब सामान निकालेको कुटो कोडालो कोडाल लिएको चम्कोडाल लिएको आफ्नो क्या र सिक साधन ऊ लिएको त निस्के पर्ले र सुरक्षाकर्मीसँगै न हातमा हात बढाएको उद्धार कार्य गरेको त समाजमा सहयोग एक आपसी सहयोग गरे पर्छ
0: विपत्ति समय सो स्थानीय सरकार त स्थानीय समुदाय सुरक्षाकर्मी विपत्ति बेला मुख्य भूमिका क्या के रहेछ स्थानीय सरकार समेत पनि त भूमिका रहेछ के लागि सुरक्षाकर्मी तथा गाउँले लागि चाहिँ क्या भूमिका लागि चाहिँ खेलेपछि
1: मेन त अब यसमा स्थानीय सरकार नै हो। अब स्थानीय सरकारको बाटै केले भने हामी सुरक्षाकर्मी त उठाउँमा नयाँ हक छौँ, त्यो काम गरे जहिले बेलामा उद्धारमा जहिले बेला हामी नयाँ हक छौँ। अब उसको पुरानो मान्छे बल्ला त स्थानीय सरकार हो, स्थानीय सरकारले हामीलाई घटनाको विषयमा जानकारी दिलार र कसी कसी क्षति पुगेहरूले हामी क्या गरे पर्ला सम्बन्धी स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र स्थानीय मानिसले हामीलाई सहयोग गरेको अनि हामी अगाडि बढ्नुपर्छ।
0: विपत्तिको लागि चाहिने सामग्री घर घरै तसुवटा सरकारदेखि पालिकासम्म किन किन धेरै पर्छ? बाढी पहिरो आगी लाग्ला
1: अब विपत्तिको लागि हो त विपत्ति बोल्नै सिको हामी सधैँभरि अब आगलागीको समयमा आगलागी मात्रै बुझ्छु, भूकम्पको समयमा भूकम्प मात्रै बुझ्छु। ऊ होइन कि ओडामा पनि स्थानीय सरकारले विपद व्यवस्थापन समिति गठन गर लग्छ। अब विपद व्यवस्थापन समिति गठन गरिसिरहने सिको अब विपदलाई आफ्नै पूर्वानुमान गरेको अब हाम्रो ठाउँमा त बढी क्षति कुन विपत्ति गर्छ? ओखरा लागि चैलार सामान हो त स्थानीय सरकारले नै किनेको धरदीको एक ठाउँमा त स्टोर गरेको र क्लब लहलाई जिम्मा दिलाएर नेहने युवा पुस्तालाई त ऊ सम्बन्धी तालिम दिएको जानकारी दिएको पहिले सुको न हामी तयारी भएको बसे पर्छ।
0: बर्खे विपत्ति विपत्तिको लागि चाहिने सामग्री बर्खे विपत्तिबाट जोगेला त्यसो राहत दिएलाई क्या गरे पर्छ, कुन टा अवस्थामा दिए पर्ला सरकार?
1: अब यिनको है विपद बोल्दा त हामी तिन किसिममा बुझ्छु हामी मेन सुरक्षाकर्मी लेखे त अब विपद पूर्व र विपदको समयमा अनि विपद पश्चात बेला रोक्छ विपद पछाडि। अब विपद पूर्व त हाम्रो काम के हो भनेदेखिमा पूर्व तयारी भोक्सिक अनि रोकथाम होक्सिक अनि उसको न्यूनीकरणक उपाय होक्सिक अनि क्षमता अभिवृद्धि होक्सिक। अब ऊ बल्ल हामी स्थानीय स्तरमै तयारी रोकथाम न्यूनीकरणक लागि हो त पहिले सुको तयारी अवस्थामा बहलार बहलार कुरो हो र विपदक समयमा त अब विपद विपत्तक समयमा बोल्दा प्रतिकार गरे पर्ने ऊ विपत्तक समय त एकदम जोखिम हो नि त्यो गर्दाखेरि त धेरै खालको काम गरेपछि कुनै घर कुनै त गाई बस्तु धेरै खालको त हामी उद्धार गरे पर्ला रहेको कारण प्रतिकार भैली अनि एउटा लागि रात व्यवस्थापन। अब रात व्यवस्थापनमा त स्थानीय सरकारले नै हेर गरेको क्या आवश्यक रहेछ ऊ पहिचान गरेको अनि सुरक्षाकर्मी मार्फत त बाँड फाड गर्लाहरू र लास्ट त बल्ल विपद पश्चात विपद पछाडि कुरोमा त अब स्थानीय सरकार विभिन्न एनजिओ सङ्घ संस्थाले त भूमिका होक्सिकमा

0: खेल्छु। अब अहिलेको समय बल्ल धेरै समय मान्छेले हो मोबाइलमा खेल्ला गेममा मात्रै ध्यान रहेछ, शारीरिक रूपमा यता कुनै पनि यी सम्बन्धी सोच भइथे के भने शरीरलाई दुःख दिने उक्सिक बाल्ला सोच रहेछ। अहिलेको समय त ठिकै हो, अबको 10 वर्ष पछाडि उता मान्छेले हलाई सुगर प्रेसर यी मोटालार रोग लोहे रोगे सतालार एकदम धेरै चान्स रहेछ।
1: यसलाई पनि स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेछ
0: रहेछ, स्वास्थ्यको लागि नै रहेछ अनि सँगसँगै रास्ताको लागि पनि रहेछ।
1: ठिक रहेछ, यसलाई नै खेलकुदमा तरो सभ्य समुदायको लागि सुझाव पनि रहेछ।
0: खेलकुद त अनिवार्य नै हो, अब खेले नै पर्छ, अब खेलकुदमा लागि कराते नै खेला पर्छ बल्लार भइदियो कि बिहानी समयमा मर्निङ वाक बिहानी बिहानी बुल्लार उसुको आनी पनि करे पार्लार शरीरलाई त जत्का दुःख दिए उत्के हामीलाई सुख हक्छ नि त पछाडि। अनिको समयमा शरीरलाई दुःख दिए नै सिक बल्लार सोचाएर सिक र एक पछाडि त धेरै जटिल एउटा समस्या आइपर्छ उत्केलाई खेलकुद आवश्यकता रहेछ।
1: समुदायिक मानिसहरूले खेलकुदमा कटका सक्रिय हो पर्छ,
0: समुदाय त एकदम महनी अब बालबच्चा मात्रै भयो कि बुढाबुढी मान्छे लोक पनि खेलकुदमा लागेपछि अनि केले भने अहिलेको मान्छे लोक घुँडा बाठालार सुगर प्रेसर रोग यता ओछ्यानमा बस्लार चलन रहेछ। एउटा घुँडा बाठालार यी मान्छे लोक प्रेसर मान्छे लोक बिहानीको समय एकदम बुल्लेलाई राम्रो समय मान्छु नि त ऊ समयमा मात्रै एक दुई घन्टा त नै भाजौँ आधी घन्टा इसुको 25 मिनट तर्का 2-3 किलोमिटर बुल्लार गर्नमा ओलहलाई त औषधिक रूपमा काम गर्छ।
1: दनर समुदाय हेटक ठाउँमा धेरै मानिस खेलकुदमा सहभागी होक्लर छ, तसो उप्र उप्र राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा क्यालाई पहिचान भयो कि एकै कारण क्या रहेछ तर विचारमा?
0: अब मेन बोल्ल त हाम्रो परिवारको बाटो त साथ सहयोग हो कि अहिलेको परिप्रेक्ष्यमा आर्थिक सुगोलीको धेरै खाले एकटा भूमिका हक्छ नि त यीमा मान्छे उपर पुगेको लागि र उसलाई यता दिगो रूपमा दिएको लागि अत्केलाई धेटक लेभलसम्म त मान्छेले खेल्छ। जब उप्रक लेभलमा बोल्ल अहिलेको समयमा हामी औँलामै अङ्गुरमै गनेको पनि हेरगरे पार्छु चञ्चला दनवार दिदी एकटा उपरसम्म पुगेरली राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुगेरली र ऊभन्दा हेटक उता रसद खेलकुदमा नै होला होइन दनवार जातिले धेरै रहेछ धेरै खेल क्षेत्रमा रहेछ तर चिन्लार हिसाबले भइथे अब यीमा प्रभाव पार्ला चिजले धेरै रहेछ अनि कटकानी हिसाबमा लागि पर्ला बल्ला कुरोमा भर पर्छ।
1: यहाँलाई मनमा नै आफूले लिनु पर्छ। खेलकुदमा सोलारी सुको खेलालाई सुरक्षा निकायमा जाहिर खायलाई सजिलो होक्लार कुरा बाछा यी कुरो प्रश्न पाइँदैन?
0: एकदम राम्रो प्रश्न है, किनभने हाम्रो दनवार जाति बल्ल खेती किसानीमै हामी निर्भर रहेछु। सकभर जागिरमा अनि धेरै भइदिए होलार मान्छेले पनि उपरोक्त पोस्टमा प्राय कमै नै रहेछ। अब सरकारी जागिर खाइसिदाको खेलकुद र पढाइ लेखेको लागि धेरै सहज हो कि किनभने हिमा हामीलाई चैलार डाइट खर्च भइले हामी अब कुनै गेममा ज्यापरली भने हिमा पहिले त आफ्नै खर्च गरे पर्ला रहेछ नि त उसका लागि पकेट खर्च सबै नेपाल सरकारले दिला रहेको कारण सरकारी जागिर खाइकु अनि सँगसँगै खेलकुदमा लागेलाई त धेरै नै हानि राम्रो छ।
1: ए खेलकुद सबै स्कुलमा आत्मरक्षा तालिम खेलकुद दिएलाई केले आवश्यक रहेछ?
0: अब खेलकुद बातमा यत्तिकै अब हामी झगडा करलार बाल्लार मात्रै बुझ्छु झगडा करलार तर कुनको ठाउँमा करलार बाल्लार कुरो त हामी नै बुझ्छु के। अब यी आत्मरक्षा बल्ल एक किसिमको झगडा हो केले भने हिमा सकभर आत्मरक्षा शिकार आत्मरक्षा एकटा तयारी कुनै गरे पर्छ बाददेखि नि छोरी चेली लेखे हाम्रो बेतेक लेखे त यी आत्मरक्षा सिके पर्ला रक्सी केले भने हाम्रो बेतेक लोक कमजोर होक्छ उसलोक त छिट्टै अर्का आश्वासनमा फस्ला रोक्छ अनि अर्कै जेबलले ऊ मान्छ अनि एउटा शारीरिक रूपमा पनि कमजोर होला कारण विभिन्न किसिमका नकारात्मक सोच धर्ला मान्छेले उसलाई असर पुर्याला होला कारण यी आत्मरक्षा तालिम लिगु बस्नामा आफ्नैलाई पर्ला बेलामा मै आत्मरक्षा सम्बन्धी सिक्रैनु मलाई यनीको त मान्छेले आक्रमण गरे होइन म यनीको बचे पर्छ बल्लार कुरो उसलाई पहिले सुन थाहा हो अनि ऊ त आत्तलार भन्दा पनि तयारीमा त बढी जोसिलो हो अनि सजिलो होत्केलाई अनि आत्मरक्षा आवश्यक रहेछ।
1: बेटे बेटेक लागि आत्मरक्षा बेटेक विशेष गरेको आत्मरक्षा तालिम दिएलाई ओखिक बाबा माया कनको सहयोग आवश्यकता पर्छ?
0: प्राय बाघ मागले अब यी खेलार दौडलार बोल्ने सुको दुःख होक्सिक गाह्रो होक्सिक बाघको माया कर्सात अहिलेको माया पछाडि असर कर्सिक बालार कुरो नै बुझ्छ र बाघ माया नै बुझे पर्छ पहिले सुरुमा बच्चाले हे बेटेक बेते हे मै खेल्छु मै आत्मरक्षा सिक्छु बाघको बै कि बाघ माया मेरो बेते हलाई त आत्मरक्षा आवश्यक रहेछ बाघको उसले देखिन ध्यान दिएपछि, किनभने आप

0: मरच्याबल यी बाँचलार र बचालार मात्र भयो कि यीमा शारीरिक फिजिकल कुरोलोक पनि जोडन जेरली अब शरीरलाई त हामी तन्दुरुस्त धरेलाई अल्छी नै फेक लागि त आत्मरक्षा डोरो भूमिका खेल्छ।
1: आत्मरक्षा तालिम लिन मानुस पनि विपत्तिमा काम गरेलाई सहयोग दिएर सक्छ
0: एकदम। आत्मरक्षा बोल्दा त झन् राम्रो हो नि। आत्मरक्षा त अब एक त बाँचलार र बचालार बालार बुझ्छौँ हामी, ऊ होइन कि आत्मरक्षासँगलाई ध्यान दिला मान्छे एकदम निरोगी होस्, निरोगी होस् को जुनसुकै विपदमा पनि चाँडो भन्दा चाँडो खटीको उद्धार कार्य गरेलाई सजिलो पनि हो कि र ऊ मान्छे सजिलै अर्कै भन्दा पनि चाँडो त काम गर्ला सम्भावना हो।
1: यी सुरक्षाकर्मीबाट स्कुलमा पनि विपत्तिक विषयमा तालिम क्षमता अभिवृद्धि अनुशिक्षण किन दिएपछि
0: हाम्रो त सशस्त्र प्रहरी त अनि महिनावारी त रोक्सी कार्यक्रम स्कुल स्कुलमा हामी जनस्तरमै जेको कार्य पर्ला रोक्सी अब महिनामा त अब हामीलाई कुन खाले त शीर्षकमा काम गर्ला बलार कुरो प्रगति आदेश आइछ आइसिरहनेछुको महिनामा एकचोटि कहनु विपद व्यवस्थापन कहनु आग लागि कहनु यी आत्मरक्षा सम्बन्धी तालिम हो त हामी काराते बुलरहने कहने स्कुल लोगमा पनि
1: स्कुलमा यिनके तालिम सचेतना जनचेतना दिएको स्कुलबाट विपत्तिको बेलामा सहयोगको रूपमा पाइरहे स्कुलको विद्यार्थी लखक मास्टर लखक
0: अब कुन कक्षी है भनेमा हामी स्कुलमा जेको सिका सिधा निसुको स्कुलक बच्चा लखक मार्फत त घरक ब्यागमा हेले पनि खबर पुग्ला खैको अनि हामी एकजनालाई सिका लग्छु सिकाते हेर्ने तर एकजनाको बाते ओरक परिवारमा जेको ऊ फेरि सिकालार त एकदम राम्रो हानेको चलन रहेछ बच्चा लेखे केले भने राम्रो कुरो लयो त सजिलै ध्यानमा दिला दिमागमा धर्ला र अर्कोलाई पनि सेयर गर्ला र यी प्रविधि त एउटा राम्रो हो। अब हामी अनि स्कुलमा जेको सिकाते हेर्ने स्कुल बच्चा सर मिस लखलाई र उसले फेरि अर्को मान्छे लखलाई सिकालार त धेरै राम्रो हेर्छ किनभने थाहा होला कुरो त अनि विपदमा यिनको करे पर्छ है भाइको जुनै पनि सिकालार भइला नि त्यो
1: गरेको सुरक्षा निकाय सेफ्टी स्कुलमा तालिम दिइरहेले यिनके लागि स्थानीय सरकार क्या सहयोग दिए पर्नमा सोलर खोला
0: हो यी एकदम राम्रो क्वेसन भयो यी त किनभने अनि सशस्त्र प्रहरी मात्रै भयो कि यी सरकारी स्तरक तिनै तक सरकारी स्तरकबाटै स्कुलमा स्कुलक विद्यार्थीहरूलाई नै तालिम कराएको हामी अगाडि बढे पर्छ बल्लार एकता नीति रचेक जनकि आर्मी लेखे यी अनि एनसिसी बल्लार तालिम चलाएको स्कुल स्तरकबाटै नै विपदमा त एकता युवा दस्ता खडा गरेर भनेमा सशस्त्र प्रहरी बले पनि अनि विपद सम्बन्धी एउटा पालिका लोगमा जेको यी स्थानीय स्तरबाटै द्रुत प्रति कार्य एकदम चाँडोभन्दा चाँडो त विपदमा खटलार मान्छे लोक भएको विपद आधारभूत स्वयंसेवक तालिम काराते बुलरेली र नेपाल प्रहरी पनि अनि अनेक ठाउँमा यी विषयमा हो त विभिन्न विपद सम्बन्धी हो त जनचेतनामूलक कार्यक्रम लोक चालाल हामी अनि देखिरहेन
1: समस्या क्या के भयो पर्ला यिनकी तालिम दिएको समयमा स्कुल व्यवस्थापन समिति स्कुलका बालबालिका छ्याबे छ्याबे तनाव दिएको कुन अनुभव रहेछ
0: एक त के अक्षी खै भनेमा अब स्कुल लोकमा त लै आज यिनको ब्यारेकको बाटो तालिम दिएर आइतिर्सिक बालर शीघ्र सर मिस लेखेको अनुसार विद्यार्थी लहलाई भेला काराएको डर लाग्छ अनि हामी जेको सजिलै छु बुझालार सिकालार कुरो त हामीलाई सहज हो कि हामी व्यवहारिक पनि र सैद्धान्तिक व्यवहारिक दुइटै हामी त उसले बुझलार हिसाबले सिकाछु स्थानीय स्तरमा हो त आज यिनको तालिम रहेछ आइन त्यो भाइको बोलिदिएको नि प्राय मान्छे लोग त भेला जम्मा नै होला अनि यिनके यिनके कारण एउटा मनै समस्या हो कि तर जत्काजना मान्छेलाई हामी बुझा पारेनौँ अनिसम्म एकदम राम्रो रहेछ विपदमा
1: मतलब व्यवस्थापन समिति स्कुल परिवार सहयोग गर्नमा सबैभन्दा सोलारी बन्ला
0: हो किनभने स्कुलकबाटै नै अगाडि बढेपछि स्कुल हो नि त हाम्रो अब सबै कुरोको त बिहानी हामी एकछिन घरमा बस्ला रो दिनभरि त हामी स्कुलमै हुन्छु र सबै कुरो अब भविष्य बानालारको बानालार सुकुलीको सबै कुरो स्कुलकबाटै नै हामीमा त विकास हो त्यो जहिले कारण जे पनि कुरो रहेछ स्कुलकबाटै बरु स्कुलमा पनि अभिभावकलाई बोलाएको हो त हामी यी सम्बन्धी अगाडि बढ्ला सरकारी नीति भइलिएको हुनेमा त जुनसुकै विपद पर्ला बेलामा पनि चाँडोभन्दा चाँडो सुरक्षाकर्मी नै जेल अवस्थामा पनि उद्धार हो
1: अशोक जङ दनुवार फायर फाइटर्स सशस्त्र प्रहरी पुलिसमा काम गर्न पनि मानिस व्यक्ति रहेछ स्थानीय सरकार क्या गर्नेमा फायर फाइटर्सको लागि सहयोग पुग्ला यी जङ्गलमा बर्खे आगी लाग्लमा त ठुलो समस्या रहेछ सिक्ने यसलाई चाहिँ स्थानीय सरकार क्या गरेमा सोलारी ओखलार यो टिमको लागि।
0: अब अनि त पछिल्लो समयमा जिल्ला वन कार्यालयबाट वनमा आगि लाग्यो त्यो खानी फायर आग लागि कन्ट्रोल रुम बाहेक स्थापना गर्लरले अब जुनमा त आग लाग्यो होला कुरो ल त सजिलै कुनलाई गरे बाल्लार गाउँले हलै भन्दा पनि लाइफ एकता त वन विभागमा फायर कन्ट्रोल टिम फायर रोके आगि लागि रोकेको लागि एउटा कमिटी रहेछ उसी कन्ट्रोल रुम रहेछ उसीमा फोन गर्नु सिक त कुन ठाउँमा आग लाग्यो होला ऊ ठाउँमा त सजिलै छु चाँडोभन्दा चाँडो सेना प्रहरी सशस्त्र प्रहरी त परिचालन होला रहने एउटा हेरेर लेख्छ। अब ऊभन्दा पनि जुन स्थानीय स्तरमा त क्या गरेपर्छ भनेमा ऊ सम्बन्धी तालिम लोक डेपरले वनपाले अनि हाम्रोमा वनपाले बाहेक एकजना मात्रै डर लोक्छु ऊ वनपाले क्या त देखाला क्या उमा समस्या र सिन्धु पहिले नै चार पाँचजना उता मान्छे लोक यी वन रक्षक बाहेक खटालार अनि ओह काम उता वन वनमा जेको आग लागि हे पार्लार ठाउँमा अग्निरेखा लोक कोर्लार अनि पुरानो रुख लोग रक्षिक भने बोट बिरुवा लोग रक्षिक भने हिमालय एउटा काटछाट कर्लार यी सम्बन्धी एउटा तालिम नै दिएको एकदम वृहत रूपमा स्थानीय सरकारले पहिले नै तयारी गर्नमा वनमा लाग्ला र आगि त अब हुने पनि लागि नै हाल्छ तैपनि कमभन्दा कम क्षति लाग्यो त यी भूमिका आवश्यक रहेछ।
1: हाम्रै काभ्रे जिल्लामा फायर फाइटर्स टिम वन विभाग टोली दस्ताको लागि आगि निभाल दमकल पर्याप्त रहेछ
0: बोइते केलाई भने यत्र जिल्लामा अनि नवबुद्ध नगरपालिकामा एउटा नयाँ दमकल थपन जेरले ढुलीखेलमा एउटा दमकल रहेछ ढुलीखेलक दमकल पनि खासै प्रभावकारी बैठे मैले चुट्ने नरहेस पाँच खालमा एकटा रहेस ओसुको अर्को बल्ल पानी ट्याङ्करको रूपमा रहेत रहेछ तर दमकल नै भएको जुन दमकलमा हो पर्ला क्षमता दमकलले कर्लार भूमिका यी सम्बन्धी त स्रोत सम्पन्न होला दमकल हो त धेरै नै कम रहेछ
1: यही लागि स्थानीय सरकार क्या गर्नेछ सोलारी ओखला
0: यिनको मा त के लाग्छ भनेमा अब आग लागि बोल्ल कुरो जङ्गलमा मात्रै नै लाग्छ र धेरै ठाउँ जङ्गलमा हो त बात पनि नै हल्छ अनि बात नै हल्मा त दमकल लेगालार कुरो बेहल दमकललाई नै अप्ठ्यारो हो अब जङ्गलमा त सबसे बढ्के कुरो बोल्ल आग लागि पहिले सुकाउन यी वन रक्षक बाहेक चार पाँचजना मान्छे कैद काट्छ आवश्यकता अनुसार मान्छेलाई खटाएको अग्निरक्षक रेखालक कोर्लार अब यिनकै कुरोमा त अगाडि बढेपछि अब गाउँघरको लागि उता अब सिन्धु जुन उद्योग कल कारखाना गोदाम पसल लोगमा पनि पहिले सुकाउन यी आग लागि त तयारी भएको बसेपछि गोठा लागि बरु पसल व्यवसायले नै किन्लार हो कि वा नगरपालिका वडै त सहुलियत दरमा किन्दिलार हो एकता आग लागि निवारण यन्त्र बाल्ला रक्षिक फायर एक्सटिङ्गुइसर ऊ यता प्रत्येक पसल घर गोदाममा त अनिवार्य रूपमा धर्नामा आग लागि बोल्ल एकता चुट्ने झिल्काबाट सुरु होला र अनि बिस्तारै बढ्दै जे उता क्षति होला हुन् त्यो ओहरको लागि हो त देखे बित्तिकै आगिले नियन्त्रण गर्नमा राम्रो हो कि ओहरको लागि त विशेष ध्यानकर्षण कार्य चाहिन्छ म
1: सेब्बे लागि यी ध्यानकर्षण गरेपछि अन्तमा तरु दनवार समुदाय सेब्बेको लागि किछु सुझाव बाँकी रहेछ।
0: अब दनवार समुदाय बल्ल हामी अनि चिनन जेर्नु आज म यी रेडियो नेपाल कार्यक्रममा आएको दाई भेषराज दाईबाट एउटा एउटा कुरोलाई त जनचेतनामूलक हिसाबमा सेब्बे हाम्रो दनवार दाजुभाइमा त साढे पाइलार अवसर पाइनु अब यीमा त म धेरै नै धन्यवाद दे चाहिन्छु दाईलाई पनि र मरो समुदायमा मरो भन्दा नि हाम्रो समुदायमा हाम्रो दाजुभाइ लोक दनवार दाजुभाइ लोक अब पनि हामी एउटा पुरानै अवस्थामा बसे नै छ अब युग परिवर्तन भइसिले मान्छे लोक नयाँ नयाँ सोचमा नयाँ नयाँ काममा लागेरला अब हामी एउटा हाम्रो छाब्याक लखलाई कनिको अगाडि बढालार र हाम्रो व्यवसाय हामी करिडहरूलाई कामलाई पनि हामी कनिको अब उपर लेग्लार मने राम्रो व्यवसायमा त परिणत गर्लार र उयो अनुसार आमदानी लिलार बलार कुरोमा त हामी अग्रसर हो पर्छ नै राम्रो कुरोलाई भन्दा नि राम्रो कुरोलाई त धेरै सुनलार अनि अर्कोलाई सुनालार काम गरेपछि दनवार जाति बाइकु हामी अब पनि त अब किच्छु नै जानलार जात बाइकु हामी बसे नै अब हामी नै परिवर्तन गरेपछि घरको लागि हो त सुनेको बुझेको चुट्ने नै भए सिक्ला जान्ला कुरोलाई सेवे सामुता पुर्या पर्छ, सिक्या पर्छ, गल्तीलाई गल्ती बाजे पर्छ, राम्रोलाई राम्रो बाजे पर्छ, बाजे चाहिन्छ।
1: कामक व्यस्त रहलछ पनि तोल्खे इन्के कार्यक्रममा समय दिएको सेवेक लागि काम गर्न लागि जाँगर जो समय दिल यी रेडियो नेपालबाट यी हामी धनर कार्यक्रमबाट धन्यवाद धर्लमै। अख्नि आइला दिनमा पनि अर्कै विषयमा विषयवस्तुमा कुरा गर्छु। आजको लागि तोलखेलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद विशेष तोलाई र यी हामी धनवार कार्यक्रम जुन रेडियो नेपाल अगवाती प्रसारण नक्सिक सिंह दरबार अगवाती र उसीमा बसेको सरस्वती दिदी र तुई भेषराज दाई जुन नवरात र काम गरेर दनवार लैत एउटा भाषा चिनारी लागि जुन तुई पहल गरेलेस र मलाई पनि बोलाएको यो अवसर दिए दिलामा मि फेरि पनि तँलाई धन्यवाद दिए चाहिन्छ। र अब जुन रेडियो नेपाल कार्यक्रममा त हाम्रो दाई दिदीले जुन कार्यक्रम चलाएको बसेरला अब यीमा त फेरि कन गएको छ भने चिन्ला चिन्ला मान्छेलाई मात्रै बोलाइला आफ्नो मान्छेलाई मात्रै अन्तर्वार्ता लिलिक बाल्ला रोक्छ। उत्केलाई आगामी दिनमा हाम्रो दाईले इच्छी बसेको चिन्ला र बुझ्ल अनुसार मान्छेलाई बाते थाप्यासम्म जुनलाई पनि बोलाएको इच्छीमा मुरो जस्तै सचेतनामूलक कार्यक्रमको लागि साडालार अवसर धेरै सम्भावना छ। उत्काहेरीवटा जुन बेला पनि बोलाल अवस्थामा यी रेडियो नेपाल कार्यक्रममा आएको आफ्नै धारणा विचार लोक जनचेतनामूलक कुरो लोक क्या र चिक आफ्नै सँगै सिप कला उता देखाएको हाम्रो अझ यी दनवार कार्यक्रम हामी दनवार कार्यक्रमलाई यता देशव्यापी रूपमा त वृहत रूपमा बुझा पर्छ र यी कर्ते खेनि हाम्रो भाषा पनि संरक्षण हुन्छ। उत्केलाई सबैजना अथवा यी रेडियो नेपाल कार्यक्रममा आएको साडा पनि परिलिक र सबैजना अब सुने पनि पर्छ क्या यी सुनलार माध्यम लोक धेरै रहेछ। उसको लागि उता अनलाइनमा जेको रेडियो नेपाल सर्च गरेको रेडियो नेपाल कार्यक्रम लोक पनि सुने मिलिलिक अनि हाम्रै दनवार कार्यक्रम पनि उसक पनि सुने मिल्ला रोक्छ। सबै त अब हामी दनवार यी हामी दनवार कार्यक्रमलाई त सफल बनाएको लागि वृहत बनाएको लागि परेपछि बाजे चाहिन्छ। फेरि पनि आगामी दिनमा दाईले सम्झला मान्छे लगो त इच्छा आएको साडा दियो बाजे चाहिन्छ।
1: कामक व्यस्त आफ्नो पनि तुई इनके कार्यक्रममा समय दिएको सेवेक लागि काम गरेलाई जोस जागर समेत दिलामा यी रेडियो कार्यक्रम हामी दोनबाट धन्यवाद दिए चाहन्छु मै। सेवेक मानिसक लागि सरकारले भिन्न भिन्न क्षेत्रमा सेवा सुविधा तसु सहुलियत दिइरहे कि यी सेवा सुविधा कनी गुलिलार बाजलार बारेमा भने हामी धेरै जस्तोलाई थाहा नरहेकै पाछ यसनिकै विषयमा पनि विशेष गरीको आइला अङ्कमा हामी दोनर कार्यक्रम बनाटै जान्छु। धन्यवाद सेवेक जाति आवाज उठाएको संचार माध्यमबाट मनमा लाग्ला जिज्ञासा मेटालाई तसु जुन सुकै समयमा पनि मानसिक आवाज बल्ल बनाएको आगो बढ्ला संचार माध्यम रचिक बाजदार विश्वास तुलाइ रचे। आजको कार्यक्रम तोलाई कनको लागि यी कार्यक्रम बारे तोरो सल्लाह सुझाव तसु प्रतिक्रिया दिटिक एनाबाट आइला दिनमा हामी दोना कार्यक्रम सोलारी बनालाई मद्दत पुग्ला तसु फरक विषय वस्तु तसु शीर्षक सँगै फरक क्षेत्र प्रतिनिधि बोलाको कार्यक्रम सोलारी बनालाई पनि बर्खी मद्दत पुग्छ। यसनिकै विषय वस्तुमा आज कुराकानी कर्ता कर्दै समय सिधी सिधाले कार्यक्रम बनाएरमा सहयोग पुग्लार सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्राविधिक कोठाबाट प्राविधिक कोठामा सहयोग गर्लार प्राविधिक साथी तसु यो कार्यक्रममा सहभागी ओकेको जिम्मेवार ठाउँबाट सभ्य मानिसक जिज्ञासा मेटालार चाहिलार भूमिका महत्व दिएको हामी दोनर कार्यक्रम सुनेकी साथ दिला सभ्य रेडियो प्रेमी साथी लखलाई मनै सोको धेरै धेरै धन्यवाद दिए चाहन्छु। अब कार्यक्रम विषयवस्तु आइला दिनमा पनि थपिएको अझै रचनात्मक तसु सकारात्मक बनाएलाई क्या क्या गरेपछि सभ्य सल्लाह सुझाव अंश प्रतिक्रियालाई ध्यानमा धरेको हामी दनवार समुदायलाई सभ्य सामु चिनाको आगो बढ्ला प्रयास पनि गरिदर्छु। ओत्केलाई एकक लागि हाम्रो इमेल ठेगाना हो pdanuwr335@gmail.com imsarasdatai17@gmail.com तसु सम्पर्क नम्बर 9849349414 भेष बहादुर दनवार अंशो 9764398115 सरस्वती राज दनवारमा तोलखक आफ्ने लेख रचना साहित्य सङ्गीत सामुदायिक चिनारी कार्यालय जिना सुकी सामग्री पनि पठाए पार्छ। हस्त आज कुरोकानी यत्कामा नै बिसा छु। अर्को हप्ता नयाँ पाहुना नयाँ विषयवस्तु लिएको कार्यक्रममा मुई आई नै हाल्छु। हामी कार्यक्रम बनाएलाई सहयोग गर्ला मुई भेष बहादुर दनवार तसु सहकर्मी सरस्वती राई दनवार प्राविधिक रूपमा सहयोग गर्ला प्राविधिक साथी सहित आज कार्यक्रम हामी दनवार कार्यक्रमबाट बिदा हुन्छु। जैठा जैठी एकनकी तोलखक सामु दर्शु रेडियो नेपाल सुनिकु बसिदार हस्त शिवा ढोकरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य अनि म उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उहाँले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ पाखा पखेरा र कुना कन्दराका कथा व्यथालाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रूपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह 2083मा उहाँले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सृजनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले कठिन परिस्थितिका बावजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले बताउनुभयो। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताउनुभयो। यस विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो। बैठकमा राष्ट्रिय सभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राख्नु भएको थियो। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका सन्दर्भमा छलफल कार्यक्रमको आयोजना गरेको छ। छलफल कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले अहिलेको सरकारले कागजी प्रक्रियाभन्दा पनि तोकिएको काम 100% समयमै सम्पन्न गर्न चाहेको भन्दै अहिलेको जनशक्तिले काम सम्पन्न गर्न सक्ने हो भने युवा शक्तिलाई इन्टर्नसिपमा लगाउन पनि सरकार तयार रहेको बताउनुभयो। यस अवसरमा अर्थमन्त्री वाग्लेले जेठ 15 गते सरकारले प्रस्तुत गरेको बजेट साउन 1 गतेबाटै कार्यान्वयन सुरु गर्न विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन पनि दिनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। बिहिबार रातिको अविरल वर्षाका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार अवरुद्ध सडक तत्काल मर्मत तथा पहिरो पन्छाएपछि हाल मेची राजमार्ग पुनः सडक खुलेसँगै सवारी आवागमन सुचारू भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफामा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ। प्रतियोगिता अन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो। इरानले आइतबार लस एन्जलसमा बेल्जियम विरुद्ध हुने समूह चरणको खेल अघि मेक्सिकोको तिजुआना स्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिन अघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो। उता अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ। व्हाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू जुलियानीले इरानी टोलीलाई खेल अघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस्त, नमस्कार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि केन्द्रीय प्रसारणमा रहेर शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 को प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको निवेदन पाठ अन्तर्गत रहेर सुनाइ र बोलाइ अभ्यास, शब्द स्रोतको पहिचान र प्रयोग, मूल तथा व्युत्पन्न शब्दको पहिचान र प्रयोग, त्यसै गरी दीर्घ उकारको पहिचान र प्रयोगमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: दगुरौ, अब कक्षामा पुग्न ढिला हुन्छ फेरि।
5: लौ, तिमी पनि कस्तो कुरा गर्छौ के? कक्षा पुग्न केही बेर ढिला भए पनि के बिग्रिन्छ र?
4: तिम्रो मस्तिष्कमा के भरिएको होला है? हिजो भक्तराज गुरुले सुनाइ पाठ 4 आधारित भएर सुनाइ र बोलाइ अभ्यास गराउँछु भन्नुभएको होइन?
5: ए, हो त नि, म पनि हुस्सु भएछु। लौ दगुर्दै कक्षामा जाउँ।
4: धन्न कक्षामा गुरु आइपुग्नु भएको रहेनछ।
5: त्यही त नि, मेरो तालमा लागेको भए त डुबिन्थ्यो। तिमीले बेलैमा सम्झायो।
6: नमस्कार गुरु, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
7: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोस्।
6: धन्यवाद गुरु।
7: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 9 नेपाली विषयमा केन्द्रित भएर विभिन्न क्रियाकलाप गर्छौँ। आज चाहिँ सुनाइ पाठ 4 र भाषिक संरचना अनि वर्ण विन्यासका अभ्यासमा केन्द्रित भई विभिन्न क्रियाकलापहरू गर्नेछौँ।
4: गुरु, हजुरबाट गाउँ खाने कथा नसुनेको पनि धेरै दिन भयो नि।
5: हो भने गुरु, गाउँ खाने कथा सुन्दा कस्तो रमाइलो हुन्छ।
7: ठिक छ नि त भाइ बहिनीहरू। अँ साँच्ची, गाउँ खाने कथाको उत्तर दिन सक्नु भएन भने गाउँ दिनुपर्छ नि, थाहा छ कि छैन?
6: थाहा छ गुरु, सके उत्तर भन्छौँ, नसके गाउँ दिन्छौँ।
7: ल उसो भए अब गाउँ खाने कथा सुन्नुहोस्। बिहान सखारै बज्छ घडी होइन, श्रीपेच लगाउँछ राजा होइन, दुई खुट्टा टेकेर हिँड्छ मानिस होइन, क्या हो?
5: आहा, कति रमाइलो गाउँ खाने कथा।
4: अँ रमाइलो मानेर बस न, अहिले गाउँ दिनु पर्दा थाहा पाउँछौ।
5: बिहान सखारै बज्ने, श्रीपेच लगाउने,
4: दुई खुट्टा टेकेर हिँड्ने भनेपछि कुखुराको बाले होइन त?
5: मलाई पनि त्यस्तै लाग्यो, यही उत्तर भनौँ न त। बिहान सखारे बज्छ घडी होइन, श्रीपेज लगाउँछ राजा होइन, दुई खुट्टा टेकेर हिँड्छ मानिस होइन, यसको सही उत्तर हो कुखुराको बाले।
7: स्याबास, तपाईँहरूले गाउँ खाने कथाको सही उत्तर भन्नुभयो। अब आजको पाठ्य वस्तुतिर लागौँ है त। ध्यानपूर्वक सुनाइ पाठ 4 सुन्नुहोस् अनि सुनाइ र बोलाइका अभ्यास गर्नुपर्छ। सुनाई पाठ 4। विद्याधनम सर्वधनम प्रधानम। अभिभावक शिक्षक संघ मान सरोवर माध्यमिक विद्यालय हुम्ला। उत्कृष्ट प्रधानाध्यापक सम्मान, तपाईँ श्री मीना अधिकारीले यस मान सरोवर विद्यालयको भौतिक समुन्नति, विद्यार्थी शिक्षक अभिभावक अन्तर्क्रिया, शिक्षकको वृत्ति विकास र विद्यार्थी मैत्री वातावरण सिर्जना गर्नुभएको छ। तपाईँबाट हरेक विद्यार्थीमा पठन संस्कृतिको विकासका निम्ति बाल पुस्तकालय, बाल क्लब गठन जस्ता बालोपयोगी संस्था मार्फत विद्यालयमा स्वस्थ प्राज्ञिक वातावरण सिर्जना हुन पुगेको छ। यस विद्यालयको शिक्षण सिकाइमा समेत आमूल परिवर्तन ल्याउनु भएकाले यहाँलाई उत्कृष्ट प्रधानाध्यापक सम्मानबाट सम्मान गर्न पाउँदा अभिभावक शिक्षक संघ हुम्ला गौरव बोध गर्दछ। धनकुटामा जन्मेर नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आएर यहाँले देखाएको प्राज्ञिक र प्रशासनिक कौशल मुलुकका आम महिलाका लागि समेत अनुकरणीय रहेको छ। यो सङ्घ यहाँको उत्तरोत्तर प्रगति र स्वर्णिम भविष्यको कामना समेत गर्दछ। अतिथि अध्यक्ष सिमीकोट गाउँपालिका हुम्ला, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुम्ला, अध्यक्ष अभिभावक शिक्षक संघ मान सरोवर मावि हुम्ला। मिति 2078 असार 15 गते।
4: सुनाई पाठ चारमा त उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गरिएको विषयवस्तु पो रहेछ।
7: हो नि, राम्रो काम गरेपछि सम्मान त हुने नै भयो। मैले सुनाई पाठ चारका आधारमा प्रश्नपत्र ल्याएको छु, पालै पालो उत्तर दिनुहोस् है त। पहिलो प्रश्न उषाका लागि, ठिक बेठिक भन्नुहोस्। क, हुम्ला शिक्षक परिषदले सम्मान प्रदान गरेको छ।
5: हुम्ला शिक्षक परिषदले सम्मान प्रदान गरेको छ। अभिभावक शिक्षक संघले पो सम्मान प्रदान गरेको हो त। यो वाक्य बेठिक छ गुरु।
7: तपाईँले सही उत्तर दिनुभयो। अब अर्को प्रश्नको उत्तर प्रभा भन्नुहोस् है। ख, सम्मानित हुने व्यक्ति विद्यालयका प्रधान अध्यापक हुन्।
4: सम्मानित हुने व्यक्ति विद्यालयका प्रधान अध्यापक हुन्। यो वाक्य ठिक छ गुरु।
7: अब यो प्रश्नपत्र पढेर उत्तर दिने पालो उषाको।
5: विद्यालयको आर्थिक पक्षको उन्नयनमा हरिको उल्लेख्य भूमिका देखिन्छ। यो वाक्य बेठिक छ गुरु, होइन त?
7: हो नि, तपाईँ अल्मलिनु पर्दैन उषा, तपाईँको उत्तर सही छ। अबको प्रश्न प्रभाका लागि।
4: हुन्छ गुरु। उक्त कार्यक्रम 2078 असार 15 गते भएको। यो वाक्य ठिक छ गुरु।
7: तपाईँहरू दुवैजनाले सही उत्तर दिनुभयो। अब सम्मान पत्रमा के कुरा समेटिँदा रहेछन् छलफल गर्नुहोस् त, म तपाईँहरूको छलफल सुन्छु।
5: सम्मान पत्रको सुरुको भागमा सम्मान गर्ने संस्थाको नाम, ठेगाना र सम्मान पत्रको किसिम उल्लेख गर्नुपर्छ।
4: आहा, कति स्पष्टसँग विषयवस्तु समेटेर उत्तर भन्यौ तिमीले। अनि त्यसपछि सम्मानित व्यक्तिको नाम सहित कुन कार्य गरे बापत सम्मान गरिएको हो उहाँको योगदान खुलाएर सम्मान पत्रको बिहोरा लेख्नुपर्छ।
5: तिमीले पनि स्पष्टसँग उत्तर भन्यौ। त्यसपछि सम्मानित व्यक्तिलाई प्रगतिको कामना सहित सम्मान पत्रको बेहोरा टुङ्ग्याउनु पर्छ। अन्तिम भागमा चाहिँ क्रमशः अतिथि, प्रमुख अतिथि र कार्यक्रममा अध्यक्षको हस्ताक्षर, नाम र पद लेखी सबैभन्दा मुनि सम्मान पत्र प्रदान गरिएको मिति लेख्नुपर्छ।
4: गुरु, हजुर त हाम्रो छलफल सुनेर मुसु मुसु हाँस्नु भएको छ। हामीले बिगार्यौँ कि क्या हो?
7: होइन होइन, तपाईँहरूको बुझाइको स्तर र छलफल गर्ने तरिका अब्बल छ। म त खुसी भएर हाँसेको। विद्यार्थी भाइ बहिनीहरू, सुनाई र बोलाइको यो अभ्यास पछि अब भाषिक संरचना र वर्णविन्यास सम्बन्धी विषयवस्तुमा छलफल गरौँ। हुन्न?
6: हुन्छ गुरु।
7: मैले केही शब्दपत्ति ल्याएको छु। मैले प्रदर्शन गरेका शब्द पालै पालो सबैले सुन्ने गरी पढेर सुनाउनुहोस् त।
5: मित्र तत्सम शब्द, मित तद्भव शब्द, अनि दोस्त चाहिँ आगन्तुक शब्द।
4: क्रम: तत्सम शब्द, पालो तद्भव शब्द, रोल आगन्तुक शब्द।
7: तपाईँहरूले तत्सम, तद्भव र आगन्तुक शब्दका उदाहरण शब्दपत्ति हेरेर भन्नुभयो। तपाईँहरूले आधारभूत तहका कक्षाहरूमा पनि तत्सम, तद्भव र आगन्तुक शब्दका सन्दर्भमा विभिन्न क्रियाकलापहरू गर्नुभएको थियो। सोही आधारमा छलफल गर्न सक्नुहुन्छ?
5: जान्ने जति हामी छलफल गर्छौँ, अपुग भएमा हजुरले सिकाइहाल्नुहुन्छ कि कसो प्रभा?
4: तिम्रो कुरा सोरै आना ठिक छ उषा। संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै प्रयोग हुन आएका गन्तव्य, वृद्ध, कक्षा जस्ता शब्द तत्सम शब्द हुन्।
5: अनि संस्कृत भाषाबाट नेपाली भाषामा आउँदा रूप फेरिएर आएका काम, पात, कान, गाउँ जस्ता शब्द तद्भव शब्द हुन्।
4: त्यसै गरी विभिन्न भाषाबाट नेपाली भाषामा प्रयोग हुन आएका रेडियो, किताब, रोदी, क्वाटी जस्ता शब्द चाहिँ आगन्तुक शब्द हुन्।
5: गुरु, हाम्रो छलफल कस्तो लाग्यो हजुरलाई?
7: राम्रो छ, तपाईँहरूको छलफल असाध्यै राम्रो छ। तपाईँहरूको छलफललाई अझै केही कुरा थपेर स्पष्ट पार्छु है त। तत्सम र तद्भव शब्दलाई मौलिक शब्द पनि भनिन्छ, अनि हाम्रो देशमा बोलिने विभिन्न भाषाबाट आएका शब्दलाई स्वदेशी आगन्तुक शब्द र विदेशी भाषाबाट आएका शब्दलाई चाहिँ विदेशी आगन्तुक शब्द भनिन्छ।
4: आहा, गुरुले कति स्पष्टसँग बुझाउनु भयो।
7: विद्यार्थी भाइ बहिनीहरू, तत्सम, तद्भव र आगन्तुक शब्दको छलफलका आधारमा अभ्यास दुईमा दिइएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्न र अभ्यास तीनका आधारमा पाठमा प्रयोग भएका दुई दुईवटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्न त सकिहाल्नुहुन्छ नि। यो तपाईँहरूका लागि गृह कार्य भयो।
6: हस् गुरु, हामी गृह कार्य गरेर ल्याउँछौँ।
7: अब भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास चारको क्रियाकलापमा केन्द्रित भएर छलफल गरौँ है त। मैले केही स्लाइड ल्याएको छु। प्रभा, प्रोजेक्टर अन गर्नुहोस् त।
4: प्रोजेक्टर खुल्यो गुरु, अब हामी पालै पालो पढेर सुनाउँछौ। पहिला म पढ्छु। दिइएको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस्।
5: म अनुच्छेद पढ्छु। आकृतिले प्रकृतिका विषयमा एउटा सुन्दर कविता रचना गरिन्। उनले त्यो कृति पढेर जय, विजय र सञ्जयलाई सुनाइन्। उनले आफ्नो देश छोडेर विदेश गएका दाजुलाई पनि आफ्नो कृतिको कृतित्वबारे सुनाइन्।
4: अब बाँकी अनुच्छेद म पढेर सुनाउँछु। उनलाई दाजुले तिमीमा राम्रो कवि बन्ने सम्भावना छ भने, दाजुले बहिनीलाई कविताका सिद्धान्तमा लेखेका सैद्धान्तिक कुरा र अरू कविले प्रयोग गरेका प्रयोगात्मक कुरा पनि हेर्दै गर्न सुझाए। उनको कविताका बारेमा विद्यालयका रवि गुरु, रविन्द्र गुरु, कवि गुरु, कविन्द्र गुरु, रक्षा गुरुमा र सुरक्षा गुरुमाले पनि निकै चर्चा परिचर्चा गरेको कुरा थाहा पाइन्।
5: हामीले अनुच्छेद त पालै पालो पढेर सुनायो गुरु, तर मूल शब्द व्युत्पन्न शब्दका बारेमा अनभिज्ञ भयौँ।
4: हो गुरु, मैले पनि यो विषयवस्तुमा केही भ्यू पाउन सकिनँ।
7: तपाईँहरू नआत्तिनुहोस् न, म थप स्लाइड पनि प्रदर्शन गर्छु। ल, पढेर सुनाउनुहोस् त।
5: म शब्दहरू पढ्छु है त। एउटा, रचना, जय, देश, दाजु, बहिनी, रवि, कवि, रक्षा, यी मूल शब्द हुन्। मूल शब्दको बनोट हुँदैन। उपसर्ग र प्रत्यय नलागेका अनि समास र द्वित्व नभएका शब्द नै मूल शब्द हुन्।
4: ए, बल्ल कुरा बुझियो। टुक्र्याउन नसकिने शब्द नै मूल शब्द रहेछन्, होइन त गुरु?
7: तपाईँले ठिक भन्नुभयो। अब स्लाइड हेरेर पढ्ने पालो पनि तपाईँको।
4: हस् गुरु, म शब्दहरू पढ्छु। कविता, विजय, विदेश, सैद्धान्तिक, सुरक्षा, रविन्द्र, कविन्द्र, यी शब्द व्युत्पन्न शब्द हुन्। बनोट भएका शब्दलाई व्युत्पन्न शब्द भनिन्छ। व्युत्पन्न शब्दलाई टुक्र्याउन सकिन्छ।
5: हो त नि, बल्ल बुझियो। कवि जोड्ता कविता, सिद्धान्त जोड इक सैद्धान्तिक, सु जोड रक्षा सुरक्षा, कवि जोड इन्द्र कविन्द्र, यसरी व्युत्पन्न शब्दलाई टुक्र्याउन सकिने रहेछ, होइन त गुरु?
7: एकदम सही भन्नुभयो। अब यही छलफलका आधारमा अभ्यास पाँचको क्रियाकलाप गर्नुहोस् त।
4: गुरु, हामीले पाठको आज हरेक टोल पुर्याउन सक्छन् भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचवटा व्युत्पन्न शब्द टिपोट गर्यौँ।
7: ठिक छ, ठिक छ। अब टिपोट गरिएका व्युत्पन्न शब्द पालै पालो पढेर सुनाउनुहोस् न।
5: हस् गुरु, म पढ्छु। एक, स जोड चेतना सचेतना।
4: म पनि शब्दको बनोट प्रक्रिया सहित पढ्छु। दुई, घर जोड एलु घरेलु।
5: तिन, प्र जोड कृति प्रकृति।
4: चार, समाज जोड इक सामाजिक।
5: पाँच, साथी र भाइ साथीभाइ। हामीले त यस्तै शब्द टिपोट गर्यौँ गुरु, मिल्यो होला त?
7: गजब। विषयवस्तु बुझेर क्रियाकलाप गरेपछि नमिल्ने कुरै छैन। अब अभ्यास छका आधारमा आफ्नो पढाइका बारेमा अनुच्छेद लेखी उक्त अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्दमा रेखाङ्कन घरमा गरेर ल्याउनुहोस् है त। यो तपाईँहरूका लागि गृह कार्य भयो। विद्यार्थी भाइ बहिनीहरू, वर्णविन्यासका सन्दर्भमा छलफल गरौँ है त।
4: यो पाठमा सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्न सिक्नुपर्ने रहेछ।
5: यस्ता खालका अभ्यास त अघिल्ला कक्षाहरूमा पनि गरिएकै थियो, बिर्सियो होला कि?
7: ठिक भन्नुभयो। हामीले वर्णविन्यास सम्बन्धी अभ्यास पनि प्रत्येक पाठमा गर्दै आएका छौँ। मैले यस सम्बन्धी केही शब्दपत्ति ल्याएको छु। पालै पालो शब्द पनि पढ्नुहोस्, विषयवस्तु पनि बुझ्नुहोस्।
4: म पढेर सुनाउँछु। फुल, पुरा, मूल्य, सूर्य, भूमि, यी शब्दको सुरुमा दीर्घ उकार प्रयोग हुने शब्द हुन्।
5: अनुभूति, सपुत, समूह, द्रवीभूत, कुतूहल आदि यी चाहिँ शब्दको बीचमा दीर्घ उकार प्रयोग हुने शब्दहरू हुन्।
4: बाउजू, माइजू, फुपू, लिम्बू, जानु, हेर्नु आदि यी चाहिँ शब्दको अन्तिममा दीर्घ उकार प्रयोग हुने शब्द हुन्।
7: उषा, अब तपाईँ अभ्यास सातको निर्देशन पढ्नुहोस् त।
5: हस् गुरु, म पढेर सुनाउँछु। दिइएको अनुच्छेदमा सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्।
7: अब अनुच्छेद पढ्ने पालो प्रभाको।
4: म अभ्यास 7 दिएको अनुच्छेद पढेर सुनाउँछु। पूर्णमाया लिम्बुले आफ्नी साथी विभूतिका लागि स्वेटर तयार पारेकी थिइन्। उनकी माइजूले हेरू हेरू लाग्यो भन्दै उक्त स्वेटर आफूलाई दिनु भन्ने आग्रह गर्नुभयो। स्वेटर बन्नु पूर्व नै फुप्पू र माइजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भन्ने सोच्न थालिन्।
7: उषा, यो अनुच्छेदबाट सुरुमा दीर्घ उकार लागेका शब्द भन्नुहोस् त।
5: हस् गुरु। पूर्णमाया, शब्दको सुरुमा दीर्घ उकार लागेको शब्द त पूर्णमाया एउटा मात्र छ।
7: ठिक हो, तपाईँको उत्तर सही छ। अब बीचमा दीर्घ उकार लागेका शब्द पहिचान गरी भन्ने पालो प्रभाको।
4: बीचमा दीर्घ उकार लागेका शब्दहरू विभूति, भन्नु पूर्व, यही दुईवटा शब्द त हो नि।
7: ठिक भन्नुभयो। अब शब्दको अन्त्यमा दीर्घ उकार लागेर बनेका शब्द पहिचान गर्ने पालो उषाको।
5: अन्त्यमा दीर्घ उकार लागेका शब्दहरू लिम्बु, माइजु, हेरू, आफू, फुप्पू, भाउजू, दिनु, यिनै त हुन् नि।
7: तपाईँहरूले वर्ण विन्यास अन्तर्गत शब्दको सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्न पनि जानिहाल्नुभयो। यसकै आधारमा अभ्यास 8 साथीसँग छलफल गरी शब्दको सुरु, बीच र अन्तिममा दीर्घ उकार भएका 5-5 शब्द लेखेर ल्याउनुहोस्। यो पनि तपाईँहरूका लागि गृह कार्य भयो।
4: हुन्छ नि गुरु, हामी साथी साथीमा छलफल गरेर लेखिहाल्छौ नि।
7: विद्यार्थी भाइ बहिनीहरू, घन्टी पनि लाग्यो। आजको कक्षामा छलफल गरिएका विषयवस्तु घरमा पनि हेर्नुहोस्, गृह कार्य पनि गर्नुहोस् अनि भोलिको कक्षामा छलफल गरेर नयाँ पाठ पनि सुरु गरौँला। आजलाई यति नै है त।
6: हस् गुरु, हजुरलाई धेरै धेरै धन्यवाद छ।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: डियर स्टुडेन्ट्स, टुडे वी डिल विथ द रिडिङ टेक्स्ट टाइटल्ड द अल्टरनेटिभ इनर्जी सोर्सेज अन्डर द थिम साइन्स एन्ड टेक्नोलोजी गिभन इन युनिट 8 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Namaste. How are you, my dear students?
9: We are fine, sir. What about you,
8: sir? I'm also fine, dear. Please, have seats and turn your book on page number 99.
9: Okay, sir.
8: Well, let's begin with the statements above the reading text. Please discuss the idea about the statements. How renewable energy could reduce emissions but also create job and improve public health.
9: Sir, as per my understanding, that increases energy independence and lower emissions of harmful gases like nitrogen oxide, sulfur dioxide and carbon dioxide. This helps reduce premature deaths, heart attack, asthma exacerbation, and hospitalization for cardiovascular or respiratory issues.
10: Sir, I don't have any idea about it.
8: Okay, Mina, would you try something?
10: Sure, sir. I will try my best. The potential of renewable energy is immense. For example, every megawatt of wind energy installed creates up to 20 jobs. A single 1.5 megawatt turbine can reduce CO2 emissions by over 3,000 tons every year. And technological advances have increased the efficiency and productivity of renewable energy.
8: It's really good job, dear students. Can you guess what the text is about? Only reading the title of the text.
9: I think it's about source of alternative energy, sir.
10: I guess the same, sir.
8: Your guesses are correct, dear students. Please read the text quickly and find the words that are unfamiliar to you.

0: अहिले सुन्नुभयो स्वदेश गान भक्तराज आचार्यको स्वर संगीतमा रचना वीरेन्द्र पाठकको।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

0: यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। गण्डकी प्रदेश सभाका सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभाका सदस्यहरूले बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षण कार्यक्रम र योजनाको औचित्य रहने र रोजगारी तथा आय आर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। प्रदेशको समृद्धिका मुख्य आधारका रूपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँहरूले बताउनुभयो। उहाँहरूले बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाए पनि सरकारले लगानी प्रवर्धन, उद्यमशीलता, रोजगारी सिर्जना, नवपरिवर्तन लगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पर्साको वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जलि योग समिति मध्य प्रदेश समितिद्वारा आज जनकपुर धाममा आयोजित योग अभ्यास कार्यक्रममा उहाँले योग अभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो। स्वस्थ रहन मानवले दैनिक 1 घन्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले कार्य व्यस्तताका बावजुद मानवले स्वस्थ रहन दैनिक योग गर्नुपर्ने धारणा राख्नुभयो। सो अवसरमा मध्य प्रदेशका सभामुख राम आशिष यादवले निरोगी रहन नियमित योग अभ्यास आवश्यक रहेको उल्लेख गर्नुहुँदै योग अभ्यासको शिक्षालाई समुदाय स्तरमा फैलाउनु पर्नेमा जोड दिनुभएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका जाजरकोट, सुर्खेत, कालीकोट, महोत्री, बागलुङ र सिराहा जिल्लामा दादुरा महामारी प्रतिकार खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो। त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुराको उच्च जोखिम रहेका 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बाल बालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। एसियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा जनकपुर धामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ। एकीकृत शहरी विकास परियोजना अन्तर्गत प्राप्त कुल 2 अर्ब 13 करोड रुपैयाँको ऋण स्वीकृतिमा फोहोर व्यवस्थापन सुधार, खाने पानीको आपूर्ति, वर्षामा परेको पानीको उचित व्यवस्थापन तथा सडकको स्तर उन्नति, ढल निकासमा सुधार मार्फत जनकपुर धामलाई व्यवस्थित सहर बनाउन सुरु गरिएको जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले बताउनुभयो। चितवनका किसानले पालेका 70,000 पशु चौपायलाई खोरेत विरुद्धको खोप लगाइएको छ। चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशु चौपायलाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यौपानेले कतिपय किसानले आफैले खोरेत विरुद्धको खोप लगाउने गरेको बताउनुहुँदै कार्यालयले पालिकामा रहेका पशु सेवा कार्यालय मार्फत पनि खोप लगाएको बताउनुभयो। हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा 2 पटक खोरेत विरुद्धको खोप लगाउन कार्यालयले पशुपालन गर्ने किसानलाई आग्रह समेत गरेको छ। तनहुँको आबु खैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिका माताहत रहेका 6 वटा ओडामा रहेका 799 जना बाल बालिकालाई 15 महिनाभित्रका सबै खोप पुरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो। 5 वर्ष मुनिका बाल बालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पुरा भए नभएको खोप कार्ड हेरिएको काबु खैरेनी स्वास्थ्य शाखा प्रमुख अगम राज उपाध्यायले जानकारी दिनुभयो। जुम्ला स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइले 26 जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषि समूह, किसान र कृषि उद्यमीलाई 26 वटा हाते ट्र्याक्टर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका कृषि अधिकृत कमल देवकोटाले जानकारी दिनुभयो। किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष 2082-83 26 जना कृषि उद्यमी किसानलाई 50% अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको कृषि अधिकृत देवकोटाले बताउनुभयो। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथ यात्रा भोलि राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका 4 वडा अध्यक्ष सन्तोष खड्काले जाउला खेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथ यात्रामा भगवान रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक, मङ्गल बजार, सुन्धारा, लगनखेल, कुमारी पार्टी हुँदै जाउला खेलसम्म परिक्रमा गराइएको थियो। भोटो देखाउने जात्रा सम्पन्न भएपछि वर्षा र सहकालका देवताका रूपमा पूज्ने रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खाटमा राखी बाजागाजा सहित जाउला खेलबाट बुङमती स्थित मच्छिन्द्र बहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,88,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। नवलपरासी, बर्दघाट, सुस्तापूर्व, नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन्। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री नवपरिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रम मार्फत नगरभित्रका 23 विद्यालयमा विभिन्न नवपरिवर्तनात्मक कार्यक्रम र उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन्। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब प्रस्तुत गर्दैछौँ आज राति 11 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:25 यहाँहरूले घटना र विचार कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:00 अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 प्रसारण सुन्न सक्नुहुनेछ। राति 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 10:00 यहाँहरूले सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार। 10:10 प्रस्तुतिमा विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी सुन्न सक्नुहुनेछ। अनि राति 11:00 समाचार सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
1: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
2: फोन नम्बर 542-13-59।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष
5: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्य सँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेकी छु। आजको कार्यक्रममा रेडियो नेपालको स्टुडियोसम्म हामीसँग कुराकानी गर्नका लागि सोडिम बाटिका सेकेन्डरी स्कुल सुकेधारा काठमाडौँमा कक्षा 10 अध्ययनरत अभिषेक घिसिङ र कक्षा 8 अध्ययनरत रेजिना तामाङ आउनु भएको छ। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। पहिला एउटा मिठो बाल गीत सुन्नेछौ आराध्या श्रेष्ठको स्वरमा, प्रेम कृष्ण बजगाईको रचना र संगीतमा।

0: स्वागत छ तपाईँहरूलाई कार्यक्रम बाल बाटिकामा।
1: धन्यवाद।
0: अनि कति कक्षामा पढ्नुहुन्छ रेजिना?
2: म कक्षा 8 पढ्छु।
0: अभिषेक चाहिँ?
1: म चाहिँ कक्षा 10।
0: अनि अभिषेकको घर चाहिँ कहाँ हो नि?
1: मेरो घर अहिलेलाई चाहिँ कपन।
0: हजुर,
1: वास्तविकमा चाहिँ मेरो गाउँ चाहिँ रामेछाप।
0: अनि रेजिनाको?
2: मेरो पनि कपनमै हो अनि घर चाहिँ नुवाकोटमा हो।
0: रेजिनालाई कस्तो डर लाग्यो जस्तै लागिरहेछ मलाई त। अनि आज रेडियो नेपालको स्टुडियो घुम्न आउनु भएको रहेछ, कोसँग आउनु भएको?
1: हजुर, हामी चाहिँ हाम्रो स्कुलको कोअर्डिनेटरसँग मिस्टर प्रदीप कुमार भट्टराई सर, हजुर उहाँसँग आएको हामी आज।
0: अनि कस्तो लाग्यो त रेडियो नेपाल?
1: हजुर, एकदम राम्रो छ। यो हामीलाई अवसर दिनुभएकोमा चाहिँ हामी एकदमै आफूलाई चाहिँ भाग्यमानी ठानेका छौँ।
0: रेजिनाले चाहिँ पिङ्क कलरको साडी लगाएर आउनु भएको रहेछ, साडी एकदम मन पर्छ हो?
2: हजुर
0: है। रेजिनालाई गीत गाउन कविता भन्न आउँछ?
2: मलाई कविता मात्र भन्न आउँछ।
0: सुनाइदिनुहुन्छ हामीलाई अहिले?
2: हुन्छ। मेरो कविताको शीर्षक रहेको छ मेरो चोक। यो कविताको लेखक हुन् भूपी शेरचन। साँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। साँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन यहाँ त्यही माथि रोक छ। साँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन यहाँ त्यही माथि रोक छ। यो मेरो चोक मान देवताले बनाए मेरो चोक। चाँगुरो गल्लीमा मेरो चोक छ, चाँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन यहाँ त्यही माथि रोक छ। चाँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन यहाँ। मेरो गल्लीमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता दुवैको निवास छ, तर दुवै जना उदास छ, दुवै जना निराश छ। मानिस निराश छ किनकि उनीहरूलाई रात रात रात भरि उपियाले टोक्छ, दिन दिन भरि रुपियाले टोक्छ। र देवता निराश छ किनकि उनलाई यहाँ न त कसैले पुछ न त कसैले ढोक्छ। साँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। साँगुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। धन्यवाद।
0: रेजिनाले कस्तो राम्रो कविता सुनाउनु भयो। अभिषेकलाई पनि कविता भन्न गीत गाउन आउँछ?
1: हजुर आउँदैन नि, मलाई चाहिँ
0: सानो टुक्का गीत गाउन आउँछ कि गुनगुनाइराख्ने गीतहरू?
1: हजुर त्यस्तो त आउँदैन नि।
0: हजुर राख्नुहुन्छ है। रेजिनाको घर चाहिँ नुवाकोट भन्नुभयो है?
2: हजुर।
0: कति समय भयो तपाईँ नुवाकोट नजानु भएको चाहिँ?
2: दसैँ तिहारमा गइरहेको छु।
0: हो, अभिषेकको घर चाहिँ रामेछाप भन्नुभयो है?
1: हजुर।
0: रामेछापमा एकदमै हेर्नु नै पर्ने ठाउँ चाहिँ?
1: हेर्नु नै पर्ने चाहिँ भीमसेन स्तम्भ,
0: हजुर,
1: अनि दोरम्बा सैलुङ, त्यहाँनिर चाहिँ निकै राम्रो ठाउँहरू छ होइन, घुम्ने लायकको छ। हजुर, हिमालहरू देख्न सक्नुहुन्छ तपाईँले। त्यस्तै त्यस्तै ठाउँहरू धेरै पहाडी ठाउँ हो नि त रामेछाप, माथिल्लो पहाडी ठाउँ। हजुर, उहाँ तपाईँले त्यहाँनिर विभिन्न फुलहरू वनस्पतिहरू देख्न सक्नुहुन्छ। त्यसैले
0: कति समय लाग्छ काठमाडौँबाट रामेछाप जानको लागि?
1: काठमाडौँदेखि रामेछाप जान त्यस्तै 4-5 लाग्छ।
0: अभिषेकलाई चाहिँ भविष्यमा के भन्ने मन छ?
1: मलाई भविष्यमा राजनेता,
0: राजनीति एकदम मनपर्छ।
1: हजुर,
0: तपाईँलाई राजनीतिमा चाहिँ सबैभन्दा के मनपर्छ?
1: राजनीतिमा सबैभन्दा राम्रो लाग्ने चाहिँ जुन हामीसँग अवसर हुन्छ नि देश विकास गर्ने, त्यो चाहिँ अत्यन्तै मन।
0: त्यसो भए आज एक दिनको लागि चाहिँ अभिषेकलाई प्रधानमन्त्री बनाइयो भने चाहिँ के गर्नुहुन्छ त?
1: हजुर, मलाई एक दिनको लागि नेपालको प्रधानमन्त्री बनायो भने चाहिँ म सकेसम्म त केही नयाँ नियम कानुन जसले चाहिँ हाम्रो जुन देशमा समस्या थियो पहिल्यैदेखि त्यो समस्यालाई समाधान गर्ने खालको जुन नियम कानुन छ नि हो त्यो ल्याउन खोज्छु। र त्यो त असम्भव नै छ एक दिनमै ल्याउन त। हजुर, त्यो गर्न नसके पनि अरू केही काम जुनले गर्दा चाहिँ मेरो देशलाई सहयोग छ त्यो काम गर्नेछु।
0: रेजिनालाई चाहिँ भविष्यमा के भन्ने मन छ?
2: नेपाली सेना।
0: तपाईँको परिवारमा पनि कोही हुनुहुन्छ आर्मी पुलिस?
2: हजुर।
0: को हुनुहुन्छ?
2: दुईजना हुनुहुन्थ्यो, मेरो दुईटा ठुलबाबा हुनुहुन्थ्यो, माइला ठुलबाबा चाहिँ बित्नु भयो, जेठो ठुलबाबा हुनुहुन्छ अहिले।
0: भनेपछि अब तपाईँ पनि जानिन्थ्यो त्यतिर?
2: हजुर।
0: अनि तपाईँलाई सबैभन्दा मनपर्ने विषय चाहिँ?
2: सामाजिक शिक्षा।
0: अझै एउटा कविता सुनाइदिनुहुन्छ हामीलाई?
2: मेरो कविताको शीर्षक रहेको छ पागल। यस कविताको लेखक हुनुहुन्छ लक्ष्मी प्रसाद देवकोटा। जरुर साथी म पागल यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु, आकाश भन्दा पाताला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन। म देख्दछु ढुङ्गालाई फुल जब जल किनाराका जल चिप्ला, ती कोमलकार पासनी चाँदनीमा, स्वर्गकी जादुगरनी म ती राहास्दा, पत्रिएर नर्मिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झै, फुल झै एक किसिम प्रेमको चकोर फुलमा बोल्दछु तिनीसँग जस्तो बोल्दछ तिमीसँग। एक भाषा साथी जो लेखिन छापिन बोलिन बुझाइन सुनाइन। जुनेली गङ्गा किनारा छाल आउँछ तिनका भाषा साथी छाल छाल। जरुर साथीमा पागल यस्तै छ मेरो हाल। तिमी चतुर छौ बाचाल तिम्रो शुद्ध गणित सूत्र हरमेशा चलिरहेको छ। मेरो गणितबाट एक झिके एकै बाँकी रहन्छ। तिमी पाँच इन्द्रियले काम गर्छौ म छैठौले तिम्रो गिद्दी छ साथी मेरो मुटु। तिमी गुलाफलाई गुलाब सिपाए देख्न सक्दैनौ म उसमा हेलिने पद्धनी पाउँदछु। तिमी बलियो गद्द छौ म तर पद्धछु। तिमी जम्दछौ जब म पग्लन्छु। तिमी सङ्लो छौ जब म धमिलो बन्दछु। र ठिक त्यसको उल्टो तिम्रो संसार ठोस छ मेरो बा तिम्रो बाक्लो मेरो पातलो। तिमी ढुङ्गालाई वस्तु ठान्दछौ ठोस कठोरता तिम्रो यथार्थ छ। म सपनालाई समात्न खोज्दछु जस्तो तिमी त्यो चिसो मिठो अक्षर काटेको पाण्डकीको बाटुलो सत्यलाई। एक काँडाको साथी तिम्रो सुनको र हिराको। तिमी पहाडलाई लाटा बन्दछौ म भन्छु बाचाले। जरुर साथी मेरो एक नसा ढिलो छ यस्तै छ मेरो हाल। धन्यवाद।
3: अभिषेकलाई चाहिँ एउटा प्रश्न गर्छु ल।
1: हजुर हुन्छ।
3: बाल बालिकाहरूको लागि समान अवसर मिल्नको लागि के कुराको आवश्यकता पर्छ जस्तो लाग्छ तपाईँलाई?
1: मेरो हिसाबमा चाहिँ हामीहरूले शिक्षामा होइन हजुर शिक्षामा खेलकुदमा समान अवसर दिनुपर्छ। किनभने अहिलेको जुन जमाना छ त्यसमा केटाकेटीको भेदभाव भन्ने चिज हुन्छ त्यो चाहिँ हुनु भएन। समय अनुसार नै हामी परिवर्तन हुनुपर्छ। त्यसैले महिलाहरूलाई एक समान अधिकार दिनुपर्छ।
3: रेजिना बालिकाहरूको लागि सबैभन्दा चुनौतीको कुरा चाहिँ के जस्तो लाग्छ?
2: समाजमा उनीहरूको लागि अलि समाज उनीहरूको लागि अलि सुरक्षित छैन।
3: हजुर
2: हाम्रो देशमा नि एउटा नयाँ कानुन बनाउनु पर्छ बाल बालिकाको लागि।
3: जस्तै तपाईँहरू जस्तै बालिकाहरूले स्कुलमा घरमा या बाटोघाटोमा हिँड्दाखेरि चाहिँ आफूलाई कतिको सुरक्षित महसुस गरिराख्नु भएको छ जस्तो लाग्छ र तपाईँले आफूले आफूलाई कतिको सुरक्षित छु

0: चलाउनुहुन्छ रेजिनाले?
1: दुई तिन घन्टा जस्तो।
0: मोबाइलमा चाहिँ बढी मात्रामा के हेर्ने गर्नु भएको छ?
1: रिल्सहरू।
0: अहिले त सोसियल मिडियाहरू धेरै चलाउँदाखेरि कोही आफूले विश्वास गरेको साथीहरूले पनि आफूलाई ब्ल्याकमेल गरिराखेको हुन्छ नि, त्यस्तो महसुस गर्नु भएको छ कि छैन? अनि अभिषेकले चाहिँ मोबाइल कति घन्टा चलाउनुहुन्छ दिनको?
2: हजुर, मैले त्यस्तै दुई तिन घन्टा।
0: कति घन्टा पढ्नुहुन्छ अभिषेकले?
2: हजुर, म घरमा तिन चार घन्टा पढ्छु अहिले।
0: है, अब त अभिषेक त यसैको नजिक।
2: हजुर, तयारी राम्रै हुँदैछ, दिनदिनै पढिरहेको छु। सकेसम्म त्यो जुन मोबाइल छ त्यसलाई चाहिँ साइड लगाएर चाहिँ आफ्नो पढाइमा चाहिँ प्रायोरिटी दिइरहेको छु।
0: अहिले चाहिँ अब तिन चार घन्टा मोबाइल खेलाउँछु भन्नुभएको छ, अब तिन चार घन्टाबाट त धेरै कम गर्नु पर्यो नि है मोबाइल त।
2: हजुर।
0: अनि तपाईँको स्कुलमा चाहिँ तपाईँको क्लासमा कतिजना साथीहरू हुनुहुन्छ?
2: मेरो क्लासमा मसँग गरेर चाहिँ 21 जना।
0: तपाईँको स्कुलमा तपाईँलाई सबैभन्दा मन पर्ने कुरा चाहिँ के हो?
2: हजुर, मलाई मेरो स्कुलको सबैभन्दा मन पर्ने कुरा चाहिँ हरेक शुक्रबार चाहिँ हाम्रो प्रोग्रामहरू हुन्छ, प्रतियोगिताहरू हुन्छ, त्यहाँ चाहिँ हामी सबैजना सहभागी भएर त्यो प्रतियोगितामा प्रतिस्पर्धा गर्छौँ। तर हामीले त्यो प्रतियोगिताबाट चाहिँ केही न केही नयाँ चिज त सिकि नै रहेको हुन्छौँ, त्यो कुरा चाहिँ मलाई मेरो विद्यालयको अत्यन्तै राम्रो लाग्छ।
0: तपाईँहरूसँग कुराकानी गरेर कति रमाइलो लागिराखेको थियो, कुरा चाहिँ अझै पनि गर्न मन लागिरहेको थियो, तर समयको अभावले गर्दाखेरि अब हामी छुट्टिने बेला भइसकेको छ, आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ ल। भाइ बहिनी, भर्खरै सुन्नुभयो कक्षा 10 अध्ययनरत अभिषेक घिसिङ र कक्षा 8 अध्ययनरत रिजिना तामाङसँग गरिएको कुराकानी। भाइ बहिनी, तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.baltica.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्यसँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल पनि बिदा भए। नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढी आमासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढी आमा।
6: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढी आमा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
7: हो, नयाँ नयाँ अनुवाद देखिन्छ। साँच्चै हो नानी?
8: हजुर।
7: यहाँ के छ, चित्र कला चौहान भन्ने बाली विकास अद्कित आउनु भएको छ अरे हिजो अस्ति, कहिले को हो?
8: ए, म नै हो आमा। नमस्कार। नमस्कार। के कामले आउनु भएको थियो आमा?
7: नानी, कृषि ज्ञान केन्द्र काम त कृषिकै बारेमा आउने त हो नि बा, अरू के काम पर्छ र? कहिले आएको?
8: म त भर्खर भर्खरै हो आमा।
7: ए,
8: कृषकहरू आउने ठाउँ नै यही हो नि, ज्ञान केन्द्रमा नआए
7: कहाँ आउनु? पहिला जस्तो वल्लो घर पल्लो घर गरेर काम चल्दैन नानी आज भोलि, अनि आयो यहीँ आउँछु म त। अहिलेदेखि होइन, 69 वर्ष भइसक्यो यस्तो ज्ञान केन्द्र र कृषि केन्द्र धाएर हिँडेको।
8: हजुरको बारेमा त उहिलेदेखि सुनेको, यहाँ के विषयमा गर्न आइरहनु हुन्थ्यो अरे अफिसमा, अनि हिजो आज चाहिँ कता जानु भएछ, दुई चार दिन भयो नआएको भनेर साथीहरूले कुरा गर्नु गर्दै हुनुहुन्थ्यो। सन्चो छैन क्या आमा? हजुरलाई त
7: आइरहन्छ मलाई असाध्यै,
8: बुढाबुढी हुनुभयो, चिसो लाग्छ, खेतीपातीको काममा
7: अलिक
8: खटिनु पर्छ,
7: खुट्टा चलाउन्जेलसम्म खेतमा जानै पर्यो,
8: गर्नु पर्यो नि।
7: छोरा नाति सबै अब के भन्छन्, के आइलाग्छ कुनै बोल्न पनि हुँदैन।
8: हजुर।
7: अनि त्यही भएर अब
8: अनि के कति कामले पाल्नु भयो हाम्रो अफिसमा?
7: यसो भयो नानी, अब यो महिना त धान रोप्ने बेला भयो, असार महिना।
8: हजुर हजुर।
7: अनि यसो नयाँ कुराहरू केही आछन् कि भन्नु पर्यो? हुन त मैले हरियो मल लगाएको, हरियो मल लगाएको त्यही 10-12 दिन भयो
8: हजुर
7: ढालेको, अनिखेरि खेता ढालेर पानी लगाएर कुवाको 10-15 दिन भयो
8: हजुर।

0: अब त्यो दिन भएर बेला भयो कि भएन के कसो गर्नु पर्छ विस्तारमा भनिदिनु परेन
1: भनेपछि हजुरलाई चाहिँ अब यो असारको महिना धान लगाउनलाई के कसरी लगाउने भन्ने अलिकति कौतूहल भयो अनि त्यसैको बारेमा सोधी खोजी गर्न आउनु भएको छ अफिसमा होइन
0: बुझिहाल्नु भन्ने कुरा
1: ल बस्नुहोस् आमा यसको बारेमा चाहिँ हजुरलाई अलिकति बुझ्ने गरी भनिदिन्छु
0: ल
1: अनि हजुरले धानको बिउहरू लगायो अरे अब रोप्ने बेला भइसकेछ होइन आमा
0: धानको बेर्ना राम्रो भइसक्यो 20-25 दिनको भइसक्यो
1: ए ठिक्क रोप्ने बेला भएछ आमा हामीले चाहिँ धान रोप्नको लागि पानी सिँचाइको व्यवस्था छ भने 21-25 दिनसम्म अथवा 1 महिनासम्मको बेर्ना रोप्नु चाहिँ एकदम राम्रो हुन्छ आमा
0: त्यस्तै हो
1: हजुरको ठिक्क बेला भएछ अब मलको लागि हजुरले हरियो मल ढैँचाहरूको प्रयोग गर्नुभएको रहेछ अब त्यो मल चाहिँ 10 दिन हामीले त्यो ठिक्क घुँडा घुँडाको अवस्था भइसकेपछि हामीले त्यसलाई ढालिदिने आमाले पहिले पनि गरिरहनु भएको होला नि
0: खेती त गर्दैछ भनिहाले नि 59 वर्ष भयो
1: अनि यत्रो अनुभव भइसकेछ अनि ढालिदिइसकेपछि हामीले चाहिँ त्यसमा जोति दिने आमा जोतेर चाहिँ पानी लगाएर त्यसलाई चाहिँ खेतमै कुहिन दिने जसले गर्दाखेरि त्यो कुहिएर हाम्रो धान खेतको लागि चाहिँ मल राम्रो हुन्छ क्या आमा हजुरलाई अरू बालीहरूमा पनि त्यस्तो गर्नुभएको छ भने त्यसरी नै धानलाई पनि गर्न सक्नुहुन्छ विशेष गरी अब ढैँचा भनेको चाहिँ धान खेतकै लागि हो क्या आमा हरियो मलको रूपमा प्रयोग गर्ने भनेर भनिन्छ
0: त्यही गरे हो वर्षी नै हरियो मल दिने गरे माटो राम्रो हुँदो रहेछ
1: हजुर हजुर अब अहिले चाहिँ आमा मान्छेहरूले गाई बस्तु पशुपालनहरू गर्न छोडे हेर्नु न अनि त्यही भएर हाम्रो मलमा चाहिँ धेरै जसो रासायनिक मलहरूको प्रयोग गर्ने चलन छ यो देशी मल नाइट्रोजन यो हुन्छ नि युरिया चिनी मल अनि त्यो दाना गेडा मल भन्दो रहेछ नुन खोर्सानी मल भनेर लाउने गर्नु हुँदो रहेछ किसानहरूले
0: पहिला त्यस्तै त हो त नि चिनी मल हालेर राम्रो हुन्छ भनेर लाइदिने के आइ लाग्छ
1: अनि अब यो चिनी मल चाहिँ बाहिरबाट आयात हुने भएकोले हाम्रो देशमा पाइँदैन अनि नपाइसकेपछि किसानहरू चाहिँ के हाल्ने भनेर एकदम क्वेसन गर्न आइरहनुहुन्छ यहाँनेरि सोधी खोजी गर्न आइरहनुहुन्छ अब सबैभन्दा राम्रो त आमा गाई बस्तुको मल जस्तो राम्रो अरू केही पनि होइन
0: अनि गाई बस्तुको मल फेरि पुग्लान पुग्ला कति चाहिन्छ रोपनीमा
1: ए त्यो चाहिँ 1 रोपनीमा 300 केजी जति हामीले हाल्नुपर्छ अनि कम्तीमा पनि त्यति हाल्यो भने हाम्रो बिरुवालाई जस्तै हामीलाई जसरी दाल भात तरकारी अचार साग सब्जी खाए जस्तै उनीहरूलाई पनि पोषण तत्त्वहरू चाहिन्छ खाद्य तत्त्वहरू बिरुवालाई पनि 90 नहुने तत्त्वहरू हुन्छ त्यस्तो तत्त्वहरू चाहिँ हामीले युरिया डिएपी पोटास लाएर मात्रै पुग्दैन क्या आमा यो कम्पोस्ट मल अथवा प्राङ्गारिक मल जुन गाईबस्तुबाट कुहिएको मलहरू छ गोठे मलहरू छ त्यसमा चाहिँ बिरुवाको लागि चाहिने धेरै खालका तत्त्वहरू त्यो मलमा पाइने गर्छ
0: अब पहिला त हामीले रोपनीमा 50-60 भारी हाल्थ्यौँ
1: त्यही हिसाब आयो आमा लगभग यो केजीको हिसाबमा मैले भने हजुरले चाहिँ 50-60-70 डोकोसम्म लाउँदाखेरि एकदम राम्रो हुन्छ यो धेरै लगाए पनि यसले असर गर्दैन
0: यो मलले पनि त बाली बिरालाई हलक्क बढाउने माटो खोकोलो बनाउँछ
1: एकदमै अहिले त आमा हाम्रो माटो मा चाहिँ गडेउलाहरू जमिन मुनि हुने हाम्रा फाइदाजनक किराहरू नै हराइसके हेर्नु न मान्छेहरूले धेरै रासायनिक मलहरू प्रयोग गर्नुहुन्छ अनि त्यस पछाडि माटो किटिने हुन्छ साह्रो हुन्छ डल्ला हुने हुन्छ चिम्ट्याइलोपना बढी हुन्छ त्यस पछाडि यो जोत्न खन्नलाई पनि धेरै गाह्रो हुन्छ आमा अनि बिरुवाको लागि पोषक तत्त्वहरू पनि हुँदैन माटोको क्वालिटी गुणस्तर चाहिँ घट्दै गइरहेछ क्या आमा
0: हो नि अब यसो गरौँ न त नि अब मलका कुरा नि भइहाले सिँचाइको कुरा नि के पानीको कुरा पनि भइहाले
1: हजुर
0: अब धान रोप्ने तरिका एकबार बताइदिनु
1: ए अब आमाको ठिक्क बिउ राखेर बेर्न पनि 25-26 दिनको भयो भनेर भन्नुभएको छ अब चाहिँ आमाले तुरन्त बेर्न लगाउनु पर्ने उपयुक्त समय आइपुगेछ क्या आमा
0: छैन बेर्न उखेल्ने बेला भइसक्यो
1: त्यही त अब हामीले लगाउँदाखेरि चाहिँ हजुरले खेतहरू काल्ना आलीहरू तास्ने काम जोत्ने कामहरू गरिसक्नु भयो
0: त्यो त भइसक्यो
1: ए भइसक्यो भने सिँचाइको त राम्रो होला नि कुलो सुलो के छ हजुरकोमा आउने
0: अब सिँचाइ छ भनौँ भने कुलो लाउनु पर्छ
1: हजुर
0: छैन भने फेरि कुलो छ
1: हजुर
0: अब त्यो कुलो पनि त हिसाब होला नि त पानी कति चाहिन्छ के चाहिन्छ
1: त्यो चाहिँ हजुरले काल्ना गरा ती आलीहरू सबै काटेर खेतलाई चाहिँ एक महिना अगाडि नै देखि दुई तिन चोटि जोत्नु पर्छ क्या आमा. जोतिसकेपछि हामीसँग सिंचाईको व्यवस्था हजुरकोमा छँदै रहेछ होइन, अनि त्यो कुलोको पानी ल्याएर खेतमा लगाउने अथवा आकाशबाट पनि पानी आइरहन्छ अब वर्षाको सिजनमा त. अनि पानी आइसकेपछि हजुरले चाहिँ त्यो खेतलाई दुई तिन चोटि हिल्याउने, त्यस पछाडि त्यसलाई आलीहरूमा भएको झारहरू आएको छ फेरि भने त्यसलाई राम्रोसँग खनजोत गर्ने, अनि आली लगाउने, पानी जम्नको लागि तयार पार्नु पर्यो नि खेतलाई त आमा. राम्रोसँग पानी जम्नु पर्छ धानलाई त होइन. अब हामीले त्यसरी गरिसकेपछि चाहिँ अब आवश्यक मात्रामा जस्तै हजुरले अब हरियो मलको प्रयोग गर्छु भन्नुभयो, राम्रोसँग अब हजुरले आफूले पालेको गाई गोठहरूबाट निस्किएको कम्पोस्ट मल राम्रो छ भने त्यो पनि प्रयोग गर्नु नै हुन्छ होला पक्कै पनि. 50-60 रोका प्रति रोपनीका हिसाबले हाल्नु, त्यस पछाडि मजाले माटोमा मिसाइसकेपछि चाहिँ आमा त्यो माटोलाई चाहिँ एकदम हिल्याउने, जोत्ने अनि सम्याउने, त्यो दाँदे पाटा लगाउने भन्छ नि आमा हजुरहरूले गर्नुहुन्छ होला. अनि त्यसरी गरिसकेपछि चाहिँ हाम्रो त्यो खेत रोप्ने जब तयार भएको गराहरू हुन्छ त्यसमा चाहिँ 2 सेन्टिमिटर जति मात्रै पानी हुनुपर्छ है आमा, धेरै पानी हुनु हुँदैन,
0: खेता पानी धेरै जमा
1: धेरै जमाउनु हुँदैन. अनि हजुरले चाहिँ जस्तै बेर्न उखेल्नु भन्दा अगाडि आमा ब्याडमा चाहिँ पानी छैन भने त्यो खेतको ड्याङ चाहिँ भिजाइदिनुपर्छ, जुन ठाउँमा हजुरले ब्याड राख्नु भएको छ त्यसलाई चाहिँ मजाले भिजाइदिने, जसले गर्दा त्यो धानका
0: बेर्नाहरू
1: जराहरू चाहिँ चुडाउनु हुँदैन क्या आमा. जरा चुडायो भने त त्यो कसरी सर्न सक्छ त हो कि न भन्नुहोस् त. हजुर धेरै अनुभवी हुनुहुन्छ नि त, यत्रो वर्ष खेती गरिसक्नु
0: अब नयाँ नयाँ कुरा निस्किन्छ, नयाँ नयाँ प्रविधि निस्किन्छ, कृषिले अनेक गर्छ नि.
1: हो नि आमा, समय सापेक्ष त आइरहेका प्रविधिहरूलाई फलो
0: गर्नै पर्यो. तरिका एकफेर सुन्न पाए हुन्छ.
1: रोप्दाखेरि चाहिँ आमा हजुरले जस्तै हाइब्रिड धान आएको छ अहिले बजारमा त, त्यस्ता धानहरू छ भने हामीले चाहिँ 1-1.5 बित्ताको फरकमा लाइन मिलाउने, अब छिटो पाक्ने धान अथवा त्यो यो कतिमा रोप्ने भन्ने चाहिँ जातमा, बेर्नाको स्वास्थ्य अवस्था कस्तो छ, हजुरको माटोको मलिलोपना कस्तो छ, ती धेरै कुराहरूमा भर पर्छन् क्या आमा. सामान्यतया हामीले चाहिँ एउटा लाइनदेखि अर्को लाइनको दूरी रोप्नु पर्दाखेरि 20 सेन्टिमिटर अथवा 1 बित्ताभन्दा अलिकति बढी क्या आमा, हामीले यसो गाउँघरमा बुझ्दाखेरि त्यतिमा रोप्ने, एउटा गाभादेखि अर्को गाभामा रोप्दाखेरि चाहिँ 1 बित्ता जतिको फरक पारेर रोप्दा राम्रो हुन्छ. हजुर, त्यति राख्दाखेरि चाहिँ एकदम हामीलाई काम गर्न अनि त्यसको गाजहरू बढ्नको लागि होइन, त्यस पछाडि हाम्रो झारपातहरू गोडमेल गर्न, अरू कामहरू गर्न र त्यो विशेष गरी चाहिँ खाद्य तत्त्वहरू लिनमा पनि यसले चाहिँ एकदम सहयोग गर्छ आमा.
0: भनेपछि अलिकति टाटा
1: रोप्नु पर्ने रहेछ. हाम्रो गाउँ घरमा चाहिँ यति धेरै एउटा गाजमा चाहिँ 5-7 वटा बेर्नाहरू राखेर नजिकै रोप्ने चलन हुन्छ.
0: म पनि त्यसै गर्थे नानी पहिला, आएर गाली गर्नु आमा यो धेरै रोपेर के गर्नु, बाला कम लाग्छ खालि गाजिन्छ मात्रै भने, अनि एउटा दुईटा भन्दा बढी त म रोप्दिनँ छोरी.
1: धेरैमा रोप्ने भनेको 3 टासम्म मात्रै हो आमा, नत्र हजुरले रोप्नु भएको 1-2 टा नै ठिक छ क्या आमा. हजुर धेरै अनुभवी हुनुहुन्छ.
0: अनुभवी हुनु, अब रोपेपछि फेरि गोडमेल गर्नु पर्ला, बेला कति बाहिर छ, नानी त घर हेरिरहनु हुँदो रहेछ बेला बेला
1: होइन. अनि रोपेपछि त झारपात आइहाल्छ आमा, अनि त्यो झारपात नआओस् भन्नको लागि चाहिँ अब झारपात आइसकेपछि गोड्ने खेतालाहरू धेरै लाग्ने भए, खर्च धेरै लाग्ने भयो, धानको उत्पादन भन्दा धेर खर्च लाग्यो भने त हामीलाई के फाइदा भयो त नि आमा धान रोपेको. हजुर, त्यही भएर आमाले चाहिँ यो धान रोपेको 3-4 दिन पछाडि अथवा 4-5 दिन पछाडि हामीले यो चिस्यानको मात्रा कति छ खेतमा होइन, अनि त्यो हेरेर चाहिँ यो झार मार्ने विभिन्न विषादीहरू पाउँछ क्या आमा एग्रोभेटमा. मर्दैन त्यसले, त्यो हेरेर मात्रै लाउनु पर्छ नि त, कृषिको मान्छेहरूलाई सोधेर, त्यो एग्रोभेटको प्राविधिकलाई सोधेर मात्रै त्यस्ता खालका विषादीहरू झारनाशक विषादी पाइन्छ यो ब्युटा क्लोर भन्ने विषादी पाउँछ आमा, त्यो चाहिँ धानको बेर्ना सारेको 3-4 दिन अथवा 5 दिन भित्रमा हामीले यो पानीमा मिसाएर लगाउने हुन्छ।
0: भनेपछि त यो एग्रोभटमा किन्न गयो भने मात्रा कति भन्यो भने ल्याइदिइहाल्छ,
1: लेखिदिन्छ आमा, त्यहाँ उनीहरूले लेखिदिन्छ कति हाल्ने भनेर, त्यो मात्रा उसले लेखिदिन्छ अनि त्यो मात्रा अनुसार चाहिँ हजुरले पानीमा मिसाएर अनि सबै खेतमा लाउनु भयो भने त्यसले चाहिँ झारहरू पनि उम्रिन दिँदैन क्या आमा। अनि हजुरलाई चाहिँ त्यो पछि गोडमेल गर्न सजिलो हुन्छ, धेरै खेतालाहरू लगाइराख्नु परेन भनेपछि धानमा चाहिँ विभिन्न किसिमका रोग किराहरू लाग्छन्, ती किराहरू बस्नलाई पनि त्यो झारहरू नउम्रिसकेपछि चाहिँ धान पनि एकदम राम्रो हुन्छ, उत्पादन धेरै हुन्छ, गाजेर बालाहरू धेरै लाग्छ, नोक्सानी
0: हुन्छ। नानी अब धेरै कुरा जान्यो आजलाई, अब नयाँ नयाँ हुनु रहेछ, अलिक बिस्तारै बोल्नु हुँदो रहेछ, बोल्नुहुन्छ, आफ्नो कान पनि अब बहिर भएर गइसक्यो।
1: हजुर, मान्छेको आफ्नै स्वभाव हुन्छ नि आमा,
0: अब सानै यसो अब तपाईँ बस्नुहुन्छ यसरी महिलाहरू पनि गाउँमा परदेशमा पठाइदिनु पर्छ,
1: हुन्छ आमा, मलाई हामी पनि बेला बेलामा आउला न हजुरको खेतबारीमा कस्तो के रहेछ
0: जाने गरेछ।
1: हजुर,
0: लो काठमाडौँमा जाने भए त्यो कृषि सूचना के भन्दामा सबलाई मैले हरिसराउँछु भन्दिन है।
1: हुन्छ आमा, हुन्छ, एकदम हजुरलाई धेरै सम्झिरहनु भयो त्यो,
0: म त हिँडे अहिले।
1: हुन्छ आमा, हस् हस् ल, बिस्तार जानु है आमा, लड्नु होला है, बाटोमा चिप्लो बाटो छ,
0: साँच्चै चित्रकला।
1: हजुर आमा,
0: बिस्तारै बस, राम्ररी बस।
1: ए हुन्छ आमा, हुन्छ, हस्, हजुरको आशीर्वादले अहिलेसम्म हामी पनि राम्रै छौँ।
0: हरि शरण।
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ, त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
7: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।
8: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
11: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
10: वैदेशिक रोजगार बोर्डको सचिवालय।
12: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
13: नागरिक लगानी कोष।
14: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
15: के हुन्छ?
14: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
15: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
14: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
15: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
16: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
17: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
16: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
17: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
16: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
17: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
16: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
17: फोन नम्बर 5423159।
18: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
19: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
18: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 2 दिन बाँकी।
20: यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। र स्विजरल्यान्डमा हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विभिन्न 4 अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद 2 संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण 3 संशोधन अध्यादेश 2083, सहकारी 1 संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो।
4: शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा यो होइन, निजी स्कुलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ, तर आफ्ना बालबालिकाहरूका लागि निजी स्कुलमै गरिएको 25,000 रुपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। र GDPको बढ्दो अंश अब युटिलिटिजबाट हुने हुन्छ, खानेपानी, शुद्ध खानेपानी, बिजुली, फोहोर मैला व्यवस्थापन, यस्ताहरू पनि अब अर्थतन्त्रको ठुलो अंश हुँदै जानेवाला छ। भविष्यमा हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटिजहरूको खण्ड ठुलो हुनेछ GDPमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनुपर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने, केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौँ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा वैदेशिक ऋणलाई वाञ्छित सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने, निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभयो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। यस्तै सांसदहरू गुरुप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुसबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहने पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनुभयो। प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचार विरुद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली वा बजेटका सूचना चुहावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै गरी अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफमा गृहमन्त्री गुरुङले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकहित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मोहियानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण सुगुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिलाई कडा कानुनी कारवाही गर्न पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 418,170 विद्यार्थी सहभागी भएका मध्ये 268,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले संघीय संसद समक्ष चारवटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायत निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश दिएको हो। निवेदकको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिएको हो। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। यसअघि सभापति लामिछानेको संगठित अपराध सम्बन्धी मुद्दा कास्की र पर्सा अदालतले फिर्ता लिन अनुमति दिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। सरकारले ताप्लेजुङको पाथिभरामा निर्माण हुन लागेको केबल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथिभरा मन्दिर जाने केबल कार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा तोकिएको छ। यस वर्ष वर्षा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। संवाददाता सितु मानन्धरको रिपोर्ट।
5: यस वर्ष बर्खा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसुनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डार वितरण तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार्य योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरू बीच बिहिबार भएको छलफलमा यस वर्षको मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकार्य सम्बन्धी एकीकृत योजना बनाइएको छ। बर्खाको बेला कहीँ कतै बाढी, पहिरो वा सडक अवरुद्ध भए लोकेसन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृह मन्त्री सुदन गुरुङले दिनुभयो।
6: यसपालि हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिएको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको निरेशहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले एप डेभलप गरेका छौँ।
5: सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तिनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
6: पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिका काम गरिराख्नु भएको छ। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसुनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबुत गरिएको जानकारी दिनुभयो।
7: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार वालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने मान्य मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
5: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आज आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समय सापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। त्यस अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी उत्कृष्ट चलचित्रमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन्। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका सन्दर्भमा आज छलफल गरेको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न वर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधारसहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुरको पोवादुम्बा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न पर्किङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिका भित्र पाँचवटा आवश्यक पूर्वाधार सहितका पर्किङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसिद्ध हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै वडामा सुरक्षित प्रसिद्ध सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसिद्ध गराउन आउने क्रम बढेको छ। गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सन राईले बताउनु भयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको छ।
9: गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणको कुराहरू पनि गाउँले प्रभाव गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई दुईवटा पोथी हामीले वितरण गर्छौँ। त्यो सँगसँगै भाले, एउटा भाले पनि हामीले वितरण गरेको छ। त्यो भाले चाहिँ जब बच्चा भइसक्छ, बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुप खाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छ दुईवटा पोथी, त्यो चाहिँ आफू गर्भवती भए आमाले खाने अन्डा, त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि दुई वर्षमा चाहिँ बच्चालाई खुवाउने।
8: स्थानीय स्तरमै सहज रूपमा प्रसिद्ध सेवा उपलब्ध भएपछि नागरिकले ठूलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसुति गराउन स्टेसनमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
10: हामी पनि त्यहाँनिर बोकेर मनडाँडासम्म निकाल्ने, अब स्टेसन नभएर पनि अब यसो होइन जोगी सोगी बनाएर अब केही आउनेवाला छ भन्यो भने हामी पनि साथ सहयोग पुर्याउन चाहन्छौँ।
8: बर्थिङ सेन्टर विस्तारसँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: ललितपुरको जावडाखेल स्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। स्विजरल्यान्डमा आज हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता स्थगन भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको घोषणा गरिएको हो। व्हाइट हाउसले उपराष्ट्रपति भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरेको पुष्टि गरेको छ। कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले वार्ताको समय तालिका परिवर्तन भए पनि प्राविधिक तहका छलफल छिट्टै सुरु गर्ने तयारी गरिएको समाचारमा जनाइएको छ। दक्षिणी लेबनानको आवासीय क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। इजरायलले लेबनानमा गरेको श्रृङ्खलाबद्ध आक्रमणमा 4 इजरायली सैनिकको समेत मृत्यु भएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहजीकरण गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले सुरुका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक ADB नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाई सुधारका लागि 11.5 करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ। यसबाट खानेपानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा सहयोग पुग्ने र 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने ADB नेपाल निर्देशक आर्नो कोस्वाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा 13 KV र 8 MVA क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेसन सञ्चालनमा आएपछि करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले बताउनुभयो। त्यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेसन निर्माण गरेको श्रेष्ठले बताउनुभयो। बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। आज राति 12:45 यी दुई टोली सियाटलमा भिड्नेछन्। दुवै टोलीसँग आक्रमण गर्न सक्ने स्ट्राइकर भएकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। बुढानेल कण्ठ नगरपालिका 10 राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको 3 खेल जित्न सफल हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपाल बास्केटबल सङ्घ नेवाको आयोजनामा किर्तिपुर कवर हलमा जारी प्रतियोगिताको समूह बीमा रहेको बुढानेलकण्ठ ट्रेनिङ ग्राउन्डलाई 57-50 हरायो। बुढानेलकण्ठको यो लगातार तेस्रो जित हो। अब मौसम सम्बन्धी जानकारी। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको तराई तथा मधेसमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत 10 प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विजरल्यान्डमा आज हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन। लेबननमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति आयोजक अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
14: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: मन्त्री परिषद बैठकद्वारा सहकारी सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण सम्बन्धी कानून संशोधन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति। धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त।
2: राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, देशभरबाट प्रतिनिधिहरू चितवन पुग्ने क्रम सुरु। काठ र बेतको अनुपम शिल्प मौलिकता जोगाउँदै रातो मचिन्द्रनाथको रथ भोलि जावला खेलमा भोटो देखाइने। फिफा विश्वकप ट्रफीको 50 वर्ष लामो इतिहास। सुरक्षा संवेदनशीलताका कारण विजेता राष्ट्रलाई प्रतिकृति मात्र हस्तान्तरण गरिने। खेल सम्बन्धी अर्को रिपोर्टमा कसरी चल्छ फिफा ऱ्याङ्किङ, मैदानको नतिजा र बुलेटिनको अङ्क गणित। र आज शुक्रबार, शुक्रबारको कला साहित्यमा नेपाली संगीतमा महिला संगीतकार, इतिहास संघर्ष र पहिचानको खोजी।
0: कार्यक्रम सुरु गरौँ मन्त्री परिषद बैठक सम्बन्धी प्रसङ्गबाट। मन्त्री परिषद बैठकले विभिन्न कानूनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपराह्न 4 बजे बसेको मन्त्री परिषद बैठकले सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृति गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
0: त्यस्तै बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि स्वीकृति गर्ने निर्णय गरेको पनि मन्त्री तिमल सिन्हाले जानकारी दिनुभयो। त्यसबाहेक राष्ट्रिय सेवा दल कानून संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धिकरण सम्बन्धी संशोधन विधेयक र स्वास्थ्यसँग सम्बन्धित विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको ऐन जगाउन स्वीकृत गर्ने र धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच सरकारले वैशाख र जेठ महिनाको अवधिमा सम्पन्न मन्त्री परिषद बैठकका निर्णयहरू एकैसाथ सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार 2083 वैशाख 2 गतेदेखि जेठ 29 गतेसम्मका विभिन्न 15 मन्त्री परिषद बैठकहरूबाट कुल 193 निर्णयहरू भएका छन्। प्रतिनिधि सभाको आजको बैठकले सरकारले ल्याएका विभिन्न 4 अध्यादेशहरू स्वीकृत गरेको छ। तर यी अध्यादेशहरू स्वीकृत गरे लगत्तै संसद बैठक भने आगामी 6 दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको हो। संसदको चालु अधिवेशन सुरु हुनु अगाडि सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 अध्यादेश आज सदनबाट स्वीकृत भएका हुन्।
1: संघीय संसदको चालु अधिवेशन सुरु हुनु अगाडि सरकारले विभिन्न 8 अध्यादेशहरू जारी गरेको थियो। संसद नचलेको अवस्थामा ल्याइएका ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत वैशाख 28 गते संसदका दुवै सदनमा पेश गरिएका थिए। संसदमा पेश भएको लामो समयपछि आज बसेको प्रतिनिधि सभा बैठकले ती मध्ये 4 अध्यादेशलाई स्वीकृत गरेको छ। आज स्वीकृत भएका अध्यादेशहरूमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यी 4 अध्यादेश स्वीकृति भएसँगै सरकारलाई अब यी व्यवस्थालाई स्थायी कानून बनाउनका लागि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। तर सरकार ल्याएका अन्य 4 अध्यादेशहरू पनि अझै स्वीकृत हुन बाँकी नै छन्, जसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी, विश्वविद्यालय सम्बन्धी र अन्य केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश रहेका छन्। अध्यादेशहरू स्वीकृत गर्ने कार्यसूची सकिए लगतै सभामुख डोलप्रसाद अर्यालले 6 दिनपछि बस्ने गरी बैठक स्थगित भएको भएको घोषणा गर्नुभयो। अब प्रतिनिधि सभाको अर्को बैठक आगामी असार 11 गते बिहान 11 बजे मात्रै बस्नेछ। संसद अधिवेशन नभएको बेला सरकारले जारी गरेका अध्यादेशहरू संसद सुरु भएको 60 दिनभित्र पारित वा स्वीकृत भइसक्नु पर्ने संवैधानिक बाध्यता रहन्छ। आज 4 अध्यादेश स्वीकृत भएर प्रतिस्थापन विधेयकको बाटो खुले पनि बाँकी 4 अध्यादेश र बजेट पारित गर्ने मुख्य कार्यसूचीमा संसद कसरी अगाडि बढ्छ त्यो भने असार 11 गते पछिको बैठकले नै तय गर्नेछ।
0: यसैबीच राष्ट्रिय सभाबाट पनि 4 अध्यादेश स्वीकृत भएको छ। आज बसेको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, सहकारी सम्बन्धीको पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो, जसलाई सभाले स्वीकृत गरेको हो। यसअघि आजै प्रतिनिधि सभाले पनि यी 4 अध्यादेश स्वीकृत गरेको थियो। राष्ट्रिय सभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन, तथापि राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। सरकारले संघीय संसदको चालु अधिवेशन सुरु हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। यी अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश मात्रै आज राष्ट्रिय सभा र प्रतिनिधि सभाले स्वीकृत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको मिति नजिकिएसँगै चितवनको भरतपुरमा राजनीतिक चहलपहल वात्तै बढेको छ। पर्सि आइतबार 7 गतेदेखि 9 गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि देशभरबाट पार्टी नेता, कार्यकर्ता, प्रतिनिधि र पर्यवेक्षकहरू चितवन आउने क्रम सुरु भएको हो। महाधिवेशनमा 3,000 भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने चितवनको चर्को गर्मी र सम्भावित वर्षातलाई मध्यनजर गर्दै गेस्ट हाउस चौरमा अत्याधुनिक जर्मन ह्याङ्गर सहितका भव्य संरचनाहरू निर्माण गरिएका छन्। थप सामग्री छ सहकर्मी सुनिता पोखरेल।
1: यही असार 7 9 गतेसम्म चितवनको भरतपुरमा हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशनको अन्तिम तयारी तीव्र पारिएको छ। महाधिवेशनको मिति नजिकै जाँदा चितवनमा पार्टीका शीर्ष नेता, प्रतिनिधि र पर्यवेक्षकहरूको आगमन सुरु भइसकेको छ। केन्द्रीय सचिवालयका अनुसार प्रतिनिधिहरू आउने क्रम असार 7 गते बिहानसम्म जारी रहनेछ। तर यति बेला चितवनमा अत्याधिक गर्मी रहेकाले आयोजकले सहभागीहरूलाई विशेष सतर्कता र तयारीका साथ आउन सर्कुलर नै जारी गरेको छ। चितवनको गर्मीलाई ध्यानमा राखेर हामीले सबै सहभागी साथीहरूलाई पिउने पानी, छाता र हल्का कपडा साथमै बोकेर आउन सामाजिक सञ्जाल मार्फत पनि आग्रह गरेका छौँ। साथै महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारी साधन प्रयोग गर्न र सार्वजनिक वा साझा सवारीको उपयोग गर्न अनुरोध गरिएको छ। रासोपा केन्द्रीय सचिवालय सदस्य दीपक राज बोहराको भनाई, महाधिवेशनमा 3,000 भन्दा बढी आधिकारिक प्रतिनिधि र पर्यवेक्षक सहभागी हुँदैछन्। ठूलो संख्यामा नेता कार्यकर्ता ओर्लिने भएपछि चितवनका होटलहरू यति बेला महाधिवेशनमय भनेका छन्। प्रतिनिधि र पर्यवेक्षकहरू मध्ये करिब 80% यस अघि नै होटल बुकिङ गरिसकेका छन्। महाधिवेशनका क्रममा चितवनका 3,000 भन्दा बढी होटल कोठाहरू भरिने अनुमान गरिएको छ। पाहुनाहरूलाई आकर्षित गर्न र सहजता प्रदान गर्न स्थानीय होटल व्यवसायीहरू विशेष छुटको समेत घोषणा गरेका छन्। हामीले होटल व्यवसाय संघ र क्षेत्रीय होटल संघ चितवनसँग समन्वय गरेर सुलभ दर रेट कायम गरेका छौँ। महाधिवेशनमा सहभागी हुनेहरूका लागि आवासमा 25% तथा खाना र पेय पदार्थमा 10%सम्म छुटको व्यवस्था गरिएको छ। सहभागीहरूले आफ्नो रुचि अनुसार होटल बुक गरिसक्नु भएको छ, तर खानाको व्यवस्था भने महाधिवेशन स्थलमै सामूहिक रूपमा गरिनेछ। रासोपा केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमको भनाई, असारको चर्को घाम र मनसुनी वर्षा दुवैको जोखिमलाई टार्न भरतपुरको गेस्ट हाउस चौरमा अत्याधुनिक प्रविधिको जर्मन ह्याङ्गर जडान गरिएको छ। 30,000 स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो अस्थायी संरचना आगलागी नहुने घाम, पानी र हुरी बतासबाट जोगिने टेनसाइन फेब्रिक सानो प्रयोग गरेर बनाइएको हो। यस संरचनाभित्र र बाहिरका अन्य प्यागोडा शैलीका क्यानोपी टेन्टहरूमा गरी उद्घाटन सत्रमा करिब 30,000 मानिस अटाउन सक्ने व्यवस्था मिलाइएको छ। ह्याङ्गर

0: नयाँ तिथि बसालेको दावी गरेको छ। पहिलो महाधिवेशनलाई भव्य र प्रविधि मैत्री बनाउन रासपा जुटी रहँदा यसले चितवनको स्थानीय अर्थतन्त्र र पर्यटनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
1: ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्षको अन्तिम चरणमा पुगेको छ। पुरुषोत्तम महिना अर्थात् मलमासका कारण केही समय लम्बिएको यो जात्रा अन्तर्गत अस्ति बुधबार लगनखेलबाट रथ तानेर जाउलाखेल पुर्याएको छ भने भोलि भोटो देखाउने जात्रा मनाइँदैछ। 15 टन भन्दा बढी ओजन र 32 हात अग्लो यो विशाल रथ फलामको एउटा पनि किल्ला प्रयोग नगरी परम्परागत रूपबाट निर्माण गरिन्छ। 6 थरीका काठ र 32 वटा समुदायको अद्वितीय सहकार्यबाट तयार हुने मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया र यसको सांस्कृतिक पाटोबारे सहकर्मी हरिराम पौडेलले तयार पार्नु भएको यो विशेष रिपोर्ट।
2: वैशाख 5 गते मच्छिन्द्रनाथको रथारोहण गरिएसँगै वैशाख 8 गते पुल्चोकबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुर महानगरमा उल्लासमय रूपमा मनाइँदैछ। मलमासका कारण यो वर्ष केही समय लम्बिएको यात्रा अन्तर्गत अस्ति बुधबार लगनखेलबाट जाउलाखेलसम्म रथ तानेर ल्याइएको छ। भोलि राष्ट्रपति सहित विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भोटो देखाइने तयारी छ। तर ललितपुरको पहिचान बनेको यो विशाल रथ कसरी र कुन विधिबाट बनाइन्छ त? रथको सबैभन्दा महत्त्वपूर्ण जग भनेकै यसका 4 वटा विशाल पाङ्राहरू हुन्। 24 फिट गोलाइ भएको यी पाङ्राहरू सान्दान जातको काठबाट बनाइन्छ, जसका लागि बाह्राको निजगढ जङ्गलबाट काठ ल्याइने गरिन्छ। पुजारी सहितको टोली जङ्गलमा पुगेर विधिपूर्वक बलि पूजा गरी काठ छनौट गर्छन्। यो काठ ललितपुरको पुल्चोकसम्म आइपुग्नै 1 महिना लाग्छ। यो वर्ष माघ 9 गते नै काठ ल्याएर रथ निर्माणको काम थालिएको थियो। यो वर्ष रथका 4 वटा पाङ्रा तयार पार्न मात्रै पूजा विधि सहित 60 लाख रुपियाँ खर्च भएको छ। रथ निर्माणदेखि जात्रा सम्पन्न गर्नेसम्मको सम्पूर्ण प्रक्रियामा कुल 1 करोड रुपियाँ भन्दा बढी खर्च हुने गुठी संस्थानको अनुमान छ। 32 हात अग्लो र करिब 15 टन वजन भएको यो रथको विशेषता के छ भने यसमा फलामको एउटै पनि किला प्रयोग गरिँदैन। रथ बलियो बनाउन सान्दान, फलाट, लाकुरी, सौर, मैल र आरू गरी 6 प्रजातिका काठहरू प्रयोग गरिन्छ। नेपालकै विभिन्न जङ्गलबाट ल्याइने यी काठ बाहेक रथ बाँध्न आवश्यक पर्ने बेत भने नेपालमा नपाइने हुनाले भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। यो वर्ष परम्परागत विधि र प्रक्रिया पुरा गरेर रथ पूर्ण रूपमा तयार पार्न कालीगढहरूलाई 53 दिन लागेको थियो। हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो जात्रा जातीय सद्भाव र श्रम विभाजनको अनुपम उदाहरण हो। रथ निर्माणदेखि जात्रा चलाउनेसम्ममा बाराही, याम्बल, बोसी, घकु, चित्रकार, शाक्य र वज्राचार्यसहित 32 समुदाय प्रत्यक्ष रूपमा संलग्न हुन्छन्। जस्तै काठको मुख्य काम बाराही समुदायले गर्छन् भने बेत बाँध्ने सिपमूलक काम यामल समुदायको जिम्मामा रहन्छ। आधुनिकताको तीव्र विकाससँगै धेरै संस्कृतिहरू सङ्कटमा परिरहेका बेला रातो मच्छिन्द्रनाथको रथयात्राको मौलिकता र परम्परामा भने कुनै ह्रास आएको छैन। बरु वर्षै पछि यो ऐतिहासिक जात्रा र रथ निर्माणको रैथाने सिपप्रति नयाँ पुस्ताको आकर्षण र सहभागिता झन बढ्दै गएको देखिन्छ।
1: कार्यक्रममा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। विश्वकप फुटबलमा क्यानाडाले आफ्नो इतिहासका सबैभन्दा ठुलो र पहिलो जित दर्ता गरेको छ। घरेलु मैदान भ्यान्कुभर रङ्गशालामा भएको खेलमा क्यानाडाले कतारलाई 6-0 भारी गोल अन्तरले पराजित गर्यो। 40 वर्ष अघि पहिलो पटक विश्वकप खेलेको क्यानाडाका लागि यो जित अन्तिम 32 पुग्ने बलियो आधार त बनेको छ, तर यो ऐतिहासिक छेड खुसीमा मात्रै सीमित हुन सकेन। खेलका क्रममा क्यानाडाका स्टार मिडफिल्डर इस्माइल कोनेको खुट्टा भाँचिएपछि मैदान स्तब्ध बन्यो भने दुवै टोलीका खेलाडी बीच कुटाकुट र तनावको स्थिति सिर्जना भयो।
0: सन् 1986 पहिलो पटक विश्वकप खेलेको क्यानाडाका लागि यो दिन ऐतिहासिक हुन सक्थ्यो। 40 मिलियन क्यानेडियन नागरिकले वर्षौंसम्म सम्झिरहने क्षण। कतार विरुद्ध मैदान उत्रिएको क्यानाडाले 6 गोल गर्दै रङ्गशालामा उपस्थित हजारौं दर्शकलाई उत्सव मनाउने अभूतपूर्व अवसर थियो। टोली विश्वकपको अन्तिम 32 को नजिक

0: पुग्यो। तर खेलको दोस्रो हाफमा एउटा यस्तो घटना भयो जसले रङ्गशालाको सबलाई छेडभरमै सन्नाटा र आँसुमा बदली थियो। खेलको 53 मिनट क्यानाडा 3-0 अगाडि थियो। क्यानाडाका 24 वर्षीय मिडफिल्डर इस्माइल कोनेले बल नियन्त्रणमा लिन साथ कतारका असीम माथि भोले क्रूर ट्याकल गरे। फल यति भयानक भयो कि कोनेको खुट्टा मैदानमै स्पष्ट रूपमा भाँचिएको देखियो। कोनेको छटपटाहट देखेपछि सहकर्मी खेलाडीहरू अतालिँदै मैदानतर्फ कुदे। फाउल गर्ने कतारी खेलाडी माधिबु आफै पनि टाउकोमा हात राखेर स्तब्ध भने। रेफ्रीले खेल रोकेर तुरुन्तै मेडिकल टोलीलाई मैदानभित्र बोलाए। आफ्ना स्टार खेलाडीको करियर नै संकटमा पर्ने गरी भएको फाउल पछि क्यानाडियन खेलाडीहरू आक्रोशित भए। मैदानमै दुवै टोलीका खेलाडीहरू बीच धकेला धकेल र हात हलालको स्थिति बन्यो। आक्रोश र हताशका बीच मैदान केही मिनट तनावग्रस्त रह्यो। फाउल गर्ने कतारी खेलाडी माधिभोलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। यसअघि नै पहिलो हाफमा ताजन बुखाननलाई फाउल गरेपछि कतारका होमाम एल अमिनले रातो कार्ड पाइसकेका थिए। फलत कतार 9 खेलाडीमा सीमित हुन पुग्यो। खुट्टा भाँचिएर विश्वकप यात्रा सकिए पनि स्ट्रेचरमा बाहिरिँदै गर्दा कोनेले दर्शक र संचार माध्यमहरूलाई हेरेर बुढी औंला उठाए, जसले रङ्गशालामा रहेका सबैको छाती गर्वले चौडा बनायो। तपाईँहरूले देख्नुभयो, स्ट्रेचरमा जाँदै गर्दा पनि उसले दर्शकलाई हात हलाएर सबैलाई शान्त रहन ढाडस दिइरहेको थियो। यसले इस्माइलको खेल भावना र हाम्रो टोलीको बलियो चरित्रलाई देखाउँछ। हाम्रा सबै खेलाडी मर्माहत भएका थिए, तर हामीले खेलमा ध्यान केन्द्रित गर्नु नै थियो। क्यानाडाका प्रमुख प्रशिक्षक जेसी मार्स। क्यानाडाले खेल त जित्यो, तर दोस्रो हाफको वाटर ब्रेकका क्रममा प्रशिक्षक जेसी मार्स मैदानमै रोए। कोनेको स्थानमा मैदान छिरेका नेथन सालिफाले टोलीका लागि चौथो गोल गरेपछि कोनेको जर्सी हातमा लिएर खेल भावना र भाइचारा प्रदर्शन गरे। अन्तिम सिटी बज्दासम्म क्यानाडाले 6 गोल गरिसकेको थियो। खेल सकिएपछि प्रशिक्षक मार्सको नेतृत्वमा टोलीले रङ्गशाला परिक्रमा खर्यो। पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग 1-1 बराबरी खेलेको क्यानाडा अब समूह चरणको अन्तिम खेलमा स्विजरल्याण्डको सामना गर्दैछ, जहाँ टोलीलाई शीर्ष स्थान सुरक्षित गर्न मात्र 1 अङ्कको आवश्यकता छ। खेल सकिए लगतै घाइते कोनेको अस्पतालमा शल्यक्रिया गरिएको छ। क्यानाडामा फुटबलको नयाँ युग सुरु भएको छ। प्रशिक्षक मार्सले भने चाहिँ यो ऐतिहासिक जितलाई कुनै पनि क्यानाडियनले कहिल्यै बिर्सने छैनन्, तर इतिहास रचेको यो दिन क्यानाडाका लागि खुसीसँगै आँसु र एउटा ठूलो घाउ बनेर खेल इतिहासमा दर्ता भएको छ।
1: कार्यक्रममा फेरि पनि फिफा विश्वकप सम्बन्धी नै प्रसङ्ग। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्ने टोलीहरूको वरियतालाई आम फुटबल समर्थकले निकै चासोका साथ हेर्ने गर्छन्। सन् 1992 सुरु भएको यो प्रणालीले कुनै पनि देशको फुटबल टोली कति बलियो छ र विश्वकप जस्ता ठूला प्रतियोगितामा कुन टोलीले कुन समूहमा स्थान पाउने भन्ने निर्धारण गर्छ। चालु विश्वकपको पूर्व सन्ध्यामा फ्रान्स फिफा वरियताको शीर्ष स्थानमा रहँदा साबिक विजेता अर्जेन्टिना, ब्राजिल, स्पेन र इङ्ल्यान्ड जस्ता टोलीहरू पनि शीर्ष स्थानको होडमा छन्। आखिर फुटबल टोलीहरूको यो जित हार र वरियताको अङ्कगणित कसरी चल्छ त? आउनुहोस् फिफाको यो रोचक तथ्य र 2026 विश्वकप टोलीहरूको वरियता समीकरण बारे तयार पारिएको यो विशेष रिपोर्ट।
0: फुटबलमा जित र हार मात्र हुँदैन, मैदानमा खेलिने हरेक 90 मिनटले विश्व मानचित्रमा देशको साख र स्थान पनि परिवर्तन गरिरहेको हुन्छ। फिफाले सन् 2018 बुद्धिचाल अर्थात् चेस खेलमा प्रयोग हुने इलो रेटिङ प्रणालीलाई परिमार्जन गर्दै फुटबलमा फित्राएको हो। यस प्रणाली अन्तर्गत अब कुनै पनि टोलीको पुराना अङ्कहरू मात्र सुरक्षित रहँदैनन्, बरु हरेक अन्तर्राष्ट्रिय खेलपछि उनीहरूको अङ्क तत्काल थपकट हुन्छ। यसको गणित बुझ्न त्यति गाह्रो छैन। खेल जति महत्वपूर्ण हुन्छ र विपक्षी टोली जति बलियो हुन्छ त्यति नै बढी अङ्क दाउमा हुन्छ। फिफाको सूत्र अनुसार खेलको महत्व खेलको नतिजा र खेल अघि अनुमान गरिएको नतिजाको अन्तरलाई हिसाब गरेर नयाँ अङ्क निकालिन्छ। मैत्रीपूर्ण खेलको तुलनामा विश्वकप वा महादेशीय कपका खेलहरू जित्दा टोलीले ठूलो फड्को मार्न सक्छन्। यदि इतिहासलाई पल्टाएर हेर्ने हो भने सन् 1992 यता फिफा वरियताको शीर्ष स्थानमा पुग्न 8 देश मात्र सफल भएका छन्। हाल फ्रान्स विश्वको नम्बर 1 टोलीका रूपमा कायम छ भने स्पेन, अर्जेन्टिना र इङ्ल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। यसपटक 2026 विश्वकपमा इतिहासमै पहिलो पटक 48 राष्ट्रहरू भेट्दैछन्। रोचक कुरा त के छ भने यी 48 मध्ये 40 टोलीहरू संस्थाको उत्कृष्ट 48 वरियता भित्रकै रहेका छन्। विश्वका शीर्ष 11 टोलीहरू सबै यो विश्वकपमा देखिँदा 12 स्थानको इटाली र 20 स्थानको डेनमार्क मात्र यसपटक विश्वकपमा छनौट हुन असफल रहे। यसपटकको विश्वकप खेल्ने टोलीहरू मध्ये सबैभन्दा तल्लो वरियतामा 85 स्थानको न्युजिल्यान्ड रहेको छ। यस्तै पहिलो पटक विश्वकपमा डेब्यू गरिरहेका कुआसाओ 82 र हाइटी 83 स्थानका साथ मैदानमा उत्रिँदैछन्। अर्कोतर्फ आयोजक राष्ट्रहरू मेक्सिको 15, संयुक्त राज्य अमेरिका 16 र क्यानाडा 30 स्थानमा रहँदै उच्च मनोबलका साथ घरेलु मैदानको फाइदा उठाउने ताउमा छन्। त्यसैले फिफा वरियता एउटा तालिका मात्र होइन, यो मैदानभित्रको पसिना र रणनीतिको गणितीय ऐना पनि हो, जसले विश्व फुटबलमा कुन देशको दबदबा कति छ भन्ने प्रश्न पार्दछ।
1: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा नेपाली सङ्गीतमा महिला सङ्गीतकारको बारेमा आज हामी चर्चा गर्दैछौँ। नेपाली सङ्गीतको इतिहासमा महिला गायिकाहरूको योगदानबारे धेरै चर्चा हुने गरेको छ, तर सङ्गीत सिर्जना अर्थात् सङ्गीतकारका रूपमा महिलाहरूले खेलेको भूमिकाबारे भने अपेक्षाकृत कम चर्चा हुने गरेको पाइन्छ। यद्यपि इतिहास पल्टाएर हेर्दा नेपाली सङ्गीतमा महिलाहरूको सङ्गीत यात्रा निकै पुरानो रहेको देखिन्छ। थप सामग्रीसहित सहकर्मी हरिराम पौडेल।
2: नेपाली चलचित्र सङ्गीतको इतिहासमा एउटा विशेष महत्त्व राख्ने गीत हो उडी जाऊ भने म पंक्षी होइन, बस्नु यो मलाई मन छैन। अरुणा लामाको स्वर, मानबहादुर मुखियाको शब्द र शान्ति ठटालको सङ्गीत रहेको यो गीत नेपाली चलचित्र परालको आगोमा समावेश गरिएको थियो। विक्रम सम्बत 2036-37 सालतिर रेकर्ड गरिएको यस गीतलाई नेपाली चलचित्रका लागि महिला सङ्गीतकारद्वारा सङ्गीतबद्ध गरिएको पहिलो गीतका रूपमा लिने गरिन्छ। सङ्गीतकर्मीहरूका अनुसार यो उपलब्धि नेपाली चलचित्र सङ्गीतका लागि गौरवको विषय मानिन्छ। शान्ति ठटालले त्यसपछि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, ईश्वर वल्लभको एउटा निलो सूर्यास्त, बैरागी काइला, अमर गुरुङ लगायतका रचनाहरूमा समेत सङ्गीत सृजना गर्नुभएको छ। नेपालमा महिला सङ्गीतकारको इतिहास भने शान्ति ठटालबाट मात्र सुरु भएको होइन। रेडियो नेपालको स्थापना हुनुअघि नै मेलावा देवीले सङ्गीतकारका रूपमा आफूलाई स्थापित गरिसकेको इतिहास भेटिन्छ। उहाँले झन्पर जान्छु झन्मया लाग्छ लै लै बोलको गीतमा सङ्गीत भर्नुभएको थियो। त्यसपछि रेडियो नेपालको स्थापना पश्चात कोइली देवी सङ्गीतकारको रूपमा उदाउनुभयो। नेपाली सङ्गीत इतिहासमा उहाँलाई पहिलो महिला सङ्गीतकारका रूपमा स्मरण गर्ने गरिन्छ। नेपाली सङ्गीत क्षेत्रमा तारादेवी, मीरा राणा लगायतका महिलाहरूले सङ्गीतकारका रूपमा पहिचान बनाउन प्रयास गरे। त्यसपछिका पुस्तामा सङ्गीता राणा प्रधान, लक्ष्मी राई, लोचन भट्टराई, रेखा पौडेल लगायतले पनि सङ्गीत सृजनामा सक्रियता देखाए। पछिल्लो पुस्तामा बबिना भट्टराई, लावनी चक्रवर्ती, बानिका प्रधान, तृप्ति खड्का, सुशीला बराल लगायतका महिला सर्जकहरू सङ्गीतकारका रूपमा आफ्नो स्थान बनाउन प्रयासरत छन्। सङ्गीत क्षेत्रका जानकारहरूका अनुसार नेपाली सङ्गीतमा महिला कलाकारहरूले गायनमा उल्लेखनीय सफलता हासिल गरे पनि सङ्गीतकारका रूपमा त्यति धेरै स्थापित हुन सकेका छैनन्। सङ्गीत सृजना केवल धुन बनाउने काम मात्र नभई गीत छनौट, सङ्गीत संयोजन, रेकर्डिङ प्रक्रिया, कलाकार समन्वयदेखि अडियोको अन्तिम स्वरूप तयार पार्ने चरणसम्मको जिम्मेवारीसँग जोडिएको हुन्छ। यसका लागि समय, स्रोत, प्राविधिक ज्ञान र निरन्तर सक्रियता आवश्यक पर्ने गर्दछ। घटना र विचारको आजको कार्यक्रममा हामीले नेपाली सङ्गीतमा महिला सङ्गीतकारको अवस्थाका बारेमा पछिल्लो समय सङ्गीतकारकै रूपमा आफूलाई स्थापित गर्नुभएकी गायिका तथा सङ्गीतकार बबिना भट्टराईसँग छोटो कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम घटना र विचारमा।
3: नमस्कार।
2: आफूलाई सङ्गीतकारको रूपमा चिनाउँदा यहाँले कस्तो महसुस गर्नुहुन्छ?
3: मलाई चाहिँ एकदमै खुसी पनि लाग्छ र गर्व पनि लाग्छ मलाई, किनभने धेरैजना पुरुष सङ्गीतकारहरूको बिचमा आफू पनि काँधमा काँध मिलाएर नेपाली सङ्गीतलाई केही योगदान दिन पाउँदा फेरि एकदमै खुसी लागेको छ।
2: नेपाली सङ्गीत इतिहासमा मेलवा देवी, कोइली देवी र शान्ति ठटाल जस्ता महिला सङ्गीतकारहरूको योगदानलाई यहाँले कसरी लिनुहुन्छ?
3: उहाँहरूबाट हामीले लिने भनेको एउटा प्रेरणा हो, होइन, हौसला हो। उहाँहरूले गर्दा देखाउनु भएको बाटोले नै आज हामी त्यही बाटोमा निरन्तर अगाडि बढिरहेका छौँ र आफ्नो सङ्गीत यात्रालाई चाहिँ निरन्तर अगाडि बढाउने क्रममै रहेका छौँ।
2: नेपाली सङ्गीत क्षेत्रमा महिलाहरू सङ्गीतकारको रूपमा अगाडि आउन नसक्नुको कारण चाहिँ के होला?
3: अब सङ्गीत गर्नु भनेको चाहिँ गीत गाउनभन्दा अलिकति धेरै टफ जस्तो लाग्छ मलाई, किनभनेदेखि सङ्गीत गर्नको लागि एउटा प्राविधिक ज्ञानको कुरा पनि छ, होइन, म्युजिकको अलिकति नलेजको कुराहरू पनि भयो र सँगसँगै समयको कुराहरू पनि भयो। अनि त्यो गर्दाखेरि गाउनभन्दा सङ्गीत साधना सङ्गीत गर्नलाई चाहिँ एकदमै धेरै ठुलो जिम्मेवारी पनि हो। त्यो जिम्मेवारी लिन चाहने कि नचाहने भन्ने कुराले चाहिँ त्यो आफ्नो आफ्नो रोजाइको कुरा पनि भयो र आफ्नो क्षमताको कुरा पनि भयो भन्छु म।
2: एक महिला सङ्गीतकारको रूपमा यहाँले सामना गर्नु परेका मुख्य चुनौतीहरू के हुन्?
3: समय व्यवस्थापनको कुराहरू चाहिँ मुख्य चुनौती जस्तो लाग्छ मलाई, मैले आफूले भोग्नु परेको चाहिँ, किनभने अत्याधिक समय चाहिँ सङ्गीत सृजना गरिसके पछाडि हजुरको शब्द संयोजनमादेखि लिएर सङ्गीत धुन भर्नेदेखि लिएर त्यसलाई चाहिँ एरेन्ज गर्ने, बाजा राख्ने, होइन, अनि रेकर्डिङ गराउने, हजुरको मिक्सिङ मास्टरिङ गराउने, त्यो सबै प्रोसेसको लागि चाहिँ एकदमै धेरै समय लाग्ने भएकोले समय व्यवस्थापन चाहिँ अलिकति बढी चुनौती जस्तो लाग्छ मलाई चाहिँ।
2: अन्तिममा भविष्यमा महिला सङ्गीतकारहरूको सहभागिता बढाउन के गर्नु पर्ला जस्तो लाग्छ यहाँलाई?
3: सहभागिता बढाउन के गर्नु पर्ला भन्दाखेरि चाहिँ उहाँहरूले आफूले आफूभित्र भएको क्षमतालाई चिन्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने नारी भनेको आफैमा एउटा सर्जक हो, होइन, अनि प्रकृतिले चाहिँ सृजना गर्ने हो भन्छु म चाहिँ। त्यही भएर छोरीहरू चाहिँ सिङ्गर मात्रै हुँ भनेर आफूलाई नसोच्नु होला, आफूमा भएको क्षमतालाई चाहिँ उजागर गर्नु होला भन्न चाहन्छु।
2: यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
3: थ्याङ्क यू सो मच।
2: उहाँ हुनुहुन्थ्यो नेपाली गीत सङ्गीतको क्षेत्रमा उदीयमान सङ्गीतकर्मी बबिना भट्टराई। नेपालको समाजमा महिलाहरूले घर परिवार, पेसा र सामाजिक जिम्मेवारी बीच सन्तुलन मिलाउनु पर्ने अवस्था भएकोले पनि सङ्गीतकारका रूपमा निरन्तरता दिन चुनौती हुने गरेको विश्लेषण गरिन्छ। यद्यपि पछिल्ला वर्षहरूमा प्रविधिको पहुँच विस्तार, घरेलु स्टुडियोको विकास र सङ्गीत उत्पादन प्रक्रियामा आएको सहजतासँगै महिला सङ्गीतकारहरूको उपस्थिति पनि बिस्तारै बढिरहेको देखिन्छ। सङ्ख्यात्मक रूपमा अझै पनि महिला सङ्गीतकार कम भए पनि उनीहरूको योगदान र सम्भावना भने निरन्तर बढ्दो छ। नेपाली सङ्गीत इतिहासका प्रारम्भिक महिला सङ्गीतकारहरूले कोरेको बाटोलाई पछिल्लो पुस्ताले निरन्तरता दिन सके भविष्यमा सङ्गीत क्षेत्रमा महिलाहरूको उपस्थिति अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 मा सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 बजे यहाँले सुन्न सक्नुहुनेछ आदर्श जीवन कार्यक्रम। त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

सफलताका खासै कुनै गहिरा सूत्रहरू छैनन्। सफलता त बस तयारी, कडा मेहनत र गल्तीहरूबाट सिकिने पाठहरूको सम्मिश्रण हो। कोलिन पावेलको यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग असफलताबाट सफलतातिरको यात्राका सन्दर्भमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। जीवनमा कोही पनि मान्छे यस्ता हुँदैनन् जसले जीवनमा कहिल्यै हार नखाएका हुन्। फरक यति हो कि कोही हारेर बस्छन् भने कोही हारेर उठ्छन् पनि। अनि असफलता भनेको चाहिँ के हो, हामीले असफलतालाई कसरी बुझ्न सक्छौँ, यसको बारेमा थोरै चर्चा गरौँ। हामी धेरै जसोले असफलतालाई अन्त्य ठान्छौँ, अर्थात् अब सकियो, यस्तो लाग्छ कि अब केही नै बाँकी छैन, अब सबै समाप्त भयो। तर साँचो कुरा चाहिँ के हो भने असफलता कहिले अन्त्य हुँदैन, त्यो त नयाँ सुरुवात हुन सक्छ। जसरी रात बिना बिहान हुँदैन, त्यसरी नै असफलता बिना पनि सफलता हुँदैन। यसर्थ हरेक सफलताको पछाडि असफलता हुन्छ नै। वास्तविक जीवनका उदाहरणहरू हाम्रो समाजमा हामीसँग धेरै छन्। इतिहास हेर्ने हो भने पनि असफलताबाट सफलता हासिल गरेका थुप्रै उदाहरणहरू छन्। त्यस्ता थुप्रै व्यक्तिहरू छन् जसलाई हामीले उल्लेख गर्न सक्छौँ, उदाहरणको रूपमा प्रस्तुत गर्न सक्छौँ। यस क्रममा हामी धेरैले सुनेका छौँ, हामी धेरैलाई थाहा छ थोमस एडिसनको, उनको सफलताको कथा। थोमस एडिसनले बल्ब बनाउने क्रममा हजारौँ पटक असफलता प्राप्त गरे। जब उनलाई कसैले सोधे कि तपाईँ यति धेरै पटक असफल हुनुभयो, तपाईँलाई कस्तो लागिरहेको छ, थोमसले भने कि म असफल भएको होइन, मैले काम गर्दा गल्ती गर्ने हजार तरिकाहरू बरु पत्ता लगाएको छु, यसर्थ म असफल होइन सफल नै भएको छु। यसै गरी अर्का व्यक्तित्वको कुरा गरौँ, अब्राहम लिंकन जो अमेरिकाका राष्ट्रपति पनि भए, उनले जीवनमा धेरै पटक चुनावहरू हारे। व्यवसायमा पनि उनी असफल भए, बिजनेस पनि गर्न लागेका थिए त्यहाँ पनि असफल भए, तर अन्तत उनी अमेरिका जस्तो देशका राष्ट्रपति पनि पछि हुन पुगे। यसै गरी अर्का व्यवसायी, अर्का व्यक्तित्व ज्याकमालाई हामी यतिखेर सम्झिन सक्छौँ। उनी 30 पटकभन्दा बढी जागिरको अन्तर्वार्ताहरू दिएका थिए, त्यसमा फेल भएका थिए। उनले प्रसिद्ध ब्रान्ड KFCमा पनि जागिरको लागि आवेदन दिएका थिए, त्यहाँ पनि सेलेक्ट भएनन्, त्यहाँ पनि उनी रिजेक्ट भए। तर आज ज्याकमा हेर्नुहोस् विश्वका चर्चित र प्रतिष्ठित सफल व्यवसायी मध्ये एक पर्दछन्। यसै गरी हामीले चिनिरहेका, देखिरहेका, हेरिरहेका, सुनिरहेका व्यक्ति अमिताभ बच्चन, जसलाई एक समय उनको आवाजको कारण रिजेक्ट गरिएको थियो, उनको स्वर मन पराइएको थिएन। उनले अल इन्डिया रेडियोमा आफ्नो स्वर परीक्षा दिँदाखेरि उनी रिजेक्ट भएका थिए, फेल भएका थिए। उनलाई भनिएको थियो कि तपाईँको आवाज प्रसारणको लागि उपयुक्त छैन, गायनको लागि उपयुक्त छैन। अमिताभ बच्चनका धेरै फिल्महरू पनि फ्लप भए, असफल भए। जीवनमा उनले धेरै समस्याहरूको सामना गर्नु पर्यो, धेरै ठुलो आर्थिक सङ्कट पनि अमिताभ बच्चनले सामना गर्नु पर्यो। तर आज हेर्नुहोस् त्यही आवाज, त्यही व्यक्तित्व, उही मान्छे बलिउडको महानायक बनेर चिनिएका छन्। उनको स्वर हामीले सुनेकै छौँ, उनको अभिनय हामीले हेरेकै छौँ। यसै गरी हाम्रै नेपालका एकजना प्रतिष्ठित व्यक्तित्व माननीय महावीर पुनको कुरा गरौँ। नेपालको एउटा सामान्य गाउँबाट उठेका व्यक्तित्व हुन् जसले एउटा सपना देखे कि गाउँ गाउँमा इन्टरनेट पुर्याउँ। उनको यो कुरा सुनेर मानिसहरू त्यतिखेर हाँसेका थिए, मानिसहरूले विश्वास नै गरेनन्, महावीर पुनलाई साथ पनि दिएनन्। तर उनले हार कहिले मानेनन्। आज उही मानिस नेपाल मात्र होइन विश्वभर चिनिएका छन्। नेपालको शिक्षा मन्त्री पनि भए, निर्वाचनमा भाग पनि लिएर विजय पनि भए, अहिले माननीय हुनुहुन्छ। यसै गरी अर्का व्यक्तित्व, प्रतिष्ठित व्यक्तित्व जसलाई हामीले असाध्यै रुचाउँछौँ, आदर्श व्यक्तिको रूपमा हामीले मान्छौँ, उहाँ हुनुहुन्छ हरिवंश आचार्य, जसले आफ्नो जीवनमा धेरै ठुलो दुःख भोगे, आफ्नो जीवन साथी पनि गुमाए, असह्य पीडा सहनु पर्यो, तर पनि उनी रोकिएनन्, लागिरहे। आज पनि उनी लाखौँ मानिसहरूको अनुहारमा मुस्कान ल्याइरहेका छन्, हँसाइरहेका छन्, सबैलाई खुसी बनाइरहेका छन्। यी व्यक्तिहरूका यी उदाहरणहरूले के देखाउँछ भने असफलता भन्ने कुरो स्थायी हुँदैन, दुःख पनि अन्तिम हुँदै हुँदैन। यदि तपाईँ हामीले हार मानेनौँ भने असफलता असफलता असफलता पछि सफलता पक्कै आउँछ।
यसर्थ हामीले प्रयास गर्न छोड्नु हुँदैन भन्ने सन्दर्भमा यी चर्चित व्यक्तित्वहरूको उदाहरण जीवनी संक्षिप्त रूपमा यहाँहरूको माझमा प्रस्तुत गरे। अनि यस असफलतासँग हामी किन डराउँछौँ, यो पनि हाम्रो एउटा प्रश्न हुन सक्छ कि हामीले सफलता प्राप्त गर्ने आशमा, सफलता प्राप्त गर्ने लोभै लोभमा असफलतासँग हामी किन डराउँछौँ, वा असफल भइन्छ कि वा हारिन्छ कि भन्ने कुरामा हामी किन डराउँछौँ होला। यो विषयमा पनि थोरै चर्चा गरौँ। हामीलाई लाग्छ कि मानिसहरूले के भन्छन्, समाजले के भन्छ, परिवारले के भन्छ, साथीभाइले के भन्छन्, मलाई चिन्ने मान्छेहरूले के भन्छन् आदि आदि कुराहरू सबैभन्दा पहिला हामीमा त्यो कुराहरू आउँछ। फेरि हारियो भने के हुन्छ। तर साँचो कुरा के हो भने तपाईँ हाम्रो जीवन यात्रा हो। अरूले के भन्छन् भन्दा पनि तपाईँ हामीले आफूलाई हामी के भन्छौँ, हामीले आफैलाई कसरी बुझ्छौँ, यो चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि असफलता कसरी अवसर बन्छ त, अथवा असफलतालाई हामीले कसरी प्रयोग गर्न सक्छौँ। बारम्बार असफल भइरहँदाखेरि त्यही असफलतालाई हामीले सिँढी बनाएर, भर्याङ बनाएर कसरी सफलता प्राप्त गर्न सक्छौँ, यो पनि थोरै कुरा गरौँ। जब तपाईँ असफल हुनुहुन्छ त्यसले तपाईँलाई सिकाउँछ, त्यो कार्य गरिरहँदाखेरि, त्यो सफलता प्राप्तिको लागि अगाडि बढिरहँदाखेरि, प्रयास गरिरहँदाखेरि कहाँनिर गल्ती भयो, अब त्यसलाई कसरी सुधार गर्ने, अझ बलियो बन्नको लागि के गर्नुपर्छ, अरू के प्रयासहरू गर्न सकिन्छ, थप अब आफ्नो तर्फबाट के मेहनत हुन सक्छ, नयाँ तरिकाहरू के हुन सक्छन्, यी कुराहरू हामीले पत्ता लगाउन सक्छौँ। यसर्थ असफलता तपाईँ हाम्रो गुरु पनि हो। यदि तपाईँ हामीले त्यसलाई सही रूपमा बुझ्न सक्यौँ भने जीवन यात्रालाई हामीले जित्ने खेल होइन, जीवन सिक्ने खेल हो भन्ने बुझ्न सक्छौँ। हरेक हारबाट केही हामीले सिक्न सक्यौँ भने तपाईँ हामीले कहिले हार्दैनौँ। हाम्रो प्रयासहरूले कहिलेकाहीँ तत्काल परिणाम दिँदैनन्, तत्कालै सफलता प्राप्त हुँदैन, तर प्रत्येक सानो कदमले ठुलो उपलब्धितर्फ चाहिँ अग्रसर गराइरहेको हुन्छ। जसरी ढुङ्गामा पानीको निरन्तर थोपा परिरहनाले ढुङ्गा पनि खाल्डो हुन्छ, पुवाल परेको हुन्छ, त्यसै गरी हामीले निरन्तर प्रयास गरिरह्यौँ भने असम्भव जस्तो देखिने कुरा पनि सम्भव हुन्छ। भनिन्छ भाग्यले होइन प्रयासले मानिसलाई माथि उठाउँछ। हामी कहिले काहीँ भन्छौँ नि मेरो त भाग्यमै थिएन, तर त्यस्तो होइन रहेछ। जति जति प्रयास गर्छौँ भाग्य आफै बन्ने रहेछ, प्रयासले भाग्य बनाउने रहेछ। यदि प्रयास रोकियो भने सपना अधुरो रहन्छ, तर निरन्तर हामी लागिरह्यौँ, प्रयास गरिरह्यौँ भने हरेक कठिनाई, हरेक बाधाहरू आफै पन्छिँदै जाने रहेछ। अनि हरेक असफलताहरू पछि, हरेक हार पछि माथि उठ्नको लागि, फेरि प्रयास गर्नको लागि हामीलाई अलि फरक, अलि थप शक्तिको आवश्यक हुन सक्छ, थप ऊर्जाको आवश्यक हुन सक्छ, फेरि हामी उठ्नको लागि हामीलाई केही प्रेरणा आवश्यक पर्न सक्छ। यो विषयमा पनि कुरा गरौँ। अर्थात् हारेपछि कसरी उठ्ने त। महान मान्छेहरू कहिल्यै नहार्ने होइनन्। हामीले जसको नामहरू सुनेका छौँ, चर्चित मानिसहरू जो असफल भएर सफल भए, ती मानिसहरू ती हारेका हारै कहिले पनि रहेनन्, हारेपछि नि फेरि उठेका हुन्, नढल्ने होइनन्। प्रयास गर्दै जाँदाखेरि धेरै मानिसहरू ढलेका छन्, तर उनीहरूले बुझेका हुन्छन् कि यो हार, यो असफलता स्थायी होइन। आजको हार, आजको असफलता भोलिको सफलताको तयारी हो भन्ने कुरा उनीहरूले बुझेका थिए, बुझे र सफल भए। यसर्थ यो प्रस्तुति आदर्श जीवन सुनिरहनु भएका यहाँहरूलाई यदि लागिरहेको छ कि म असफल भइरहेको छु, जीवनमा हार खाइरहेको छु, मैले केही गर्न सक्दिनँ, जति प्रयास गरे पनि, जति लडे पनि म उठ्नै सक्दिनँ, म सफल हुनै सक्दिनँ, म लक्ष्यमा पुग्नै सक्दिनँ, म थाकिसकेँ, अब म सकिसकेँ, अब मबाट केही हुने छैन, यदि यस्तो यहाँहरूलाई लागिरहेको छ भने म अनुरोध गर्छु, हार मान्नु अघि एकचोटि फेरि प्रयास गर्नुहोस्, आँसु पुछेर फेरि उठ्नुहोस्, आफूलाई विश्वास गर्नुहोस्, किनकि सफलता सधैँ अन्तिम प्रयासको पछाडि लुकेको हुन्छ, बसेको हुन्छ। यसर्थ असफलता तपाईँको शत्रु होइन, असफलता तपाईँको शिक्षक हो र सफलता तपाईँको अधिकार हो। जीवनमा जे भए पनि, जस्तो सुकै भए पनि हार नमानेर अगाडि बढिरहनुहोस्, एक दिन तपाईँको सङ्घर्ष नै तपाईँको पहिचान बन्नेछ। आजलाई असफलताबाट सफलतातिरको यात्राका सन्दर्भमा यो प्रेरणादायी कुराकानी यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला रहेको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्यो भन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी बन्न सकोस्, यही शुभ भावना शुभकामनाका साथ सुषमा श्रेष्ठको स्वर, किरण खरेलको रचना, नातिकाजी गोपाल यञ्जनको संगीतमा एउटा प्रेरणादायी गीत सुनाउँदै नवीन दाहाल बिदा हुन्छु। नमस्कार,
शुभरात्रि।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 9 ऊर्जा पाठ अन्तर्गत ऊर्जा, यसको स्रोत, ऊर्जाका प्रकारहरू, सौर्य शक्ति उत्पत्तिको कारण र आइन्स्टाइनको पिण्ड ऊर्जा सम्बन्धका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: सर,
5: भन के कुरा हो?
6: सर, आज हामीहरूले सरको क्लास लिन पाएनौ।
5: साँच्चै तिमीहरू मेरो फर्स्ट पिरियडमा थिएनौ, अहिले फेरि देख्दैछु।
4: प्रिन्सिपल सरले हामीलाई आज फर्स्ट पिरियडमा बोलाएर अर्को हप्ता हुन गइरहेको भलिबल प्रतियोगितामा कतिवटा टिम बनाउने र यो प्रोग्राम कुन बेला कसरी गर्ने भनेर छलफल गर्नुभएको थियो।
6: सरको अफिसबाट फर्किँदा सरको क्लास सकिनै आँटेको थियो अनि हामीहरू क्लासमा आएनौ।
5: ए, खेलाडीहरूलाई गाह्रो पर्यो, अनि अब के गर्ने त?
4: आज प्रमिला मिसले बिदा लिनु भएको रहेछ, त्यसैले अहिलेको क्लास खाली छ।
6: सरको अहिले क्लास छैन भने आज बिहान पढाएको कुराहरू हामीलाई बताइदिनु हुन्थ्यो कि?
5: अहिले त मेरो क्लास छैन। ल ठिक छ, क्यान्टिनतिर हिँड, त्यहाँ अहिले कोही पनि हुँदैन। ल, यतै बसौँ।
4: हुन्छ सर।
5: आज मैले नयाँ पाठ सुरु गरेँ, थाहा छ?
6: अँ, साथीहरूले भनेको ऊर्जा भन्ने पाठ सुरु गर्नुभयो अरे।
4: सर, यो ऊर्जा भनेको शक्ति होइन, अङ्ग्रेजीमा त एनर्जी नै लेखेको छ।
5: हो,
6: कार्य गर्ने क्षमतालाई शक्ति भनिन्छ, होइन त सर?
5: तिम्रो कुरा ठिकै हो, तर कुन कुन स्रोतहरूबाट हाम्रा विभिन्न कामका लागि शक्ति प्राप्त हुन्छ भन्ने बारे चाहिँ यो पाठमा पढ्ने हो।
4: ए, त्यस्तो हो भने यो पाठमा काइनेटिक शक्ति, पोटेन्सियल शक्ति, प्रकाश शक्ति, विद्युत शक्ति आदि बारे पढ्ने होइन?
5: होइन, पढाइलाई यसरी सुरु गरौँ न त। हामीहरूले दैनिक जीवनमा लगायत अन्य विभिन्न कुन कुन क्षेत्रमा ऊर्जा भनौँ वा इन्धनलाई प्रयोग गर्छौँ भन त पहिले?
6: घरमा खाना पकाउन, यातायातका साधनहरू चलाउन, उद्योग सञ्चालन गर्न, अनि अरू सर,
5: विद्युत उत्पादन गर्न, रकेट उडाउन आदि आदि।
4: सर, रकेट उडाउन कुन इन्धन प्रयोग हुन्छ?
5: हाइड्रोजनको प्रयोग हुन्छ। हाइड्रोजनलाई तरल रूपमा लगिएको हुन्छ र यसलाई बाल्नलाई तरल अक्सिजन पनि लगिएको हुन्छ।
6: मतलब यो पाठमा हामीले प्रयोग गर्ने शक्तिका सबै स्रोतहरूको बारेमा पढ्ने रहेछौ।
5: हो, ठिक भन्यो। ल, एउटा प्रश्न है, हामीले प्रयोग गर्ने विभिन्न शक्तिका स्रोतहरू के होलान् भन त?
6: घरमा प्रयोग हुने सर?
5: घरमा, उद्योगमा, यातायातका साधनहरूमा आदि।
4: घरमा त ग्यास र विद्युतको प्रयोग हुन्छ।
6: सर, गाउँमा त दाउरा पनि प्रयोग हुन्छ, अनि होटलमा स्टोभहरूमा मैले मट्टितेल प्रयोग भएको देखेको छु।
5: अनि गाडीमा नि?
4: मोटरसाइकल र कारमा पेट्रोल, अनि बस र ट्रकमा के प्रयोग हुन्छ? पेट्रोल नै होइन?
6: होइन नि, बस र ट्रकमा डिजेल प्रयोग हुन्छ।
5: तिमीहरूले केही त भन्यो, अरू पनि धेरै छन् नि।
4: जस्तै सर?
5: जस्तै सौर्य शक्ति, जलविद्युत शक्ति, बायोमास शक्ति, ज्वारभाटा शक्ति, कोइला, न्युक्लियर ऊर्जा, बायो ऊर्जा आदि।
6: ओहो, धेरै पो रहेछन् त।
5: यी सबैलाई सम्झिनुपर्छ, तर पहिले यी सबै शक्तिका स्रोतहरूलाई दुई भागमा बाँडिएको छ, त्यो चाहिँ पहिले बुझ्नुपर्छ।
4: दुई भागमा के सर?
5: नवीकरणीय ऊर्जाका स्रोतहरू अर्थात् रिन्युएबल सोर्सेस अफ इनर्जी र अनवीकरणीय ऊर्जाका स्रोतहरू अर्थात् नन रिन्युएबल सोर्सेस अफ इनर्जी।
6: सर, नवीकरणीय भन्नाले कस्तो?
5: एकपटक प्रयोग गरिसकेपछि पनि प्रकृतिमा पुनः उत्पादन हुने र उत्पादन हुने दरभन्दा खपत हुने दर कम भएका शक्तिका स्रोतहरूलाई नवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
4: सर, प्रकृतिमा पुनः उत्पादन हुने भन्नाले के भन्न खोजेको हो?
5: यसलाई अर्को तरिकाले पनि भन्न सकिन्छ, यो भनाइले पुनः उत्पादनको कुरा स्पष्ट गर्छ।
6: अर्को तरिकाले पनि भनिदिनु न सर।
5: एकपटक प्रयोग गरिसकेपछि पनि प्राकृतिक प्रक्रियाबाट छिट्टै पुनः उत्पादन हुने र कहिले पनि ननासिने शक्तिका स्रोतहरूलाई नवीकरणीय शक्तिको स्रोतहरू भनिन्छ।
4: दुईवटा पोइन्ट विचार गरे मैले सर।
5: भन त के के?
4: एउटा प्राकृतिक रूपले नै फेरि बन्ने र अर्को कहिले पनि ननासिने।
5: राम्रो भन्यो।
6: अब उदाहरणहरू पनि चाहियो नि, होइन त सर?
5: उदाहरणको त एउटा लिस्ट नै बनाउन सकिन्छ।
4: धेरै छन् कि के हो सर?
5: हो त। एक, सौर्य शक्ति सोलर इनर्जी। दुई, ज्वारभाटा शक्ति टाइडल इनर्जी। तिन, बायोमास शक्ति बायोमास इनर्जी। र बायोमास शक्ति पनि विभिन्न प्रकारका छन्।
6: के प्रकार छन् सर?
5: ठोसमा दाउरा गुइठा आदि, तरलमा अल्कोहल र ग्यासमा बायोग्यास।
4: गोबर ग्यास भनेको बायोग्यास नै हो नि सर, होइन?
5: हो त
6: सर। त्यही तिनवटा उदाहरण हो कि अरू पनि छन्?
5: छन् नि। चार, वायु ऊर्जा विन्ड इनर्जी। पाँच, जियोथर्मल ऊर्जा जियोथर्मल इनर्जी। छ, जल विद्युत ऊर्जा हाइड्रो इलेक्ट्रिसिटी। र सात, हाइड्रोजन। ल, यति नै
4: सर। यी सबै याद गर्न पर्छ र?
5: पर्छ त। अझ अर्को क्लासमा म यी शक्ति भनेका के हुन् र कसरी प्राप्त हुन्छन् भनेर पनि पढाउँछु है
6: सर। त्यसो भए फेरि एकपटक याद गरौँ है त। म भन्छु सर। एक, सौर्य शक्ति। दुई, ज्वारभाटा शक्ति। तिन, बायोमास शक्ति। र बायोमासमा पनि ठोसमा दाउरा गुइठा आदि, तरलमा अल्कोहल र ग्यासमा गोबर ग्यास।
4: अरू म भन्छु। चार, वायु ऊर्जा। पाँच, जियोथर्मल ऊर्जा। छ, जल विद्युत ऊर्जा। र सात, हाइड्रोजन।
5: अहिले त याद भयो, तर पछिसम्म सम्झिनु पर्छ नि।
6: हुन्छ सर, बिर्सियो भने किताब पढ्छौ नि।
4: सरले अर्को पनि शक्तिको स्रोत भन्नुभएको थियो,
6: अनवीकरणीय ऊर्जाको स्रोतहरू। अब त्यसै बारे कुरा गरौँ न।
5: ल सुन, एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा पुनः उत्पादन हुन गाह्रो हुने र उत्पादन हुने दर भन्दा खपत हुने दर बढी भएका शक्तिका स्रोतहरूलाई अनवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
4: यसलाई पनि अर्को तरिकाले भन्न सकिन्छ सर?
5: अर्को तरिका पनि चाहियो त। ल सुन न त, एक पटक प्रयोग गरिसकेपछि प्रकृतिमा प्राकृतिक प्रक्रियाबाट छिट्टै पुनः उत्पादन नहुने साथै घट्दै र नासिँदै जाने शक्तिका स्रोतहरूलाई अनवीकरणीय शक्तिका स्रोतहरू भनिन्छ।
6: सर, यसका उदाहरणहरू नि?
5: अनवीकरणीय ऊर्जाका स्रोतहरूलाई पनि दुई प्रकारमा बाँड्न सकिन्छ।
4: के के सर?
5: एउटा जीवावशेष ऊर्जा, अर्को न्युक्लियर ऊर्जा।
6: यसका पनि प्रकारहरू छन् होला नि, होइन त सर?
5: जीवावशेष ऊर्जालाई तीन प्रकारमा बाँड्न सकिन्छ। एक, कोइला। दुई, खनिज तेल। तीन, प्राकृतिक ग्यास।
4: सर, यो प्राकृतिक ग्यास भनेको त हाम्रो किचनमा प्रयोग हुने सिलिन्डरको ग्यास होइन?
5: होइन होइन, त्यो त पेट्रोलियम ग्यास हो, लिक्विफाइड पेट्रोलियम ग्यास, छोटकरीमा एलपिजी। प्राकृतिक ग्यास त सिधै पेट्रोलियम खानीबाट निकालिन्छ, जसमा मूलत मिथेन ग्यास हुन्छ। यसबारे हामी पछिको कक्षामा पढ्छौँ
6: सर। अनि अर्को न्युक्लियर ऊर्जा नि?
5: न्युक्लियर ऊर्जाको स्रोत मूलत युरेनियम 235 हो।
4: युरेनियम त बुझियो, तर 235 भनेको चाहिँ के हो?
5: यो कुरा बुझ्नलाई त पारमाणविक संख्या र पारमाणविक भार पनि बुझ्नु पर्दछ, याद छ होइन?
6: 8 क्लासमा पढेको याद छ सर।
5: त्यसो भए ठिक छ। सुन, केही तत्त्वहरू यस्ता छन् जसका केही अन्य रूपहरू पनि छन्। पारमाणविक संख्या बराबर, तर पारमाणविक भार चाहिँ फरक।
4: एउटै तत्त्वको पनि त्यस्तो हुने हो सर?
5: कुनै तत्त्वका परमाणुको पारमाणविक संख्या एउटै हुने, तर पारमाणविक पिण्ड वा पारमाणविक भार फरक हुन्छ भने त्यसलाई त्यो तत्त्वको आइसोटोप भनिन्छ।
6: यसको मतलब इलेक्ट्रोन र प्रोटोनको संख्या उही हुने, तर न्युट्रोनको संख्या बढी हुने हो?
5: हो।
4: युरेनियमको आइसोटोप के हुन्छन्?
5: युरेनियम 235, युरेनियम 238 र अरू पनि छन्।
6: यी दुवैवटाको पारमाणविक संख्या 92 होइन त सर?
5: हो, 92 प्रोटोन अनि बाँकी न्युट्रोन हो। न्युक्लियर शक्ति उत्पादन गर्न युरेनियम 235 प्रयोग हुन्छ।
4: हामी त अनवीकरणीय शक्तिका स्रोतहरूको कुरा गर्दै थियौँ नि।
6: हो, उदाहरणहरू एकपटक सम्झौँ न।
4: जीवावशेष ऊर्जामा कोइला, खनिज तेल र प्राकृतिक ग्यास।
6: अनि न्युक्लियर ऊर्जामा उदाहरण युरेनियम 235 होइन त सर?
5: हो
4: सर। यसपछि हामीले के पढेको?
5: त्यसपछि मैले सौर्य शक्ति बारे बताएको थिएँ। जसमा सूर्यको पिण्ड, पृथ्वीदेखिको दूरी, यसको सतह र केन्द्रको तापक्रम आदि तिमीहरूले किताबबाटै हेर्न सक्छौ।
6: साँच्ची सौर्य शक्ति भनेको चाहिँ के हो सर?
5: सूर्यबाट ताप र प्रकाशको रूपमा प्राप्त हुने शक्तिलाई सौर्य शक्ति भनिन्छ।
4: सूर्यबाट हामी कति शक्ति प्राप्त गर्छौँ सर?
5: प्रति वर्ग मिटर 1.4 किलोवाट।
6: सर, सूर्यमा यति धेरै मात्रामा कसरी शक्ति उत्पन्न भएको हो? त्यहाँ निरन्तर कोइला बलिरहेको छ कि के हो?
5: कोइला बलेको होइन, त्यहाँ निरन्तर न्युक्लियर प्रतिक्रिया भइरहेको छ, जसले गर्दा अत्यन्तै धेरै मात्रामा शक्ति उत्पन्न भइरहेको छ।
4: न्युक्लियर प्रतिक्रिया भनेको के हो सर? यो रासायनिक प्रतिक्रिया जस्तै हो?
5: होइन होइन, रासायनिक प्रतिक्रियामा परमाणुका इलेक्ट्रोनहरूले भाग लिन्छन्, तर न्युक्लियर प्रतिक्रियामा परमाणुका न्युक्लियसले भाग लिन्छन्।
6: कुनै प्रतिक्रियामा न्युक्लियसले भाग लियो भने त एउटा परमाणु अर्कै परमाणुमा अर्थात् एउटा तत्त्व अर्कै तत्त्वमा परिणत हुँदैन र?
5: हुन्छ त, यो प्रतिक्रिया रासायनिक प्रतिक्रिया भन्दा फरक छ।
4: यो प्रतिक्रिया रासायनिक

0: छिन्न भएर त्योभन्दा साना न्युक्लियसहरू बन्दछन्, त्यसलाई न्युक्लियर फिसन भनिन्छ। भने यसको विपरीत जुन प्रतिक्रियामा हलुका परमाणुहरू आपसमा मिलेर गरौँ परमाणु बन्दछ, त्यसलाई न्युक्लियर फ्युजन भनिन्छ।
1: सूर्यमा हुने न्युक्लियर प्रतिक्रिया कुन चाहिँ हो सर?
0: न्युक्लियर फ्युजन हो।
2: सूर्यमा यो प्रतिक्रिया हुनुको कारण चाहिँ के हो सर?
0: यसका तीनवटा प्रमुख कारणहरू छन्। नम्बर एक, सूर्यमा अत्यन्तै धेरै मात्रामा हाइड्रोजन हुनु, जो न्युक्लियर फ्युजनको इन्धन हो।
1: अत्यन्तै धेरै भन्नाले कति सर?
0: सूर्यको पिण्डको 90% भन्दा बढी मात्रा हाइड्रोजन नै छ। दोस्रो कारण, सूर्यको केन्द्रको अत्यन्तै बढी तापक्रम हो, जुन तापक्रमले गर्दा हाइड्रोजन परमाणुहरूबाट इलेक्ट्रोन हट्छ र प्रोटोन मात्र भएको न्युक्लियस अर्थात् प्रोटियम बन्दछ।
2: सर, तेस्रो कारण नि?
0: तेस्रो कारण यसको केन्द्रमा हुने अत्यन्तै धेरै चाप हो, जसले गर्दा प्रोटियम न्युक्लियसहरू आपसमा फ्युजन हुन्छन्, अर्थात् न्युक्लियर फ्युजन प्रतिक्रिया हुन्छ।
1: सर, मैले यहाँ दुईवटा कुरा बुझिनँ। सरले सूर्यको केन्द्रमा प्रतिक्रिया हुन्छ भन्नुभयो, किन सर?
0: सूर्यको केन्द्रमा नै अत्यन्तै बढी तापक्रम, लगभग 1,50,00,000 डिग्री सेल्सियस हुने र बढी गुरुत्वाकर्षणले गर्दा केन्द्रमा अत्यन्तै बढी चाप हुने भएकोले न्युक्लियर फ्युजन सूर्यको केन्द्रमा हुन्छ।
1: अर्को नबुझेको कुरा, प्रोटियम भनेको के हो सर?
0: हाइड्रोजनका तीनवटा आइसोटोप छन्, प्रोटियम, ड्युटेरियम र ट्रिटियम, जसको पारमाणविक पिण्ड क्रमशः 1, 2 र 3 छ।
2: पारमाणविक संख्या त सबैको 1 नै हो नि?
0: हो, अत्यन्तै बढी ताप र चापले गर्दा दुईवटा प्रोटियम न्युक्लियस आपसमा मिलेर ड्युटेरियम न्युक्लियस बन्दछ। फेरि यो ड्युटेरियम न्युक्लियससँग प्रोटियम फ्युज भएर हलुका हेलियम बन्दछ।
1: सर, हलुका हेलियम भनेको के हो?
0: पारमाणविक संख्या 2 नै, तर पारमाणविक पिण्ड 4 को सट्टा 3 भएको चाहिँ हलुका हेलियम हो। अन्तमा दुईवटा हेलियम आइसोटोप मिलेर हेलियम बन्दछ र न्युक्लियर प्रतिक्रिया पूरा हुन्छ।
2: यो न्युक्लियर फ्युजनको परिणाम हाइड्रोजनका परमाणुहरू आपसमा मिलेर हेलियम बन्दछन्, हो सर?
0: हो, र प्रतिक्रियाको प्रत्येक स्टेपमा अत्यन्तै धेरै ताप र प्रकाश शक्ति उत्पन्न हुन्छ। यी प्रतिक्रियाका स्टेपहरू सम्झिनको लागि किताबमा हेर्नु है।
1: सर, अत्यन्तै बढी भन्नाले कति शक्ति उत्पन्न हुन्छ?
0: यसलाई हिसाब गरेर निकाल्न आइन्स्टाइनले पिण्ड ऊर्जा सम्बन्ध दिनुभएको छ, जसलाई E इक्वल टु MC स्क्वायर भनिन्छ।
2: E, M र C को अर्थ चाहिँ के हो सर?
0: E भनेको उत्पन्न भएको ऊर्जा, M भनेको नष्ट भएको पिण्ड र C भनेको प्रकाशको गति हो।
1: प्रकाशको गति हामीलाई थाहा छ, नष्ट भएको पिण्ड थाहा भयो भने कति ऊर्जा उत्पन्न भयो भनेर हिसाब गर्न त सजिलो भइहाल्छ नि।
0: 1 ग्राम हाइड्रोजन बल्दा जति शक्ति उत्पन्न हुन्छ, त्योभन्दा 1 ग्राम हाइड्रोजन फ्युजन हुँदा लाखौँ गुणा धेरै शक्ति उत्पन्न हुन्छ। ल, ठ्याक्कै पढाइ पनि सिद्धियो, घन्टी पनि बज्यो।
2: सरले क्लासमा पढाएको यति नै हो सर?
0: हो त।
1: ए, त्यसो भए अब घन्टी पनि लाग्यो, हामी क्लासतिर जाउँ न।
0: हुन्छ, जाउँ।
2: थ्याङ्क यू सर, बाई बाई सर,
0: बाई।
3: हस्त श्रोता बृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
5: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 5 रहेको नेपाली वास्तुकलाका सम्बन्धमा शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: ल, सबैजना विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिएर सुन्नुहोस् है। हामी आज शैक्षिक भ्रमणका लागि भक्तपुर दरबार क्षेत्र आइपुगेका छौँ। गाडीबाट राम्रोसँग ओर्लिनुहोस् अनि सबैजना लामबद्ध भएर अगाडि हिँड्नुहोस् है।
3: हुन्छ सर। सर, यहाँ के देख्न पाइन्छ नि?
2: यहाँ धेरै कुरा देख्न पाइन्छ प्रमिला। अहिले उता एक ठाउँमा बसेर कुरा गरौँला नि, हुन्न?
3: हुन्छ सर।
4: प्रमिला, यहाँ त जुजु धौ पनि पाइन्छ नि है?
3: जुजु धौ त यहाँको स्पेसल नै हो नि, क्या मिठो हुन्छ। अहिले खानु पर्छ ल।
2: ल विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले यहाँ के देख्नुहुन्छ आफ्नो कापीमा टिपोट पनि गर्नुहोस् है।
4: सर, यहाँ त कति सफा रहेछ है।
2: हो नि, यहाँ त विभिन्न ऐतिहासिक कुराहरूको अवलोकन गर्न धेरै पर्यटक पनि आउने गर्छन्।
3: सर, यहाँका पुराना दरबार र मठ मन्दिरहरू पनि कति राम्रा र आकर्षक रहेछन् है।
2: यो ठाउँ त नेपाली वास्तुकला अवलोकनका लागि उत्कृष्टै हो नि।
4: वास्तुकला भनेको दरबार मन्दिरहरू हुन् सर।
2: वास्तुकला भनेको त्यति मात्रै कहाँ हो र दिवस? वास्तुकला भनेको घर, दरबार, मठ मन्दिर, पाटी पौवा, देवालय, स्तूप, चैत्य तथा स्मारकसँग सम्बन्धित कला हो।
3: वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ, होइन र सर?
2: हो प्रमिला, तपाईँले ठिक भन्नुभयो।
4: नेपाली वास्तुकला निकै उत्कृष्ट छ है सर।
2: हो दिवस, नेपाली परम्परागत वास्तुकला सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणबाट पनि उत्कृष्ट मानिएको छ।
3: नेपाली वास्तुकलाका विशेषताहरू के हुन् नि सर?
2: नेपाली वास्तुकला मनमोहक हुनु, त्यसमा अद्भुत शिल्प कौशल हुनु र कलाकारको कडा मेहनत आवश्यक हुनु नै यसका विशेषता हुन्।
4: नेपाली चित्रकला जस्तै नेपालको प्राचीन वास्तुकला पनि कुनै धर्म संस्कृतिबाट प्रभावित छ कि नै सर?
2: छ नि, नेपालको प्राचीन वास्तुकला हिन्दू र बौद्ध धर्मबाट प्रभावित भएको देखिन्छ।
3: सर, यहाँ भएका दरबार मन्दिरहरू निकै पुराना होला नै?
4: धेरै वर्षसम्म पनि केही हुँदैन नै सर।
2: हो, यिनीहरू निकै बलिया हुन्छन्। माटो, इँट, काठ जस्ता सामग्रीबाट बनेका वास्तुकलाका नमुना लामो समयसम्म सुरक्षित रहन सक्दैनन्, तर ढुङ्गाबाट बनेका वास्तुकला चाहिँ हजारौँ वर्षसम्म पनि सुरक्षित रहन सक्छन्।
3: नेपाली वास्तुकला फरक फरक शैलीका हुन्छन् है सर, के हुन् नि ती शैलीहरू?
2: शैली एवं कलाको दृष्टिकोणबाट नेपाली वास्तुकलालाई 3 भागमा विभाजन गरिएको छ। प्यागोडा शैली, स्तूप वा चैत्य शैली र शिखर शैली। मिश्रित शैली र युरोपेली वास्तुशैलीमा बनेका नमुनाहरू पनि छन् नेपालमा।
4: प्रमिला, तिमीलाई थाहा छ प्यागोडा शैली भनेको कस्तो शैली हो?
3: थाहा छ यो त मलाई। एक वा एक भन्दा बढी तलामा छाना रहेका र यस्ता छाना क्रमशः तल ठुलो र माथि सानो हुँदै गएको र टुप्पामा गजुर रहेको वास्तुकलाको शैलीलाई प्यागोडा शैली भनिन्छ है सर?
2: हो प्रमिला, यसको बीचमा भित्रपट्टिको भाग खोक्रो हुने गरी बनाइएको हुन्छ।
4: सर, यस्ता प्यागोडा शैलीका मन्दिरहरूमा देवी देवताका मूर्ति पनि हुन्छन्?
2: प्यागोडा शैलीका मन्दिरहरू देवी देवताका मूर्ति राख्ने र पूजापाठ गर्ने उद्देश्यले नै बनाइएका हुन्छन् दिवस।
3: सर, प्यागोडा शैलीमा बनेका वास्तुकलाका उदाहरणहरू पनि बताइदिनु न।
2: प्राचीन कालमा बनेका मानगृह, चाङ्गु नारायण, कैलाशकुट भवन, नरेन्द्र देवको भद्राधिवास भवन नेपाली प्यागोडा शैलीमा निर्मित वास्तुकलाका उत्कृष्ट नमुना हुन् प्रमिला।
4: सर, यस्ता शैलीका वास्तुकलाहरू पछि पनि बने कि प्राचीन कालमा मात्रै बने?
2: होइन नि दिवस, मल्लकालमा प्यागोडा शैलीका धेरै मन्दिर, दरबार र भवन निर्माण गरिएका थिए। काठमाडौँको काष्ठ मण्डप, भक्तपुरको नेतापोल आदि यसका उदाहरण हुन्।
3: पृथ्वीनारायण शाहको शासनकालमा पनि प्यागोडा शैलीका दरबारहरू बनेका थिए है सर?
2: हो प्रमिला, नौतले दरबार र नुवाकोटको सात तले दरबार यसका उदाहरण हुन्।
4: प्यागोडा शैलीमा बनेका वास्तुकलाका अरू पनि उदाहरण छन् कि
3: पशुपतिनाथको मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनको कुम्भेश्वरको मन्दिर, जगन्नाथ मन्दिर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्।
2: पोखराको तालबराई, मुस्ताङको मुक्तिनाथ, नेपालगञ्जको बागेश्वरी मन्दिर पनि प्यागोडा शैलीका नमुना हुन्।
4: अनि प्यागोडा शैलीका मुख्य विशेषता के हुन् नि?
2: मन्दिर प्राङ्गणमा कलात्मक वस्तु सजाउनु र तह तह परेको छाना हुनु प्यागोडा शैलीका विशेषता हुन्। यस शैलीबाट बनेका भवनमा विशेष प्रकारको गर्भगृह, टुँडाल र तोरणको व्यवस्था हुनु पनि यसका विशेषता हुन्।
3: यसै गरी मन्दिरको बिचको भाग खोक्रो हुनु र इट र काठको संयोजनमा निर्माण हुनु पनि प्यागोडा शैलीको विशेषता हुन्, होइन र सर?
2: हो प्रमिला, तपाईँले सही भन्नुभयो।
4: सर, स्तूप वा चैत्य शैली भनेको कस्तो शैली हो नि?
3: स्वयम्भुना जस्तो के दिवस, बुझ्यौ?
2: त्यो त एउटा उदाहरण मात्रै भयो प्रमिला, म भन्छु ल सुन्नुहोस् दुवैजनाले।
3: सर,
2: बौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँगुरो हुँदै गएको शैलीलाई स्तूप वा चैत्य शैली भनिन्छ। यो शैली नेपालमा प्राचीन कालदेखि नै प्रचलित छ।
3: स्तूप हेर्दा कचौरा घोप्टाए जस्तो आकृतिको देखिन्छ, है सर?
2: हो, त्यस्तै देखिन्छ।
4: स्तूपलाई किन चैत्य भनेको नि सर?
2: चित्तलाई सधैँ धर्ममा जागरूक राख्ने चैतन्यको प्रतीक मानिने भएकाले यसलाई चैत्य भनिएको दिवस।
3: स्तूप शैली पहिलेदेखि नै थियो सर नेपालमा?
2: स्तूप शैली नेपालमा सम्राट अशोकले भित्र्याएको मानिन्छ। उनैले बनाउन लगाएको पाटनको अशोक स्तूप नेपालको सबैभन्दा पुरानो स्तूप हो।
4: स्तूप शैलीका अरू पनि उदाहरणहरू बताइदिनु न सर।
2: भइहाल्छ नि दिवस, ल सुन्नुहोस्। स्वयम्भूनाथ, बौद्धनाथ, लुम्बिनीको मायादेवी मन्दिर, चाभेलको चारुमती चैत्य आदि स्तूप वा चैत्य शैलीका उदाहरण हुन्।
3: चारुमती त सम्राट अशोककी छोरी थिइन्, होइन र सर?
2: हो प्रमिला, चारुमती सम्राट अशोककी छोरी थिइन्। उनले नै बनाउन लगाएको चाभिलमा रहेको चैत्यको नाम नै चारुमती चैत्य हो।
4: खासमा यो स्तूप भनेको के हो नि सर?
2: बौद्ध धर्मका अनुयायीहरूले आफ्नो सम्प्रदायसँग सम्बन्धित कुनै महत्त्वपूर्ण वस्तुलाई जमिन मुनि गाडेर त्यसमाथि स्मारक बनाउँछन्। त्यसरी बनाएको अर्ध गोलाकार तथा गर्भ भएको स्मारकलाई स्तूप भनिन्छ। बुझ्नुभयो?
4: बल्ल बुझे सर।
3: अब त मलाई पनि छर्लङ्ग भयो।
2: हामी त यहीँ पो बोल्यौँ त, अरू साथीहरू खै त दिवस?
4: ऊ त्यतै छन् सर, हामी पनि जाउँला एकछिनमा।
3: सर, अनि शिखर शैलीका बारेमा पनि छलफल गरौँ न है।
2: हुन्छ, भइहाल्छ नि।
4: सर, कस्तो शैलीलाई शिखर शैली भनिन्छ?
3: शिखर जस्तै देखिन्छ हो सर।
2: सुलुत्त परेर माथि चुलिँदै गएको, झलक्क हेर्दा शिखर जस्तै देखिने, तलबाट क्रमशः माथि साँगुरो हुँदै टुप्पामा चुच्चो भएको वास्तुकलाको शैलीलाई शिखर शैली भनिन्छ।
4: भनेपछि यो त शिखर जस्तै अग्लो हुन्छ होला है सर?
2: शिखर शैली पिरामिड आकारको र अग्लो हुन्छ। शिखर शैलीमा प्रत्येक भागमा गजुर राखिएको हुन्छ, यसको छानो भने हुँदैन।
3: यो शैली पनि निकै पुरानो शैली हो सर।
2: यो शैली 14 शताब्दीमा विकास भएको मानिन्छ। नेपालमा भने मल्लकालीन समयमा 17-18 शताब्दीमा यो शैलीमा मन्दिरहरू बनेको पाइन्छ।
4: यो शैलीमा बनेका वास्तुकलाका उदाहरणहरू पनि बताइदिनु न सर।
2: उदाहरणहरू ल सुन्नुहोस् है त, पाटनको कृष्ण मन्दिर, पाटनमा रहेको महाबौद्ध मन्दिर, भक्तपुरको वत्सला देवीको मन्दिर शिखर शैलीका उदाहरण हुन्।
3: काठमाडौँको इन्द्रचोकमा रहेको शिव मन्दिर, स्वयम्भूको प्रतापपुर र अनन्तपुर मन्दिर पनि त शिखर शैलीमा बनेका हुन् नि, है सर?
2: ठिक हो प्रमिला। यसै गरी पशुपतिनाथ प्राङ्गणको ब्रह्मा मन्दिर, पाटन शङ्खमूलको जगत नारायण मन्दिर शिखर शैलीका नमुना हुन्।
3: अनि काठमाडौँको रानी पोखरीमा रहेको बाल गोपालेश्वर मन्दिर चाहिँ आधुनिक शिखर शैलीको नमुना हो।
4: प्रमिलालाई पनि यसबारे धेरै जानकारी रहेछ है।
3: म पढ्छु नि मेहनत गरेर।
4: ल भन त त्यसो भए, शिखर शैलीका मुख्य विशेषता के हुन्?
3: शिखर जस्तै देखिनु नै यसको विशेषता हो नि, है सर?
2: त्यति मात्रै होइन, मन्दिर अगाडि एउटा मात्र मण्डप निर्माण हुनु, गर्भगृहमा मन्दिरका मूल देवताको प्रतिमा स्थापना हुनु, शिखर स्वरूपका छाना हुनु यस शैलीका मुख्य विशेषता हुन्।
4: नेपाली वास्तुकलामा मिश्रित शैली र युरोपेली शैली पनि प्रयोग भएको छ भन्नुभएको थियो नि सरले, ती शैलीका नमुना कहाँ छन् नि?
2: दिवस, तपाईँले सही प्रश्न सोध्नुभयो।
3: मैले पनि त्यही प्रश्न सोध्न लागेकी थिएँ सर, ती शैलीका नमुना कहाँ छन् नि?
2: मिश्रित शैलीको सही नमुना जनकपुरको जानकी मन्दिर हो। यस मन्दिर शिखर शैली र गुम्बद शैलीको मिश्रित रूप हो, त्यसैले यस्तो शैलीलाई मिश्रित शैली भनिएको
4: हो। अनि सर, युरोपेली शैलीका बारेमा पनि भनिदिनु न।
2: ए हुन्छ, म भनिहाल्छु नि। राणाकालीन समयमा जङ्गबहादुर राणा युरोप भ्रमण गरेर आएपछि युरोपेली वास्तुशैली नेपालमा भित्रिएको थियो।
3: अनि सर, युरोपेली वास्तुशैलीका उदाहरणहरू पनि बताइदिनु न।
2: सिंहदरबार, श्रीमहल, बबर महल, रानी महल, थापाथली दरबार, केशर महल आदि युरोपेली वास्तुशैलीमा बनेका नमुना हुन्।
4: नेपालमा विभिन्न वास्तुशैलीका घरहरू पनि छन् नि, जस्तै द्विपाखे घर, बाटुले घर, माटाको छाना भएको घर, ढुङ्गाको छाना भएको घर, काठबाट मात्रै बनेको घर, है सर?
2: हो दिवस, यस्ता परम्परागत वास्तुकला हाम्रा धरोहर हुन्। यस्ता सम्पदा संरक्षण गर्न जरुरी हुन्छ।
3: हो सर, यस्ता सम्पदाको संरक्षण गर्नका लागि स्थानीय तह, समुदाय र विद्यार्थीले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।
4: प्रमिला, तिमीले ठिक भन्यौ। यी सम्पदाको पुनर्निर्माण र संरक्षणमा हामीले पनि सक्ने सहयोग गर्नुपर्छ।
3: पुनः निर्माण र मर्मत सम्भार गर्दा पहिलेकै आकार, प्रकार र शैली झल्किने गरी गर्नुपर्छ।
4: अनि ऐतिहासिक सम्पदाको वरिपरि रहेका खाली जमिनमा वृक्षारोपण पनि गर्नुपर्छ।
2: ल, तपाईँहरूले राम्रो कुरा गर्नुभयो।
3: सर, यी सम्पदाहरू संरक्षण गर्नु किन आवश्यक छ?
2: हाम्रा यी परम्परागत कला पुर्खाका धरोहर हुन्। यस्ता सम्पदा हाम्रा पहिचान हुन्, हाम्रा पुर्खाका श्रम र मेहनतका अमूल्य निधि हुन्।
4: यसको प्रचार प्रसारले पर्यटन आवागमनमा पनि मद्दत पुग्छ नि, है सर?
2: ठिक भन्नुभयो। यसबाट हाम्रो संस्कृति र सभ्यताको संरक्षण पनि हुन्छ।
3: अनि यस्ता धरोहर भावी पुस्ताका लागि सुरक्षित राख्नु हाम्रो दायित्व पनि त हो नि, होइन र सर?
2: हो, त्यसैले त यिनको संरक्षण र सम्वर्धन गर्नु आजको आवश्यकता हो भनेको नि।
3: आज त हामीले नेपाली वास्तुकलाका विषयमा मजाले छलफल गरियो।
4: जाउँ अब त साथीहरूसँगै घुमौँ, कति कुरा त हेर्नै बाँकी छ यहाँ।
2: यहाँ मात्रै होइन, तपाईँको आफ्नो समुदायमा भएका घर, मठ मन्दिर, दरबार, स्तूप, चैत्य, गुम्बा, विहार, मस्जिद, पाटीपौवा आदि मध्ये के छन्, ती मध्ये कुनै दुईवटाको प्रत्यक्ष अवलोकन पनि गर्नुहोस् है।
3: हुन्छ सर।
2: अनि त्यसको निर्माण कुन शैलीमा भएको रहेछ र त्यसमा कुन कुन सामग्री प्रयोग भएका रहेछन् त्यो पनि खोजी गर्नुहोस् है।
3: हुन्छ सर।
2: ल हुन्छ, जाउँ, बाँकी भोलि कक्षामा नै छलफल गरौँला है।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
8: के हुन्छ?
7: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
8: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
7: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
8: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
9: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विट्जरल्यान्ड मा आज हुने भनिएको अमेरिका इरान उच्च स्तरीय वार्ता स्थगित। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न 4 वटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैत्रमा जारी गरेको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सामाजिक न्यायसहितको उत्तर उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुनुभन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभएको थियो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यात जन उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्र खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनु भएको थियो। यसअघि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा व्यक्त गर्नुभएको थियो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आषाढ 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्री कृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको जनाउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको प्रतिनिधि सभाको राष्ट्रिय सभाको आजको बैठकमा जानकारी गराउनु भएको थियो। बैठकमा सदस्य भुवन बहादुर सुनालले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै उहाँले हिरासतमा राधा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुखमवासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही आषाढ 11 गते दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 418,170 विद्यार्थी सहभागी भएका मध्ये 2,69,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2082 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपर्यवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न पनि स्वीकृति प्रदान गरेको छ। त्यस्तै बैठकले सङ्घीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्ने स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछाने विरुद्धको सङ्गठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामेछानेको सङ्गठित अपराध सम्बन्धी अभियोग को मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश गरेको हो। सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1 प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा आज साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एक ठाउँमा आउने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उप समितिका संयोजकहरूसँग समेत जानकारी लिनुभएको छ। चितवनको भरतपुरमा यही अषाढ 7-9 गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आज आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सक्ने बताउनुभयो। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसको आधारमा चासो व्यक्त गर्नुभएको हो। बैठकमा सांसदहरूको जिज्ञासामा ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास दिलाउनु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र ब्याङ्कलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानुनी आधार जरुरी रहेको बताउनुभयो। बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा पर्याप्त तरलता हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारण पत्ता लगाउनु पर्ने धारणा राख्नु भएको थियो। अब केही अन्तर्राष्ट्रिय समाचार। स्विट्जरल्यान्डमा आज हुन भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता स्थगन भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगन भएको घोषणा गरिएको हो। व्हाइट हाउसले उपराष्ट्रपति भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरेको पुष्टि गरेको छ। उता दक्षिणी लेबनानको आवासीय क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। इजरायलले लेबनानमा गरेको श्रृङ्खलाबद्ध आक्रमणमा ती व्यक्तिहरूको मृत्यु भएको हो। अब आर्थिक समाचार।
4: साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहज गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले सुरुका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास ब्याङ्क ADB नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड $11,50,000 बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ। यसबाट खानेपानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा सहयोग पुग्ने र 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने ADB नेपाल निर्देशक आर्नो कोस्वाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा 13 KV र 8 MVA क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेसन सञ्चालनमा आएपछि करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले बताउनुभयो। त्यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेसन निर्माण गरेको श्रेष्ठले बताउनुभयो। बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र पाथिभरामा केबल कार निर्माणका क्रममा उत्पन्न विवाद र समस्या समाधानका लागि सरकारले एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरीय निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यदललाई केबल कार निर्माण सम्बन्धमा देखिएका विवाद तथा समस्या पहिचान गरी त्यसको समाधान सहितको सुझाव पेश गर्न 15 दिनको समय सीमा तोकिएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। आज राति 12:45 यी दुई टोली बीच सियाटलमा प्रतिस्पर्धा हुने भएको हो। यता काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 10 राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको 3 खेल जित्दै सेमी फाइनल प्रवेश गरेको छ। नेपाल बास्केटबल सङ्घ नेवाको आयोजनामा किर्तिपुर कबड हलमा जारी प्रतियोगिताको समूह बीमा रहेको बुढा नीलकण्ठ ट्रेनिङ ग्राउन्डलाई 57-50 हरायो। बुढा नीलकण्ठको यो तेस्रो लगातार जित हो। अब मौसम। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग कोशी प्रदेशको तराई तथा मधेसमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विट्जरल्यान्डमा आज हुन भनिएको अमेरिका इरान उच्च स्तरीय वार्ता स्थगित। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 मृत्यु र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 समाचार सकियो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। विश्व योग दिवसको अवसरमा तयार पारिएको हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी योग दिवसमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। जुन 21 हामी विश्व योग दिवसका रूपमा मनाउने गर्दछौँ। जुन 21 तारिक विश्व योग दिवसको सन्दर्भ पारेर योगको महत्व के छ अथवा योगका माध्यमबाट हामी कसरी स्वस्थ रहन सक्छौँ, आज हामी कुराकानी
1: गर्नेछौँ।
0: आजको कार्यक्रममा हामी योगको बारेमा चर्चा गर्नेछौँ। आज हामी योग के हो र योगको महत्व बुझाउने कोसिस गर्नेछौँ। यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ अर्थात् जीवन विज्ञानका माध्यमबाट योगको सेवा गर्दै आउनु भएको अथवा योगलाई आम जनमानसका बीचमा पुर्याउन अहोरात्र खटिरहनु भएका योग गुरु LP भानु शर्माज्यू आउनुहोस्, उहाँलाई स्वागत गरौँ। गुरु, कार्यक्रममा स्वागत छ।
2: धेरै धन्यवाद पुणेजी।
0: यहाँले त घरदेशदेखि परदेशसम्म 3 दशक भन्दा बढी लामो समयसम्म योगका माध्यमबाट आम मानिसलाई कसरी योगबारे बुझाउने र कसरी स्वस्थ जीवन विज्ञान, किनभने जीवन र विज्ञानलाई सँगसँगै लिएर यो हाम्रो योगभित्रका विज्ञानका कुराहरूलाई लिएर यहाँले अगाडि बढिरहनु भएको छ। अब हामी योग दिवसको पनि सेरोफेरोमा भएको हुनाले योग भनेको के हो यसैबाट आजको संवाद प्रारम्भ गर्न चाहन्छौँ।
2: कति राम्रो, कुनै पनि जीवन जगतको कुरासँग, ठुलो कुरासँग आफूलाई जोड्नु योग हो। जस्तो मैले मेरो स्वास्थ्यसँग आफूलाई जोडेँ भने त्यो योगासन भयो, मैले मेरो प्राणसँग जोडेँ भने त्यो प्राणायाम भयो, मैले मेरो मनसँग जोडेँ भने मलाई मानसिक स्वास्थ्य दिन्छ, त्यसै गरी मेरो चेतना र ईश्वरसँग पनि जोड्ने तत्त्व जुन छ त्यसलाई योग भनिन्छ, जोड्ने साधन। किनभने जीवनमा सारा पीडा र दुःख टुट्नुमा रहेछ, क्या खण्ड खण्ड हुनुमा पीडा रहेछ। जब पनि म जोडिन्छु, जस्तो तपाईँ अलग म अलग भन्यौँ यहाँ भने, तपाईँहरू मेरो बिचमा संवाद हुँदैन। तपाईँ र म एउटै विषयले जोड्यो, हामीलाई योग दिवसले जोड्यो नि, यो योग भएर आयो, त्यो योग दिवस चाहिँ योग भयो। अब म र पूर्णचन्द्रजी हामी जोड्यौँ एउटा विषय, एक ठाउँमा आयौँ। यसरी समग्र जीवनलाई जोड्ने तत्त्व खोज्दै गए पनि हाम्रा ऋषिहरूले त्यसलाई योग भन्दछन्। हामीले बुझेको, सामान्यतया मान्छेले बुझेको योगका आसनहरू हो, त्यो मात्र योग होइन। तपाईँलाई आफ्नो खुसीसँग, स्वास्थ्यसँग, समृद्धिसँग योगले जोड्छ, जीवनमा चाहिने कुरासँग योगले जोड्छ। त्यो जोड्ने क्रममा योगका विभिन्न अङ्गहरू हुन्छन् र त्यसमध्ये एउटा महत्वपूर्ण अङ्ग ध्यान हो। ध्यानले चाहिँ तपाईँलाई आफ्नै आत्मा र परमात्मासँग जोड्छ। योगका अरू विषयहरू अरू अरू कुरासँग जोड स्थापित गर्ने हुन्छन्। त्यो योगको एउटा महत्वपूर्ण पाटो ध्यान हो। ध्यानले चाहिँ हामीलाई आफूभित्रको चेतना, तपाईँ आत्मशब्दलाई मन पराउनु न मन नपराउनु छोड दिनु, भित्रको जुन चेतना छ, जुन चेतनाको कारणले म जीवित छु, जुन चेतनाको कारणले मैले सबै थाहा पाइरहेको छु, त्यो चेतनासँग आफूलाई जोड्नु ध्यान हो। योगको भाग जुनले मलाई चेतनासँग जोड्छ त्यो चाहिँ ध्यान।
0: भनेपछि योगभित्र धेरै कुरा हुने भयो। हामीले समग्रमा बुझ्दा, हामी सर्वसाधारण मानिसले बुझ्दा योग भनेको चाहिँ एउटा ठुलो कुरा छ, त्यो ठुलो कुरासँग आफूलाई जोड्न सकियो। जस्तो यहाँले कति सरल रूपले भनिदिनु भयो भने प्राणसँग जोडे, प्राणायाम भयो, स्वास्थ्यसँग जोडे, योगासन भयो, अब खुसी र सुखी समृद्धिसँग जोड्न पनि सकियो होइन। आजको मानिस चाहिँ किनभने टुक्रा टुक्रा भएको छ, किनभने घर नजिक छन्। हामी हिजो भन्ने गर्थ्यौँ नि, गाउँमा घर टाढा छन्, मन नजिक छ, तर सहरमा चाहिँ घर नजिक छ, मन टाढा छ। आजको मानिस चाहिँ एकदम टाढा टाढा भइरहेको, अरूसँग जोडिन नसकिरहेको यो अवस्थामा योगको झन आवश्यकता छ होला। वास्तवमा योगको महत्व चाहिँ के हो नि?
2: योगको महत्व के हो भन्नुभन्दा पनि योग भन्दा महत्वपूर्ण केही पनि छैन भन्ने बुझ्नु
0: होइन।
2: किनभने तपाईँले भन्नुभयो नि सहरमा घर नजिक छ, मन टाढा छ, त्यो सबै मनलाई जोड्छ भक्ति योगले, योगको एउटा अङ्ग हो। अब हाम्रो बौद्धिक क्षमतालाई फराकिलो बनाउँछ बुद्धि योगले, त्यसलाई हामी ज्ञान योग पनि भन्छौँ। अनि तपाईँको म भित्रको क्षमता, म भित्रको शक्तिसँग जोड्छ हठ योगले। अब म भित्रको खुसीको सम्भावना छ नि, हरेक व्यक्तिभित्र जुन खुसीको सम्भावना छ, त्यो खुसीको सम्भावनासँग तन्त्र योगले जोडिदिन्छ र स्वास्थ्य र कार्यमा सफलताको बाटोमा कर्मयोगले जोडिदिन्छ, जुन मूलाधार चक्रसँग सम्बन्धित हुन्छ। यी सबै योगहरू चाहिँ कुनै न कुनै शरीरका चक्रसँग सम्बन्धित हुन्छ। त्यस कारणले योग विज्ञान बुझ्नु पर्यो भने चक्र विज्ञान नबुझिकन हुँदैन। बिना चक्र योग हुँदैन। कुन चक्रलाई आधार मानेर तपाईँले योगको अभ्यास गर्ने हो, त्यही अनुसार योगको पद्धति एकदमै विशिष्ट हुन्छ।
0: सकेसम्म पहिला मान्छे निरोगी कसरी रहने र यदि रोगी भयो भने त्यो रोगलाई हाम्रो शरीरबाट कसरी हटाउने योगका माध्यमबाट, हामी यो विषय जान्न चाहन्छौँ है, यहाँले चक्र विज्ञान बुझ्नुपर्छ भन्नुभयो योगको विज्ञान बुझ्नलाई। अब स्वस्थ रहनका लागि हामीले कुन चाहिँ विज्ञान कसरी बुझेर कसरी हामी निरोगी रहने, त्यसको उपाय के त?
2: अब हामीले नेपालमा नि योगको परिभाषा, स्वास्थ्यको परिभाषा जुन छ नि, स्वास्थ्य भनेको शारीरिक स्वास्थ्य मात्रै भन्ने बुझ्छौँ, तर स्वास्थ्य आफै सात प्रकारका हुन्छन्।
0: हजुर,
2: त्यसमध्ये पनि चारवटा स्वास्थ्य एकदमै महत्त्वपूर्ण हुन्छ। एउटा शारीरिक स्वास्थ्य, दोस्रो मानसिक स्वास्थ्य, तेस्रो भावनात्मक स्वास्थ्य, र चौथो आत्मिक स्वास्थ्य अथवा चेतनागत स्वास्थ्य वा आध्यात्मिक स्वास्थ्य।
0: यसलाई हामी बौद्धिक पनि भन्न सक्छौँ?
2: होइन, बौद्धिक त मानसिक स्वास्थ्यको एउटा अङ्ग, सामान्य कुरा हो बौद्धिक स्वास्थ्य। बुद्धि भन्दा चेतना त कति कति गहिरो
0: छ। हजुर,
2: अब तपाईँले जुन सोध्नुभयो नि कसरी स्वस्थ हुने, योग विशाल विज्ञान भएको भएर जीवनका सबै कुरा समेट्छ। देशमा टुटफुट भइरहेको छ, देशमा वैमनस्य छ, देशमा कानुनी राज्य स्थापना भएको छ, यसको अर्थ के हो भने देशमा योग छैन। योगले त्यो पद्धतिलाई पनि समेट्छ। कसरी हाम्रा मान्छे जोड्ने, कसरी राजनीति जोड्ने, कसरी प्रशासन जोड्ने, कसरी कार्य सम्पादन जोड्ने, र हामीले जोड्दा जोड्दै हामी आफूले योगको पद्धति ठिकसँग सिक्यौँ, चक्र विज्ञान ठिकसँग सिक्यौँ, र अरूलाई विदेशीलाई सिकाउन थाल्यौँ भने पर्यटनसँग जोड दिन्छ योगले हामीलाई, त्यहीबाट स्वतः समृद्धिको बाटो खुल्छ। अब तपाईँले सोध्नु भएको थियो भौतिक स्वास्थ्य, भौतिक स्वास्थ्य कति महत्त्वपूर्ण विषय हो भने आज तपाईँले कुनै पनि परिवारमा हेर्नुभयो भने एकजना मान्छे बिरामी नभएको छैन। के भनिन्छ भने नेपालमा पाँचजना मध्ये तिनजना मान्छेमा केही न केही शारीरिक समस्या छ, मानसिक समस्या चाहिँ चारजना मध्ये दुईजनामा छ। अब हेर्नुहोस् त हामीले शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्यसँग जोड्नुपर्छ, फेरि कोही खुसी छैन भावनात्मक स्वास्थ्यसँग जोड्नु, र कसैले पनि जीवनको बाटो भेटेको छैन आत्मिक वा आध्यात्मिक स्वास्थ्यसँग पनि मान्छेलाई जोड दिनु पर्छ। अब यो जोड्ने चाहिँ धेरै कुरा हुन सक्छ, तर प्रारम्भमा हामीले के गर्न सक्छौँ भने नि हरेक व्यक्तिले, हरेक परिवारले, हरेक कार्यालयले हरेक दिन आफ्नो लागि न्यूनतम एकदेखि डेढ घन्टा छुट्याउने, किनभने स्वास्थ्य प्राथमिकता हो। क्या तपाईँले विचार गर्नुहोस्, एकजना मान्छे घरमा बिरामी छ भने पुरै घर उसको सेवामा लाग्छ, घरको सबै सम्पत्ति सकिन्छ, ऊर्जा सकिन्छ, नयाँ गर्नै नसक्ने हुन्छ। अनि योगले के गर्छ भने रोग लाग्न दिँदैन, र लागेको छ भने निको बनाउँछ। यसले तपाईँको चाहिँ यो दुई धार भएको तरवार हो। अरू जति पनि एलोप्याथिक पश्चिमी चिकित्सा विज्ञान छ, यसले रोग लाग्यो भने निको बनाउँछ, तर नयाँ रोग पनि जन्माउँछ, त्यसको साइड इफेक्ट। तर योगको कुनै पनि साइड इफेक्ट हुँदैन, एक पैसा खर्च हुँदैन। त यसले खालि एउटै कुराको माग गर्छ, त्यो हो अभ्यास। तपाईँले अभ्यास गर्नुहोस्, र अभ्यास के गर्ने, हरेक दिन तपाईँले, मैले, हाम्रो देशका प्रत्येक नागरिकले के को अभ्यास गरे भने तिनवटा कुरामा जोड दिनुहोस्। पहिलो योगासन, दोस्रो प्राणायाम, र तेस्रो ध्यान। यी तिनवटा कुराको अभ्यास तपाईँले जोड्ने बित्तिकै तपाईँको जीवनमा योग आयो। अब योगासन तपाईँले आफ्नै ढङ्गले अलिकति व्यायाम गर्नु पनि सुरु भइहाल्छ। जे जान्नु भएको छ त्यहीबाट सुरु गर, र जे जान्नु भएको छैन त्यो सिक्दै जानुहोस्, किनभने आफूलाई स्वस्थ राख्न, मनबाट शान्त राख्न, र भित्रबाट ऊर्जाशील राख्न त मैले सुरु गर्नुपर्छ नि। मलाई स्वस्थ बनाउन को जन्मिएको छ, डाक्टर होइन नि, पहिला त मैले आफूलाई स्वस्थ बनाउनु पर्छ। त्यो स्वास्थ्यको जिम्मा त मैले लिनुपर्छ, ओनरसिप स्वामित्व त मैले लिनुपर्छ। त हरेक दिन मैले अब योगाभ्यास सुरु गरौँ। जीवन विज्ञानका 300 भन्दा बढी भौतिक या अनलाइन जुममा चल्ने प्रयोगशालाहरू कुनैमा पनि जोडिएर, यी सबै निशुल्क हुन्। हरेक दिन हामीले गर्ने योगाभ्यासहरू जहाँ 30-40 हजार मान्छेले हरेक दिन गर्छ, यी सबै निशुल्क हुन्, यिनमा शुल्क लाग्दैन।
0: जस्तो कतिपयलाई कसरी जोडिने भन्ने जानकारी पनि नहुन सक्छ, यो बारे पनि अलिकति।
2: हाम्रो जीवन विज्ञानको वेबसाइटमा गएर हेर्नुभयो भने त्यहाँ चाहिँ जुमको लिङ्क दिएको छ, वा तपाईँले आफ्नो भौतिक प्रयोगशाला भन्छौँ यो ध्यान योग केन्द्रलाई, भौतिक प्रयोगशालामा पनि जान सक्नुहुन्छ, या जुमको माध्यमबाट जोडिने पनि सक्नुहुन्छ। त्यहाँ लिङ्क दिएको छ, र त्यसमध्ये कुनैमा पनि त्यो समय हेरेर आफूलाई ठिक हुने समयमा घर बसेपछि घरको सुविधा, कहीँ बाहिर जानु पनि पर्दैन, के शयन कक्षमा तपाईँको 6 फिट बाई 6 फिट 636 वर्ग फिटको सानो एउटा ठाउँ छ भने पनि तपाईँले योगाभ्यास प्रारम्भ गर्नुभयो, त्यहीँबाट सिकाउनु पनि सक्नुहुन्छ। हाम्रा प्रशिक्षकहरू आफ्नो बैठक कोठाबाट सिकाउनुहुन्छ, कोही आफ्नो भान्सा कोठाबाट सिकाउनुहुन्छ, सानो कोठा छ ठिक छ, कोही आफ्नो शयन कक्षबाट सिकाउनुहुन्छ। तर प्रारम्भ चाहिँ गर्ने, हाम्रो मान्छेहरूले प्रारम्भ गर्नुपर्छ है। र योगासन, प्राणायाम, प्राणायामको विधि सिक्नु, सबभन्दा सजिलो नमस्कार प्राणायामको विधि छ। त्यो नमस्कार प्राणायाम चाहिँ प्राणायामहरू मध्ये पनि राजा हो, यसलाई जटिल नबनाउनुहोस्। योग भनेको कुनै गुफामा बस्ने यसको लागि भने नबुझ्नु, योग भनेको हरेक व्यक्तिको लागि, किन हरेक व्यक्ति जोडिन चाहन्छन् त आफ्नो स्वास्थ्यसँग, आफ्नो शान्तिसँग जोडिनु छैन, समृद्धिसँग जोडिनु छैन, त सबैका लागि योग हो। योग सर्व सुलभ विषय हो, सर्वग्राह्य हो, सार्वजनिक विषय हो, सबैको लागि। यही कार्यालयमा भोलिदेखि सुरु गरिदिनुहोस् तपाईँ, हरेक व्यक्ति खुसी हुन्छ, कार्यालयमा तपाईँको वैमनस्य कम हुन्छ, टिम वर्क धेरै हुन्छ, सबको ऊर्जा एकदम उच्च हुन्छ, काम नसकिकन घर कोही फर्किन्न, त्यसपछि हेर्नु होला योग गर्न थालेपछि सबको जीवन फेरिन्छ, हाम्रा संस्थाहरू बदलिनेछन्, देश बदलिनेछ, क्या योगले देश बदल्छ, यो बुझ्नु होला।
0: योगले अब व्यक्तिदेखि देशसम्म बदल्न सकिने कुरा आयो। जम्मा डेढ घन्टा, दिनको जम्मा डेढ घन्टा आफ्ना लागि छुट्यायो भने त्यो मानिस चाहिँ निरोगी भयो, होइन हजुर?
2: त्यति चाहिँ निकाल्न सक्नु पर्यो,
0: त्यति निकाल्न सक्नु पर्यो। कमसेकम 24 घन्टामा डेढ घन्टा आफ्ना लागि निकालेर योगका अहिले जुन माध्यमहरू छन् तिनीहरूलाई प्रयोग गरियो भने हामी चाहिँ पहिलो चरणमा निरोगी बन्न सकियो।
2: एकदम राम्रो।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी योगको विषयमा कुराकानी गरिरहेका छौँ र योगको विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ जीवन विज्ञानका माध्यमबाट अध्यात्म र योगको सेवा अनवरत रूपमा गर्दै आउनुभएको 3 दशकभन्दा बढी समयदेखि नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा ध्यान र योगको प्रशिक्षण समेत दिँदै आउनुभएको विशिष्ट व्यक्तित्व, आदरणीय व्यक्तित्व, योग गुरु LP भानु शर्मा भनेर हामी अहिले सबैले चिन्ने पनि गर्छौँ। यहाँले विश्वको सम्पन्न भनेको अमेरिका, युरोप लगायतका देशहरूमा पनि त्यहाँका मानिस पनि सुखी छैनन्, खुसी छैनन् र हाम्रो योगलाई त्यहाँसम्म पुर्याउनका लागि यहाँले अहोरात्र प्रयत्न गरिरहनु भएको छ। अहिले हामीले निरोगी रहने कुरा गऱ्यौँ, अब रोगी व्यक्तिहरूले योगबाट कसरी आफूलाई निरोगी बनाउने अथवा त्यो रोगलाई जहाँ छ त्यहाँबाट बन्न नदिने, जस्तो यहाँले भन्नुभयो नि हरेक मानिस रोगी छ, 5 जनामा 3 जना रोगी छ भने, कोही सुगरको रोगी छ, कोही ब्लड प्रेसरको रोगी छ, होइन, धेरै प्रकारका रोगहरूबाट, नसर्ने रोगहरूबाट अझ बढी गरेर अहिले आम मानिसहरू प्रताडित छन्। एलोपेथिक डाक्टर साहबहरूकोमा गइराखेका छन्, कतिपय प्राकृतिक उपचारमा पनि गइराखेका होलान्, होइन, विभिन्न माध्यमबाट म कसरी बन्न सक्छु भनेका छन्, तर डेढ घन्टा आफ्ना लागि समय दिन सकिरहेका छैनन् अथवा छुट्याइरहेका छैनन्, यो ज्ञान पुगेको छैन अथवा जानेर पनि हामीले आफूलाई महत्त्व दिइराखेका छैनौँ। अब कोही बिरामी हुनुहुन्छ, अहिले हामीले निरोगीका कुरा गरियो, अब रोगीले चाहिँ यो माध्यमबाट कसरी आफ्नो रोगलाई सके निर्मूल पार्ने, भएन भने रोग जहाँ छ, जस्तो सुगरको रोगी कोही हुनुहुन्छ भने त्यो रोगलाई अब बढ्न नदिने कुन उपायले गर्न सकिन्छ?
2: अहिले जीवन विज्ञानमा हामी देखिरहेछौँ, विगत 14 वर्षदेखि हामी संस्थागत रूपमा सञ्चालन गरिरहेछौँ, लाखौँ व्यक्तिको कसैको ब्लड प्रेसरको समस्या ठिक भएको छ, कसैको सुगरको भन्नुभयो यहाँले, चिनी रोगको समस्या ठिक भएको छ, कसैको मृगौला ठिक भएको छ, कति हो कति के त्यो कुनै हिसाब छैन, किनभने योग अमृत हो, योग अमृत हो। अब यहाँले सोध्नुभयो नि बिरामी छ भने के गर्छ, सुन्नुहोस् त, एकदमै धेरै बिरामी हुनुहुन्छ, शरीर चलाउन सक्नुहुन्न भने कमसेकम श्वास लामो गहिरो गर्न त सक्नुहुन्छ। तपाईँले आज श्वास लामो गहिरो गराएर हेर्नुहोस्, 10 मिनट लामो गहिरो श्वास लिने छोड्ने गर्नुहोस्, तपाईँ ओछ्यानमा सुत्नु भएको छ भने उठ्न थाल्नुहुनेछ, उठ्नु भएको छ भने बस्न थाल्नुहुनेछ, बस्नु भएको छ भने हिँड्न थाल्नुहुनेछ, हिँड्दै हुनुहुन्छ भने दौडिन थाल्नुहुनेछ,
0: हजुर,
2: त्यस्तो शक्ति छ प्राणायाम। र यो प्राणायाम तपाईँले लामो गहिरो श्वास गरेर अहिले अभ्यास गर्न सक्नुहुन्छ एउटा, त्यसपछि बिस्तारै तपाईँको शरीर चल्न थाल्यो, शरीरलाई तन्काउनुहोस्, चलाउनुहोस्। गाउँघरमा जति पनि काम गर्छौँ नि ती सबै कुनै न कुनै योगका आसनहरू हुन्। योग भनेको कुनै विशिष्ट योगीले गुफामा गरेर गर्ने भन्ने त्यो पुरानो ढाँचा ढर्रा छोड्दैन, योग सबैका लागि, सधैँका लागि र जुनसुकै समस्याका लागि पनि हो। तपाईँ आफ्नो हातखुट्टा चलाउन थाल्नुहोस्, अलिकति तन्काउनुहोस्, थोरै योगासन गर्न थाल्नुहोस्, थोरै व्यायाम गर्न थाल्नुहोस् र जानी नजानी ध्यान गर्नुहोस्, त्यहीँबाट सुरु गर्नुहोस्। जस्तो चाहिँ तपाईँ यहाँले सोध्नुभयो नि चिनी रोगको समस्या कसैलाई छ भने, सबभन्दा राम्रो हो नमस्कार प्राणायाम, अनि त्यसपछि यो हुकार प्राणायाम भन्ने हुन्छ, जीवन विज्ञानको युट्युबमा गएर हेर्नुभयो भने यहाँले जीवन अमृत ध्यान विधि भन्ने देख्नुहुन्छ, त्यो युट्युबमा हेर्नुभयो र त्यो अनुसार गर्नुभयो भने तपाईँले पाउनुहुन्छ कि तपाईँको चिनी रोगको रोकथाम सुरु भयो। तपाईँ आज गर्नुहोस्, आजबाटै सुरु हुन्छ क्या,
0: हजुर,
2: आज गर्नुहोस्, आजबाटै सुरु हुन्छ। त्यस कारणले लागेका रोगहरू, यो आजभन्दा करिब 10 वर्ष पहिले 2015 सेप्टेम्बरमा हार्वर्ड विश्वविद्यालयले एउटा बृहत प्रतिवेदन निकालेको थियो, योग र ध्यानले मानिसको जीवनमा के गर्छ भनेर, अमेरिकाको प्रख्यात हार्वर्ड विश्वविद्यालय। त्यो अनुसन्धानले के भन्छ भने मनको त्यस्तो कुनै समस्या छैन जुन योग र ध्यानले निको बनाउँदैन, र त्यसैले के भन्छ भने योग र ध्यानले जतिको मनको समस्या निको बनाउने अर्को कुनै विधानै छैन, कुनै ओखती नै छैन, ल हेर्नु, कुनै पश्चिमी ओखती नै छैन, र त्यसपछि त्यसले अर्को पनि के के भन्छ भने शरीरमा रोग लाग्न दिँदैन योगले ध्यानले, र लागिसकेको छ भने पनि 48 भन्दा बढी रोग निको बनाउँछ। त्यसमा तपाईँ हामीले जानेका जीवन शैलीको कारणले लाग्ने नसर्ने रोगहरू क्या यी सबै रोगहरू पर्दछन्। यो त कस्तो भने नि रोग निको हुने मात्रै होइन पूर्णजी, मान्छे पूर्ण बन्नुपर्छ। मान्छे अहिलेको अहिले उठ्ने हिँड्ने दौडिने आफ्नो काम गर्न सकोस्, राम्रो जीवन व्यवहार गर्न सकोस्, त्यो सबै योगले उपलब्ध गराइदिइहाल्छ नि। सबै कुरा योगले तपाईँको यस्तो बनाउँछ नि व्यक्तिलाई, यस्तो जोस, यस्तो खुसियाली, यस्तो आनन्द, यस्तो ऊर्जा, यस्तो उमङ्ग। त्यो हरेक व्यक्ति भयो भने देश भएन। त्यस कारणले हेर्नुहोस् यो योग दिवस जुन छ नि यो अत्यन्तै मूल्यवान छ। यसलाई हामीले वर्षको 365 चोटि मनाउने हो र हरेक घरमा मनाउने हो। रेडियो नेपालले साङ्केतिक गर्नुभयो, कति राम्रो। त्यही घरमा तपाईँ सिक्नुहोस्, प्रारम्भ गरिहाल्नुहोस्। हाम्रा मान्छेहरू कमजोर भइरहेछन्, हामी कमजोर भइरहेछौँ शारीरिक मानसिक बौद्धिक रूपमा। योगले कसैलाई पनि कमजोर हुन दिन्न। तपाईँले ठिक ढङ्गले योग गर्ने व्यक्ति, योग र ध्यान गर्ने व्यक्ति कुनै पनि आयाममा कमजोर भएको तपाईँले भेट्दै भेट्नु। तपाईँले यी व्यक्ति अनैतिक काम गरेको पनि भेट्नुहुन्न, भ्रष्टाचार गरेको पनि भेट्नुहुन्न। हाम्रो चाहिँ जुन देशमा सुशासन खोजेका छौँ हामीले, सदाचार खोजेका छौँ, त्यसको स्रोत योग हो। त्यस कारणले यो योग दिवसलाई प्रत्येक व्यक्तिले मनाऊ। यो
0: जस्तो अहिलेका मानिसहरू यहाँले मनका यावत समस्याको समाधान गर्छ, हरेक मानिस खुसी हुन्छ, सुखी हुन्छ, देश सुखी हुन्छ भनिरहँदा केही व्यक्तिहरूले जस्तो चित्त आकुल व्याकुल हुने, मन एउटा आत्तिरहने, होइन, मनमा अशान्ति हुने, चिन्ता हुने, अब मानसिक रोगी नै भइसकेका कतिपय व्यक्तिहरूले पनि लौन हाम्रा पनि समस्या छन्, जस्तो हामीलाई रातमा निन्द्रा पर्दैन, हात गोडा पोल्छन्, होइन, यस्ता धेरै समस्याहरूबाट हामी ग्रसित भइराखेका छौँ। हाम्रा यी समस्याहरूको समाधान हामी कसरी गर्न सकौँला भन्नुभएको थियो, उहाँहरूलाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ?
2: मनका समस्याहरूलाई 3 भागमा वर्गीकृत गरिन्छ, र स्ट्रेस, अर्को एङ्जाइटी, अर्को डिप्रेसन। स्ट्रेस, एङ्जाइटी, डिप्रेसन, छोटोमा स्याड भन्ने। अब तपाईँले प्राणायाम र ध्यान, योगाभ्यास त गर्नुहोस्, योगासन, त्यसमा प्राणायाम र ध्यान जोड दिनुहोस् त, तपाईँलाई आजको आजैबाट निद्रा गहिरो हुन थाल्छ। आज मरेर स्वर्ग जाने होइन, योग जुन छ नि यही जीवनलाई स्वर्ग बनाउने विज्ञान हो। न मरेर स्वर्ग जानुपर्छ, न मरेर वैकुण्ठ, यो त नक्कली कुरा हो। योग त नगद हो, अहिले अहिले गर्नुहोस्, अहिले आजको आजै तपाईँलाई फाइदा हुन्छ। बिरामीहरू योगाभ्यास गर्न थाले पनि अस्पताल खाली गरेर निस्किनेछन्। हेर्नु त्यहाँ न्यूनतम जो अत्यावश्यक छ तिनी रहनेछन्। हाम्रा अस्पतालको चापहरू कम हुनेछ, हाम्रा मानसिक अस्पतालका चापहरू सबै कम हुनेछन्। अब तपाईँले जुन भन्नुभयो मानसिक समस्याहरू,
0: हजुर,
2: अलिकति हिँड्ने डुल्ने गर्नुपर्छ। न्यूनतम दिनमा 1 घन्टा हिँड्ने, तेज गतिमा हिँड्ने। तेज गतिमा भनेको पिण्डुला दुख्ने गरी हिँड्ने, त्यसले यति धेरै ऊर्जा दिन्छ, मन त आजको आजै ठिक हुन थाल्छ। त्यसपछि दोस्रो प्राणायाम, र तेस्रो बिस्तारै ध्यानको अभ्यास सुरु गर्नुहोस्। तपाईँलाई मान्छेले भन्नेछन् होइन, कहाँ त आफै ध्यान गर्न सक्छस्, कहाँ गएर सिक्नुपर्छ, के गर। तिनको कुरा एउटा कानबाट सुन्नुहोस्, अर्को कानबाट उडाइदिनुहोस्। ध्यान सबैका लागि हो, सबैका लागि हो। जुन दिन गुरु भेट्नुहुन्छ गुरुबाट सिक्नुहोस्, नभेटिन्छ आफै गर्नु, युट्युबबाट सिकेर पनि गर्नु, गर्न चाहिँ गर्नु। र यी मनका कुनै पनि समस्या, अनिद्रादेखि लिएर चित्त दुख्नेदेखि लिएर मुड अन मुड अफ हुनेदेखि लिएर डिप्रेसन छ, आत्महत्याका विचारहरू छ,
0: अहिले आत्महत्या बढ्दो रूपमा पनि
2: एकदम बढ्दो छ, आत्महत्या नेपालमा भयावह भइरहेको छ, र यो रोकथामको विषय हो। हरेक विद्यालयले, हरेक विश्वविद्यालयले योग र ध्यानका कक्षा प्रारम्भ गरिहालुन् अविलम्ब। सरकारले यत्रो पैसा, खरबौँ रुपियाँ यो चाहिँ स्वास्थ्य सेवामा लगानी गरिरहेछ। यो त कस्तो भने मान्छेलाई बिरामी बन्न प्रेरित गरिरहेछ, अनि म औषधि गर्छु भनेर भत्ता दिए, त्यो पैसा त बिरामी नबन्ने कसरी त्यसमा खर्च गर्नु पर्यो नि त। त्यस कारणले नीति निर्माण गर्ने व्यक्तिहरूको तहमा यो कुरा पुग्नुपर्छ, र हामी पुऱ्याइरहेछ। हामी भनेको तपाईँ, हामी सबै मिलेर पुऱ्याइरहेछ। अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ। तपाईँले के बुझ्नु होला पूर्णजी भने, जीवनको त्यस्तो कुनै समस्या छैन जुन योगले समाधान नगरोस्। ढङ्गले प्रारम्भ गर्नुहोस्, अहिलेको अहिले हरेक व्यक्ति उठ्नेछ, हरेक व्यक्ति जाग्नेछ।
0: अब यो योग ध्यानका कुरा गरियो, यो सँगसँगै जस्तो हामीले खानपिन आहार व्यवहारहरू पनि अलिकति हाम्रो जीवनशैली बदल्नलाई हामीले गर्नुपर्ने कुराहरू के छन् नि?
2: यस्तो छ, खानपिन आहार व्यवहार जुन छ त्यो महत्त्वपूर्ण छ, तर त्यसलाई कसरी हेरौँ भने हामी अलि ताजा स्वस्थकर, जम्मा 3 शब्द भन्छु ल,
0: हजुर,
2: ताजा स्वस्थकर र संयमित भोजन सुरु गरौँ। पहिले सोधौँ यो ताजा हो कि होइन। कुनै पनि भोजन मैले रेस्टुरेन्टमा अर्डर गर्नुभन्दा पहिले, वा घरमा बनाउनुभन्दा पहिले, वा मेरो थालमा आयो भने खानुभन्दा पहिले, ताजा छ कि छैन, यो स्वस्थकर छ कि छैन र यो संयमित छ कि छैन. संयमित भनेको नि न बढी न घटी. हामी के गर्छौँ भने यति धेरै खाइदिन्छौँ बेलुकी, विशेष गरी रात्रिको भोजन.
0: हजुर,
2: रात्रिको भोजन त सके नलिने हो, नसके पनि थोरै लिने होइन. रातिमा त भोजन पच्दैन. भोजन पचाउने प्रणाली नै शरीरमा त्यो प्रकृतिले बनाइदिएकै छैन. तपाईँले भोजन लिएर आफ्नो शरीरलाई भारी बनाउनु त हो नि. त ताजा स्वस्थकर र संयमित भोजन प्रारम्भ गर्नुहोस्. यही हो तपाईँको भोजनको सामान्य नियम. यहीबाट सुरु भयो.

0: भएको छ। यहाँ मात्रै होइन, विदेशीहरूले पनि यसको महत्त्व क्रमशः बुझ्दै गएका छन् अथवा यसमा आकर्षण बढ्दै गएको छ। यो आकर्षण बढाउनका लागि हाम्रो भूमिबाट प्रारम्भ भएको योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यहाँहरू अहोरात्र खटिरहनु भएको छ। यसलाई अझ आकर्षणको विषय बनाउन अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तान्न, अहिले पर्यटनदेखि सबै कुरामा यसले प्रभाव पार्न सक्छ भन्नुभयो नि, यो त राष्ट्रका लागि नै आवश्यक कुरा भयो नि। अब हामीले के गर्यौँ भने, कस्तो नीति बनायौँ, कस्ता रणनीतिहरू बनायौँ भने हामीले योगमा जुन अन्तर्राष्ट्रिय क्षेत्रको आकर्षण बढेको छ यसलाई अझ तीव्रता दिन सकौँला, अथवा हाम्रो देश बदल्ने एउटा माध्यम योगलाई नै हामी कसरी बनाउन सकौँला?
1: पहिलो कुरा त हाम्रो देश आध्यात्मिक देश, यो तपोभूमि, योगभूमि र ऋषिभूमि, यसको अन्तर्वस्तु नचिनिकन यो देशलाई शासन गर्न सकिँदैन। अध्यात्म नबुझेको, मैले यो धर्म उधर्म भनिरहेको छु, योग र ध्यान नबुझेको व्यक्तिले यो देशलाई शासन गरेपछि यसको क्षमतामा यसले कामै गर्न सक्दैन। तपाईँ त कस्तो हो भने, तपाईँ शिक्षक हो, तपाईँलाई एकदम राम्रो पढाउन आउँछ, तर तपाईँलाई चाहिँ दाउरा चिर्न लगाइएको छ भने तपाईँले कसरी दाउरा चिर्नु होला क्या? त्यो कलम समाउने हातले बजार कसरी समाउनुहुन्छ? अथवा तपाईँ दाउरा चिर्ने मान्छे हो भने तपाईँ लगेर पढाउन लगाउनु भने तपाईँ कसरी पढाउनु? यो देश आध्यात्मिक देश हो, सबभन्दा पहिले यो बुझौँ। दोस्रो, म अब हामीले के गरिरहेछौँ त्यो भन्छु, अनि देशले के गर्नुपर्छ त्यो पनि म टक्कै बुदागत रूपमा। जीवन विज्ञान हामीले के गरिरहेछौँ भने, विश्वभर हाम्रा कार्यक्रमहरू चल्छ नि, यहाँलाई थाहा छ, 70 बढी देशमा हाम्रो 2200 बढी प्रशिक्षकहरू हुनुहुन्छ। अलिक ठुलो ठुलो आध्यात्मिक चेतनालाई धक्का दिन सक्ने, अन्तर्राष्ट्रिय चर्चाको विषय हुन सक्ने गरी हामी कार्यक्रम सञ्चालन गर्छौँ। योग गर्न, ध्यान गर्न नेपाल आउनुहोस्, हामी आरोग्य देश हौ, वेलनेस कन्ट्री हौ, आउनुहोस् भनेर हामी विश्वभरि यो खबर पुर्याउँदैछौँ। यो त जीवन विज्ञानले के गर्दैछ यो भने, र अब देशले के गर्न सक्छ बुदागत कुरा गरौँ। हामी समयको देशले सबभन्दा पहिले योग र ध्यान विषय, यसलाई आरोग्य भनिन्छ कि वेलनेस, आरोग्यलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा स्वीकार गर्ने। सबभन्दा पहिले
0: हजुर कसरी,
1: यो त तपाईँको आज विश्वभरि हेर्नुभयो भने सालमा जति औषधि बिक्री हुन्छन् नि, त्यसको आधा भन्दा बढी योग र ध्यानका विषयहरूको कारोबार हुन्छ, आरोग्यमा कारोबार हुन्छ। त्यसको 1% पनि हामीले ल्याउन सक्यौँ, हाम्रो देश आर्थिक रूपमा उकालो सदाका लागि। फेरि यो हाम्रो आफ्नो क्षमताको विषय, तपाईँ रेडियोमा बोले यस्तै हो कि होइन, तपाईँको क्षमताको विषय, हामी नेपाललाई अर्कै केही गर्नुहोस् त भनिरहेको छैन, हाम्रो आफ्नो क्षमताको विषय। त पहिले सरकारले चिनोस् नीतिगत रूपमा हामी आरोग्य देशको रूपमा विकास गर्दैछौँ भने, त्यसपछि हाम्रो शिक्षा हरेक विद्यालयमा र विश्वविद्यालयमा अनिवार्य पढाइ, अनिवार्य अभ्यास, हेर्नु न, शिक्षा, स्वास्थ्य, पर्यटन, तिनटा कुरामा ल्याउँ। शिक्षामा अनिवार्य गर्ने, स्वास्थ्य त्यो बिरामी भएको व्यक्तिहरू र बिरामी कुर्ने व्यक्तिले हरेक दिन योगाभ्यास गर्नु पर्दैन, थोरै थोरै गरे भने पनि फाइदा हुन्छ, हाम्रो अस्पतालको खर्चहरू कम हुन्छ, यत्रो बोझ कम हुन्छ, तिनीहरूले गर्नु परेन। स्वास्थ्यमा अनिवार्य गर्ने, अनि पर्यटनमा अनिवार्य गर्ने, हाम्रा होटलहरूले योग र ध्यानको कक्षा सञ्चालन, हरेक होटलले, हरेक विमानस्थलले, हरेक सरकारी कार्यालय, चौथो सबै कार्यालयहरूमा हामी अनिवार्य गरोस् ल। एउटा विराट तरङ्ग आउँछ, यो तरङ्ग हामीलाई जन्माउन 1-2 वर्ष लाग्छ, र यो तरङ्गले संसारभरिका मान्छे हामी प्रति आकर्षित हुन्छन्। अहिले पनि जीवन विज्ञानमा विश्वका धेरै ठाउँबाट मान्छेहरू आउँछन्, अरू संस्थाहरूमा पनि आउँछन्, तर यतिले हामीलाई पुग्दैन। हामीले यो शङ्का वात्तै बढाउन सक्छौँ, र भोलि के हुन्छ भने नि पूर्णजी, यो जब आध्यात्मिक पर्यटन, जसलाई हिजो आज आरोग्य पर्यटन भनि, यो बढ्ने बित्तिकै यसको लाभ चाहिँ कहाँ जान्छ भने नि, हाम्रा हरेक मठ मन्दिरहरू, हाम्रा हरेक तीर्थहरू, हाम्रा वन जङ्गल, हिमाल, पशुपति, लुम्बिनी, ततै यसको फाइदा जान्छ। हरेक व्यक्तिले, हामी कहाँ होमस्टे बढ्छ, हामी कहाँ पर्यटन बढ्छ, नेपाल मान्छे चाहिँ स्वस्थ र शान्त हुन आउन थाल्छ। हामी त स्वास्थ्य र शान्ति बेच्ने देश हौ, कहाँ हामी मदिरा बेच्ने देश हौ हामी, हो कि? त्यो स्वास्थ्य र शान्तिको जरो स्रोत नै योग हो, अध्यात्म हो भन्ने आफूले प्रयोग गर्ने बुझेर र अरूलाई प्रयोग गर्न सुरु गर्ने बित्तिकै हामी विश्वमा यो विषयलाई नेतृत्व लिन सक्ने देशमा पुग्छौँ। त्यस कारणले देशमा जम्मा 2 चरण, पहिले स्वामित्व अनि नेतृत्व, पहिले ओनरसिप लिनु पर्यो हामीले, त्यसपछि लिडरसिप, त वर्ल्ड लिडरसिप हाम्रो हातमा आउँदैछ, स्वतः आउँछ।
0: साह्रै उत्साहपूर्ण कुरा गर्नुभयो। आजका हरेक मानिसहरू एउटा न एउटा चिन्ताले ग्रस्त भइरहेको यो क्षणमा यहाँले ऊर्जा नै ऊर्जा भरिएका शब्दहरूले कमसेकम आजको हाम्रो यो प्रसारणलाई ऊर्जामय बनाइदिनु भयो। अब हरेक मानिसलाई निरोगी बन्नका लागि पक्कै पनि यो दिवसले प्रेरणा दिन्छ होला। यो दिवसको अर्थ के हो र यो निरोगी निरोगी समाज, यहाँले भने जस्तो निरोगी देश होइन, देशले नै नेतृत्व गर्न सक्ने, विश्व समुदायलाई निरोगी बन्ने प्रेरणा दिन सक्ने, नेतृत्व गर्न सक्ने देश बनाउनका लागि व्यक्ति, घर, परिवार, समाज, सरकार सबैले भूमिका खेल्नुपर्छ होला। कस कसले के गरे हुन्थ्यो, संक्षेपमा के भन्न चाहन्छु?
1: अघि हामीले सरकारले के गर्यो

0: त्यो पनि भन्यो. फेरि मैले कुनै यो ठुलो कुरा गरेँ भने नठान्नु, जसले गर्छ उसैलाई फाइदा भयो. यो पढ्न सिकेँ मैले, पत्रिका पढिरहेको छु, कुन चाहिँ ठुलो हो, तपाईँले कखरा पढ्नु तपाईँ नि पढिहाल्नु, त मलाई त्यो भइरहेको छ तपाईँलाई पनि हुन्छ, हो कि होइन? किनभने हरेक व्यक्तिको प्रेरणा हो, हरेक व्यक्तिको जोसको विषय हो. सरकारले के गरे त्यो पनि भन्यो. हामीले शिक्षामा नि हाम्रा विद्यालय र विश्वविद्यालयहरूले योगको पढाइ, योग र ध्यानको, आरोग्यको पढाइलाई अनिवार्य गरिदिने यदि हामी नयाँ ढङ्गले जाने हो भने. त्यसपछि यहाँहरू जस्तो सञ्चार माध्यमले पस्किने विषय हो कि, यसलाई निरन्तर पस्किराख्ने, सालभरि पस्किराख्ने. अब यहाँले कार्यक्रम चलाइराख्नु भएको छ, जीवन विज्ञानको कार्यक्रम पनि आउँछ बिहान रेडियो नेपालमा. यसलाई अझ संख्या बढाएर हरेक दिन हामीले योग, ध्यान र अध्यात्मलाई हाम्रा मान्छेको अगाडि पस्कियौँ भने हाम्रा शहीदहरूले देखेको सपना पुरा हुन्छ र ऋषिहरूले देखेको सपना पनि पुरा हुन्छ. दुवै प्रकारका सपनाहरू पुरा हुन्छन्. योग दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना.
1: साह्रै महत्वपूर्ण संवाद भयो. यो महत्वपूर्ण समय र विचार प्रदान गर्नुभयो आम समुदायका लागि. यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद.
0: यहाँलाई पनि धन्यवाद र रेडियो नेपाललाई विशेष धन्यवाद.
1: अहिले हामीले योगको विषयमा कुराकानी गर्यौं. आजका हाम्रा अतिथि हुनुहुन्थ्यो जीवन विज्ञानका माध्यमबाट अध्यात्म र योगको सेवा निरन्तर रूपमा अगाडि बढाइरहनुभएका व्यक्तित्व एलपी भानु शर्मा. उहाँले विगत 3 दशक भन्दा धेरै समयदेखि नेपाल लगायत विश्वका 70 भन्दा बढी मुलुकहरूमा ध्यान र योगको प्रशिक्षण पनि दिँदै आउनु भएको छ. अहिले गुरुले भन्नुभएका कुराहरू मनन गरौं, सबै निरोगी रहौं र कसैलाई रोग छ भने त्यो रोगबाट आजैबाट मुक्त हुने प्रयत्नमा हामी सबै लागौं. आजको संवादका सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ. यदि यहाँहरूसँग इमेलको पहुँच छ भने swasthya@gmail.com. आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूको समय सुखद रहोस् भन्ने कामनाका साथ बिदा हुन्छु. हवस् त, नमस्कार.

0: गर्छु।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
4: नागरिक लगानी कोष,
5: झण्डो आयुर्वेद,
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
5: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
6: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
6: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
8: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
9: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
8: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
9: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकारी।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
2: के हुन्छ?
1: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
2: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
1: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
2: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल सुरु गरौँ। हुन त
5: हुन्छ
6: हुन्छ ल हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
9: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि रोधी कार्यक्रम सुन्न सक्नुहुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोता, हाम्रो लोक सङ्गीतका बाजाहरूले, लोक सङ्गीतका भाषाहरूले हाम्रो जीवनका हरेक गतिविधिलाई समेटेको हुन्छ, हाम्रो जीवनशैलीलाई बोलेको हुन्छ। यसैले त लोकको गीत बनेको छ। लोकगीत चाहे आलुदम चनाका कुरा होस्, चाहे मादलु र मर्चुङ्गाका कुरा होस्, अनि लैबरीका भाकाहरूमा स्वरमा स्वर मिलाउँदै, लेकमा गाई चराउँदा दोहोरी गाउँदा होस् वा एकोरी गाउँदै, हवाई जहाज ग्राउन्डलाई निशाना बनाएर आफ्नो कुरा एक आपसमा राख्न खप्पिस यी कलाकारहरू शम्भु राई र सत्यकला राईले एकले अर्काको मन जिते कि जितेनन्, तर हामी धेरैभन्दा धेरै नेपालीहरूको जीवनशैली भने यस्तै नै छ। यसैले त फेरि पनि हातमा मादल खैचेडी झुरमा लिएर रोधी घरमा झर्दैछन् मौलिक झाम्रे कचहरी भाका लिएर सागर विरही, गङ्गा थापा र हेमन्तको स्वरमा।

श्रोताहरू, रोधी घरको विशेषता नै मिठा स्वरका धनी कलाकारहरू, वाद्यवादकहरू, नृत्यकारहरू अनि हाम्रो संस्कार र संस्कृतिलाई बचाउने, नचाउने अनि बाल्यकालका सङ्गी साथीसँग मनका कुरा खोल्ने र नयाँ पिँढीलाई पुराना रहन सहन संस्कार र संस्कृतिको बारेमा सिकाउने घर हो रोधी घर, जसका बारेमा जति नै वर्णन गरे पनि कमै नै हुन्छ। यसैले त रोधी घरमा मादल खैचडीको तालमा धेरै पछि भेटिएका साथीहरू विगतका कुरा सम्झँदै कहिले भेट होला र कान्छु जाले रुमाल सम्झना ल्याउलान्छु, मनमा माया छ भने त्यही मायाले तानिहाल्छ नि, जहाँ गए पनि रोइलो गर्न किन नै पर्यो र मायाले न त पल्टने लाउरे भन्छ, न त परदेश पसेका परदेशीहरू भन्छ, न त स्वदेशमा बस्ने नै गाउँले भन्छ। जाले रुमाल लिएर दिएको सम्झना स्वरूप माया प्रेमको प्रतीक एक दिन पक्कै भेट भएर आफ्नो चाहना पुरा गर्लान् नि भन्दै अबको पालोमा परम्परागत रूपमा चल्दै आएको हुड्केली गीत प्रेम नेपाली र साथीहरूको स्वरमा।

श्रोता, प्रकृति र संस्कृतिले पूर्व र पश्चिम मात्र होइन सिङ्गो नेपाल नै धनी छ। यसैले त कलाकारहरू पनि आफ्नै भूगोलको संस्कृति र प्रकृतिको वर्णन र व्याख्या गर्न मस्त र व्यस्त छन्। यिनै कलाकारहरूको सुमधुर स्वर अनि हाम्रो संस्कार र संस्कृतिले जोडेको छ सिङ्गो नेपाललाई। जो जहाँ रहे पनि हाम्रो बानी व्यवहार दैनिकी प्राय मिल्न नै जान्छ। सानो अनि सुन्दर देश हाम्रो, यही देशभित्रका विभिन्न विविधतामा छ एकता भन्दै अबको पालोमा भीमा सुवेदी, राजु परियार र साथीहरूको स्वर तपाईँहरूको लागि कार्यक्रम रोदीमा।

कार्यक्रम रुदीमा यस्तै मिठा मिठा लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकारहरू दिनेश श्रेष्ठ, अमृत आचार्य र अनुजा पुरासेनीको स्वर छाड्दै आजको कार्यक्रम रुदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैत्रमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सामाजिक न्याय सहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनिराख्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकहित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मुहियानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत यानि ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 418,170 विद्यार्थी सहभागी भएका मध्ये 268,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्ति गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश गरेको हो। आदेशमा निवेदनको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिदिएको भनिएको छ। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। यसअघि सभापति लामी छानेकको संगठित अपराध सम्बन्धी मुद्दा कास्की र पर्सा अदालतले फिर्ता लिन अनुमति दिएको थियो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ शरद चौलागाई, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

गाउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नै उपाने हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति

मौलिकता नै हाम्रो पहिचान हो, संस्कृति नै हाम्रो संस्कार र सम्पत्ति हो। झनै नेपाली मौलिक संस्कृतिभित्रको लोकगीतको बारेमा जति नै चर्चा गरे पनि कमै हुन्छ। त्यसैले त हामी पनि हरेक शुक्रबारको बेलुकीको 10 बजेको हिन्दी समाचारपछि विभिन्न कलाकारहरूका यी यस्तै लोकभाकाहरू लिएर उपस्थित हुने गर्दछौँ। हो, हाम्रो गाउँबस्तीका रोधी घरमा यसरी नै दोहोरी, छ्याउरी, रोइला, ख्याली आदि आदि भाकाहरू घन्किने गर्दछन्, रन्किने गर्दछन्। अनि माया प्रीतिका कुराहरूले प्राथमिकता पाउने गर्दछन्। अनि नाच्ने र नचाउने कुरा गर्दै थिए यी कलाकार: मणिराम बुढाथोकी, जयन्ता मगर, मातृका डिसी, कमला घरती र महेन्द्र तिवारीको स्वरमा मौलिक झ्याउरे गीतमा। यस्तै झ्याउरेमा नाच्दै गाउँदै गर्दा गर्दै बिहान फालेको डाँकोमा विदाईको हात हल्लाउँदै आफ्नो कर्मथलोमा जानुपर्ने हुन्छ र त रोधी घरको सम्झना कसले बिर्सन सक्छ र? लोकगीतका लैबेरीका भाकाहरू अनि त्यो रमाइलो क्षणलाई सम्झेर होला यहाँ राम साइली र राम साइलो पनि यसरी प्रस्तुत हुँदैछन्। नवीन कुमार खड्का, धनु ग्याङ्गी मगर र रमिला ग्याङ्गी मगर।

राम साइली र राम साइलोको बिचमा पनि माया पिरतीकै कुरा छ। कस्तो चिज वा कस्तो शब्द रहेछ माया पिरती, नभई पनि नहुने, भएर पनि बैगुनी, न त दिल खोलेर भन्न सकिने, अनेक बाहना र चाहना गुहार्दा गुहार्दै बल्ल बल्ल चिन्जान गरी बसेको माया पिरतीमा पनि खोजपेज विभिन्न भाषा र शैलीमा प्रस्तुत हुने गर्दछन् कलाकारहरू। यसैले त यहाँ पनि भुतुक्क पार्ने नजरले बाँड हाने पनि नौ डाँडा पारिरहेको मायाले अल्पत्र पारेको कुरा कसलाई पो सुनाउनु र रोएर फाटेको मन कसलाई देखाउनु र नलाग्नु माया लागिहालो बिर्सन भने गाह्रो नै पर्दो रहेछ। त्यसैले जो जहाँ भए पनि मनभित्रको माया प्रेमको गाँठो त छँदैछ। त्यसैले नलाउनु पिरती लाइसकेपछि सँगै जिउने सँगै मर्ने हुनुपर्छ। हामीले मात्र भनेर के गर्नु, कलाकारहरूले नै यस्तो गीत गाएपछि फेरि पनि माया प्रेमकै कुरा। स्वर हो सुदर्शन अधिकारी, सङ्गम थापा, प्रतिमा अर्याल र पार्वती।

हरूले समाजमा भइरहेका गरिरहेका आफूलाई नै परेर वा अरूको देखेर भए गरेका कुराहरूलाई टपक्क टिपेर यसरी नै सुर लहरी मार्फत पोख्ने गर्दछन्। आखिर यहाँ पनि कुरा माया प्रेमकै छ। जुनेली रातमा आफ्नो मायालुको झल्को जो कसैलाई पनि आउँछ नै, किन र कसरी आफ्नो मायालु साथमा रहन सकेनन् त? धोका दिने वा जीवन्त हुने यो कुरा दोहोरी गीतमा मात्र हो कि यथार्थ? यसरी नै दुःख सुख घोचपेजका शब्दहरूले घुर्क्याउने र फकाउने प्रशस्तै पाइन्छन् र त यस्ता गीत बन्छन्। यसैले फेरि पनि राजेन्द्र बाजुराली र प्रकाश थापाको स्वर।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू पस्कने इच्छा उदाउँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार गणेश गुरुङ र सङ्गम गुरुङको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 6 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार जुन 20 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला थ षष्ठी, रातो मच्छिन्द्रनाथको फोटो देखाउने जात्रा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रेमिला गजुरेल अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौँ धितोपत्र तथा वस्तु विनिमय कार्यक्रम। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुनाउँछौँ कार्यक्रम सिप र सिर्जना। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौँ कार्यक्रम हाम्रो भूगोल। 9:45 10 बजेको समयमा केही असारे गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउनेछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: तिनवटा कुरालाई ध्यानमा राख्यो भने पुग्छ। एउटा धैर्यता, अर्को निरन्तरता र अर्को सजगता। तिनवटा कुरालाई ध्यानमा राख्यो भने जीवन सुन्दर हुन्छ, प्रगतिमुखी हुन्छ। जहाँ हात हाल्यो व्यक्ति त्यहीँ सफल हुन्छ, जीवनमा आनन्द आउँछ, जे काम गर्यो त्यसैमा मस्ती हुन्छ, सुख शान्ति समृद्धि तिनटै कुरा प्राप्त हुन्छ। मात्रै तिनवटा विषयलाई ध्यान दिऊ। एउटा, म जे गर्छु र जति समयसम्म गर्छु भने त्यसलाई निरन्तर गर्ने, जबसम्म मैले खोजेको कुरा म प्राप्त गर्दिनँ छोड्नु हुँदैन। कुनै पनि विषयले निरन्तरता माग्छ। अलिकति गर्यो, अधुरो गर्यो छोड्यो, अधुरो गर्यो छोड्यो, यसले कहीँ पुर्याउँदैन। पुरा पुरा गर्नुपर्छ, 100% गर्नुपर्छ। अब 100% गर्नको लागि धैर्यताको खाँचो पर्छ। धैर्यता अर्को अत्यन्तै जरुरी। अब धैर्यता पछाडि आनन्दित हुनको लागि जे पनि हामी काम गर्छौँ, अब धैर्यता पनि छ, निरन्तर गरेका छ, 100% काम गरेका छ, ठिक छ। तर त्यो गर्नको लागि सजगताको आवश्यकता पर्छ, किनभने सजगताले आनन्द दिन्छ। सजगता भयो कि व्यक्ति आनन्दित भइहाल्छ। सजगता भनेको ध्यान हो। कुनै पनि काम गर्दा सजग भएर गर्यो भने काम गर्दा गर्दै मजा आउँछ, आनन्द आउँछ। हामी सोच्दछौँ अहिले काम गरौँ, आज दुःख गरौँ, भोलि परिणाम आउँछ, सुख भोग्न पाइन्छ नि। अहिले दुःख भयो भनेर चिन्ता छैन, दुःख पछि सुख आउँछ। त्यसकारण अहिले दुःख गरौँ, भरे भरे परिणाम आउँछ अनि सुखी हुन पाइन्छ भन्ने हाम्रो सोच छ। त्यो सोचलाई परिवर्तन गर्न पर्ने जरुरी छ। गर्नुपर्छ, किनभने काम अहिले गरौँ, अहिले दुःख गरौँ, भोलि सुख आउँछ होइन, अहिले दुःख गर्दा गर्दै सुख आउँछ कि आउँदैन, दुःख छ कहाँ? साँचो कुरा भन्ने हो भने यो जगतमा दुःख केही पनि छैन। जुन काम गर्दाखेरि म दुःखी भइराखेको छु, उही काम गर्दा अर्को व्यक्ति सुखी भइरहेको हुनसक्छ। मैले सुनेको एक ठाउँमा मन्दिर बनिरहेको थियो, धेरै मजदुरहरू काम गरिराखेका थिए, त्यसमध्ये केही मजदुरहरूलाई एकजना व्यक्तिले गएर सोधे, कस्तो छ तपाईँहरू यत्रो काम गरिरहनु भएको छ, के अनुभव गर्नु भइरहेको छ? सोध्ने विचार गरे गए, धेरै मान्छेहरू काम गरिरहेका थिए, मन्दिरको काम थियो, ढुङ्गा कुदिराखेका थिए, मन्दिर बनाउनलाई ढुङ्गा चाहिन्थ्यो। अनि पहिलो व्यक्तिलाई सोधे, के गर्दै हो सोधे, त्यो व्यक्ति त रिसाएर भन्यो, के गरिरहेको छु देखिनस् तेरो आँखा फुट्या छन्, कस्तो रिसाएको मान्छे होला। अनि उसले भने, देखिनस् भाग्य फुटाइराखेको छु, मान्छे कहाँ कहाँ पुगे, कति राम्रो काम पाए, मेरो भाग्य हेर, ढुङ्गा कुटेर खानु परेछ मलाई, कस्तो होला त, मैसँगका मानिसहरू कहाँ पुगिसके, कति कमाए, मेरै साथीहरू कति धनी बाउका सन्तान, बाउले सम्पत्ति कमाइदिया छ, हाम्रो त के पनि छैन, न बाउले कमाए न आफूलाई कमाउने अवसर मिल्यो, यहाँ आएर ढुङ्गा कुटेर खानुपर्छ मैले, ल कस्तो भाग्य मेरो, आफ्नो भाग्यलाई सरापिराखेको थियो, रिसाएर काम गरिराखेको थियो। अर्कोलाई सोधेँ, योसँग त बोल्न सकिँदो रहेछ भने अर्को कहाँ गए, त्यो पनि बडो दुःखी थियो मान्छे, के गर्दै हुनुहुन्छ भने, के गर्ने, पढाइ लेखाइ गर्न सकिएन, अब यस्तै काम गर्नु परेको छ, ढुङ्गा फुटाएर खानु परेको छ, के गर्नु, परिवार छन्, परिवार पाल्नै पर्यो, अब यही पनि काम पाइयो ठिकै छ, अब यही पनि नपाइएला भने डर के गर्ने, कमसेकम काम चाहिँ पाएको छु, पेट पाल्न पाएको छ, त्यति हो, अब के गर्नु, राम्रो काम पाइएन, यही भए नि गर्नु पऱ्यो, ढुङ्गा कुटिराखेको छु। त्योभन्दा उता अर्को मान्छेलाई सोध्यो, तेस्रो मान्छेलाई, के गर्दै हो भनेको, त्यो मान्छे बडो प्रफुल्ल थियो, खुसी थियो, मस्तीमा थियो, उसले भन्यो, मेरो भाग्यको कुनै सीमा छैन, कस्तो ठिक साइतमा जन्मिया होला म, यो मन्दिर सधैँ बन्दैन, मन्दिर भनेको युगौँ युगमा एकपटक बन्ने हो, यत्रो ठुलो मन्दिर बन्ने बेलामा म जन्मेर मैले ढुङ्गा कुट्न पाएँ, मैले कुदेको ढुङ्गा युगौँ युगसम्म मन्दिरमा बस्छ र यसमा भक्तहरूको खुट्टा पर्छ, हात पर्छ, कहीँ हातले छोलान, कहीँ खुट्टाले छोलान, मैले कुदेको ढुङ्गा भगवान्को मन्दिरमा बस्छ, कस्तो भाग्य होला मेरो, कस्तो साहित्यमा जन्मेको म, काम त सबैले गर्छन् तर मेरो काम हेर्नुहोस् त मन्दिर बनाउने काम, कस्तो काम पाएको मैले, खुसीले नाचिराखेको थियो त्यो व्यक्ति। यसको अर्थ दुःख काममा छैन, त्यही काम गरेर एउटा कति खुसी छ, आफ्नो भाग्यको सराहना गरिराखेको छ, कस्तो साहित्यमा जन्मे भन्छ, त्यही काम गरेर अर्को कस्तो भाग्य फुटेको मेरो भन्छ, अरू पाइएन राम्रो काम अनि यही गर्नु पर्यो भन्छ। सुख दुःख काममा छैन, सुख दुःख मनमा छ, सोचमा छ, मेरो कामप्रतिको सोच कस्तो छ त्यसमा सुख दुःख छ, त्यसकारण दुःख छँदै छैन, कहाँ छ दुःख, दुःख मात्रै मनको कुरा हो, काम गरेर कोही दुःखी हुँदै हुँदैन। हामी चाहिँ काम गर्नु पर्यो भने दुःख ठान्छौँ, चुपो लागेर बस्नु पर्यो भने सुख ठान्छौँ, तर चुपो लागेर बस्नु पर्यो भने त मान्छे अकर्मण्य हुन्छ, अकर्मण्य त भयो भयो शरीर बिग्रिन्छ, बिरामी हुन्छ केही दिनपछि, चुपो लाएर राखिदिउँ त केही काम नगर बाबु खाऊ घर बस भनौँ, केही दिनपछि त बिरामी हुन्छ, अस्वस्थ हुन्छ पुरै शरीर, शारीरिक मानसिक दुवै रूपमा व्यक्ति अस्वस्थ हुन्छ, धेरै दिन बाँच्न सक्दैन, काम नगरिकन राखिदियो भने मर्छ मान्छे, लामो समय बाँच्नै सक्दैन। हामीलाई त कामले बचाएको छ, जति काम गर्छौँ त्यति शरीर स्वस्थ हुन्छ। कामले त बचाएको छ, शरीरलाई स्वस्थ बनाएको छ। काम काम मात्र होइन, औषधि हो। हाम्रा भाइ भरका रोगहरूलाई हटाइदिन्छ कर्मले, क्रियाशीलताले, पसिनाले। जसले पसिना बगाउँछ उसले रोग भगाउँछ। अब जुन कुरा औषधि हो त्यसलाई हामी दुःख ठान्छौँ, हाम्रो मनले दुःख ठान्छ। मनप्रति चाहिँ सजग हौँ, सारा बेइमानी मनको। जे गर्दाखेरि फाइदा हुन्छ राम्रो हुन्छ त्यतातिर जाँदैन मन, जे गर्दा नराम्रो हुन्छ आफूलाई नोक्सान हुन्छ हाम्रो मनले त्यही त्यही खोज्छ। जुन जुन कुरा खायो भनेदेखि स्वास्थ्य बिग्रिन्छ त्यही खान मन पराउँछ। जे काम गर्दाखेरि स्वस्थ भइन्छ त्यही काम गर्न डराउँछ। जे गर्दा बिमारी भइन्छ त्यही गर्छ, यो खायो बिमारी भयो त्यही गयो, यो काम नगर्दा बिमारी भइन्छ त्यही गर्छ, नगर्ने चाहिँ काम गर्छ। त्यसकारण सुख दुःख मनको खेल हो, मनले कमाउने हो, मनको अवस्था हो, मनको स्थिति हो। मनलाई सपारौँ सब सप्रिन्छ, सुख दुःख छैन। त्यसकारण प्रत्येक कामबाट सुख लिन सकिन्छ। यो जगतमा दुःख भन्ने नै छैन, मनले बनाएको हो दुःख। मनप्रति सजग हुने सबै कामहरू, कुनै पनि कामबाट सुख लिन सकिन्छ। एउटै मात्रै काम गरे पुग्छ मनबाट सुख लिनको लागि, सजगता। जे पनि म गर्छु होसपूर्वक गर्छु, म हरेक कुरामा सजगतापूर्वक गर्छु। मन एकातिर काम एकातिर होइन, जहाँ काम गर्छु मेरो मनलाई पनि त्यही लगाउँछु। तर सुख पाउनु छ भने चाहिँ अहिले कर्मबाट लिनुपर्छ। सुख पाउनु छ भने परिणाम कुर्ने होइन, आज काम गरेँ भोलि कामको परिणाम आउँछ अनि सुख पाउँछु भने त्यो चाहिँ कहिल्यै पाइन्न। सुख त काममा खोज्नुपर्छ। काम गरेँ वाह, काम गर्न पाएँ क्या मजा, आज फेरि मैले काम गर्ने अवसर पाएँ, कर्मबाट सुख लिने। यसको लागि तिनवटा कुरा मैले अघि नै भने, एउटा निरन्तरता। निरन्तरताको अर्थ जे गर्छु म पुरा पुरा गर्छु, निरन्तर गर्छु। जबसम्म सकिँदैन काम, उपलब्धि प्राप्त हुँदैन, तबसम्म म निरन्तर गरिरहन्छु, एउटा सङ्कल्प। त्यसपछि धैर्यता, धैर्यता आवश्यकता छ। व्यक्तिसँग सहनशीलता छैन, धैर्यता छैन भने अगाडि बढ्न कठिन हुन्छ। त्यसपछि सजगता, जे गर्छु म सजग भएर गर्छु। आफूप्रति सजगता, कर्मप्रति सजगता, दुवैप्रति। मेरो चेतना दुईतिर जानुपर्छ, एउटा कर्म अर्को स्वयं आफू। होसको साथमा कर्मप्रति होस्, आफू छुटेर होइन आफू टुटेर होइन। त्यसो गर्दाखेरि के फाइदा हुन्छ भने काम पनि गरिरहेका छ, आनन्दको अनुभव पनि भइरहेका हुन्छ। तर कर्मप्रति होस छ, आफूप्रति होस छैन भने आनन्दको अनुभूति हुँदैन, आनन्द रस आउँदैन। छुट्यो, आफूबाट टुट्यो। जे पनि गर्ने आफ्नो यादको साथमा, आत्मस्मरणको साथमा कर्म गर्नुपर्छ। आत्मस्मरण, आफ्नो याद, त्यसको साथमा काम गर्यो, यस्तो आनन्द आउँछ, रस आउँछ। हरेक कर्मबाट आनन्द आउँछ। अब आनन्दको लागि अरू कुरा खोज्नु पर्दैन। अब कर्ममा मजा आउँछ। यो ध्यानको अभ्यास गरेर काम गर्न थाल्यो आफ्नो दैनिक कामहरू भने अब काममा मजा आउँछ। अब आनन्दको लागि परिणाम कुर्नु पर्दैन, हरेक काममा मजा आउँछ। त्यसको लागि साधन चाहिँ के हो? धैर्यता, निरन्तरता, स्थिरता। यो तिनवटा कुरालाई याद गर्न सक्यो, लागू गर्न सक्यो आफ्नो कर्ममा भने व्यक्तिको जीवन स्वर्गमय हुन्छ, वैकुण्ठमय हुन्छ, अत्यन्तै आनन्दमय हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

करु राधे को ध्यान, अइहे निज गोलोक तजी, भाजत श्याम सुजान। भक्ति शतक। भगवान श्री कृष्ण की पनि आराध्या श्री राधे नाम को जसले गान एवं ध्यान गर्छ, उसको पछि पछि स्वयं श्री कृष्ण राधे नाम श्रवण गर्न आउँछन्। यति प्रिय लाग्छ उनलाई राधे नाम। आदिशक्ति तत्व प्रेम स्वरूपिणी श्री राधा रानीको परम पावन चरण कमलमा सभक्ति प्रणाम गर्दै श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित एवं रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत प्रसारित सत्सङ्गमूलक कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधे। सम्पूर्ण वेद शास्त्रका सार तत्त्वलाई समेटिएको जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भक्ति शतक नामक ग्रन्थबाट उद्धृत प्रस्तुत दोहामा राधे नाम महिमाको वर्णन गरिएको छ। यसैलाई अझ सरलीकृत गरी श्री महाराजजीले ब्रजरस माधुरीमा पनि रचना गर्नुभएको छ। आउनुहोस् प्रारम्भ गरौँ राधे नाम महात्म्यमा आधारित प्रस्तुत कीर्तनबाट।

0: आदरणीय श्रोताहरू, अब समय भएको छ यहाँहरूको हिजोदेखिको कौतूहलको समाधान गर्ने, यानि कि हिजोको प्रवचन श्रृङ्खलाको अगाडिको भाग। त सावधान भई सुन्नुहोस् अगाडिको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा अहिलेसम्म यहाँहरूलाई मैले बताएँ, हाम्रो सनातन वैदिक धर्ममा अनेक शास्त्रहरू छन्। त्यसमध्ये उत्कृष्ट सर्वश्रेष्ठ शास्त्र वेदान्त दर्शन ब्रह्मसूत्र। यस वेदान्त दर्शनको सूत्रहरूको व्याख्या गर्दै मैले सम्झाएँ, हाम्रो निधि वेद शास्त्र हामीसँग छन्। वेद पनि हरू छ, कसरी मैले सम्झाएँ। साथमा बताइयो पुराण, पुराण पनि हरू छन्। पुराणको मूल स्वरूप शतकोटि प्रविष्टरम अर्थात 100 करोड श्लोकको पुराण छ हामीसँग निधि। मद्वयम भद्वयम व्रत्रयम व चतुष्टयम अनापकुष्कलिङ्गानि पुराणानि प्रचक्षते अर्थात 18 पुराण। जिनमाबाट 2 आउँछ, के हो मैले बताए, याद होला तपाईँहरूलाई, मत्स्य पुराण, मार्कण्डेय पुराण, भागवत पुराण, भविष्य पुराण, ब्रह्म पुराण, ब्रह्म वैवर्त्य पुराण, ब्रह्मांड पुराण, विष्णु पुराण, वायु पुराण, वराह पुराण, वामन पुराण, अग्नि पुराण, नारद पुराण, पद्म पुराण, कूर्म पुराण, स्कंद पुराण, लिंग पुराण, गरुड़ पुराण, ये 18 पुराण। तर ये पूर्ण भने होइन, अंश हुन, अंश 100 करोडमा वेद व्यासले जीव कल्याण हेतु केवल 4 लाख श्लोकहरूको संग्रह 18 भागमा विभक्त गरिदिए, त्यही हो 18 पुराण। यसको ओरिजिनल स्वरूप स्वर्गमा छ। त्यो पुराणको स्वरूप। त्यस्तै दर्शन शास्त्र छन् हामीसँग, साङ्ख्य, मीमांसा, वैशेषिक, न्याय, योग, वेदान्त दर्शन, अन्य 6 छन्। माध्यमिक दर्शन आदि 4 वाक् दर्शन पनि पर्छ, यसैमा जैन दर्शन पनि पर्छ, सौतान्त्रिक, योगाचार, वैभाषिक, यी 12 दर्शनहरू। गीता 700 श्लोकको, महाभारत 1 लाख श्लोकको, तमाम स्मृत ग्रन्थहरू भरपूर छन् हामी कहाँ। वेद शास्त्र र यो वेद शास्त्रको ज्ञानको उद्गम स्थलको भगवान, भगवानले यो ज्ञान ब्रह्माजीलाई दिए, ब्रह्माजीले वशिष्ठजीलाई दिए, वशिष्ठजीले शक्तिलाई दिए, शक्तिले पराशरलाई दिए, पराशरले वेदव्यासलाई दिए, वेदव्यासले शुकदेव परमहंसलाई दिए, शुकदेव परमहंसले गौडपादाचार्यजीलाई, गौडपादाचार्यजीले गोविन्दाचार्यजीलाई दिए, गोविन्दाचार्यजीले शङ्कराचार्यजीलाई दिए, र इतिहासमा 4 जगद्गुरुहरू भए, आदि जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, रामानुजाचार्य, माधवाचार्य एवं 700 वर्षपछि मूल जगद्गुरु कृपालुजी महाराज, जगद्गुरु श्री कृपालुजी महाराज वहाँद्वारा त्यही ज्ञान मैले प्राप्त गरे, यहाँ तपाईँहरू समक्ष प्रस्तुत गर्दैछु। यो सनातन धर्मको ज्ञान तपाईँहरू समक्ष। फेरि बताइयो वेद व्यासको विशेष स्थान छ हाम्रो सनातन वैदिक धर्ममा। ब्रह्मा विष्णु महेश्वर समान छन्, मैले बताए अचतुर्वदनो ब्रह्मा दुई बाहुर परो हरिः अभाल लोचन शंभुर भगवान बादरायण। स्वयं भगवान हुन्, चार मुख छैन तर ब्रह्मा हुन्, चार भुजा छैन तर विष्णु हुन्, तीन आँखा छैन तर शंकर हुन्, स्वयं भगवान हुन् वेदव्यास। वेदव्यासले जीव कल्याण हेतु धेरै नै काम गरे त्यसैले याद गरिन्छ वेदव्यासलाई। तिनै भगवानका अवतार वेदव्यासले एक ग्रन्थ बनाए वेदान्त सूत्र, वेदान्त दर्शन ब्रह्म सूत्र, जसलाई उत्तर मीमांसा पनि भनिन्छ। वेदान्त दर्शन यस कारण भनिन्छ कि वेदको परम चरम सिद्धान्तको दिग्दर्शन गराइएको छ त्यसैले वेदान्त दर्शन। ब्रह्म सम्बन्धी समस्त विषयहरूलाई समेटेर निरूपण गरिएको छ त्यसैले ब्रह्म सूत्र। वेदलाई समष्टिगत रूपमा विवेचन गर्दा दुई भागमा विभक्त गरे आचार्यहरूले, त पूर्व भाग लाई पूर्व मीमांसा भनिन्छ जसमा कर्म काण्डादिकको निरूपण छ। महर्षि जैमिनीले गरे यसको कर्म काण्डादिक, तर भगवानका अवतार वेदव्यासले जीवलाई आनन्द प्राप्ति हेतु कर्म काण्डको आवश्यकता छैन, निकालिदेऊ। उत्तर भागलाई लिएर उपनिषदहरूलाई लिएर जहाँ सीधा ब्रह्म सम्बन्धी कुरा छ त्यसलाई बनाइदिए ब्रह्म सूत्र, वेदान्त दर्शन कहलियो। त्यसमा चार अध्याय छ, समन्वयाध्याय, विरोधाध्याय, साधनाध्याय, फलाध्याय। के कारणले यो नाम रह्यो मैले डिटेल्समा बताइसकेँ तपाईँहरूलाई। 16 पात छन् यसमा, 556 सूत्र छ। 556 सूत्रमा पूरा वेदलाई समेटिदिए र यो के हो वेदको अर्थ हो, अर्थियम ब्रह्म सूत्राणाम सर्वोपनिषदोमपि वेदव्यास। यद्यपि एक एक सूत्रमा 12-12 वर्ष व्याख्या गर्न पुग्छ, तर संक्षिप्त रूपमा त्यसको व्याख्या गर्दै मैले तपाईँहरूलाई बताएँ कि वेदान्त दर्शनको पहिलो सूत्र अथातो ब्रह्म जिज्ञासा, अर्थात् ब्रह्म सम्बन्धी जिज्ञासाको विवेचन गरिन्छ। के विवेचन गरिन्छ? कि यो ब्रह्म भगवान परमात्मा अल्लाह खुदा सिन्तो तावो अहुर्मज सतश्री अकाल, यी तमाम जुन भनिन्छ गढ यहोवा, यो छ कि त्यत्तिकै बताइदिए? छ भगवान ब्रह्म, यदि छ भने त्यसको स्वरूप कस्तो छ, त्यसको काम धाम के हो, के गुण छन् त्यसमा? महत्वपूर्ण प्रश्नबाट प्रारम्भ हुन्छ वेदान्त दर्शन। मैले बताएँ ब्रह्मको चिन्ह के हो, वेदद्वारा पनि पुष्टि गरे, मूलमा पनि गए, म सूत्रात्मक रूपमा व्याख्या गर्दै मूलमा गएर गीता भागवत इत्यादिद्वारा पनि निरूपण गर्दै मैले बताएँ ब्रह्म कसलाई भन्छन्। त निष्कर्ष यो निस्क्यो, सच्चित आनन्द सदा सत्ता रहने वाला सत्य संकल्प वाला ज्ञानमय आनंदमय भगवान छ जसद्वारा आत्मकृत्य परिणामात यो संसार उत्पन्न भयो, उसैमा स्थित रहन्छ, प्रलयमा उसैमा मिल्छ। र आनन्दमय ज्ञानमय भगवान छ, यो निष्कर्ष। तै यहाँ भौतिकवादी वैज्ञानिकहरूले प्रश्न गरे, यदि भगवान ब्रह्मबाट यो संसार बन्या हो र भगवानको गुण हो आनन्दमय ज्ञानमय भने, त्यो भगवानद्वारा बनेको यो संसार दुःखमय किन छ, अज्ञानमय किन छ? यो प्रश्न चार्ल्स डार्विन आदिको। त यो प्रश्नको जवाब दिँदै मैले सम्झाएँ कि भगवानमा सब धर्म लागू हुन्छ। जस्तै पानीमा शीतलताको धर्म, आगोमा जलाउने धर्म विरोधी धर्म छ एक आपसमा, तर भगवानमा जलाउने धर्म पनि छ, शीतलताको धर्म पनि छ, सब धर्म छ। ऊ सुप्रिम पावर हो। त्यसैले उसले गरेको कार्यमा प्रश्न उठाउन पाइँदैन, खतम यो उत्तर। तैपनि मैले सम्झाएँ भगवानले यो संसार बनाए, त्यो पनि ठिक हो, भगवानले बनाएनन्, यो वस्तु त प्रकट मात्र गरे, यो पनि ठिक हो। कसरी नारायण उपनिषद्द्वारा व्याख्या गर्दै सम्झाए, यथा पूर्व म कल्पयत् इत्यादिद्वारा। केवल भगवानले प्रकट गरे किनकि तीन तत्त्व नित्य छ, ब्रह्म जीव माया, कसैले कसैलाई बनाउँदैन, केवल प्रकट गरिदिन्छन् भगवानले, किनकि भगवान क्षरम प्रधान ममृक्ताक्षरम हर क्षेरात्मानामीश ते देव एकः, ईश्वर हो माया र जीवको ईश्वर हो। त्यसैले जहिले चाहे प्रलय गरिदिन्छ, जहिले चाहे प्रकट गरिदिन्छ। फेरि मैले सम्झाएँ, यथा सतः पुरुषात् केशलो माणि तथा क्षरात् सम्भवति विश्वम्, अर्थात् यो हाम्रो चेतन शरीरबाट जड नङ निस्किन सक्छ, जड कपाल निस्किन सक्छ, जसलाई काट्दा दुख्दैन तर यसको जडमा थोरै चिमड्दा पनि दुख्छ। यानि कि चेतन शरीरबाट जड चिज पैदा हुन सक्छ, साधारण शरीरबाट भने ऊ त भगवान सर्वशक्तिमान, ऊ चेतन भगवानबाट जड संसार प्रकट भयो, त यसमा आश्चर्य के? इत्यादिद्वारा जवाब दिए, उत्तर दियो। फेरि बताइयो, भगवान सर्वव्यापक छ, ईशावास्यमिदग्वम सर्वम यत्किञ्च जगत्यान जगत्। कुनै यस्तो स्थान छैन जहाँ भगवान नहोस् तर हामीलाई अनुभव भएन, के कारण? त मैले बताएँ, न हडबडाउनुहोस्, अनुभव गर्न सकिन्छ भगवानलाई, जान्न सकिन्छ। तर यहाँ प्रश्न यो आयो कि जान्ने किन, के का लागि, प्रयोजन के हो? त मैले बताएँ, मनुष्यको तीन अवस्था हुन्छ, एक जागृत अवस्था, एक स्वप्न अवस्था, एक सुषुप्ति अवस्था। जागृत अवस्था आत्मालाई भुलेर संसारमा व्यवहार गरेको अवस्था, स्वप्न अवस्था निद्रामा गएको तर हिता नामको नाडीमा रहेको प्रकाशद्वारा जसरी हामी सिनेमा हलमा पिक्चर देख्छौँ, त्यस्तै सपनामा तमाम चिजको हामी अनुभव गर्छौँ, दुःख सुखको, ती सब सपना नश्वर हुन्, मिथ्या हुन्, त्यो सब चिज देखेर भुलेको अवस्था स्वप्न अवस्था। र अर्को गहिरो निद्रामा गएको अवस्था, जति बेला हामी मायाबाट छुटेको अवस्था, परमात्मासँग मिलनको अवस्था तर छाया स्वरूपमा। त्यो गहिरो निद्रामा बगलमा छोरो सुतिरहेथ्यो, मर्यो तैपनि हामी दुखी हुँदैनौँ, आनन्द अवस्था, त्यो परमात्मासँगको मिलनको अवस्था। बस त्यसलाई मूर्त रूपमा नित्य शाश्वत आनन्द प्राप्ति हेतु भगवानलाई जान्नुपर्ने, यहाँ प्रयोजन सिद्ध भयो। त जान्ने

0: तीन भावहरू छन्, एक जिन्न भाव, एक अनृत्य भाव, एक माया भाव। यी सबका कारणले हामीले जति कमाइ गर्न खोजे पनि आध्यात्मिक कमाइ हुन सकेनौँ, यद्यपि मेहनत गरिरह्यौँ। यी के हुन्?
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको

श्री राधा माधव समिति नेपाल श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित यो कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत हरेक दिन बिहान ठिक 5:25 बजेदेखि प्रारम्भ हुने गर्छ। यस कार्यक्रममा यहाँले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले मुलुकका विभिन्न स्थानहरूमा दिनुभएको प्रवचनका रेकर्ड एवं जगद्गुरु श्रीका अनमोल साहित्यहरूका रसमय संकीर्तन लगायत अन्य लाभदायक जानकारीहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँलाई सत्सङ्ग प्रदान गर्न तयार पारिएको कार्यक्रम हो। यो कार्यक्रम सुनेर यहाँहरूमा किञ्चित मात्र पनि भगवत प्रेम अङ्कुर पैदा भएको छ भने हामी आफ्नो प्रयासलाई सफल भएको मान्नेछौँ। हस्त आदरणीय श्रोताहरू, आजका लागि कार्यक्रमको समय समाप्त भइसकेको छ। भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि जय श्री